0: चोटमा पट्टी बाँधिदिनुहुन्छ। मित्र, परमेश्वरले महाक्लेशका संकष्टहरूबाट भएर जानेहरू आफ्ना मानिसहरूको आफ्ना जनहरूको निम्ति यो गर्नुहुनेछ। अनि मित्र, उहाँले तपाईँ र मेरो निम्ति आज पनि यो गर्नुहुनेछ। चार पदमा भनिएको छ, उहाँले ताराका संख्या गर्न सक्नुहुन्छ र ती सबैलाई नाउँ दिनुहुन्छ। मित्र, हाम्रा टुटेका हृदयहरूको ख्याल वस्त गर्ने उही परमेश्वर जसले ताराहरूको संख्या मात्र जान्नुहुन्न, जुन संख्या मानिसले कहिले गर्न सक्दैन, तर उहाँले ती हरेक ताराहरूको नाउँ पनि दिनुहुन्छ। त्यसपछि पद 12-14 भनिएको छ, हे यरुसलेम, परम प्रभुको प्रशंसा गर, हे सियोन, आफ्ना परमेश्वरको प्रशंसा गर, किनकि उहाँले तेरा मूल ढोकाको गजबार बलियो तुल्याउनु भएको छ। उहाँले तेरा छोराछोरीहरूलाई तमा नै आशीर्वाद दिनुभएको छ। उहाँले तेरा शान्त सिमानामा शान्ति ल्याउनुहुन्छ। उहाँले तँलाई सबैभन्दा असल गहुँले तृप्त गराउनुहुन्छ। शान्तिको राजा प्रभु येशु ख्रिस्ट यरुसलेममा आउनु भएको छ। यस समयमा यसैयाको अगमबाडी पूरा हुनेछ। यसैया 14:11-13 पदमा भनिएको छ, हे दुःखमा परे कि आँधी बेरीले पछारिए कि औ सन्त्वना नपाए कि हेर, म तेरा पत्थरहरू राम्रो सजाएर बसाल्नेछु। निर्ण मणिले तेरो जग बसाल्नेछ। मणिले तेरो गजुर र लाड मणिले तेरा मूल ढोका र बहुमूल्य रत्नहरू हरेले तेरा सारा घेरा बनाउनेछु। औ तेरा सबै छोराछोरीहरू परमप्रभुबाट सिकाएका हुनेछन् र तेरा छोराछोरीहरूलाई ठूलो शान्ति मिल्नेछ। आगे पद 20 भनिएको छ, उहाँले अरू कुनै जातिमाथि यसो व्यवहार देखाउनु भएको छैन र उहाँका इन्साफ पनि तिनीहरूले थाहा पाएका छैनन्। इसरायलको राष्ट्र अद्वितीय छ। तिनीहरू मात्र ती मानिसहरू हुन् जसलाई चुनिएका जातिको उपाधि दिएका छन्। तिनीहरू मात्र ती जाति हुन् जसले परमेश्वरको प्रकाशको हेरचाह गर्ने व्यक्ति परिरक्षक बनाउनु भयो। परमेश्वरको वचनमा उहाँसँग तिनीहरूको निम्ति अनन्तकालीन उद्देश्य छ। हामीले यरुसलेमको शान्तिको निम्ति र तिनीहरूमाथि उहाँको प्रतिज्ञाको परमेश्वरले पूरा गर्नुहुने समयको लागि प्रार्थना गर्नुपर्छ। त्यसपछि भजन सङ्ग्रह 148:13 लागौँ। यहाँ हामी देख्छौँ सारा सृष्टिमा परमप्रभुको प्रशंसा। यस भजनमा स्वर्गमा स्वर्गदूतहरूबाट स्तुति प्रशंसाको आरम्भ हुन्छ। ओ कति महान हालेलुया कोरस हुनेछ जब परमेश्वरका सम्पूर्ण सृष्टिहरूले पृथ्वीमा र स्वर्गमा उहाँको स्तुति प्रशंसा गर्नेछन्। भजन सङ्ग्रह 148:1-3 भनिएको छ, परमप्रभुको प्रशंसा गर, स्वर्गबाट परमप्रभुको प्रशंसा गर, उच्च स्थानहरूमा उहाँको प्रशंसा गर। हे उहाँका सारा दूतगण हो, उहाँको प्रशंसा गर। हे उहाँका सारा तारामण्डल हो, उहाँको प्रशंसा गर। हे सूर्य र चन्द्र, उहाँको प्रशंसा गर। हे ज्योति दिने तारा हो, उहाँको प्रशंसा गर। आगे पद 11-13 भनिएको छ, पृथ्वीका राजाहरू र सारा मानिसहरू, भारदारहरू र सारा न्यायाधीशहरू, जवान ठेटा र कुमारीहरू, वृद्ध मानिस र केटाकेटीहरू, तिनीहरू सबैले परमप्रभुको नाउँको प्रशंसा गरून्, किनकि उहाँको नाउँ मात्र उच्च मानिएको छ। उहाँको महिमा पृथ्वी र आकाशको मास्तिर छ। मित्र, स्तुति प्रशंसा स्वर्गबाट आरम्भ भएर पृथ्वीमा उहाँका सृष्टिहरूले उहाँको स्तुति प्रशंसा गर्नेछन्। त्यसपछि 149 पनि लागौँ। 149:1 पदमा भनिएको छ, परमप्रभुको प्रशंसा गर, परमप्रभुको निम्ति एउटा नयाँ भजन गाऊ र भक्तजनहरूको सभामा उहाँको प्रशंसा गर। हामीले पहिल्यै नयाँ गीतको बारेमा छलफल गरिसकेका छौँ, जुनको प्रकाशको पुस्तकमा बताइएको छ। नयाँ भजन, नयाँ गीत त्यो तथ्यको बारेमा हुनेछ कि प्रभु येशु हाम्रा उद्धारकर्ता हुनुहुन्छ। पद्धतिमा भनिएको छ, आफ्नो सृष्टिकर्तामा इसरायल रमाउन, सियोनका छोराहरू आफ्ना राजामा आनन्दित हौन। उहाँ हाम्रा उद्धारकर्ता हुनुहुन्छ र यो पनि याद राखौँ कि उहाँ हाम्रो सृष्टिकर्ता पनि हुनुहुन्छ। हामीले यसको निम्ति उहाँलाई स्तुति प्रशंसा गर्नुपर्छ। मित्र, जब हामी जंगलको बीचमा हुन्छौँ वा झरनाहरूको नजिकमा हुन्छौँ वा नदीहरूको छेउमा हुन्छौँ या समुद्रको किनारामा हुन्छौँ, हामीले यसको निम्ति प्रशंसा स्तुति गर्न सक्छौँ। हामी हरेक समय उहाँको स्तुति प्रशंसा गर्न सक्छौँ। उहाँको सृष्टिको निम्ति, उहाँको महान कार्यको निम्ति, उहाँको भलाइको निम्ति, करुणाको निम्ति, अनि निम्न पदहरूमा हामीलाई हामीसँग राष्ट्रहरूको जाति जातिहरूको इन्साफको बारेमा दिइएको छ। पद छदेखि नौमा भनिएको छ, तिनीहरूका मुखमा परमेश्वरको उच्च स्तुति र तिनीहरूका हातमा दुईधारे तरवार रहन्, अन्य जातिहरूलाई बदला दिनलाई र मानिसहरूलाई सजाय दिनलाई, तिनीहरूका राजालाई साङ्लाले र तिनीहरूका भारदारहरूलाई फलामका सिक्रीले बाँध्नलाई, तिनीहरूलाई लेखेका इन्साफ गर्नलाई, यो इज्जत उहाँका सारा भक्तजनहरूलाई छ, परमप्रभुको प्रशंसा गर। यो कुरा मनमा राखौँ कि जब प्रभु येशु ख्रिस्ट यो पृथ्वीमा फर्की आउनुहुनेछ, उहाँलाई संसारको राष्ट्रहरूद्वारा स्वागत गरिने छैन। उहाँ यो पृथ्वीलाई इन्साफ गर्न आइरहनु भएको छ। जब उहाँ पृथ्वीमा आउनुहुनेछ, सारा विद्रोहलाई खत्तम गर्नुहुनेछ। उहाँले फलामको डन्डाले तिनीहरूलाई फोर्नुहुनेछ। भजन संग्रह 2:9 भनिएको छ, फलामको डन्डाले तिमीले तिनीहरूलाई फोर्नेछौ र कुमालेको भाँडालाई जस्तै गरी तिमीले तिनीहरूलाई चकनाचुर पार्नेछौ। मित्र, हाम्रो परमेश्वरले एक दिन पृथ्वीको इन्साफ गर्न गइरहनु भएको छ। तपाईँ र म त्यस्तो संसारमा रहेका छौँ जुन इन्साफको दिनतिर बढिरहेको छ। प्रभु आफ्नो वचन अध्ययनमा हरेकलाई आशिष दिउ।
1: दाइ, आजको दिनले हामीलाई सिकाएको छ कि परमेश्वर केवल व्यक्तिगत समस्या समाधान गर्न मात्र होइन, सम्पूर्ण विश्वको चाहिँ राजा हुनुहुन्छ र हामी मानिसमा भरोसा गर्नु अस्थायी हुन्छ, तर परमेश्वरमा भरोसा सधैँ स्थिर हुन्छ भन्ने कुरा चाहिँ आजको अध्ययनले हामीलाई बताएको छ।
2: यी आजको भजनले हामीलाई परमेश्वरलाई हाम्रो बल मान्न सिकाउँछ, उहाँको महानता र करुणाको प्रशंसा गर्न सिकाउँछ, साथै उहाँ नै साँचो सहारा हुनुहुन्छ। मानिसहरू परिवर्तन हुन्छन्, तर परमेश्वर कहिल्यै परिवर्तन हुनुहुन्न भन्ने गहिरो सत्यलाई आजको अध्ययनले हामीलाई सिकाएको छ।
1: अनि अर्को कुरा पनि हामी यसबाट बुझ्न सक्छौँ कि सम्पूर्ण सृष्टि नै परमेश्वरको महिमा गर्न बनेको हो र परमेश्वरका जनहरू आनन्द र विजयको साथ उहाँको आराधना गर्न चाहिँ बोलाइएका छन्।
2: हो त भाइ, सबै कुरा, आकाश, पृथ्वी, प्राणी र मानिस सबैले परमेश्वरको स्तुति गर्नुपर्छ। उहाँको महिमा सृष्टिभर फैलिएको छ। परमेश्वरको जनहरूको जीवन आराधनाले भरिएको हुनुपर्छ। तब मात्र हामी उहाँको न्यायमा भरोसा गर्दै विजयको जीवन जिउन सक्छौँ।
1: त्यसो भए दाइ, आजको सन्देशले चाहिँ हामीलाई परमेश्वरमा भरोसा गर्न, उहाँको महानताको प्रशंसा गर्न र हरेक सृष्टिसँगै उहाँको महिमा गर्न चाहिँ सिकाउँछ।
2: अवश्य पनि भाइ, त्यसैले आदरणीय श्रोताहरू, आज आफैलाई सोधौँ, के हाम्रो जीवन परमेश्वरको प्रशंसाले भरिएको छ? के हामी उहाँलाई हाम्रो बल र राजा मानिरहेका छौँ?
1: आजको दिनलाई भने हामी यही नै अन्त्य गर्दै हजुरको माझबाट बिदा लिन चाहन्छौँ र हजुरलाई शुभ समयको हामी कामना गर्दछौँ। र जसरी तपाईँहरूले निरन्तर रूपमा आफ्नो प्रार्थना विषयहरू र आफ्नो गवाईहरू हामीलाई बाँड्नुभएको छ, आउने आगामी दिनहरूमा पनि यसरी नै आफ्नो गवाई र प्रार्थना विषयहरू हामीलाई बाँड्नुहुनेछ र हामी तपाईँहरूको निम्ति निरन्तर रूपमा प्रार्थना गर्ने अवसर पाउनेछौँ भनिकन आशा गर्दै आज भने हामी हजुरको माझबाट बिदा लिन चाहन्छौँ। र हामीलाई सम्पर्क गर्नको निम्ति, कल अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024207997 0420 9797।

0: भने चुखो पानी भर्न लाएको देखिनस् किन र बजै अझ बुझ पछाउँछ पहिले छोको पानीले मैले देउता पूजा गर्नु किन म चाहिँ मान्छे होइन र
1: मान्छे मान्छे बीच भेदभाव गर्नु मानव अधिकारको ठाडो उल्लङ्घन हो भेदभाव गर्नेलाई कानुनी कारवाही हुन्छ भेदभाव होइन सबैसँग सद्भाव राखौ
2: सामुदायिक रेडियो आफ्नो एफएम परिवार
3: ओहो साइला काका अनि यति बिहानै कतातिर लाग्नु भयो नि
4: कता हुनु नि नानी दाँत बाँद्दै धारातिर त हो
3: सुन्नुहोस् न साइला काका पहिले पहिले त म पनि तपाईँले जस्तै बिहान उठ्ने बित्तिकै सधैँ दाँत मास्ने गर्थे तर अहिले त दाँत सम्बन्धी डाक्टरको सल्लाह अनुसार बिहान खाना खाएपछि अनि बेलुकी पनि खाना खाएपछि दिनको दुई पटक दाँत मास्ने गर्छु यसो गर्नाले दाँतमा किरा लाग्न गिजाबाट रगत निस्कन सास गनाउन साथै समय नपुगी दाँत झर्नबाट पनि बच्न सकिन्छ
4: ओहो त्यसो हो भने त नानी म पनि अबदेखि खाना खाएपछि दिनको दुई पटक दाँत माझ्ने गर्छु
3: अनि काका दाँत माझ्दाखेरि फ्लोराइड भएको मञ्जन नै प्रयोग गर्न पनि नभुल्नु होला है
4: हजुर तपाईँ पनि दिनको दुई पटक दाँत माझ्नुहोस् मुखको रोग लाग्नबाट बच्नुहोस्
3: सामाजिक हितको लागि आफ्नो फेम परिवार
5: याद गरौ जुनसुकै समयमा दैविक प्रकोपको विपद आउन सक्छ त्यसैले विपदबाट हुने क्षति कम गर्नको लागि सचेत बनौ
6: बाढी पहिरो जान सक्ने स्थानको पहिचान गरी जनधनको क्षति न्यूनीकरणको कार्य गरौ
5: वन जङ्गलको खाली क्षेत्रमा वृक्षारोपण गरौ
6: हुरी बतास चट्याङ सहित पानी परिरहेको बेला घरभित्रै बस्ने बिजुलीको माध्यमबाट सञ्चालन हुने यन्त्रिक साधनहरू बन्द गर्ने र पोल तथा रुख मुनि नबस्ने
5: खोला खोल्सीबाट बग्ने बहाव नरोकौ
6: सरकारवाला निकायले विपद तथा पूर्व तयारीको योजना बनाएर मात्रै विकास निर्माणको काम गरौ
5: दैविक प्रकोप सम्बन्धी समन्वय तथा थप जानकारीको लागि निम्न नम्बरहरूमा सम्पर्क गर्न सकिनेछ
6: जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गा 0735201133
7: अहिले बिहानको 6 बज्यो
8: टाइम चेक का साथमा ओम दयाल सुनसादी उद्योग तथा भाडा पसल सिद्धिचरण नगरपालिका 11 बालमन्दिर माथि ओखलढुङ्गा
9: प्रदेशमा सरकारका स्थायी संरचना निर्माणमा अलटाल चीनसँगको व्यापारमा कोरोला नाकाको भर केराले मूल्य पाउँदा दाङका किसान उत्साहित
10: यमनमा युद्ध बढ्दा एक सातामै 2000 बढी विस्थापित युक्रेनलाई रूसका इन्धन डिपोमा आक्रमण रोक्न ट्रम्पको चेतावनी साउदीमा सुरक्षा चुनौती
9: र एसियन गेम्स अन्तर्गत नेपालको 15 सदस्यीय क्रिकेट टोलीको घोषणा बाढी प्रभावित क्षेत्रमा सहयोग जुटाउन ट्रेन रन हुने इन्डोर सुपर लीग सिजन 2 उपाधि पोखरालाई
11: सयौं रेडियो हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
9: साझा खबरको सबैभन्दा सुरुमा होल्डिङ सेन्टरमा बस्न नचाहने बाढी प्रभावितहरूलाई सरकारले आवास खर्च दिने तयारी गरेको प्रसंग
10: रसुवाको भोटेकोसी बाढीबाट प्रभावित परिवारलाई सरकारले प्रत्यक्ष नगद राहत उपलब्ध गराउने निर्णय गरेको छ मन्त्रिपरिषदको निर्णय अनुसार पूर्ण रूपमा घर क्षति भई बसोबास अयोग्य भएका परिवारलाई अस्थायी बसोबास र जीविकोपार्जनका लागि मासिक नगद सहायता दिने भएको हो सरकारले 4 जनासम्म सदस्य भएका परिवारलाई प्रति महिना 15,000 रूपियाँ उपलब्ध गराउने र 4 भन्दा बढी सदस्य भएका प्रत्येक थप सदस्यका लागि मासिक 2,000 रूपियाँ थप गर्ने व्यवस्था गरेको छ यो सहायता अधिकतम 6 महिनासम्म प्रदान गरिने राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतले बताउनुभयो
12: पूर्ण रूपले क्षति भई बसोबास गर्न अयोग्य निजी आवासका प्रभावित परिवारहरूले जुन अहिले होल्डिङ सेन्टरमा नबसी निजी ढंगले अस्थायी बसोबास व्यवस्थापन गर्न चाह्यो भने त्यस्ता परिवारको लागि चाहिँ वैकल्पिक बसोबासको व्यवस्था नहुन्जेलसम्मका लागि बढीमा 6 महिनासम्मलाई तत्काल राहत स्वरूप भनेर 4 जनासम्मको सदस्य संख्या भएकालाई चाहिँ प्रति परिवार 15,000 र सोभन्दा बढी सदस्य भएको परिवारलाई चाहिँ प्रति सदस्य थप 2,000 प्रति महिना दिने भन्ने जुन क्याबिनेटको 25 गतिको निर्णय अनुसार प्राधिकरणले पनि सर्कुलर गरिसकेको अवस्था छ। हाम्रो रेकर्ड अनुसार चाहिँ करिब 4,000 जना जुन सेल्टरमा बस्नु भएको छ उहाँहरू मध्ये हामीले तत्काललाई चाहिँ को चाहिँ भाडामा सरकारले तोकेको रकम लिएर बस्न चाहनुहुन्छ उहाँहरूको चाहिँ 10% चाहिँ हामीले लिइसकेका छौँ। अलि धेरै नै त्यहाँ बसेको जनसङ्ख्या चाहिँ भाडामा बस्न इच्छुक पनि देखिनु भएको छ।
10: यो सुविधा होल्डिङ सेन्टरमा नबसी आफैले वैकल्पिक अस्थायी बसोबासको व्यवस्था गर्ने प्रभावित परिवारलाई लक्षित गरिएको हो। यदि कुनै परिवारले नगद राहत लिन नचाहेमा सरकारले नै अस्थायी आवासको व्यवस्थापन गर्ने विकल्प पनि खुला राखिएको छ। सरकारले प्रारम्भिक क्षति मूल्याङ्कन सम्पन्न गरिसकेको र विस्तृत आवश्यकता मूल्याङ्कन प्रक्रिया जारी रहेको समेत जनाएको छ। सोही आधारमा पुननिर्माण तथा पुनर्स्थापना कार्यलाई तीव्रता दिइने तयारी छ। हालसम्म विभिन्न जिल्लाका 33 होल्डिङ सेन्टरमा 2,500 भन्दा बढी प्रभावितले आश्रय लिइरहेका छन्। राहत उद्धार तथा पुनर्स्थापनाका लागि तीव्र रूपमा काम अघि बढाइरहेको समेत प्राधिकरणले जनाएको छ।
9: यसैबीच सदरमुकाम धुन्चेबाट स्याफ्रुबेसीतर्फ जाँदा करिब 13 किलोमिटर सड़क सुरक्षित नै छ। 12 घुम्ती भन्दा माथिका बस्ती र सड़क खण्डहर बनेका छन्। सड़क सञ्जालमा रसुवा जोडिँदैछ। चिलिमेमा उद्धारको प्रयास पनि चलिरहेको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। यसैबीच 103 जनाको शव भने आफन्तलाई बुझाइएको छ। भदौ 10 गतेको भोटेकोशी बाढीमा परि ज्यान गुमाउने मध्ये 103 जनाको मात्रै शव आफन्तलाई हस्तान्तरण गरिएको हो। मृतक मध्ये विभिन्न स्थानमा पहिचान खुल्ने अवस्थामा भेटिएका 103 शव आवश्यक कानूनी प्रक्रिया पूरा गरी आफन्तलाई बुझाइएको नेपाल प्रहरीका प्रवक्ता डीआईजी अभिनारायण काफ्लेले जानकारी दिनुभयो।
13: त्यो शवहरूबाट निकालिएको पोस्टमार्टम डिएनए स्याम्पल टिथ बोनहरू यी दुवैको परीक्षण सुरुबाट नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटारमा त्यो गरी दुई ठाउँमा दुई दुईवटा टिम गरेर 4 टिमले अहोरात्र 24 घण्टा बिना बिदा प्रोफाइलिङमा लाग्नु भएको अवस्था छ। समय धेरै लाग्ने छ किनभने टिथ बोनमा डिएनए निकाल्न कम्तीमा 4 दिन एकजना व्यक्तिको 4 दिन लाग्ने अवस्था छ। ब्लडबाट कम्तीमा 2 दिन लाग्दो रहेछ र त्यसमा पनि डिएनए प्रोफाइलिङको लागि नेपाल प्रहरी अर्थात् राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको यो क्षमताको साथसाथै त्यहाँको जनशक्ति त्यहाँको स्रोत साधनको साथसाथै हामीले छिमेकी मित्र राष्ट्रहरू इन्डिया चाइना कोरिया सिङ्गापुर लगायतको देशहरूबाट हामीले मेसिन जनशक्ति स्रोत साधनहरू पनि ल्याएको अवस्थाहरू छ।
9: अधिकांश शव पहिचान खुल्न नसक्ने अवस्थामा भेटिएका थिए। ती शव चितवन काठमाडौँ पाल्पा नवलपरासी लगायतका जिल्लामा जमिन मुनि सुरक्षित रूपमा व्यवस्थापनको काम पनि अगाडि बढाइएको छ। बाढीले रसुवा नुवाकोट धादिङ लगायतका जिल्लामा मृत्यु र बेपत्ता भएका बाबुआमाका 102 जना बालबालिकालाई आश्रयस्थल अर्थात होल्डिङ सेन्टरमा राखिएको छ। राष्ट्रिय बाल अधिकार परिषदले स्थानीय तह सुरक्षा निकाय र होल्डिङ सेन्टरबाट लिएको विवरण अनुसार बालिका 49 जना र बालक 53 जना गरेर कुल 102 जनालाई राखिएको हो। परिषदका सूचना अधिकारी रामबहादुर चन्दले बाढीले कति बालबालिकालाई बेपत्ता बनायो र यसबारेमा थप विवरण माग गरे पनि प्राप्त हुन नसकेको बताउनु भएको छ। उहाँले बाढीमा कुल 1,500 भन्दा बढी बालबालिकाको मृत्यु भएको हुन सक्ने अनुमान गरिएको पनि बताउनुभयो। बाढी प्रभावित बालबालिकामा मानसिक विचलनको जोखिम र अपनाउनु पर्ने सावधानी बारेको विशेष कुराकानी केही बेरमा सुन्न सक्नुहुनेछ।
10: पृथ्वी राजमार्गको धादिङस्थित कृष्णभीरमा बनाइएको नयाँ ट्र्याक सड़कको नयाँ ट्र्याकको परीक्षण भएको छ। निर्माणको अन्तिम तयारीमा रहेको ट्र्याकको हिजो गरिएको परीक्षण सफल भएसँगै 1 असोजबाट यातायात पूर्ण रूपमा खुला गर्ने तयारी गरिएको हो। त्रिशुली नदीमा आएको बाढीले सड़कको तल्लो भूभाग कटान गरेपछि 14 भदौमा कृष्णभीरमा करिब 100 मिटर सड़क भाँसिएको थियो। त्यसपछि पृथ्वी राजमार्ग ठप्प छ। पश्चिम नेपालबाट काठमाडौँमा आउजाउत गर्ने सवारी साधन प्रभावित भएका छन्। सोही कारण काठमाडौँमा खाद्यान्न ग्यास निर्माण सामग्री लगायतका अत्यावश्यक वस्तु आपूर्ति श्रृङ्खला प्रभावित भएको छ। हाल वैकल्पिक मार्ग प्रयोग भइरहेको छ। काठमाडौँभित्रिने मुख्य सड़क अवरूद्ध भएपछि सड़क विभागले 19 भदौदेखि सोही स्थानको माथिल्लो क्षेत्रबाट नयाँ ट्र्याक खोल्न शुरू गरेको र यो ट्र्याक असोज 1 गतेदेखि पूर्ण रूपमा सञ्चालनमा आउने गरी काम भइरहेको धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेले बताउनुभयो।
14: परीक्षणको रूपमा त्यही होल्डिङ भएका गाडीहरू, ती गाडीहरूलाई पास गराउने बुलेट लगायतका ट्रकहरू, केही बसहरू, केही चाहिँ सानो गाडीहरू पास गराउने काम भएको छ। अब परीक्षणमा चाहिँ अब राम्रै देखिएको छ होइन। अब यो नाली खन्ने र ग्राभेल हालेर त्यसलाई चाहिँ अझ व्यवस्थित बनाउनको लागि हामीलाई अझै 2-3 दिन जति समय लाग्छ। अब यही अवस्था रह्यो, फेरि मौसमले पनि साथ दियो भने अब चाहिँ कृष्णभीरको पहिरोको जुन निर्माण गर्ने कार्य छ त्यो काम चाहिँ मङ्गलबार बेलुका अथवा बुधबार बिहानसम्म कम्प्लिट भएर हामीले चाहिँ टुवे रूपमा सवारी साधन आवागमन गराउन सक्छौँ भन्ने।
9: काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिको हिजोको बैठकले पूर्व सभापति शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय कार्य समितिमा रहेका सबैलाई केन्द्रीय सदस्य बनाउने निर्णय गरेको छ। असोज 3 शुरू हुने महाधिवेशनमा सहभागी हुने तत्कालीन सदस्य सबै वर्तमान केन्द्रीय कार्य समितिमा मनोनयन गर्ने निर्णय पार्टीले गरेको हो। 15 महाधिवेशन प्रक्रियामा सहभागी हुँदा विशेष केन्द्रीय महाधिवेशन सम्पन्न हुनु पूर्व पार्टीका तत्कालीन केन्द्रीय कार्य समितिका साथीहरूलाई केन्द्रीय कार्य समितिको सदस्यको हैसियतमा सहभागिताका लागि विधान बमोजिम आवश्यक प्रबन्ध गर्ने निर्णय बैठकले गर्छ। केन्द्रीय कार्य सम्पादन समितिको निर्णयमा उल्लेख गरिएको छ। महामन्त्री प्रदीप पौडेलले पूर्व सभापति देउबादेखि विशेष महाधिवेशनपछिको केन्द्रीय कार्य समितिमा नरहेका सबैलाई केन्द्रीय सदस्य बनाएर महाधिवेशनको प्रक्रियामा लैजान चाहेको बताउनुभयो। हिजोको बैठकपछि पत्रकारसँग कुराकानी गर्दै नेता चन्द्र भण्डारीले भन्नुभयो,
15: 14 महाधिवेशनका नेपाली काँग्रेसका केन्द्रीय सदस्यहरू त्यति बेलाका 14 महाधिवेशनका सक्रिय सदस्यज्यूहरू सबै यो चाहिँ यो 15 महाधिवेशनमा सहभागी हुन पाउनुहुन्छ र केन्द्रीय सदस्यहरू आज समितिको बस्नुहुन्छ। त्यसमा अन्तिम हुँदै जाँदा सबै साथीहरू यसमा सहभागी हुनुहुन्छ।
9: मुख्य मुद्दा रहेको समायोजनको विषयदेखि महाधिवेशन आयोजक समिति, निर्वाचन समिति, विधान मस्यौदा समिति र अनुशासन समिति लगायत सबैमा सहमति अनुसार अघि बढ्ने गरी यसअघि तत्कालीन कार्यवाहक सभापति खड्काले पठाएको 8 मुद्दा माग्ने सम्बोधन हुने निर्णय काँग्रेसको हिजोको बैठकले गरेको हो। समायोजनका लागि विधानको व्यवस्था नै निलम्बन गर्न समेत तयार रहेको नेताहरूले बताएका छन्। सभापतिलाई केन्द्रीय कार्य समितिमा 61 सदस्य मनोनयन गर्ने अधिकार पनि छ। यसअघि थापाले 19 मनोनयन गरिसक्नु भएको छ। विधान अनुसार बाँकी सदस्य मनोनयन गर्ने अधिकार पनि सभापति थापालाई छ। त्यसभन्दा बढी मनोनयन गर्न परेमा विधानको व्यवस्था निलम्बन पनि गर्न सकिने नेताहरूले बताएका छन्।
10: सामुदायिक सूचना नेटवर्क CIN मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा भोटेकोसी बाढी प्रभावित बालबालिकालाई समुदायमा अन्तर्घोलनको आवश्यकता,
16: त्यो कम्युनिटीमै कतिवटाको गुमिया छन् त्यहाँ होइन, अनि अरूको पनि देख्छ, थाहा पाउँछ उसले होइन, उनीहरू बीचमै एक खालको विस्तार साथित्व बन्ला।
9: कुलेखानीका 3 आयोजनाबाट बिजुली उत्पादन, MCC अन्तर्गत नेपाल भारत सीमापार प्रसारण लाइन निर्माण, कोशी प्रदेशमा सरकारका स्थायी संरचना निर्माणमा पनि अलचाल लगायतका खबर बाँकी नै छन्। CIN को साझा खबर सुन्दै गर्नुहोला।
5: याद गरौ, जुनसुकै समयमा दैविक प्रकोपको विपद आउन सक्छ, त्यसैले विपदबाट हुने क्षति कम गर्नको लागि सचेत बनौ।
17: बाढी पहिरो जान सक्ने स्थानको पहिचान गरी जनधनको क्षति न्यूनीकरणको कार्य गरौं।
5: वन जंगलको खाली क्षेत्रमा वृक्षारोपण गरौं।
17: उरी बतास चट्याङ सहित पानी परिरहेको बेला घरभित्रै बस्ने, बिजुलीको माध्यमबाट सञ्चालन हुने यन्त्रिक साधनहरू बन्द गर्ने र पोल तथा रुख मुनि नबस्ने,
5: खोला खोल्सीबाट बग्ने बहाव नरोकौं।
17: सरकारवाला निकायले विपद तथा पूर्व तयारीको योजना बनाएर मात्रै विकास निर्माणको काम गरौं।
5: दैविक प्रकोप सम्बन्धी समन्वय तथा थप जानकारीको लागि निम्न नम्बरहरूमा सम्पर्क गर्न सकिनेछ।
17: जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गा 0735201133,
5: जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गा 0735201175,
17: नेपाली सेना 0735205576,
5: नेपाल रेड क्रस सोसाइटी ओखलढुङ्गा 0735201178
17: र आफ्नो FM को सम्पर्क नम्बर 0735203045।
5: आफ्नो FM ओखलढुङ्गाको जनहितमा जारी सन्देश।

0: संवाद गरौं। वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
1: बाल विवाह रोकौ, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
2: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
3: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेसन, अपरेसन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक, कान, घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
5: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
6: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा अर्थतन्त्रमा एकपछि अर्को धक्का शीर्षकमा खबर प्रकाशित छ। यसलाई कृष्ण रिजालले लेख्नु भएको छ। 2072 भूकम्पले थिलथिलो बनाइएको देशको अर्थतन्त्र तंग्रिन नपाउँदै तराई मधेसको बाढ़ी हुँदै कोरोना महामारीसम्मले थप जर्जर बनायो। आर्थिक गतिविधि चलायमान हुने अपेक्षाका बीचमा अहिले भोटेकोसी बाढ़ीले अकल्पनीय मानवीय क्षतिसँगै भौतिक पूर्वाधार तहस नहस बनाएको छ। त्यस्तै बाढ़ी प्रभावितलाई थायी आवास नबनेसम्म सरकारले मासिक खर्च दिने खबर पनि प्रकाशित छ। त्यस्तै भित्र पृष्ठमा कृष्णभीरमा बनाइएको नयाँ ट्र्याकको परीक्षण सफल शीर्षकको खबर छ। एउटै समूहसँग 10 ग्यास उद्योग शीर्षकमा पनि आजको नयाँ पत्रिकाको भित्र पृष्ठमा खबर प्रकाशित छ। यसलाई अजित अधिकारीले लेख्नु भएको छ। 7 समूहसँग मात्रै 30 ब्राण्डका उद्योग, एउटै समूहले एउटा मात्रै ब्राण्ड प्रयोग गर्ने हो भने हाल कायम 58 उद्योगको संख्या 35 झर्नेछ। बाढ़ीबाट क्षतिग्रस्त जहेरे सब स्टेशन पुनः सञ्चालनमा शीर्षकमा खबर छ। एमसीसीको 18 किलोमिटर सीमा पार प्रसारण लाइन तयार, पुसदेखि सञ्चालनमा ल्याइने शीर्षकमा मिलन विश्वकर्माले खबर लेख्नु भएको छ। एमसीसी अनुदान अन्तर्गतको 400 केभी क्षमताको 18 किलोमिटर लामो न्यू बुटोल नेपाल भारत सीमापार प्रसारण लाइन निर्माण सम्पन्न भएको छ। एमसीसी अनुदान अन्तर्गत 4 प्रसारण लाइन, 3 सब स्टेशन र 2 सड़क गरेर 9 परियोजना बन्दैछन्। त्यसमा पहिलो परियोजनाका रूपमा हिजो 18 किलोमिटर लामो सीमापार प्रसारण लाइनको निर्माण सम्पन्न भएको हो। यस्तै भित्र पृष्ठमा जनकपुरमा पोखरी अतिक्रमण हटाउन अन्तिम मौका शीर्षक खबर छ भने भोटेकोसी महाविपत्तिपछि 170 बाल बालिकालाई संरक्षण दिन कास्कीका बाल गृह तयार शीर्षकको खबर पनि प्रकाशित छ। त्यस्तै आजको कारोबार दैनिकको पहिलो पृष्ठमा तथ्याङ्कले भन्छ विपदपछि लगानी बढ्छ, यसपटक के होला शीर्षकमा परिवर्तन देवकोटाले लेख्नु भएको खबर प्रकाशित छ। मुलुकमा विभिन्न समयमा घटेका प्राकृतिक विपद पछिका केही वर्षहरूमा निजी क्षेत्र र सरकारले पुनरुत्थान र पुननिर्माणका अभियान चलाउँदा बैंकहरूको कर्जा लगानी बढेको उदाहरण छ। बताउँ 10 भोटेकोसीमा आएको विनाशकारी बाढ़ीले खर्बौं रूपियाँ बराबरको क्षति पुर्याएको छ। यसको पुननिर्माणका लागि मात्रै 7.25 रूपियाँ आवश्यक पनि अनुमान सरकारको छ। यस्तो आगामी दिनमा बैंकहरूको कर्जा लगानी के होला, अहिले यसको चासो बढेको छ। विगतमा नेपालले भोगेका विभिन्न विपद पछि लगानी बढ़िरहेको तथ्याङ्क हेरेर चालु आर्थिक वर्षमा पनि लगानी बढ्न सक्ने आकलन विज्ञहरूले गरेका छन्। त्यस्तै चीनसँगको व्यापारमा कोरोला नाकाको भर शीर्षकमा सरस्वती ढकालले लेख्नु भएको छ। उत्तरी छिमेकी चीनसँगको व्यापारका लागि प्रयोग हुँदै आएका रसुवा र तातोपानी नाका प्राकृतिक विपत्तिका कारण प्रभावित भएपछि नेपाल चीन व्यापारका लागि मुस्ताङको कोरोला नाकाको भर पर्नुपर्ने अवस्था आएको छ।
7: कोशी प्रदेश सरकारका स्थायी संरचना निर्माणमा अलटाल शीर्षकमा विनोद सुवेदीले विराटनगरबाट नागरिक दैनिकमा लेख्नु भएको खबर
8: खबर छ। कोशी प्रदेश सरकारका स्थायी संरचना निर्माणमा आलटाल भइरहेको उल्लेख छ। प्रदेश सरकार स्थापनाको 9 वर्षसम्म पनि कार्यालय सहितका स्थायी संरचना निर्माण नभएको उल्लेख गरिएको छ। भित्री पन्नामा छापिएको खबर छ। राप्ती नदीमा घडियाल गोही जोगाउने चुनौती शीर्षकमा अर्जुन ओलीले नेपालगंजबाट लेख्नु भएको हो। बाँके राष्ट्रिय निकुञ्जले 3 वर्षदेखि मध्यवर्ती क्षेत्र अन्तर्गत पर्ने बाँकेको राप्ती नदीमा दुर्लभ प्रजातिका घडियाल गोही छाड्दै आएको छ। निकुञ्जले अहिलेसम्म 3 पटक गरी 25 वटा गोही राप्तीमा छोडिसकेको छ। बर्दिया राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रबाट ल्याएर छाडिएकामा पछिल्लो समयमा ती गोही भने कतै नदेखिएको खबरमा उल्लेख गरिएको छ। अर्को खबर, थारूले मनाए अटवारी पर्व शीर्षकमा देवेन्द्र बस्नेतले दाङबाट लेख्नु भएको हो। थारू जानकारहरूका अनुसार द्वापर युगमा 5 पाण्डव मध्ये भीमले रोटी पकाइरहेका थिए। त्यही बेला दानवहरूसँग 5 पाण्डवको युद्ध चल्यो। बलवान भीमकै कारण त्यो युद्ध 5 पाण्डवले जितेको अहिले अटवारी पर्वको सन्दर्भमा त्यसबारेमा व्याख्या र वर्णन भइरहेको उल्लेख गरिएको छ। भूकम्पले चर्किए लोमान्थाङका सयौं घर शीर्षकमा सन्तोष पोखरेलले पोखराबाट लेख्नु भएको खबर छ। भूकम्पले हिमालपारीको जिल्ला मुस्ताङको माथिल्लो क्षेत्रका घरमा व्यापक क्षति पुर्याएको पाइएको छ। गत मंगलबार राति 9:53 जाँदा मुस्ताङको लोमान्थाङ केन्द्रबिन्दु भएर 5.3 म्याग्नेच्युडको भूकम्प गएको थियो। अर्को खबर, गोर्खापत्र दैनिकको भित्रीपन्नामा केराले मूल्य पाउँदा किसान उत्साहित भएको बारेमा छापिएको छ। घोराईको खबर हो। चाडपर्वको समयमा केराले राम्रो मूल्य पाउँदा दाङका केरा उत्पादक किसान उत्साहित बनेका हुन्। गत वर्ष केराले मूल्य नपाउँदा निराश बनेका किसान यस वर्ष भने उत्साहित भएको पनि उल्लेख गरिएको छ। कति सम्भव छ हेटौँडा काठमाडौँ रोपवेको पुनर्जीवन शीर्षकमा भोजप्रसाद यादवले लेख्नु भएको खबर पनि छापिएको छ। आँसु थाम्दै बगरमा खोज तलास शीर्षकमा वीरेन्द्र ओलीले देवीघाट नुवाकोटबाट लेख्नु भएको खबर छापिएको छ भने रोग लाग्न नदिन विशेष अभियान चलाइएको बारेमा सरोज ढुङ्गेलले लेख्नु भएको छ। प्रमको भ्रमण पर्यटन पुनरुत्थानको ढोका खोल्ने अवसर शीर्षकमा मिनराज भण्डारीले लेख्नु भएको छ भने हुने भयो सरकारी भवनको बीमा बागमती प्रदेश सरकारले शुरू गर्ने शीर्षकमा अर्को खबर छ। भूकम्प र गत वर्षको जेन्जी आन्दोलनमा अरबौं रुपियाँको क्षति बेहोरेपछि अन्ततः सरकारी सम्पत्तिको बीमा गर्ने प्रक्रिया अगाडि बढ्ने भएको हो। कान्तिपुर दैनिकको भित्री पन्नामा भोटेकोशी बाढीपछिका 15 दिनमा कोरोला नाकामा उठ्यो 1.5 अर्ब राजस्व शीर्षकमा दीपक परियारले पोखराबाट लेख्नु भएको छ भने कुलेखानीका तीनै आयोजनाबाट बिजुली उत्पादन शीर्षकमा प्रताप विष्टले लेख्नु भएको छ। विद्युत प्राधिकरणको ब्याकअप मानिएको कुलेखानी आयोजनाको जलाशयबाट दिनको 20-25 सेन्टिमिटर पानी खपत हुने गरेको छ। ऐन संशोधनले केन्द्रीय बैंकको स्वायत्तता गुम्ने जोखिम शीर्षकमा यज्ञ बन्जारेले लेख्नु भएको खबर छ। अर्थ समितिले एकातिर राष्ट्र बैंकलाई निर्देशन दिने सरकारको अधिकार यथावत राखेको छ, अर्कोतिर गभर्नरको कार्यकाल 3 वर्ष कायम गरी बाँकी 2 वर्षको निर्णय सरकारले गर्न पाउने गरी राष्ट्र बैंक सम्बन्धी विधेयक संशोधन गरेको छ। व्यापारिक नाका रसुवा गढी नै बनाउने गृह कार्य शीर्षकमा गौरव पोखरेल र विमल खतिवडाले लेख्नु भएको खबर पनि छापिएको छ।
9: साझा खबरमा अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई आक्रमण रोक्न चेतावनी दिनुभएको छ। रूसमा डिजेल इन्धनका रिफाइनरीमाथि आक्रमण बढेको भन्दै यस्तो कार्य नगर्न समेत निर्देशन दिएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। ट्रम्पले अन्य क्षेत्रमा आक्रमण गर्न सक्ने भए पनि डिजेल इन्धनमाथि आक्रमण हुँदा अभाव सृजना हुने भन्दै रोक्न आदेश दिएको बताइएको हो। यमनमा इरान समर्थित हुती लडाकु र साउदी समर्थित सरकार बीचको लडाई बढेपछि यस साता 2,000 भन्दा बढी मानिस विस्थापित भएको संयुक्त राष्ट्रसंघले जनाएको छ। एक सातामा लामो हुती आक्रमणले यमनको रेड सीको बाँकी तट र केही रणनीतिक टापु कब्जा गरेर रणनीतिक बाब अल मन्दाब जलमार्गमा आफ्नो पकड र बलियो बनाउँदै गर्दा 10,000 मानिसहरू त्यहाँबाट भागेको राष्ट्रसंघले जनाएको हो। र साउदी अरबमा सुरक्षा चुनौती बढेको छ। इरान र उसका क्षेत्रीय सहयोगीहरूबाट बढ्दो सुरक्षा चुनौतीका बीचमा साउदीमा सुरक्षा चुनौती बढेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। सबैभन्दा महत्वपूर्ण सहयोगी संयुक्त राष्ट्र अमेरिकाको पछिल्लो नीतिलाई लिएर पनि अनिश्चितता बढेको बताइएको छ।
10: साझा खबरमा अब खेल खबर। एसिसी प्रिमियर कपको उपाधि जितेको नेपाली क्रिकेट टोली हिजो राति स्वदेश फर्किएको छ। मलेसियामा शनिबार सम्पन्न फाइनलमा युएईलाई पराजित गर्दै उपाधि जितेको र एसिया कपमा छनौट भएको नेपाली टोली राति नेपाल आइपुगेको हो। विमानस्थलमा भव्य स्वागत गरिएको छ। आगामी सेप्टेम्बरमा जापानमा हुने एसियन गेम्स अन्तर्गत नेपालको 15 सदस्यीय क्रिकेट टोलीको घोषणा गरिएको छ। नेपाल ओलम्पिक कमिटिले दिपेन्द्र सिंह ऐरीको कप्तानीमा जापान जाने अन्तिम टोली हिजो सार्वजनिक गरेको हो। टोलीमा दिपेन्द्र सँगै रोहित कुमार पौडेल, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, आसिफ शेख, कुशल भुर्तेल, ललित राजवंशी, गुलशन कुमार झा, नन्दन यादव, लोकेश बम, सन्दीप जोरा, शेर मल्ल र कुशल मल्ल पनि रहनु भएको छ। ट्रेडमाण्डुले फ्लड रिलिफ 10K ट्रेल रन आयोजना गर्ने भएको छ। ट्रेडमाण्डुका संस्थापक तथा अल्ट्रा रनर रशिला तामाङको समय जगत्वमा भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावितको सहयोगार्थ ट्रेल रन आयोजना गर्न लागिएको जानकारी दिइएको छ। र पोखरा वारियर्सले इन्डोर सुपर लिग सिजन 2 उपाधि उचालेको छ।
11: भोटेकोशी बाढी प्रभावित बालबालिकामा मानसिक समस्याको जोखिम र अप्नाउनु पर्ने सावधानी कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
12: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
13: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
11: साझा खबरमा अब भोटेकोशी बाढी प्रभावित बालबालिकाको मानसिक स्वास्थ्यको कुरा। भोटेकोशी बाढीका कारण प्रभावित बालबालिका र उनीहरूको मानसिक स्वास्थ्यका लागि अप्नाउनु पर्ने सावधानीका बारेमा चिकित्सा मनोविद CMC नेपालका प्राविधिक निर्देशक डाक्टर पशुपति महतसँग हामीले कुराकानी गरेका छौँ।
14: एउटा आउँछ, अर्को आउँछ, अर्को आउँछ, बिस्तारै खेल्न थाल्छन्। उनीहरूको त्यो बिर्साइ छिटो हुन्छ के को ठाउँहरू बनाउला, के बनाउला, त्यो पेन्टको बारे, चित्रको बारे कुरा गर्न चाहे सोध्ने, नभए ए यस्तो बनाएछौ अनि कस्तो भएको छ अहिले तिम्रो मनमा सोध्ने नि त, मनमा कस्तो लाग्यो यो गर्दा, मलाई अहिले त अलि राम्रो भएको छ, हल्का भएको छ, खुसी भएको छ। हो, उसले आफूलाई लागेको कुरो तपाईँलाई व्यक्त गर्नु भने भ्यालिडेट गरे हो कि।
11: बालबालिकाले छिटो बिर्सिए पनि प्रभाव चाहिँ उनीहरूमा पर्छ कि पर्दैन?
14: जबले पर्छ, एकदमै पर्छ। उनीहरूको कस्तो भने उनीहरू त्यो एउटै मेमोरीमा बस्दैनन् कि, बालबालिकाको ब्रेन नै चाहिँ सिफ्ट भइरहन्छ। त्यो भएर अरू एडल्टहरू एकदमै सोकाकुलमा भए पनि बालबालिका एकैछिनमा के गर्न खोज्छ कि।
11: भोटेकोशी बाढी गइसकेपछि बालबालिकाहरू प्रभावित, यो जति समय बित्दै जान्छ उनीहरूमा कम हुँदै जाने प्रभाव हो कि, अथवा फेरि दोहोरिने, अथवा कहीँ कुनै खेलौडमा अथवा केहीमा अल्झिए भुलिए पनि फेरि उनीहरूकोमा त्यो आइराख्न सक्छ मस्तिष्कमा?
14: दुःख लाग्दो, एकदमै विक्षिप्त चाहिँ कस्तो छ भने, बाबाआमा पनि छैनन्, एउटा बच्चा बाँचेको छ कि, अथवा एउटा 10-12 वर्षको नै छोरी छोरा बाँचेको छ कि।
11: सरकारले पछिल्लो विवरण चाहिँ 100 भन्दा बढी त्यस्ता अभिभावकविहीन बालबालिका भेटिए भनेको छ, अझै बढ्दै जाने होला,
14: बढ्दै जान्छन्। अझ त्यहाँ एउटा केस मलाई थाहा छ, त्यो चाहिँ सरकारको लिस्टमा आएको छ, थाहा छैन, बाबामा बितिया छन् अनि त्यो नानी चाहिँ अङ्कल आन्टीले काका काकीले खेल्मा छन्, तर काका काकीले के भनेको छैन, तिम्रो बुबामा काठमाडौँमा उपचार गर्न गएका छन् आउँछन् भनेको छ, भन्न सकिरहेका छैनन् कि, गाह्रो भएको छ। अब यही एउटा छोरी छ होइन, त्यो दाईको, दाई भाउजूको, अब यो तिम्रो बाबामा छैन भनिदियो भने गाह्रो हुन्छ भन्ने होला हो कि।
11: अब हामीले यहाँनिर यहाँको सुझाव चाहिँ के हो, अथवा एउटा विज्ञको दृष्टिकोणबाट मानौ अभिभावक छैनन् भन्ने कुरा त्यो थाहा भयो, प्रष्ट भयो, तर पनि साना साना बालबालिकाहरूमा नकारात्मक असर नपरोस् अथवा उसलाई थपिडा नहोस् भनेर अभिभावकले जुन सत्य छ बताउन आवश्यक छ अथवा नबताउन आवश्यक छ?
14: होइन, बताउनु चाहिँ जरुरी छ, आवश्यक छ, तर कुन बेला र कसरी बताउने भन्ने कुरामा जो सियारकर्ता हुनुहुन्छ, जो अहिलेको गार्जेन हुनुभएको छ, उहाँलाई गाह्रो भएको छ नि, हामी जस्ता मान्छेहरूको मद्दत लिएर सँगै राखेर घटनाहरू भन्दै भन्दै जाँदाखेरि उहाँ पनि यसरी हराएको हो भन्ने कुरा त्यहाँ सबैले भनिदिएपछि त, अनि उसलाई पनि लाग्छ नि त, ए मेरो पनि बितिया रहेछ अब उसको मात्रै होइन अरूको पनि धेरै विद्या छन्।
11: त्यो बताउने शैली चाहिँ मानौ अब त्यसमा काउन्सिलर अथवा अर्को कुनै चिकित्सा मनोविदको उपस्थिति भएन, समाजले गाउँले परिवारको सदस्यले बताउनु पर्यो भने के कुरामा ख्याल
14: बताउनु पर्यो भने पनि तयार गर्दै बिस्तारै होइन अब यस्तो यस्तो हो हामीले उसले त देखाएको छैन नि त्यो नानीले, त्यो अभिभावक नभएकोलाई मात्रै एक ठाउँमा राख्नु चाहिँ हुँदैन, उनीहरू आफ्नो कम्युनिटीमा सबै बच्चाहरूसँग घुलमेल हुनु पर्यो, स्कुलमा पनि जानु पर्यो, अब त्यो कम्युनिटीमै कतिवटाको अभिभावक गुमिया छन् त्यहाँ होइन, अनि अरूको पनि देख्छ थाहा पाउँछ उसले होइन, उनीहरू बिचमै एक खालको बिस्तारो साथीत्व बन्ला।
11: चिकित्सा मनोवेद डाक्टर पशुपति महतसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा सञ्चालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक।
6: बोटेकोसी बाढी प्रभावितलाई आवास खर्च दिने, बालबालिकामा मानसिक विचलनको जोखिम, असोज एकदेखि कृष्णभीरको नयाँ ट्र्याकमा सवारी साधन सञ्चालन हुने,
11: कुलेखानीका तीनवटै आयोजनाबाट बिजुली उत्पादन, एमसीसी अन्तर्गत नेपाल भारत सीमापार प्रसारण लाइन निर्माण, देउबा नेतृत्वको कार्य समिति सदस्यहरूलाई समेट्ने काँग्रेस संस्थापनको निर्णय,
6: कोशी प्रदेशमा सरकारका थाई संरचना निर्माणमा आलटाल, चीनसँगको व्यापारमा कोरोला नाकाको भर, केराले मूल्य पाउँदा दाङका किसान उत्साहित,
11: यमनमा युद्ध बढ्दा एक सातामै 2000 भन्दा बढी विस्थापित युक्रेनलाई रूसको इन्धन डिपोमा आक्रमण रोक्न ट्रम्पको चेतावनी, साउदीमा सुरक्षा चुनौती,
6: र एसियन गेम्स अन्तर्गत नेपालको 15 सदस्यीय टोलीको घोषणा, बाढी प्रभावित क्षेत्रमा सहयोग जुटाउन ट्रेल रन हुने, इन्डोर सुपर लीग सिजन 2 को उपाधि पोखरालाई।
11: साझा खबर कन्तेमा कार्टुन हामीले आशिष खनाल माटसापले बनाउनु भएको चिया गफ शीर्षकको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ, नागरिकले सुशासन खोजिरहेका छन् र नेतृत्वमा पुगेकाहरूले सुशासनको लागि काम गर्ने बताइरहेका छन् तर बताए अनुसारको काम पूरा गर्न नसकेको बारेमा व्यङ्ग्य गर्न खोजिएको छ। एउटा बेन्च छ, 2 व्यक्ति छन्, एकजनाको हातमा चिया छ र अर्काको हातमा पत्रिका, सड़कमै बच्चा जन्माउन बाध्य शीर्षकमा त्यहाँ समाचार लेखिएको छ र नजिकै रहेका त्यहाँ चिया बनाउने एकजना महिलातर्फ फर्किँदै त्यो चिया पिराखेका व्यक्तिले केही भन्दैछन्। माथि यस्तो लेखेको छ, गरिबको चमेली बोलिदिने एकजना मेयर थिए, ती पनि फ्याट्टै प्रधानमन्त्री भए, अब को बोलिदिन्छ होला त।
6: हस्त प्राविधिक साथी रवि दितालाई धन्यवाद। अलिला लिल प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयौं। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
15: नेपालीको स्पन्दन बनेर धड्किएको छ संचार माध्यमको जगतमा, गगन बनेर युग कवि सिद्धिचरण श्रेष्ठको जन्मथलो ओखलढुङ्गा जिल्लाको पहिलो सामुदायिक रेडियो 104.8 MHz तपाईँहरूकै घर आँगनमा घन्किएको छ।
16: मानव विकास तथा सामुदायिक सेवाद्वारा सञ्चालित आफ्नो एफएम उकाली ओरालीको यात्रामा मेलापातमा अनि घर घरमा सुख दुःखको साथी बनेर हरपल अब तपाईँकै साथमा रहनेछ।
17: अहिले धेरै सुधार भएको छ, पहिला त एक दुध दही पनि खानु हुँदैन, मठ मन्दिरको त कुरै छोडो।
18: विभेद रहित र सभ्य समाज आजको आवश्यकता, तसर्थ सबै खाले छुवाछुत विभेदको अन्त्य गरौं।
19: कार्यक्रम परिवर्तनको आवाज।
20: त्यसो भए तिमी र म दुवै अपाङ्ग, म शारीरिक अपाङ्ग अनि तिमी सामाजिक, मलाई भाग्यले अपाङ्ग बनायो अनि तिमीलाई समाजले।
18: जातीय, वर्गीय, धार्मिक र लिङ्गको आधारमा हुने विभेदले समाज व्याप्त छ। कानूनले यी सबै किसिमको विभेद दण्डनीय भनिए तापनि विभेद कम हुन सकेको छैन, तसर्थ यस कार्यक्रमको मुख्य उद्देश्य भनेको विभेदपूर्ण अनि सभ्य समाजको निर्माण गर्नु हो।
21: जात भात भन्ने कुरा कुनै पनि छैन, सबै मनुष्य एउटै हुन्, सबै सम्मान मानेर स्वीकार्नु होला भनेर म त्यो चाहन्छु।
18: यस कार्यक्रममा विविधमा परेका व्यक्तिहरू, बुद्धिजीवी, विभिन्न अधिकार कर्मी र सरोकारवालाहरूसँग गरिएको कुराकानी समेट्नेछौ।
22: दोहोरिनु त्यसकारण सभ्य समाजको सुरुवात त्यहीबाट सुरु हुन्छ भन्ने विश्वास।
18: आफ्नो एफएम 104.8 MHz डडेलधुराबाट हरेक बुधबार साँझ 6 बजे र सोमबार बिहान 8:30 बजे, आफ्नो एफएम 104.8 MHz ओखलढुङ्गाबाट आइतबार साँझ 6 बजे र सोमबार बिहान 6:30 बजे, आफ्नो एफएम 90.4 MHz रुकम, आफ्नो एफएम 87.6 MHz चितवन, नयाँ आशा एफएम 89.3 MHz जनकपुर र भरोसा एफएम 104.9 MHz बाट पनि उचित समयमा सुन्न सक्नुहुनेछ।
19: सुन्न नछुटाउनुहोला कार्यक्रम परिवर्तनको आवाज।
18: समाजमा रहेका अन्धविश्वासलाई हटौं र विविधपूर्ण सभ्य समाजको निर्माण गरौं। आदरणीय श्रोता नमस्कार, कार्यक्रम परिवर्तनको आवाजमा तपाईँलाई हार्दिक स्वागत छ। म कार्यक्रम प्रस्तुता निर्मलाको। यस कार्यक्रम तपाईँले मानव विकास तथा सामुदायिक सेवाद्वारा सञ्चालित जिल्लाकै पहिलो सामुदायिक रेडियो आफ्नो एफएम 104.8 MHz र इन्टरनेट अनलाइनको माध्यममा www.afnoefm.org बाट सुन्न सक्नुहुनेछ। हाम्रो नेपाली समाज विविधपूर्ण छ। जातीय, वर्गीय, धार्मिक र लिङ्गको आधारमा हुने विविधले समाज व्याप्त छ। कानूनले यी सबै किसिमको विभेद दण्डनीय भनिए तापनि विभेद कम हुन सकेको छैन। तसर्थ यस कार्यक्रमको मुख्य उद्देश्य भनेको विभेदपूर्ण अनि सभ्य समाजको निर्माण गर्नु हो। समाज अझै पनि अन्धविश्वासमा अल्झिरहेको छ। अन्धविश्वासकै कारण समाजमा हुने सबै विभेद न्यूनीकरण हुन सकेका छैनन्। समाजमा हुने सबै किसिमको विभेदको अन्त्य गर्न सर्वपक्षीय प्रयास जरूरी छ। तसर्थ हामी यस कार्यक्रममा समाजमा विविधमा परेका व्यक्तिहरू, विभिन्न क्षेत्रका अधिकार कर्मी, सरोकारवालाहरूसँग गरिएको कुराकानी समेट्नेछौ। श्रोता, त्यसै गरी आजको बसाइमा हामीले श्री बिरबल पत्र माध्यमिक विद्यालय कोटेली एक नवदुर्गा डडेलधुराका शिक्षक टेकराज ओझाज्यूसँग कुराकानी गरेका छौँ। शिक्षकका अनुसार विभेद भनेको कुनै व्यक्तिलाई उसको जात, लिङ्ग, आर्थिक अवस्था, धर्म, भाषा, शारीरिक अवस्था वा पारिवारिक पृष्ठभूमिको आधारमा अरूभन्दा फरक व्यवहार गर्नु हो। विभेदले व्यक्तिको आत्मसम्मानमा चोट पुर्याउनुका साथै उसको शिक्षा क्षमता र भविष्यमा समेत नकारात्मक असर पार्न सक्छ। त्यसैले हामीले कसैले पनि विभेद गर्नु हुँदैन, सभ्य समाजको निर्माण गर्नुपर्छ भनी उहाँले सुझाव सल्लाह पनि दिनुभएको छ। श्रोता, अब लागौ उहाँसँग गरिएको आजको फलाकुसारी तर्फ नै। स्वागत छ तपाईँलाई कार्यक्रम परिवर्तनको आवाजमा। आरामै हुनुहुन्छ?
0: ठिक छ।
18: हजुरको परिचय?
0: म टेकराज ओझा, पेसाले शिक्षक। मेरो घर चाहिँ गुनेपुरा गाउँपालिका, वडा नम्बर 5, डडेलधुरा।
18: हाल चाहिँ शिक्षकको पेसामा हुनुहुन्छ?
0: हजुर।
18: कुन विषयको शिक्षक हुनुहुन्छ?
0: म विज्ञान विषय शिक्षक हो।
18: कुन स्कुलमा?
0: म नवदुर्गा गाउँपालिका, वडा नम्बर 1 छ, बिरबल पत्र मावि। विगत 7-8 वर्षदेखि राहत शिक्षकको रूपमा कार्यरत छु।
18: र विशेष गरी आज हजुरसँग हामी कार्यक्रम परिवर्तनको आवाजमा कुराकानी गर्न गइरहेका छौँ। यो समय दिनुभएकोमा सर्वप्रथम हजुरलाई धेरै धेरै धन्यवाद दिन चाहे। कार्यक्रम परिवर्तनको आवाजमा चाहिँ विभेद सम्बन्धी कुराकानी गर्ने गर्छौँ, जुन चाहिँ हाम्रो समुदायमा यथावस्त देखेकै हुन्छ। अझै पनि होइन, विभिन्न किसिमका विभेदहरू भइराखेका हुन्छन् र ती किसिमका विभेदहरू थोरै पनि अन्त्य होस् भन्ने हाम्रो प्रयास कार्यक्रम परिवर्तनको आवाजको हो। त्यसै गरी अधिकार कर्मीहरूसँग, शिक्षकसँग अनि स्वयं पीडित व्यक्तिहरूसँग समाजमै गएर हामी कुराकानी गर्ने गर्छौँ। आज हजुरसँग कुराकानी गर्न गइरहेका छौँ र शिक्षकको दृष्टिकोणमा विशेष गरी विभेद भनेको के हो जस्तो लाग्छ त हजुर?
0: हुन्छ, धन्यवाद यो अवसरको लागि, एकदमै धेरै धन्यवाद। अब शिक्षकको दृष्टिकोणमा विभेद भन्दा पनि विभेद त न्यायपूर्ण समाज मा, न्यायपूर्ण समाजमा सबै मान्छेहरूलाई समान अवसरबाट वञ्चित गराउने कुरा हो विभेद जस्तो लाग्छ। अब लिङ्ग, जात, धर्म, भाषाका आधारमा अवसरबाट वञ्चित गरिनु पनि विभेद हो जस्तो लाग्छ। र यो शिक्षकका दृष्टिकोणबाट हेर्दाखेरि शिक्षामा समान अवसर सबैले नपाउनु पनि विभेद हो जस्तो लाग्छ मलाई।
1: विद्यालयमा चाहिँ विशेष गरी जात, लिङ्ग, आर्थिक अवस्था वा अन्य आधारमा हुने विभेद कस्तो रूपमा देख्नु भएको छ त हजुरले?
0: छ, विकराल नै छ भन्नुपर्छ। अब बाहिरी हेर्दाखेरि केही न्यूनीकरण भए जस्तो देखिए पनि, अब संविधानले पनि समानताको हक सुनिश्चित गरे तापनि हाम्रो विभिन्न समुदायमा परिवार स्तरदेखि समाज स्तरसम्म विभिन्न खालका विभेदहरू सुनिने देखिने गरेका छन्। अझै यो कानुनको कडा कार्यान्वयन जरुरी छ जस्तो लाग्छ। विभेदबाट धेरै बच्चाहरू त पीडित छन्, विभिन्न तरिकाका विभेदहरूबाट पीडित छन् बच्चाहरू, मानिसहरू, बच्चाहरू मात्रै होइन मानिसहरू सबैजना, विशेष गरी यो सहरभन्दा पनि अलिकति गाउँतिरको परिवेशमा अलिक बढी देखिन्छ विभेद। बाहिरी रूपमा नदिए पनि आन्तरिक रूपमा गाउँ समाजमा अलि बढी नै छ विभेद।
1: विशेष गरी विद्यार्थीहरू बीच हुने विभेदलाई चाहिँ उनीहरूको पढाइ र मानसिक अवस्थामा कस्तो असर पार्छ होला?
0: विद्यार्थीहरूमा चाहिँ अब विभिन्न तरिकाको विभेद हुन्छ जान अनजानमा। अब अलिकति सरहरूले पनि राम्रो ट्यालेन्ट विद्यार्थीलाई प्रायोरिटी दिनु, कमजोर स्टुडेन्टहरूलाई कम प्रायोरिटी दिनु, त्यो पनि विभेद हो जस्तो लाग्छ मलाई। र अर्को कुरो, अलिकति पुरानो सोच र चिन्तन भएका शिक्षकहरू सरहरू पनि हुनुहुन्छ, उहाँको विचारप्रति त सम्मान नै छ, तर पनि एउटा शिक्षक भइसकेपछि जात, लिङ्ग, धर्म, संस्कृतिका आधारमा पनि विद्यार्थीहरूलाई विभिन्न अवसरबाट वञ्चित गरिएको पनि देखिएको छ। अब त्यो विद्यार्थीहरूले सबै ठाउँमा समान अवसर नपाउनु, आफू तल्लो जातको अथवा गरिब भएकै कारणले पनि अवसरबाट वञ्चित हुनु परेको जो हाम्रो परिदृश्य छ समाजमा, यो बडा चुनौतीपूर्ण छ र यो समाजको वास्तविक समस्या पनि हो भन्ने लाग्छ।
1: यसलाई चाहिँ विशेष गरी शिक्षकहरूले समान व्यवहार गर्न चाहिँ विद्यार्थीहरू बीच के कुरामा ध्यान दिनुपर्छ?
0: यसका लागि त सबभन्दा पहिला त शिक्षकले शिक्षक बन्नुपर्छ जस्तो लाग्छ। अब शिक्षक भनिसकेपछि सबै बच्चाहरूलाई कोपिला हुन् र फुलाउने जिम्मेवारी हो भनेर विभिन्न चाहिँ, अब कुनै बच्चाको तीक्ष्ण बुद्धि हुनसक्छ, मध्यम, मन्द, कुन बच्चाको केमा रुचि छ त्यो रुचि अनुरूप उनीहरूलाई अवसर प्रदान गर्नु, अतिरिक्त क्रियाकलापदेखि लिएर पढाइदेखि लिएर विद्यालयमा हुने विभिन्न छात्रवृत्तिका कुराहरू, हरेक एङ्गलबाट सबै कोणबाट समान व्यवहार नै गर्नुपर्छ। त्यो नै शिक्षकले विभेद न्यूनीकरण गर्ने उपाय पनि हो जस्तो लाग्छ। र शिक्षकले चाहेमा धेरै यो धेरै हदसम्म विभेद न्यूनीकरण पनि हुन्छ।
1: जस्तै विद्यालयमा जातीय विभेद वा छुवाछुत भएको थाहा पाएमा शिक्षकले कसरी समाधान गर्न सक्नुपर्छ?
0: सबभन्दा पहिलो कुरा त समन्वय नै हो, समन्वय हो। अब विद्यार्थीहरू, अभिभावकहरू सबैजना राखेर वास्तवमा मानिसको क्षमता जात, धर्म, लिङ्गको आधारमा मापन गर्न सकिँदैन भनेर अलिकति त्यो टाइपको एक्सपोर्टहरूबाट हुन्छ कि कसरी हुन्छ, समन्वय सहजीकरण गर्ने नै हो शिक्षकको सकिने त। अब त्योभन्दा बढी विभिन्न सञ्चार माध्यमहरूबाट जस्तो हजुरहरूले गरिराख्नु भएको छ, यो पनि विभेद न्यूनीकरण गर्ने एउटा उत्कृष्ट उपाय हो जस्तो लाग्छ। यो तपाईँहरूलाई धेरै धेरै धन्यवाद छ। अनि विभिन्न अहिले सामाजिक सञ्जालहरूको कुरा छ, सरकारको मात्रै दायित्व होइन यो विभेद न्यूनीकरण गर्ने, विभेद न्यूनीकरण गर्ने परिवारदेखि समुदायसम्मको र शिक्षकदेखि सञ्चारकर्मी सबै जनाको जिम्मेवारी हो। र शिक्षकको एङ्गलबाट त समन्वयकारी भूमिकाले यसमा योगदान गर्न सकिन्छ जस्तो लाग्छ।
1: जस्तै कमजोर आर्थिक अवस्था भएका विद्यार्थीहरूलाई चाहिँ विद्यालयमा कस्तो किसिमको सहयोग गर्न सकिन्छ त?
0: अब कमजोर आर्थिक अवस्था भएका भाइ बहिनीहरूलाई सकिने भनेको जस्तो विभिन्न अतिरिक्त क्रियाकलापहरू हुन्छ, विभिन्न क्षमता हुन्छ भाइ बहिनीहरूमा, त्यो एक्टिभिटीहरू गराएर उनीहरूको पोजिसन अनुरूप विभिन्न पुरस्कार स्वरूप विभिन्न कुराहरू, अनि छात्रवृत्तिका कुराहरू छन्, अनि विभिन्न चाहिने व्यक्तिहरू संस्थाहरूबाट डोनेसनका कुराहरू छन्, उनीहरूलाई अवसर दिनु पर्यो। वास्तविक पाउनुपर्ने नानी बाबुहरूलाई त्यो अवसरहरू दिलाउनु पर्यो। विद्यालयबाट अब निशुल्क शिक्षा नै छ अहिले त, तैपनि विभिन्न दरबन्दीका कारणले अन्य कारणले पनि विभिन्न शीर्षकमा शुल्कहरू लिने गरेका पाइएका छन्। तिनीहरूमा पनि अब पूर्ण मिनाहा हुनुपर्छ जस्तो लाग्छ। त्यसै गरेर विद्यालयमा आएका अवसरहरूलाई वास्तविक पाउनुपर्ने नानी बाबुहरूलाई दिलाएर त्यो विद्यालयमा चाहिँ विभेद न्यूनीकरण गर्न सकिन्छ जस्तो लाग्छ।
1: जस्तै

0: भनेको एकदम सही कुरो हो, तर तुलनात्मक रूपमा पहिलाभन्दा त अहिले त्यो विभेद कम भइसकेको देख्छु मैले। र पनि आन्तरिक रूपमा भित्रभित्रै एक किसिमको त्यो छोरा र छोरी बिचको विभेद पनि छ। सबै अभिभावकहरू शिक्षित छैनन्, सबै गार्जेनहरूमा छोरा हुनैपर्छ भन्ने टाइपको पनि छ, त्यो पनि विभेद हो जस्तो लाग्छ। अनि पढाउने सन्दर्भमा पनि अब सरकारी र बोर्डिङ स्कुलको कुराहरू, स्कुल ड्रेसमै उसलाई चाहिने डेली चाहिने मेटेरियलहरू सामानहरूको व्यवस्था गर्नमा पनि छोराछोरीमा विभेद गरेको देखिन्छ कहिलेकाहीँ। र यो चाहिँ बिस्तारै बिस्तारै क्रमिक रूपमा सुधार हुँदै गइरहेको पनि देख्छु मैले त। त्यो नै छ।
1: र विशेष गरी शिक्षक स्वयंले अन्जानमा विद्यार्थीहरू बिचकै विभेद गरिरहेको अवस्थामा तपाईँ हुनुहुन्छ भने तपाईँका साथीहरूले होइन कसरी रोक्नु सक्नुहुन्छ त?
0: मानिस हो, कहिलेकाहीँ जान अन्जानमा हुनसक्छ, र सबभन्दा सचेत हुनुपर्छ जस्तो लाग्छ शिक्षकले त, आफू पनि सचेत हुने र अरू विभिन्न समुदायका मान्छेहरूलाई अभिभावकहरूलाई पनि सचेत गराउने दायित्व पनि हो एउटा शिक्षकको। र अब त्यो सकभर त्यो त विभेद हुने कुरो त रहँदैन शिक्षकबाट, र त्यस्तो बाई द वे हुन भइहालेको त्यस्तो पाइयो भने त्यसलाई सहजीकरण समन्वय मार्फत एउटा सरसल्लाहबाट कुन तरिकाले कुन एङ्गलबाट समाधान गर्ने भन्ने त्यसको उपाय अपनाउन सकिन्छ।
1: एउटै कक्षामा चाहिँ फरक जात र समुदायका विद्यार्थीलाई समान व्यवहार गराउन के कस्ता अभ्यासहरू गर्नुपर्छ त?
0: अब कक्षामा त विभिन्न जात धर्म भाषा लिङ्ग विभिन्न परिप्रेक्ष्यको समुदायबाट आएका भाइ बहिनीहरू हुनसक्छन्। समान अवसर नै हो सबभन्दा पहिलो कुरा जस्तो लाग्छ। विभिन्न शीर्षकमा पढ्ने खेल्ने अतिरिक्त क्रियाकलापहरू विद्यालयका कुनै अवसरहरू सबै ठाउँमा समान तरिकाले समानता र समता दुईवटा कुरा हुन्छ खासमा। अब उसको क्षमता अनुरूप अनुसारको अवसर दिने नै एउटा शिक्षकले गर्ने विभेदको न्यूनीकरण हो।
1: विशेष गरी विद्यार्थीले साथीलाई जातको आधारमा हेपेको थाहा पाएमा शिक्षकले तत्काल कस्तो कदम चाल्नु आवश्यक छ होला?
0: राम्रो सान्दर्भिक प्रश्न गर्नुभयो। अब जातकै आधारमा साथी साथीहरू बिच अलिकति त्यो टाइप त्यो प्रकारको हुनसक्छ। त्यसको उत्कृष्ट उपाय त अब यो क्लासमा पनि मलाई त के लाग्छ भन्दाखेरि, जस्तो हामीहरू सिकाउन अथवा बच्चाहरूलाई विभिन्न टपिकहरू सिकाउन कक्षामा जान्छौँ, त्यहाँबाट 5-7 मिनट टाइम म्यानेज गरेर भाइ बहिनीहरूलाई उत्प्रेरणाका कुराहरू भन्ने, यी विभेद न्यूनीकरणका सन्दर्भहरू प्रष्ट पार्ने, विभिन्न ठुल्ठुलो मान्छेहरूको जीवनी जातकै आधारमा मान्छेले हेपिनु नपरेको, जातकै आधारमा मान्छेले आफ्नो कला कौशल देखाउनबाट वञ्चित हुनु नपरेको, यस्ता ठुल्ठुला मान्छेहरूका जसले जीवनमा आफ्नो नाम कमाए राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा परिचित भए, ती मानिसहरूका उदाहरणहरू दिएर पनि भाइ बहिनीहरूमा त्यो नकारात्मकता दूर पार्न सकिन्छ।
1: जस्तै विद्यालयमा हुने छुवाछुत र जातीय विभेद अहिलेसम्म पनि धेरै ठाउँहरूमा त ग्रामीण भेगहरूमा छन्, यसलाई रोक्ने प्रयास पर्याप्त छ जस्तो लाग्छ तपाईँलाई?
0: प्रयास त अब सरकारको मात्रै दायित्व होइन जस्तो पनि लाग्छ मलाई, हामी सबैको आफ्नो तर्फबाट भूमिका हुनुपर्छ विभेद न्यूनीकरणमा, परिवारदेखि समाजसम्म हुनुपर्छ। र केही हदसम्म त पुरानो पहिलाको समयभन्दा अहिले न्यूनीकरण हुँदै नगएको होइन, जस्तै तपाईँहरूलाई मैले एउटा उदाहरण दिइहालौँ, पहिला हामी सानो हुँदाखेरि पसलहरूमा चिया खाएर दलितका मान्छेहरूले त्यो चियाको ग्लास सफा गरेर जानुपर्ने अवस्था थियो, तर अहिले सबैजनाले मजाले जुनसुकै पसलमा चिया खान सक्ने अवस्था बनाएको छ। यो पनि परिवर्तन हो जस्तो लाग्छ मलाई, यो क्रमिक रूपमा र बिस्तारै परिवर्तन हुने कुरा हो। हामीहरूले अलि छिटो परिवर्तन खोज्छौँ, र पनि विभिन्न दूर दराजमा अझै धेरै मानिसहरू जातकै आधारमा पीडित छन्, नभएका होइनन्। त्यसका लागि तपाईँहरू जस्तो सञ्चार माध्यम पढे लेखेका मान्छेहरू, बुद्धिजीवीहरू, सामाजिक अभियन्ताहरू सबैले आफ्नो तर्फबाट लाग्ने हो भने यो यसको यो विभेदको अन्त्य निश्चित।
1: विशेष गरी कार्यक्रम परिवर्तनको आवाजमा चाहिँ हामी अपाङ्गता भएका व्यक्तिको बारेमा पनि कुराकानी गर्ने गर्छौँ। अपाङ्गता भएका

0: विद्यार्थीहरू पनि होइन विद्यालयमा जस्तै होइन अलि हिचकिचिएर बोल्ने बोली अड्किने भन्छन् नि हाम्रो भाषामा, त्यस्ता विद्यार्थीहरूले विद्यालय छोड्न बाध्य हुन्छन्, उहाँहरूलाई कसरी रोक्नुहुन्छ त विद्यालय छोड्नु हुँदैन भनेर के सुझाव सल्लाह दिनु?
1: होइन, अब शिक्षा त बालबालिकाको नैसर्गिक अधिकार हो, अपाङ्गता हुनु बच्चाको दोष होइन नि त, र उसले अन्य बालबालिका सरह राज्यबाट शिक्षाको हक पाउनुपर्छ, र त्यसका लागि अब विद्यालय स्तरमा उसको अवस्था र आवश्यकता अनुसार विद्यालयले व्यवस्था गर्नुपर्छ जस्तो लाग्छ मलाई। र अहिले विभिन्न प्रकारको चाहिँ सरकारले पनि अपाङ्गता मैत्री कक्षाहरू, अपाङ्गता मैत्री शिक्षकहरू पनि व्यवस्था गरेका छ। यसको यो अपाङ्गताकै कारणले बच्चाहरूले शिक्षाबाट वञ्चित हुनु परेको मैले चाहिँ त्यस्तो देखेको छैन, र कहीँ छ भने पनि त्यो न्यूनीकरण हुनुपर्छ।
0: विशेष गरी तपाईँले आफ्नो विद्यालयमा चाहिँ यो विभेद कम हुनको लागि अझै कुनै पहल चाल्नु परे कुन पहल चाल्नुहुन्छ?
1: अब विभेद न्यूनीकरणका लागि विद्यालयमा हामीले चाल्ने पहल भनेको, अब विद्यालयमा बाल क्लबहरू छ, युरे छ, युवा रेडको सर्कल छ, विभिन्न चाहिँ अब विद्यालय व्यवस्थापन समितिलाई आग्रह गरेर यो सचेतनाका कार्यक्रमहरू गर्ने, विभिन्न शुक्रबारीय कार्यक्रममा गाउँ अभिभावकहरूलाई पनि बोलाएर विभिन्न नाटकहरू, गीतहरू मार्फत, कविताहरू मार्फत, विभिन्न प्रतिस्पर्धात्मक तरिकाले अथवा व्यक्तिगत तरिकाले यसको एउटा सृजनात्मक पाटो यो हो विभेद न्यूनीकरण गर्ने भने। अर्को मैले भनिहालेँ तपाईँहरूलाई, अबको जेनेरेसनलाई कक्षामा 5-7 मिनट समय निकालेर प्रत्येक शिक्षकहरूले यसको बारेमा विभिन्न उत्प्रेरणात्मक कक्षाहरू पनि दिन सक्यो बच्चाहरूलाई रुचि लाग्ने तरिकाले र ज्ञानवर्धक हुने तरिकाले भने, अबको जेनेरेसनमा बिस्तारै त्यो भावनाहरू विकसित हुँदै गयो भने त भविष्यमा विभेद आफै न्यूनीकरण हुन्छ नि भन्ने लाग्छ मलाई।
0: हुन्छ, धेरै धेरै धन्यवाद छ, तपाईँलाई मिठो कुराकानी गर्नुभएको छ होइन। र अन्त्यमा चाहिँ अब छुट्टिने बेला एउटा प्रश्न, विविध रहित समाज निर्माण गर्नका लागि चाहिँ शिक्षक ज्यूबाट एउटा महत्त्वपूर्ण सन्देश के होला जस्तो लाग्छ?
1: ल, धन्यवाद छ, धेरै धेरै धन्यवाद मेरो यो विचारलाई तपाईँको सञ्चार माध्यमबाट सार्वजनिक गर्ने जुन अवसर प्रदान गर्नुभयो यसको लागि हृदयदेखि नै मनैदेखि धन्यवाद दिन चाहन्छु। र सन्देश भन्नाले अब त्यस्तो त स्पेसल त केही पनि छैन, मैले भन्ने कुरो के हो भन्दाखेरि सभ्य समाज निर्माणका लागि सबै मानिसहरूको समान अवसर हुनुपर्छ हरेक कुरामा भन्ने लाग्छ। त्यसैले व्यक्तिदेखि परिवारसम्म, परिवारदेखि समाजसम्म सबैले सबैलाई समान व्यवहार गर्नु।
0: हुन्छ, धन्यवाद।

विविध अन्त्यका लागि शिक्षक मात्र नभई अभिभावक, विद्यार्थी, विद्यालय, प्रशासन र समुदाय सबैको भूमिका महत्वपूर्ण रहेको उहाँ बताउनुहुन्छ। घरमै छोरा छोरीलाई सबै मानिस सम्मान व्यवहार गरौं। कानून र नियम बनाएर मात्र विभेद अन्त्य हुँदैन, मानिसको सोच र व्यवहारमा परिवर्तन आउन आवश्यक छ। विभेद रही समाज निर्माणको जिम्मेवारी सबैको साझा भएको बताउनुहुन्छ। विद्यार्थीहरूलाई पनि आफूभन्दा फरक जात, समुदाय, लिङ्ग वा आर्थिक अवस्थाका साथीलाई सम्मान गर्न आग्रह गर्नुभएको छ।

0: हौस् त श्रोता, अब भने मैले पनि कार्यक्रम परिवर्तनको आवाजबाट बिदा लिने समय भइसकेको छ। तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो? तपाईँको सुझाव, सल्लाह, प्रतिक्रिया र कार्यक्रम परिवर्तनको आवाजमा भेदभाव, छुवाछुत र अन्धविश्वासलाई हटाउनका लागि र यस्तै कथा प्रसारण गर्नका लागि हाम्रो स्टुडियोको नम्बर 0964 20 720 वा 98 65 76 11 13 सम्पर्क गर्नुहोला। यतिन्जेल कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई हार्दिक नमन गर्न चाहे। अर्को साता पनि यस्तै कथाहरू ल्याउने बाचाका साथ अहिलेका लागि म कार्यक्रम प्रस्तुता निर्मला विक पनि छुटिन्छ। हौस् त, धन्यवाद।
1: आप्रवासी स्रोत केन्द्र सिद्धिचरण नगरपालिकाको अनुरोध।
2: आप्रवासनमा चुनौती र अवसर दुवै छन्। आप्रवासनलाई हामी व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन सक्छौ।
3: पर्याप्त सूचना र चाहिने सिप सिकेर विदेश जाँदा विदेशमा दुःख पाइँदैन। काम के हो, तलब कति हुन्छ, सिप कस्तो चाहिन्छ, विदेश जानुभन्दा पहिला सोधखोज गरौं र श्रम स्वीकृति लिएर मात्रै विदेश जाउँ। श्रम स्वीकृति लिएर जाँदा सुरक्षित भइन्छ र समस्यामा परेर फर्किनु परेमा न्याय पाउन पनि सहज हुन्छ।
2: अनि तपाईँलाई थाहा छ, स्थानीय सरकारले वैदेशिक रोजगारलाई व्यवस्थित र सुरक्षित बनाउन आप्रवासी स्रोत केन्द्रको सञ्चालन र व्यवस्थापन गरिरहेका छन् नि।
3: थाहा छ नि, धेरै जसो जिल्लामा जिल्ला प्रशासन कार्यालय भित्र वा कार्यालय छेउमै आप्रवासी स्रोत केन्द्रहरू स्थापना भएका छन्। यस्ता स्रोत केन्द्रहरूले सुरक्षित वैदेशिक रोजगारीका लागि सही सूचना दिने र सिप सिक्न सिफारिस गर्ने गर्छन्, साथै विदेश जाने क्रममा समस्यामा परे न्यायका लागि सहयोग पनि गर्छन्।
4: हजुर, वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिहरूलाई सरल, छिटो, सहज सेवा प्रवाह गर्ने उद्देश्यले सिद्धिचरण नगरपालिकामा श्रम स्वीकृति सेवा सञ्चालन भइरहेको बेहोरा सहर्ष जानकारी गराइन्छ।
1: अन्य थप जानकारीको लागि सम्पर्क नम्बर 9849912808 9849912808।
4: सिद्धिचरण नगरपालिकाको कार्यालय ओखलढुङ्गा।
5: भूकम्प जहिले र जति बेला पनि आउन सक्छ,
6: त्यसैले भूकम्पको समयमा लिएर हिँड्ने झटपट झोला तयारी अवस्थामा राख्नु पर्छ। झोलामा टर्च लाइट, रेडियो, एक दिनका लागि पुग्ने चिउरा तथा तयारी सुक्खा खाना, खाने पानीको बोतल, जरुरी औषधिहरू र आफ्नो कागजातको फोटोकपीहरू राख्न सकिन्छ।
5: भूकम्प गएपछिको समयमा टेलिफोन सञ्जाल व्यस्त रहने भएकोले सकभर मोबाइलबाट टेक्स्ट सन्देशहरू आदान प्रदान गर्नु पर्दछ।
6: चर्किएका तथा भत्किएका घर एवं अन्य संरचना भित्र नबस्ने, किनभने भूकम्पका पराकम्पले यस्ता संरचनाहरू भत्काएर जनधनको थप क्षति हुन सक्छ।
5: भूकम्पको समयमा खस्ने वस्तुहरू फर्निचर, फोटो फ्रेम, सजावटका वस्तु, पुस्तक र्याक, ग्यास सिलिन्डर जस्ता सामग्रीहरू ठिकसँग राख्नु पर्दछ।
6: भूकम्प आएको बेला सुरक्षित रहन घुँडा टेकेर गुडुल किने, यदि ओत लाग्ने ठाउँ छैन भने आफ्नो टाउको र घाँटीलाई सुरक्षित राख्नु पर्छ।
5: जब भूकम्प रोकिन्छ, आगलागी, पहिरो, ढुङ्गाहरू खस्नु, बाढी जस्ता जोखिमहरू हुने भएकोले जोखिम कम गर्नका लागि सावधानी अपनाउनु पर्दछ।
6: भूकम्प आएको बेला चिच्याउनु हुँदैन, शान्त रहनु पर्छ।
5: प्राकृतिक रूपमा भूकम्प जाँदा आफैमा दन्जनको क्षति हुँदैन, तर कमजोर संरचना र सचेतनाको अभाव जस्ता असुरक्षित प्रचलनहरूका कारण जनधनको क्षति हुने भएकोले सचेत रहनु पर्दछ।
6: यदि भूकम्प आयो र सहयोग चाहिएमा ओखलढुङ्गाको निम्न फोन नम्बरहरूमा सम्पर्क गर्न सकिनेछ।
5: नेपाल रेडक्रस सोसाइटीको फोन नम्बर 0735201178,
6: जिल्ला प्रशासन कार्यालय 0735201133,
5: जिल्ला परि कार्यालयको नम्बर 9852889050।
6: समुदायको हितको लागि आफ्नो FM परिवार ओखलढुङ्गा।
7: आयो आयो आयो, तिजको विशेष अफर आयो।
8: हिन्दू नेपाली नारीहरूको पर्व हरितालिका तीज 2083 शुभ अवसरमा हेमदयाल सुनचारी गहना पसलमा सुन तथा चाँदीका गहना खरिद गर्दा विशेष छुटको व्यवस्था गरिएको छ।
9: यस विशेष अवसरमा आफूलाई मनपर्ने आकर्षक डिजाइनका गरगहना खरिद गर्नुहोस् र विशेष छुटको भरपूर फाइदा उठाउनुहोस्।
8: हेमदयाल सुनचाँदी गहना पसल सिद्धिचरण नगरपालिका 11 भीमसेन मन्दिर सेउ रमाइलो डाँडा ओखलढुङ्गा।
9: सम्पर्क नम्बर 9842808040 र 9861772745।
8: साथै सम्पूर्ण हिन्दू नेपाली आमा दिदी बहिनीहरूमा हरितालिका तीज 2083 को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

0: दिदी, आज त मेरो घरमा पाहुना आउँदैछन्, ताजा र राम्रो मासु कहाँ पाइन्छ होला?
1: अरे, त्यसको किन चिन्ता गर्नुहुन्छ? हाम्रै ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडामा रहेको सरोज फ्रेस हाउस एन्ड सप्लायर्स जानुहोस् न।
0: ए, अनि त्यहाँ मासु चाहिँ के को पाइँदो रहेछ?
1: त्यहाँ त सधैँ ताजा राँगा र सुँगुरको मासु पाइन्छ नि, साथै राँगा, भैँसी, सुँगुर खरिद वा बिक्री पनि गरिन्छ।
0: ओहो, यो त एकदमै सजिलो रहेछ। बरु सम्पर्क नम्बर पनि भनिदिइहाल्नुहोस् न।
1: सम्पर्क नम्बर प्रोपाइटर सरोज कुखरे 98-62-81-252, अरुणा 98-62-49-46-39।
0: सरोज फ्रेस हाउस एन्ड सप्लायर्स, सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडा ओखलढुङ्गा।
1: ताजा मासु सुपथ मूल्य र भरपर्दो सेवा, एकपटक सेवा लिनुहोस्, फेरि सम्झिनु हुनेछ।
2: अपाङ्गता भएका व्यक्तिहरू अन्य व्यक्ति भन्दा बढी मानसिक समस्याबाट ग्रसित भएको पाइन्छ। उनीहरूलाई समयमै आवश्यक सल्लाह तथा परामर्श दिन सकेमा आफैले पनि मनोसामाजिक स्वास्थ्य समस्यालाई सन्तुलनमा राख्न सक्दछन्। यस्तो वातावरण सृजना गर्नका लागि परिवारका सदस्यहरूको महत्वपूर्ण भूमिका हुन्छ। समुदायले समेत उचित सहयोग, सम्मान र परामर्श दिन सकेमा अपाङ्गता भएका व्यक्तिहरूको मानसिक स्वास्थ्य समस्या सहजै न्यूनीकरण गर्न सकिन्छ। तसर्थ अपाङ्गता भएका व्यक्तिहरूको मानसिक स्वास्थ्यमा सकारात्मक परिवर्तन ल्याउन तपाईँ हामी सबैले हातेमालो गरी उनीहरूलाई सम्मान र सहयोग गरौं।
3: समुदायको हितको लागि आफ्नो फिल्म ओखलढुङ्गाद्वारा जनहितमा जारी सन्देश।
4: समुदायको हितको लागि आफ्नो एफएम 104 दशमलव 8 मेगाहर्ज।
5: आफ्नो फिल्म टाइम चेक।
6: अहिले बिहानको 7 बज्यो।
7: टाइम चेक का साथमा ओम दयाल सुनसादी उद्योग तथा भाडा पसल, सिद्धिचरण नगरपालिका 11 बाल मन्दिर माथि ओखलढुङ्गा।

0: आज हरितालिका तेज पर्व मनाइँदै सघन सहरी तथा भवन निर्माण आयोजना उखलढुङ्गाको वित्तीय प्रगति 62% बढी चिसङ्कु गढीमा विपन्न तथा जोखिमयुक्त परिवारलाई आवास निर्माणको सहयोगका लागि निवेदन आह्वान। खोटाङको दिग्दल इङ्ग्लिस स्कूलद्वारा बाढी पीड़ितका लागि 2,31,000 सहयोग। सिन्धुलीमा वन्यजन्तुको त्रास, चितवनका कालिका नगरपालिकाबाटै स्मार्ट कार्ड लाइसेन्स वितरण शुरू। भोटेकोसी बाढी हिमपहिरोका कारण आएको तथ्यसहित सरकारी प्रतिवेदन सार्वजनिक। बाढी प्रभावित परिवारलाई मासिक 15,000 आवास भाडा। बाढीको समस्या हटाउन महानगरले रिचार्ज काठमाडौँ अभियान चलाउने। र ब्रिक्स सम्मेलनमा विश्व अर्थतन्त्र र भू राजनैतिक तनाव बीच सहकार्यको खोजी। एसियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा। भारतलाई महिला T20 एसिया कपको उपाधि।
1: तपाईँको समुदायमा कुनै घटना दुर्घटना घटेको छ
2: वा कुनै विकास निर्माणको काम भइरहेको छ,
3: हामीलाई सत्य तथ्य सूचना दिनुहोस्, हामी त्यसलाई बनाउनेछौँ आफ्नो समाचार
2: र पुर्याउनेछौँ लाखौँ श्रोता माझ
1: मात्र आफ्नो एफएम 104.8 मेगाहर्जबाट।
3: फोन नम्बर 0375203545।
0: नमस्कार। सामुदायिक रेडियो आफ्ना एफएम 104.8 मेगा हर्स, इन्टरनेट अनलाइनमा www.afnafm.org र फेसबुकमा आफ्ना एफएम उखलढुङ्गा साथै चितवन जिल्लामा सञ्चालित आफ्ना एफएम 87.6 मेगा हर्सबाट केही साथ प्रसारण भइरहेको बिहान 7 बजेको आफ्नो समाचारमा माया राईको स्वागत छ। आफ्नो समाचार शुरू गरौं तेज प्रसंगबाट। आज हरितालिका तेज पर्व मनाइँदैछ। हिजो त दर खाएपछि औपचारिक रूपमा शुरू भएको तेज पर्व यस वर्ष भोलि ऋषि पञ्चमी गरी सकिनेछ। तेजको अवसरमा पशुपतिनाथ सहित देशभरका शिव मन्दिरमा आज बिहानैदेखि भक्तजनहरूको घुइँचो लागेको छ। तर विगतमा जस्तो यस वर्ष तेजको उत्सव छैन। हालैको भोटेकोसी बाढीले पुर्याएको क्षतिको प्रभाव तेज पर्वमा समेत परेको छ। आज तेज मनाउन महिलालाई बिदा दिइएको छ। दर खाएपछि आज तेजको व्रत बस्ने गरिन्छ। तेजको व्रत बस्दा आफ्नो स्वास्थ्यको ख्याल गर्न डाक्टरको सुझाव रहेको छ। आफ्नो स्वास्थ्य अवस्थालाई ख्याल गरी सक्ने भए मात्र निराहार व्रत बस्न, नभए व्रत बस्न प्रशस्त पानी, फलफूल र जुस खान डाक्टरको सुझाव छ। स्वास्थ्य ठिक नहुनेले गहुँको रोटी, मकैको रोटी, स्याउ, सुन्तला, केरा, फलाहार गरेर पनि व्रत बस्न सकिने धार्मिक मान्यता रहेको छ। सघन सहरी तथा भवन निर्माण आयोजना उखलढुङ्गा कार्यालय उखलढुङ्गाले यस वर्ष 2082-83 कुल संशोधित बजेटको 62% भन्दा बढी रकम खर्च गरेको छ। कार्यालयको बजेट तथा खर्च विवरण अनुसार चालुतर्फ शुरू विनियोजित बजेट 1,80,04,000 रूपियाँ रहेकोमा संशोधित बजेट 1,89,33,000 रूपियाँ कायम गरिएको थियो। त्यसमध्ये 1,22,00,000 रूपियाँ भन्दा बढी खर्च भएको छ। चालुतर्फको खर्च प्रगति करिब 65% रहेको छ। यस्तै पुँजीगततर्फ शुरूमा 53,48,68,000 रूपियाँ बजेट विनियोजन गरिएको थियो। संशोधनपछि पुँजीगत बजेट 29,95,00,000 रूपियाँ बढी कायम गरिएकोमा करिब 18,89,80,00,000 रूपियाँ खर्च भएको विवरणमा उल्लेख छ। चालू र पुँजीगत गरी कार्यालयको शुरू विनियोजित कुल बजेट 55,28,72,000 रूपियाँ रहेको थियो। संशोधित बजेट 31,84,00,000 रूपियाँ भन्दा बढी कायम गरिएकोमा आर्थिक वर्षको अन्त्यसम्म 20,00,00,000 रूपियाँ हाराहारीमा रकम खर्च भएको छ। यस अनुसार कार्यालयको समग्र वित्तीय प्रगति 62% बढी देखिएको छ। कुल बजेटको हिस्सा पुँजीगत तर्फ रहेकाले कार्यालयको समग्र खर्च प्रगतिमा पनि पुँजीगत खर्चको प्रभाव बढी देखिएको छ। विशेष गरी गत वर्षको नवयुवा आन्दोलनपछि विनियोजन भएको रकम रोक्का हुनु, फेरबदल भई असर पुगेको कारण प्रगतिमा गिरावट आएको प्रमुख सुरज पौडेलको भनाइरहेको छ। चिसङ्कुगढी गाउँपालिकाले लोपनमुख विपन्न तथा सीमान्तकृत समुदायका लागि नमूना आवास एकीकृत बस्ती विकास तथा जोखिमयुक्त बस्ती स्थानान्तरण कार्यक्रम अन्तर्गत आवास निर्माण आयोजनाका लागि निवेदन आह्वान गरेको छ। नेपाल सरकारले आर्थिक वर्ष 2083-84 को सशर्त अनुदान अन्तर्गत सञ्चालन हुने उक्त कार्यक्रमले गाउँपालिका क्षेत्रभित्र रहेका लोपन्मुख, अति विपन्न, सीमान्तकृत समुदाय तथा प्राकृतिक प्रकोप र भौगोलिक जोखिमका कारण असुरक्षित स्थानमा बसोबास गरिरहेका नागरिकलाई सुरक्षित आवासको पहुँच पुर्याउने उद्देश्यले पालिकाको एक सूचना जारी गर्दै निवेदन पेश गर्न भनेको हो। कार्यक्रमका लागि चिसङखुगढी गाउँपालिकाको स्थायी बासिन्दा हुनुपर्नेछ। लोपन्मुख, अति विपन्न र सीमान्तकृत वर्गका परिवार तथा जोखिमयुक्त बस्तीका बस्तीमा बसोबास गरिरहेका परिवारलाई प्राथमिकता दिइनेछ। ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका दुई पोलापुमा स्थानीय वासीले श्रमदान मार्फत गोरेटो बाटो निर्माण तथा मर्मत गरेका छन्। शनिबार स्थानीयको सहभागितामा दलान गाउँदेखि पोलापु बजार जोड्ने मुख्य गोरेटो बाटो निर्माण तथा मर्मत गरिएको हो। साँघुरो बाटो, निरन्तरको वर्षाका कारण बढेको झाडी साथै ठाउँ ठाउँमा पहिरो झरेपछि पैदल यात्रामा समस्या भएकाले गोरेटो बाटो निर्माण तथा मर्मत गरिएको श्रम संस्कृति पार्टीका वडा कमिटी अध्यक्ष आदित्य सुनवारले बताउनुभयो। अध्यक्ष सुनवारका अनुसार श्रमदानमा करिब 35 जना स्थानीयको सहभागिता रहेको थियो। पछिल्लो समय स्थानीयलाई आवत जावतमा सहज होस् भन्ने उद्देश्यले बाटो सरसफाई, झाडी र पहिरो पछ्याउने काममा जोड दिएको अध्यक्ष सुनवारले बताउनुभयो। आगामी केही समय पनि बाटो मर्मत तथा सरसफाईलाई निरन्तरता दिइने वडा कमिटीले जनाएको छ। अब जिल्ला आसपासको खबर। खोटाङको दिगतेल इङ्ग्लिस सेकेन्डरी बोर्डिङ स्कूलले भोटेकोशी बाढी पीड़ितका लागि 2,31,100 रूपियाँ राहत रकम पठाएको छ। विद्यालयले उक्त रकम प्रधानमन्त्री देवी प्रकोप उद्धार कोषमा भदौ 26 गते नोबेल ब्याङ्क मार्फत जम्मा गरेको हो। विद्यालयका प्रिन्सिपल धनकर्ण श्रेष्ठका अनुसार राहत रकम मध्ये विद्यार्थीबाट 83,840 रूपियाँ, शिक्षक तथा कर्मचारीबाट 80,840 रूपियाँ र बाढी पीड़ितका लागि लक्षित गरी भदौ 25 गते आयोजना गरिएको पीड़ासँगै हिँडेका पाइलाहरू कार्यक्रममा अभिभावकबाट संकलित 67,120 रूपियाँ रहेको छ। सिन्धुलीका वन क्षेत्र आसपासका किसान वन्यजन्तुको त्रासमा परेका छन्। फिकल गाउँपालिका र कमलामाई नगरपालिकाका केही ओडामा वन्यजन्तुले पशु चौपाया र अन्न बालीमा क्षति पुर्याउने गरेका छन्। डिभिजन वन कार्यालय सिन्धुलीका अनुसार आर्थिक वर्ष 2082-83 मात्रै वन्यजन्तुका कारण 28 वटा पशुधनमा क्षति भएको छ। क्षतिपूर्ति बापत कार्यालयले 3,85,000 रूपियाँ राहतका लागि सिफारिस गरेको छ। सोही वर्ष फिकल किसानले 2,29,000 रूपियाँ र कमलामाईका प्रभावित किसानले 30,000 रूपियाँ राहत बुझेका छन्। कार्यालयका अनुसार पछिल्ला वर्षमा वन्यजन्तुबाट हुने क्षतिको स्वरूप समेत बदलिएको छ। यसअघि हात्तीबाट बढी क्षति हुने गरे पनि पछिल्ला वर्षमा चितुवाबाट बढी क्षति हुन थालेको छ। अब चितवन विशेष खबर। चितवन कालिका नगरपालिकाले सेवाग्राहीलाई आफ्नै कार्यालयबाट स्मार्ट कार्ड चालक अनुमति पत्र अर्थात लाइसेन्स वितरण शुरू गरेको छ। यातायात व्यवस्था कार्यालय भरतपुरसँगको सहकार्यमा यातायात व्यवस्था विभागबाट छपाई भएर आएका स्मार्ट कार्ड नगरपालिका मार्फत सम्बन्धित सेवाग्राहीलाई वितरण थालिएको नगर प्रमुख विनोद रेग्मीले बताउनुभयो। सेवा शुरू भएसँगै कालिका नगरपालिकाले स्मार्ट कार्ड लाइसेन्स लिन भरतपुरसम्म धाउनुपर्ने बाध्यता हटेको नगरपालिकाले जनाएको छ। चितवन जेन्जी आन्दोलनका क्रममा भरतपुर कारागारबाट भागेका मध्ये अझै 95 जना कैदीबन्दी फिर्ता भएका छैनन्। कारागार प्रशासनका अनुसार नफर्कनेमा 90 पुरूष र 5 महिला रहेका छन्। उनीहरू मध्ये 85 नेपाली र 9 भारतीय नागरिक रहेका छन्। भारतीय मध्ये 4 जना भैरहबाट पक्राउ परेका थिए भने 9 जनाको अवस्था अझै अज्ञात रहेको प्रशासनले जनाएको छ। हालसम्म 552 जना अझै आफै फर्किएका र 87 जनालाई पक्राउ गरी पुनः कारागार भइरहेको छ। घटना हुँदा कारागारमा 740 जना कैदी बन्दी रहेका थिए। कारागारका प्रमुख सुभाष शर्माका अनुसार आफै फर्किने र पक्राउ परेर ल्याइने कैदी बन्दीको असल आचरण र कानूनी सुविधामा फरक हुने व्यवस्था रहेको छ। अब राष्ट्रिय प्रसंग, सरकारले भदौ 10 गते बुटेकोशी र त्रिशुली नदीमा आएको बाढी वर्षाका कारण नभई माथिल्लो हिम क्षेत्रमा हिउँ र चट्टान खसेर आएको तथ्य सार्वजनिक गरेको छ। जल तथा ऊर्जा आयोग अन्तर्गतको जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले सार्वजनिक गरेको प्रतिवेदन अनुसार माथिल्लो लेन्दे खोला क्षेत्रमा गएको आइसरक एभ लान्स अर्थात हिम पहिरोका कारण बाढी आएको हो। भयानक हिम पहिरो खस्दा 5.2 म्याग्निच्युड बराबरको भूकम्पीय ऊर्जा समेत रेकर्ड गरिएको थियो। प्रतिवेदनका अनुसार यो बाढी रसुवा गढीसम्म प्रति घण्टा 88 किलोमिटरको अकल्पनीय र तीव्र गतिमा उर्लिएर आएको थियो। तीव्र वेगको बाढीले पूर्व सूचनाका लागि समय नै नदी किनारामा रहेका रसुवा गढी, स्याप्रोबेसी, भेत्रावती र मलेखुका महत्वपूर्ण जलमापन केन्द्रहरूलाई बगाएर पूर्ण रूपमा नष्ट गरिदिएको छ। यद्यपि छोटो समयमै भए पनि रसुवा, नुवाखोर, धादिङ, गोर्खा, नवलपरासी र चितवनका प्रभावित क्षेत्रमा 6,78,000 भन्दा धेरै एमएस पठाएर स्थानीयलाई सतर्क गराउन सफल भएको प्रतिवेदनमा भनिएको छ। बाढी प्रभावित परिवारका लागि स्थानीय सरकारले स्थायी आवास निर्माण नभएसम्म मासिक कम्तीमा 15,000 रुपियाँ आवास भाडा दिने निर्णय गरेको छ। गएको बिहिबार बसेको मन्त्री परिषदको बैठकले 4 जनाका परिवारलाई मासिक 15,000, 4 जना भन्दा धेरै सदस्य भएमा थप 2,000 रुपियाँका दरले राहत रकम उपलब्ध गराउने निर्णय गरेको संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले जानकारी दिनुभयो। पुनर्मन्त्री तिमल सिन्हाले सामाजिक सञ्जाल मार्फत यो जानकारी दिँदै बाढी प्रभावितको राहत पुनर्स्थापना र पुननिर्माण सरकारले उच्च प्राथमिकतामा रहेको बताउनु भएको छ। काठमाडौँ महानगरपालिकाले शहरी बाढीको जोखिम न्यूनीकरण गर्न रिचार्ज काठमाडौँ अभियान सञ्चालन गर्ने भएको छ। महानगर प्रहरी बलको 34 वार्षिक उत्सवमा कार्यवाहक मेयर सुनिता डङ्गोलले थोरै वर्ष हुँदा पनि काठमाडौँमा बाढी आउने समस्या बढेकाले वर्षाको पानी संकलन गरी जमिनमा पुनर्भरण गर्ने उद्देश्यले अभियान अघि बढाउन लागेको बताउनुभयो। अव्यवस्थित शहरीकरण र संरचना निर्माणका कारण 88 अर्बन फ्ल्यास फ्लड 88 को समस्या बढेको उहाँको भनाइरहेको छ। अब विदेशको खबर, चीन, रूस, भारत सहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले नयाँ दिल्लीमा भएको 18 ब्रिक्स शिखर सम्मेलनमा विश्व आर्थिक विकास, व्यापार, ऊर्जा, सुरक्षा र अन्तर्राष्ट्रिय सहकार्यका विषयमा छलफल गरेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सदस्य राष्ट्रबीचको सहकार्य थप बलियो बनाउनु पर्नेमा जोड़ दिनुभयो। चीनी राष्ट्रपति शी जिनपिङले कृत्रिम बुद्धिमत्ता, व्यापार, डिजिटल उद्योग र स्मार्ट उत्पादन लगायतका क्षेत्रमा सहकार्यका 5 पहल प्रस्ताव गर्नुभयो। सम्मेलनमा मध्यपूर्वको बढ्दो तनावप्रति चिन्ता व्यक्त गर्दै सम्बन्धित सबै पक्षलाई अधिकतम संयम अपनाउन आग्रह गरिएको छ। अन्त्यमा केही खेल खबर, जापानको आइची नायोगामा आउँदो असोज 3 गतेदेखि 18 गतेसम्म आयोजना हुने एसियाली खेलकुदका लागि नेपाली क्रिकेट टोलीको घोषणा भएको छ। नेपाल ओलम्पिक कमिटीले हिजो दिपेन्द्र सिंह एरीको कप्तानीमा 15 सदस्यीय टोली घोषणा गरेको हो। टोलीमा दिपेन्द्रसँगै रोहित कुमार पौडेल, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, आरिफ शेख, आसिफ शेख, कुशल भुर्तेल, ललित नारायण राजवंशी, गुलशन झा, नन्दन यादव, लोकेश बम, सन्दीप जोडा, शेर मल्ल र कुशल मल्ल रहेका छन्। नेपाल, मलेसिया, हङकङ र ओमानले छनौट चरण पार गर्दै एसिया कपमा स्थान बनाएका थिए। र भारतले साबिक विजेता श्रीलंकालाई 72 रनले पराजित गर्दै महिला टी20 एसिया कपको उपाधि जितेको छ। दुबईमा पहिले ब्याटिङ गरेको भारतले शेफाली वर्मा र स्मृति मना मन धानाको कीर्तिमानी 129 रनको साझेदारीमा 183 रन बनाएको थियो। जवाफमा श्रीलङ्काका 18.4 ओभरमा 111 रनमै अल आउट भयो। यो भारतको समग्रमा 8 तथा T20 प्रारूपको 4 एसिया उपाधि हो। आफ्ना एफएम 107.8 मेगा हर्स इन्टरनेट अनलाइनमा www.afnafm.org र फेसबुकमा आफ्ना एफएम खलुङ्गा सहित चितवन जिल्लामा सञ्चालित आफ्ना एफएम 87.6 मेगा हर्सबाट के साथ प्रसारण भइरहेको बिहान 7 बजेको आफ्नो समाचार सकिन लाग्यो। समाचारको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। आज हैतालिका तीज पर्व मनाइँदै सघन शहरी तथा भवन निर्माण आयोजना खलुङ्गाको वित्तीय प्रगति 62% बढी। चिसङ्खु गरीमा विपन्न तथा जोखिमयुक्त परिवारलाई आवास निर्माण सहयोगका लागि निवेदन आह्वान। खोटाङको दिक्तेल इङ्ग्लिस स्कुलद्वारा बाढी पीड़ितका लागि 2,31,000 सहयोग। सिन्धुलीमा वन्यजन्तुको त्रास। चितवन कालिका नगरपालिकाबाटै स्मार्ट कार्ड लाइसेन्स वितरण शुरू। भोटेकोशी बाढी हिमपहिरोका कारण आएको तथ्य सहित सहकारी प्रतिवेदन सार्वजनिक। बाढी प्रभावित परिवारलाई मासिक 15,000 आवास भाडा। बाढीको समस्या हटाउन महानगरले रिचार्ज काठमाडौँ अभियान चलाउने। र ब्रिक्स सम्मेलनमा विश्व अर्थतन्त्र र भूराजनैतिक तनावबीच सहकार्यको खोजी। एसियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा। भारतलाई महिला T20 एसिया कपको उपाधि। हवस् त बिहान 7 बजेको आफ्नो समाचार अहिलेलाई सकियो। तपाईँको वरपर भएका समाचारका लागि हाम्रो टेलिफोन नम्बर 0375203545 खबर गर्न सक्नुहुनेछ। अहिलेलाई आफ्नो समाचारबाट माया राई बिदा हुन्छु। नमस्कार।

0: Ahmet. Şey çağırdı o zaman. Ahmet Ağar.
1: Su sandes. नमस्ते शुभ प्रभात हिमाली आशा सेवकाई को प्रस्तुति क्रिस्टियन आध्यात्मिक कार्यक्रम सुसन्देशमा हार्दिक स्वागत छ। श्रोता मित्र तपाईहरूसँग रेडियो मार्फत भेट गर्न पाउँदा हामीलाई धेरै खुसी लागेको छ। हामी विश्वास गर्दछौ कि कार्यक्रम सुसन्देश सुनेर यहाँहरूले जीवनमा धेरै आशिष प्राप्त गर्नुहुनेछ। आशाविहीनहरूको निम्ति नयाँ आशा, निराशामा जिराखेकाहरूको निम्ति उत्साहको सन्देश, वास्तविक जीवनको अर्थ, संगीतमय आत्मिक कार्यक्रम सुसन्देश।
2: सुसन्देश छ चाहनेहरूलाई, बाटो बिराई बाटो खोज्नेहरूलाई।
1: प्रिय श्रोता मित्र, कार्यक्रम सुसन्देशमा अबको प्रस्तुति रहेको छ धर्मशास्त्र बाइबलबाट हृदयस्पर्शी सन्देश, भक्तपुर चर्चका पास्टर श्री चन्द्र श्रेष्ठ ज्यूबाट।
3: आदरणीय श्रोता, यो सुन्दर रमाइलो बिहानी कार्यक्रम सुसन्देशमा यहाँलाई म र यो कार्यक्रमलाई तपाईँ समक्ष ल्याउन आफ्नो ठाउँबाट भूमिका खेलेर योगदान दिइराख्नुभएका सबैका तर्फबाट समेत हात जोडी जोडी न्यानो स्वागत अभिवादन छ। आउनुहोस् अब आज फेरि पनि तपाईँलाई मलाई प्रेम गर्नुहुने, जीवन दिनुहुने अनन्तका जीवित परमेश्वरको वचनको सन्देश के छ हेर्दै बिस्तारै बिस्तारै अगाडि बढ्दै जाउँ। कुनै पनि गाउँ, टोल, समुदाय, समाज र देश क्रियाशील, सकारात्मक र फलदायी रूपमा अगाडि बढ्ने हो भनेदेखि एउटै समाजभित्रका सबै सदस्यहरूलाई त्यो समाजले बराबरी स्थान, महत्त्व, सम्मान, भूमिका दिएर बराबरी योगदानको सिद्धान्तलाई प्रेरित गरेर अगाडि बढ्न सक्नुपर्छ। किनकि समाज सबैको साझा र सबैले बराबरी योगदान, सहयोग, भूमिका खेलेर र सहायता गरेर अगाडि बढ्नुपर्ने भएकोले सबैले सबैलाई हेर्ने दृष्टिकोण शुद्ध, चोखो, निष्कलङ्क, माया, प्रेम, दया, क्षमा, सेवा आदि आदि जस्ता अत्यन्तै आधारभूत मानवीय कुराहरूद्वारा प्रेरित र निर्देशित हुनु त्यसकारणले आवश्यक ठान्छु म। किनकि फरक फरक इच्छा, स्वार्थ, दृष्टिकोण, व्यवहार र पृष्ठभूमिका मान्छेहरू एकै ठाउँमा बस्नुपर्ने भएकोले सबैलाई एक ठिक्का बनाएर राख्ने कुनै न कुनै आधार अवश्य पनि चाहिन्छ नै। त्यसैले बाहिरी कुराहरूमा जोड वा प्राथमिकता दिएर हुँदैन, तर भित्री भावना, दिल र हृदयभित्रै दिमागभित्रैसम्मै सबैले स्वीकार गर्ने खालको मुख्य एउटा आधार चाहिँ हुनै पर्छ। अनि यसको प्रयास स्वरूप मानिसहरूले आफ्नो बुद्धि, ज्ञान र आवश्यकतालाई विचार गरेर धेरै खालका सामाजिक संस्थाहरू सृजना गरे र कतिले राम्ररी काम गरे यस्ता खालका संस्थाहरूले र कतिले गरेनन्। उदाहरणका लागि रोजाई अनुसारका अनेक राजनैतिक संस्थाहरू, धार्मिक संस्थाहरू जस अन्तर्गत गुठी, मठ मन्दिर अनि त्यस्तै त्यस्तै मस्जिद, गुम्बा आदि आदि पर्छन्, अनि परिवारको आकार र किसिम र यससँग सम्बन्धित अवधारणा पनि बिस्तारै बिस्तारै बदलिँदै गएको छ। त्यो पनि मानिसको परिवर्तित आवश्यकता अनुसार नै यसरी बदलिँदै गएको भन्ने कुरालाई हामीले स्वीकार गर्न सक्नुपर्छ, जान्नपर्छ, तयार चाहिँ भइराख्नपर्छ। शैक्षिक संस्थाहरू पनि यसै अन्तर्गत पर्ने कुरा पनि हामीले मान्नपर्छ। अनि यस्ता संस्थाहरू मानिसहरूले आफ्ना बदलिँदा आवश्यकताहरू पुरा गर्न आफैले बनाएका हुन्छन्, अनि यो पनि हामी सबैलाई थाहा भएकै कुरा हो। अनि यस्ता संस्थाहरू बनाउने क्रममा समयको अन्तरालमा फरक फरक प्रकृतिका संस्थाहरूको सृजना गरिने क्रम पनि जारी भएको कुरा बुझ्नु राम्रो हुन्छ। किनभने आवश्यकता अनुसार कुनै पनि नयाँ कुराहरूको सृजना समाजले आफ्नो निम्ति आफैले गर्ने भएको हुनाले यसलाई हामीले स्वीकार नगर्नु गल्ती हुन सक्छ। यस्ता सामाजिक संस्थाहरूका संरचना मात्र नभइकन यिनीहरूका परिभाषा, व्याख्या र यिनका कामका प्रकृति पनि बदलिँदै गएको कुरा पनि अब आएर हामीले बुझ्न पर्ने हुन्छ। अनि यस्ता खालका सामाजिक संस्थाहरूलाई चौथो समूहमा हामीले हाम्रो यो छलफलको क्रममा राखेका छौँ अनि हाम्रो कार्यक्रमको सिलसिलामा चौथो स्थान दिएका छौँ। त्यसकारण राम्रोसँग ध्यान दिएर बुझ्नलाई पनि म अनुरोध गर्दैछु। अनि यस वर्ग अन्तर्गतका यस्ता संस्थाहरूको सञ्चालन, संरचना र काम भने कुनै पनि एक व्यक्तिद्वारा सञ्चालित हुनुहुँदैन। सामाजिक वा संयुक्त रूपमा, सामूहिक रूपमा हुनु आवश्यक हुन्छ। यति भनिसकेपछिको खास कुरा के भनेदेखि, मानिसले आफ्नो जीवन, व्यवहार र भविष्यलाई सजिलो, सफल, सुरक्षित, सुनिश्चित बनाउन यस्ता जे जस्ता संस्थाहरू आवश्यकता बमोजिम बनाउँदै लगे, उति उति नै अनेक कुराहरूलाई आधार बनाएर जन जन समाज विभाजित हुँदै गएको कुरा त्यति बुझ्न हामीलाई गाह्रो पर्दैन होला। अब म हजुरहरूलाई बुझ्न सजिलो बनाउन मानिसहरूलाई यस किसिमको सृजनशील ज्ञान बुद्धि दिनुहुने परमेश्वरले हाम्रा लागि के कस्तो समाजको परिकल्पना गर्नुभएको रहेछ र हामी कहाँ छौँ त भनेर बुझ्नको लागि त्यति गाह्रो हुन्न। त्यस कारणले गर्दाखेरि ध्यान दिएर राम्रोसँग सुन्नुहोस्, बुझ्नुहोस् र राम्ररी मनन गर्नुहोस्। परमेश्वरको वचन पवित्र धर्मशास्त्र बाइबलमा यस सम्बन्धमा यसरी लेखिएको छ तपाईँ अनि मेरा लागि, प्रिय हो, म तिमीहरूलाई आग्रहपूर्वक विन्ती गर्दछु कि विदेशी र प्रवासी हौ भनी जानेर तिमीहरूका आत्माको विरुद्धमा लडाईँ गर्ने शारीरिक अभिलाषाहरूबाट अलग रहो भनेर यसरी बताइएको छ। अनि यहाँनिर विदेशी र प्रवासी भनेको हाम्रो भौतिक शरीर जुन धारण गरेर हामी यस संसारमा आएका छौँ, यो सधैँ अनन्तका लागि होइन, निश्चित समय पुगेपछि संसारलाई छोड्न पर्छ भन्ने कुरा हो। अनि अर्को एक ठाउँमा पनि परमेश्वरको वचनमा यसरी लेखिएको छ, तिमीहरू पृथ्वीका नुन हो, तर नुनको स्वाद गयो भने त्यो केले फेरि नुनिलो पारिने र त्यो त बाहिर फालिन र मानिसका खुट्टाले कुल्छन बाहेक अरू केही कामको हुँदैन। तिमीहरू संसारका ज्योति हौ, डाँडामा बसालिएको सहर लुक्न सक्दैन। मानिसहरूले बत्ती बालेर पाथीले त छोप्दैनन्, तर सामदानमा राख्दछन् र घरमा हुने सबैको निम्ति त्यसले उज्यालो दिन्छ। यसरी नै तिमीहरूको ज्योति मानिसहरूका सामने चम्कोस् र तिनीहरूले तिमीहरूका सुकर्म देखुन् र स्वर्गमा हुनुहुने तिमीहरूका पिताको महिमा गरून् भनेर हामीले हाम्रो समाजमा आफ्नो जीवन कसरी जिउन पर्छ भनेर यहाँनिर यसरी लेखिएको छ। अब अर्को एक ठाउँको परमेश्वरको वचनबाटको सन्देश पनि सुन्नुहोस्, परमेश्वर र पिताको अगाडि शुद्ध र पवित्र धर्म यही हो, अनाथ र विधवाहरूलाई तिनीहरूको कष्टमा हेरचाह गर्नु र आफूलाई संसारबाट निष्कलङ्क राख्नु। समाजमा हामी कसरी जिउन पर्छ, यो सन्देश यहाँनिर स्पष्ट रूपमा छ। अनि यसको उल्लेख चाहिँ याकुब नामक पुस्तकको पहिलो अध्यायको 27 पदमा। अब अन्तिम धर्मशास्त्रबाटको खण्ड, शासकहरू र अधिकारीहरूका वशमा रहनु र उनीहरूका आज्ञाकारी हुनु र कुनै पनि इमान्दार काममा तत्पर रहनु भनी तिनीहरूलाई याद दिलाइदेऊ भनेर यसरी परमेश्वरको वचनमा लेखिएको छ। आदरणीय श्रोता, समाजमा, गाउँ टोलमा, देशमा कसरी जिउन पर्छ, अब हामी बिस्तारै अगाडि बढ्दै जाउँ। अन्तमा यसरी तपाईँ हामीले यी परमेश्वरका वचनका खण्डहरूबाट बुझ्नुपर्छ कि परमेश्वरका वचनका खण्डमा हामीले आफू र समाजका लागि जे जस्ता कामहरू किन नगरौँ, हामीले दुई असाध्यै महत्त्वपूर्ण कुराहरूका ख्याल चाहिँ राख्नै पर्छ भन्ने सल्लाह यहाँनिर परमेश्वरको वचनमा हामी स्पष्ट रूपमा पाउँछौँ। पहिलो, देश र समाजमा रहेर जे जस्ता कामहरू गरेर नाम दाम र मान कमाए तापनि अनि यस्ता भौतिक कुराहरूभन्दा हामीलाई सृजन हुने परमप्रभु परमेश्वरलाई चिनेर उहाँलाई आफ्नो जीवनमा ग्रहण गर्नु सबैभन्दा दिगो रूपमा मूल्यवान हुन्छ भन्ने कुरा यहाँनिर स्पष्ट रूपमा हामी पाउँछौँ। दोस्रो कुरा, देश र समाजका सबै खालका मानिसहरूका लागि एकदमै व्यवहारिक सुझाव के छ भनेदेखि, यदि तपाईँ जीवन धन मान पाउन चाहनुहुन्छ भने परमप्रभु परमेश्वर कहाँ नै आउन पर्छ, त्यसबाहेक अर्को विकल्प छैन। त्यस्तै अर्को एउटा परमेश्वरको वचनको खण्डबाट तपाईँलाई सुनाउँदैछु, एकदम ध्यान दिएर सुन्नुहोला, किनकि यसले तपाईँकै जीवनको हितको लागि अत्यन्तै व्यवहारिक सुझाव दिएको हुनाले तपाईँको जीवनलाई यो परमेश्वरको वचनलाई व्यवहारमा उतार्दाखेरि आशिषमय बनाउँछ। अनि सुन्ने बित्तिकै कस्तो कस्तो लाग्ला तपाईँलाई, तर मनैदेखि विचार गर्दाखेरि तपाईँले आफ्नो गाउँ टोल समाज समुदाय र देशमा रहेर कसरी आफ्नो जीवनलाई सकेसम्म अत्यन्तै उपयोगी फलदायी र इज्जतिलो बनाउन सकिन्छ भन्ने विषयमा व्यवहारिक सल्लाह यहाँनिर दिएको छ। सुन्नुहोस्, यी सबै कुरामा मैले विचार गरेँ र यही निष्कर्षमा पुगेँ कि धर्मात्मा र बुद्धिमानहरू र तिनीहरूले गर्ने गरेका सारा क्रियाकलाप परमेश्वरकै हातमा हुँदा रहेछन्। तर कुनै मानिसले पनि आफूलाई प्रेम वा घृणा केले प्रतीक्षा गरिरहेको छ सो जान्दैन, किनभने सबै सामान्य अन्त्यका साझेदार हुन्छन्। असल मानिसलाई चाहिँ पापीलाई पनि हुन्छ। सूर्य मुनि हुने प्रत्येक काममा दुष्टता छ, सबैलाई एकै अन्त्य आइपर्छ। मानिसहरूका हृदय दुष्टताले भरिएका हुन्छन् र तिनीहरूका जीवनकाल भरि नै तिनीहरूका हृदय पागलपनाले भरिन्छन् अनि त्यसपछि तिनीहरू मरेकाहरूसँग मिल्न जान्छन् भनेर खरो कुरो मन नपर्ने कुरो तर सत्य कुरो यसरी यहाँ लेखिएको कारण चाहिँ तपाईँ अनि मलाई जिउँदो छँदै उमेर छँदै बुद्धि ज्ञानले काम गर्ने अवस्था छँदै सचेत हुनको लागि उपदेशक नामक पुस्तकको 9 अध्यायको पहिलोदेखि 3 पदमा यो लेखिएको छ। त्यसैले आदरणीय श्रोता, जीवनको अन्त हुनुभन्दा अघि आफैलाई अनन्त कालसम्म सुरक्षित राख्ने प्रयास तपाईँले अहिले नै गर्नुपर्छ, किनकि तपाईँ सुरक्षित हुनु समाज सुरक्षित हुनु हो। यसका लागि सबै थोकका सृष्टिकर्ता परमेश्वरलाई तपाईँले आफ्नो जीवनमा विश्वासद्वारा ग्रहण गरेर आफूलाई सुरक्षित र सुनिश्चित राख्न सक्नुहुन्छ। आदरणीय श्रोता, आजको सन्देशद्वारा तपाईँको जीवन परिवार पेसा व्यवसाय भविष्य आशिषमय होस्। धन्यवाद।
1: प्रिय श्रोता मित्र, अहिले तपाईँले भर्खरै सुन्नुभयो पास्टर चन्द्र श्रेष्ठज्यूले दिनुभएको बाइबल सन्देश।

श्रोता मित्र, कार्यक्रम सुसन्देश आजको लागि यति नै। कार्यक्रम सुनेर तपाईँको मनमा कुनै जिज्ञासा र प्रतिक्रियाहरू भएको खण्डमा हामीलाई अवश्य पनि पत्र लेख्नुहोस्। पत्र व्यवहारको निम्ति हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम सुसन्देश, पोस्ट बक्स नम्बर 20252, काठमाडौँ, नेपाल। आफ्नो सल्लाह र सुझावहरू तपाईँहरूले हामीलाई टेलिफोन मार्फत पनि दिन सक्नुहुनेछ। हाम्रो फोन नम्बर रहेको छ 6616958। टेलिफोन फेरि एकपटक 6616958, बाराही स्थान, भक्तपुर। हवस् त श्रोता, भोलि बिहान ठिक 7 बजे हाम्रो भेट हुने नै छ। तबसम्मको लागि प्राविधिक मित्र राजेश हाडा, पास्टर चन्द्र श्रेष्ठ र म प्रस्तुता केशव लुइटेल बिदा चाहन्छौ। नमस्ते, जय मसीहा।

0: दिदी, आज त मेरो घरमा पाहुना आउँदैछन्, ताजा र राम्रो मासु कहाँ पाइन्छ होला?
1: अरे, त्यसको किन चिन्ता गर्नुहुन्छ? हाम्रै ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडामा रहेको सरोज फ्रेस हाउस एन्ड सप्लायर्स जानुहोस् न।
0: ए, अनि त्यहाँ मासु चाहिँ के के को पाइदो रहेछ?
1: त्यहाँ त सधैँ ताजा राँगा र सुँगुरको मासु पाइन्छ नि, साथै राँगा, भैँसी, सुँगुर खरिद वा बिक्री पनि गरिन्छ।
0: ओहो, यो त एकदमै सजिलो रहेछ। बरु सम्पर्क नम्बर पनि भनिदिइहाल्नुहोस् न।
1: सम्पर्क नम्बर प्रोप्राइटर सरोज कुखरे 98-62-81-252, अरुणा 98-62-49-46-39।
0: सरोज फ्रेस हाउस एन्ड सप्लायर्स, सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडा ओखलढुङ्गा।
1: ताजा मासु सुपथ मूल्य र भरपर्दो सेवा, एकपटक सेवा लिनुहोस्, फेरि फेरि सम्झिनु हुनेछ।
2: के तपाईँ स्वास्थ्य उपचार गराउने ठाउँको खोजीमा हुनुहुन्छ?
3: यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्।
2: रुम्जाटार पोलिक्लिनिक एन्ड डायलोसिस सेन्टर प्राली।
4: हाम्रा सेवाहरू दैनिक बिरामी जाँच सेवा,
5: मुटु, मृगौला र कलेजो सम्बन्धी विशेष ल्याब सेवा,
3: एक्सरे सेवा,
4: 24 घण्टा इमर्जेन्सी सेवा,
5: एमसीएच सेवा, परिवार नियोजन सेवा
3: एवं पशु तथा पन्छीको औषधि समेत पाइन्छ।
4: साथै 50-70 जनाको एकै पटक तालिम प्रदान गर्न सकिने तालिम हलको व्यवस्था सँगै खाना तथा बासको व्यवस्था तथा गाडी रिजर्भको व्यवस्था गरिएको छ।
2: सम्पर्क पद्मा मेडिकल हल, सिद्धिचरण नगरपालिका 4, रुम्जाटार, ओखलढुङ्गा। फोन नम्बर 0735401124।
0: तपाईँलाई घरको लागि एल्मुनियमको झ्याल ढोका चाहिएको छ भने सम्पर्क गर्नुहोस् होम्स एल्मुनियम एन्ड डेकोरलाई।
6: आउनुहोस्, यहाँ घरका लागि चाहिने एल्मुनियम ढोका, झ्याल, पल सिलिङ, कार्पेट, पर्दा, सिसा साथै एल्मुनियम सम्बन्धी सम्पूर्ण काम गरिन्छ। प्रोप्राइटर चुरालाल श्रेष्ठ।
0: सम्पर्क नम्बर 98-62-95-51-27 र 0735-20-396।
6: होम्स एल्मुनियम एन्ड डेकोर, सिद्धिचरण नगरपालिका 11 मिलन चौक, ओखलढुङ्गा।
7: अपाङ्गता भएका व्यक्तिहरू अन्य व्यक्ति भन्दा बढी मानसिक समस्याबाट ग्रसित भएको पाइन्छ। उनीहरूलाई समयमै आवश्यक सल्लाह तथा परामर्श दिन सकेमा आफैले पनि मनोसामाजिक स्वास्थ्य समस्यालाई सन्तुलनमा राख्न सक्दछन्। यस्तो वातावरण सृजना गर्नका लागि परिवारका सदस्यहरूको महत्वपूर्ण भूमिका हुन्छ। समुदायले समेत उचित सहयोग, सम्मान र परामर्श दिन सकेमा अपाङ्गता भएका व्यक्तिहरूको मानसिक स्वास्थ्य समस्या सहजै न्यूनीकरण गर्न सकिन्छ। तसर्थ अपाङ्गता भएका व्यक्तिहरूको मानसिक स्वास्थ्यमा सकारात्मक परिवर्तन ल्याउन तपाईँ हामी सबैले हातेमालो गरी उनीहरूलाई सम्मान र सहयोग गरौं।
8: समुदायको हितको लागि आफ्नो एफएम ओखलढुङ्गाद्वारा जनहितमा जारी सन्देश।
9: नेपालीको स्पन्दन बनेर धड्किएको छ संचार माध्यमको जगतमा। गगन बनेर युगकवि सिद्धिचरण श्रेष्ठको जन्मथलो ओखलढुङ्गा जिल्लाको पहिलो सामुदायिक रेडियो 104.8 MHz तपाईँहरूकै घर आँगनमा घन्किएको छ।
10: मानव विकास तथा सामुदायिक सेवाद्वारा सञ्चालित आफ्नो एफएम उकाली ओरालीको यात्रामा मेलापातमा अनि घर घरमा सुख दुःखको साथी बनेर हरपल अब तपाईँकै साथमा रहनेछ।

0: प्रत्येक नेपालीको स्पन्दन बनेर धड्किएको छ संचार माध्यमको जगतमा गगन बनेर युगकवि सिद्धिचरण श्रेष्ठको जन्मथलो ओखलढुङ्गा जिल्लाको पहिलो सामुदायिक रेडियो 104.8 MHz तपाईँहरूकै घर आँगनमा घन्किएको छ।
1: मानव विकास तथा सामुदायिक सेवाद्वारा सञ्चालित आफ्नो एफएम उक्काली ओरालीको यात्रामा मेलापातमा अनि घर घरमा सुख दुःखको साथी बनेर हरपल अब तपाईँकै साथमा रहनेछ।
2: दिदी, आज त मेरो घरमा पाहुना आउँदैछन्, ताजा र राम्रो मासु कहाँ पाइन्छ होला?
3: अरे, त्यसको किन चिन्ता गर्नुहुन्छ? हाम्रै ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडामा रहेको सरोज फ्रेस हाउस एन्ड सप्लायर्स जानुहोस् न।
2: ए, अनि त्यहाँ मासु चाहिँ के को पाइदो रहेछ?
3: त्यहाँ त सधैँ ताजा राँगा र सुँगुरको मासु पाइन्छ नि, साथै राँगा, भैँसी, सुँगुर खरिद वा बिक्री पनि गरिन्छ।
2: ओहो, यो त एकदमै सजिलो रहेछ, बरु सम्पर्क नम्बर पनि भनिदिइहाल्नुहोस् न।
3: सम्पर्क नम्बर प्रोप्राइटर सरोज कुखरे 98-62-81-252, अरुणा 98-62-49-46-39।
2: सरोज फ्रेस हाउस एन्ड सप्लायर्स, सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडा ओखलढुङ्गा।
3: ताजा मासु सुपथ मूल्य र भरपर्दो सेवा, एकपटक सेवा लिनुहोस्, फेरि सम्झिनु हुनेछ।
4: बीस वर्ष भइसकेछ झन्डै मैले आफैलाई गुमाएको। डिप्रेसनको कारण म आत्महत्यासम्म पुग्न लागेको थिएँ। धन्न मसँग मलाई बुझ्ने साथी थियो। मैले सबै आफ्नो समस्या उसलाई सुनाए। समयमै परामर्श उपचार भयो र म आज यहाँ छु। अहिले थाहा पाएँ आत्महत्या गर्नु महापाप रहेछ र जीवन ईश्वरको सबैभन्दा सुन्दर अनि अमूल्य उपहार। आजभोलि आत्महत्याको घटनाहरू सुन्दा झस्कन्छु र लाग्छ उनीहरूले पनि मैले जस्तै उपचार पाएको भए जीवन गुमाउने थिएनन् होला। म बाँचेर पो संसार देख्न अनि समाजलाई योगदान दिन पाएकोमा खुसी छु। आत्महत्याको मुख्य कारण मानसिक स्वास्थ्य समस्या हो। यस्ता मानिसहरूको विशेष ख्याल गरौं र आत्महत्या गर्नबाट बचाऊ। समुदायको हितको लागि आफ्ना फेम ओखलढुङ्गा।

0: वर्षायाम शुरू भएसँगै पानीका मुहानहरू दूषित हुने जोखिम बढ्छ। दूषित पानीले झाडा पोखला, हैजा, टाइफाइड लगायतका रोग निम्त्याउन सक्छ।
1: त्यसैले पिउने पानीलाई कम्तीमा 3 मिनट उमालेर फिल्टर गरेर वा क्लोरिन प्रयोग गरी शुद्ध बनाएर मात्र प्रयोग गरौं।
2: पानीको मुहान वरपर फोहोर नगर्ने, पशु चौपाया प्रवेश गर्न नदिने र नियमित सरसफाई गर्ने पानी बसालौ।
1: स्वच्छ मुहान, शुद्ध पानी र स्वस्थ परिवारका लागि सबैको सहभागिता आवश्यक छ।
0: खानेपानी तथा सरसफाई डिभिजन कार्यालय ओखलढुङ्गा।
3: मानसिक स्वास्थ्य बिना स्वास्थ्य जीवन सम्भव छैन। आफ्नो र परिवारका सदस्यहरूको मानसिक स्वास्थ्यको सधैँ ख्याल गरौ। मनमा अत्याधिक डर, चिन्ता, तनाव बढ्ने जस्ता लक्षणहरू दैनिक जीवनमा देखिए र फरक महसुस भए नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरौ। मानसिक स्वास्थ्य तथा मनोसामाजिक समस्या भएका व्यक्तिहरूले अन्य व्यक्ति सरह मर्यादापूर्ण जीवन बाँच्न अधिकार प्रयोग गर्ने वातावरण बनाउनका लागि सहकार्य गरौ।
4: समुदायको हितको लागि आफ्नो एफएम ओखलढुङ्गाद्वारा जनहितमा जारी सन्देश।
5: बलात्कार, कुटपिट, गाली गलोज, मानसिक यातना या कुनै पनि किसिमका लैङ्गिकताका आधारमा भएका हिंसाहरूलाई लैङ्गिक हिंसा भनिन्छ। यस्ता कुनै पनि किसिमका घटनाहरू महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा पुरुषलाई भएमा त्यस्ता प्रभावितलाई जिल्ला अस्पताल ओखलढुङ्गाको ओसिएमसीमा निशुल्क रूपमा गोपनीयताका साथ स्वास्थ्य र कानुनी सेवा प्रदान गरिन्छ।
2: थप जानकारीको लागि ओसिएमसीको फोन नम्बर 9852024888 सम्पर्क गर्न सक्नुहुनेछ।
6: के तपाईँ स्वास्थ्य उपचार गराउने ठाउँको खोजीमा हुनुहुन्छ?
7: यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्।
6: रुम्जाटार पोलिक्लिनिक एन्ड डायलोसिस सेन्टर प्राली।
8: हाम्रा सेवाहरू दैनिक बिरामी जाँच सेवा,
9: मुटु, मृगौला र कलेजो सम्बन्धी विशेष ल्याब सेवा,
10: एक्सरे सेवा,
8: 24 घण्टा इमर्जेन्सी सेवा,
9: एमसीएच सेवा, परिवार नियोजन सेवा
10: एवं पशु तथा पन्छीको औषधि समेत पाइन्छ।
8: साथै 50-70 जनाको एकै पटक तालिम प्रदान गर्न सकिने तालिम हलको व्यवस्था सँगै खाना तथा बासको व्यवस्था तथा गाडी रिजर्भको व्यवस्था गरिएको छ।
9: सम्पर्क पद्मा मेडिकल हल, सिद्धिचरण नगरपालिका 4, रुम्जाटार, ओखलढुङ्गा। फोन नम्बर 0375401624।

0: सोलुखुम्बु जिल्लाको सोलो दुधकुण्ड नगरपालिका 11 तिङला घुन्साघर भई हाल काठमाडौँमा बसोबास गर्दै आउनुभएका यस गुठीका साधारण सदस्य दीपक कुमार बस्नेत, गोपालका बुबा मानबहादुर बस्नेतको 83 वर्षको उमेरमा उपचारको क्रममा छाउनी हस्पिटलमा असामयिक निधन भएको हुँदा उहाँको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति ईश्वरले प्रदान गरून् भनी जनसेवा गुठी परिवार हार्दिक समवेदना प्रकट गर्दछौ।
1: अध्यक्ष सानो बाबु खड्का, उपाध्यक्ष प्रमिला राज भण्डारी श्रेष्ठ, सचिव ज्ञान बहादुर खत्री, को सदस्य बालकुमार श्रेष्ठ तथा जनसेवा गुठी परिवार सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडा

0: még szét áldozom, át még az.
1: आफ्नै फिल्म टाइम चेक
2: अहिले बिहानको 8 बज्यो।
1: टाइम चेकका साथमा ओमदयाल सुनसादी उद्योग तथा भाडा पसल सिद्धिचरण नगरपालिका 11 बाल मन्दिरमाथि ओखलढुङ्गा।
3: अपाङ्गता भएका व्यक्तिहरू अन्य व्यक्तिभन्दा बढी मानसिक समस्याबाट ग्रसित भएको पाइन्छ। उनीहरूलाई समयमै आवश्यक सल्लाह तथा परामर्श दिन सकेमा आफैले पनि मनोसामाजिक स्वास्थ्य समस्यालाई सन्तुलनमा राख्न सक्दछन्। यस्तो वातावरण सृजना गर्नका लागि परिवारका सदस्यहरूको महत्वपूर्ण भूमिका हुन्छ। समुदायले समेत उचित सहयोग, सम्मान र परामर्श दिन सकेमा अपाङ्गता भएका व्यक्तिहरूको मानसिक स्वास्थ्य समस्या सहजै न्यूनीकरण गर्न सकिन्छ। तसर्थ अपाङ्गता भएका व्यक्तिहरूको मानसिक स्वास्थ्यमा सकारात्मक परिवर्तन ल्याउन तपाईँ हामी सबैले हातेमालो गरी उनीहरूलाई सम्मान र सहयोग गरौं।
4: समुदायको हितको लागि आफ्नो फिल्म ओखलढुङ्गाद्वारा जनहितमा जारी सन्देश।
5: आयो आयो आयो तिजको विशेष अफर आयो।
6: हिन्दू नेपाली नारीहरूको पर्व हरितालिका तीज 2083 शुभ अवसरमा हेमदयाल सुनचाँदी गहना पसलमा सुन तथा चाँदीका गहना खरिद गर्दा विशेष छुटको व्यवस्था गरिएको छ।
7: यस विशेष अवसरमा आफूलाई मनपर्ने आकर्षक डिजाइनका गरगहना खरिद गर्नुहोस् र विशेष छुटको भरपूर फाइदा उठाउनुहोस्।
6: हेमदयाल सुनचाँदी गहना पसल सिद्धिचरण नगरपालिका 11 भीमसेन मन्दिर सेउ रमाइलो डाँडा ओखलढुङ्गा।
7: सम्पर्क नम्बर 9842808046 र 9861772745।
6: साथै सम्पूर्ण हिन्दू नेपाली आमा दिदी बहिनीहरूमा हरितालिका तीज 2083 को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।

0: सोलुखुम्बु जिल्लाको सोलो दुधकुण्ड नगरपालिका 11 तिङला घुन्सागर भई हाल काठमाडौँमा बसोबास गर्दै आउनुभएका यस गुठीका साधारण सदस्य दीपक कुमार बस्नेत, गोपालका बुबा मानबहादुर बस्नेतको 83 वर्षको उमेरमा उपचारको क्रममा छाउनी हस्पिटलमा असामयिक निधन भएको हुँदा उहाँको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति ईश्वरले प्रदान गरून् भनी जनसेवा गुठी परिवार हार्दिक समवेदना प्रकट गर्दछौ।
1: अध्यक्ष सानो बाबु खड्का, उपाध्यक्ष प्रमिला राज भण्डारी श्रेष्ठ, सचिव ज्ञान बहादुर खत्री, को सदस्य बालकुमार श्रेष्ठ तथा जनसेवा गुठी परिवार सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडा

0: दिदी, आज त मेरो घरमा पाहुना आउँदैछन्, ताजा र राम्रो मासु कहाँ पाइन्छ होला?
1: अरे, त्यसको किन चिन्ता गर्नुहुन्छ? हाम्रै ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडामा रहेको सरोज फ्रेस हाउस एन्ड सप्लायर्स जानुहोस् न।
0: ए, अनि त्यहाँ मासु चाहिँ के के को पाइदो रहेछ?
1: त्यहाँ त सधैँ ताजा राँगा र सुँगुरको मासु पाइन्छ नि, साथै राँगा, भैँसी, सुँगुर खरिद वा बिक्री पनि गरिन्छ।
0: ओहो, यो त एकदमै सजिलो रहेछ। बरु सम्पर्क नम्बर पनि भनिदिइहाल्नुहोस् न।
1: सम्पर्क नम्बर प्रोप्राइटर सरोज कुखरे 98-62-81-252, अरुणा 98-62-49-46-39।
0: सरोज फ्रेस हाउस एन्ड सप्लायर्स, सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडा ओखलढुङ्गा।
1: ताजा मासु सुपथ मूल्य र भरपर्दो सेवा, एकपटक सेवा लिनुहोस्, फेरि सम्झिनु हुनेछ।
2: बलात्कार, कुटपिट, गाली गलोज, मानसिक यातना या कुनै पनि किसिमका लैङ्गिकताका आधारमा भएका हिंसाहरूलाई लैङ्गिक हिंसा भनिन्छ। यस्ता कुनै पनि किसिमका घटनाहरू महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा पुरुषलाई भएमा त्यस्ता प्रभावितलाई जिल्ला अस्पताल ओखलढुङ्गाको ओसिएमसीमा निशुल्क रूपमा गोपनीयताका साथ स्वास्थ्य र कानुनी सेवा प्रदान गरिन्छ।
0: थप जानकारीको लागि ओसिएमसीको फोन नम्बर 9852-08-2488 सम्पर्क गर्न सक्नुहुनेछ।
3: के तपाईँ स्वास्थ्य उपचार गराउने ठाउँको खोजीमा हुनुहुन्छ?
4: यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्।
3: रुम्जाटार पोलिक्लिनिक एन्ड डायलोसिस सेन्टर प्राली।
5: हाम्रा सेवाहरू दैनिक बिरामी जाँच सेवा,
6: मुटु, मृगौला र कलेजो सम्बन्धी विशेष ल्याब सेवा,
4: एक्सरे सेवा,
5: 24 घण्टा इमर्जेन्सी सेवा,
6: एमसीआर सेवा, परिवार नियोजन सेवा
4: एवं पशु तथा पक्षीको औषधि समेत पाइन्छ।
5: साथै 50-70 जनाको एकै पटक तालिम प्रदान गर्न सकिने तालिम हलको व्यवस्था सँगै खाना तथा बासको व्यवस्था तथा गाडी रिजर्भको व्यवस्था गरिएको छ।
6: सम्पर्क पद्मा मेडिकल हल, सिद्धिचरण नगरपालिका 4, रुम्जाटार, ओखलढुङ्गा। फोन नम्बर 0735-40-124।
7: बीस वर्ष भइसकेछ झन्डै मैले आफैलाई गुमाएको। डिप्रेसनको कारण म आत्महत्यासम्म पुग्न लागेको थिएँ। धन्न मसँग मलाई बुझ्ने साथी थियो। मैले सबै आफ्नो समस्या उसलाई सुनाए। समयमै परामर्श उपचार भयो र म आज यहाँ छु। अहिले थाहा पाएँ आत्महत्या गर्नु महापाप रहेछ र जीवन ईश्वरको सबैभन्दा सुन्दर अनि अमूल्य उपहार। आजभोलि आत्महत्याको घटनाहरू सुन्दा झस्कन्छु र लाग्छ उनीहरूले पनि मैले जस्तै उपचार पाएको भए जीवन गुमाउने थिएनन् होला। म बाँचेर पो संसार देख्न अनि समाजलाई योगदान दिन पाएकोमा खुसी छु। आत्महत्याको मुख्य कारण मानसिक स्वास्थ्य समस्या हो। यस्ता मानिसहरूको विशेष ख्याल गरौं र आत्महत्या गर्नबाट बचाऊ। समुदायको हितको लागि आफ्ना फेम ओखलढुङ्गा।

नमस्ते श्रोता मित्र, आशाको सन्देश नेपालद्वारा प्रस्तुत हृदय स्पर्शी आत्मिक कार्यक्रम आशाको सन्देशमा तपाईँहरू सबैलाई हार्दिक स्वागत तथा ज्ञान अभिवादन। श्रोता मित्र, मानव जातिको मनमा धेरै पटक आइरहने प्रश्न हो, म किन जन्मिए? मैले यो संसारमा गर्नुपर्ने काम के हो? मैले कसरी ईश्वरलाई खुसी तुल्याउन सक्छु? मृत्युपछि के हुन्छ? आदि प्रश्नहरू। अनि अर्को कुरा, आज संसारभरि अशान्ति नै अशान्ति छ। मानिसहरूको मनमा खुसी र आनन्द छैन। हत्या, हिंसा, आतंक जताततै व्यापक छ। के अब यो संसारमा हामी यिनै आदि कुराहरूको सामना गर्दै बाँचिरहने हो त? हजुर, कार्यक्रम आशाको सन्देशमा हामी यिनै आदि इत्यादि कुराहरूको विषयमा बातचित कुराकानी गर्नेछौँ। कृपया तपाईँ अबको समय रेडियो छाडी कतै पनि नजानुहोस्। कार्यक्रम आशाको सन्देश।

श्रोता मित्र, आउनुहोस् यो सुमधुर आत्मिक गीत सुन्दै धर्मशास्त्रबाट सन्देश सुन्नको लागि हामी हाम्रो हृदयलाई तयार गर्नेछौँ।

0: यो सुमधुर गीतपछि फेरि पनि कार्यक्रम आशाको सन्देशमा स्वागत छ। कार्यक्रम आशाको सन्देश नेपालका 2 दर्जन भन्दा बढी एफएम स्टेशनहरूबाट एकैसाथ सुन्न सक्नुहुनेछ। श्रोता मित्र, अब भने हामी धर्मशास्त्र बाइबलबाट सन्देश सुन्नेछौ डाक्टर सिमोन पाण्डेज्यूबाट।
1: आदरणीय श्रोता नमस्कार, आशाको सन्देश नेपालद्वारा सञ्चालित रेडियो कार्यक्रम आशाको सन्देशमा यहाँलाई स्वागत छ। वास्तविकता यो कि स्वर्ग र पृथ्वी र सम्पूर्ण विश्वलाई सृष्टि गर्ने एकमात्र परमेश्वर हुनुहुन्छ। त्यो परमेश्वर सृष्टिकर्ता मात्र होइन तर सम्पूर्ण मानव जातिलाई प्रेम गर्ने परमेश्वर पनि हुनुहुन्छ। त्यो परमेश्वर तपाईँ र मलाई प्रेम गर्ने परमेश्वर पनि हुनुहुन्छ। हाम्रो विश्वासको आधार बाइबल नै हो। बाइबलमा येशु ख्रीष्ट मुख्य व्यक्ति हुनुहुन्छ। येशुको बारेमा बाइबलमा यसरी लेखिएको छ, किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। यहाँ भनिएको एकमात्र पुत्रले येशुलाई बुझाउँछ। यसै कारण उहाँले आफ्नो एकमात्र पुत्र अर्थात् येशुलाई यस संसारमा पठाउनु भयो। येशु यस संसारमा मानव रूप धारण गरेर आउनुभयो र सम्पूर्ण मानव जातिलाई पापबाट उद्धार गर्न आफ्नै प्राण अर्पण गर्नुभयो। उहाँले आफ्नो प्राण अर्पण गर्नुको मुख्य उद्देश्य मानिसलाई अनन्त जीवन दिनु थियो। विगत लामो समयदेखि मैले परमेश्वरको राज्यको विषयमा बाइबलको विभिन्न पुस्तकबाट बोल्दै आएको छु। आज पनि म यसै विषयमा बोल्न गइराखेको छु। आजको सन्देशको निम्ति म बाइबलको मत्तीको सुसमाचार भन्ने पुस्तकको 13:36-43 पढ्न गइराखेको छु, जुन यस प्रकार छ। तब उहाँ भीडलाई छोडेर घरमा जानुभयो र उहाँका चेलाहरूले उहाँ कहाँ आएर भने, खेतको सामाबारे दृष्टान्तको अर्थ हामीलाई बताइदिनुहोस्। उहाँले तिनीहरूलाई जवाफ दिनुभयो, असल बिउ छर्ने चाहिँ मानिसको पुत्र हो, खेत संसार हो, असल बिउ चाहिँ राज्यको सन्तान हो र सामा दुष्टको सन्तान हो। सामा रोप्ने शत्रु चाहिँ दियाबोलस अर्थात् शैतान हो। फसलको समय चाहिँ युगको अन्त हो। खेतालाहरू स्वर्गदूतहरू हुन्। जसरी सामा उखेलेर आगोमा भस्म गरिन्छ, युगको अन्तमा पनि त्यस्तै हुनेछ। मानिसको पुत्रले आफ्ना दूतहरू पठाउनेछ र पाप गर्न लाउने प्रत्येक थोक र दुष्ट काम गर्नेहरू सबैलाई तिनीहरूले उसको राज्यबाट बटुल्नेछन् र उनीहरूलाई आगोको भट्टीमा फालिदिनेछन्, जहाँ मानिसहरू रुनेछन् र दारा किट्नेछन्। तब धर्मी जनहरू आफ्ना पिताको राज्यमा सूर्य जस्ता चम्किला हुनेछन्, जसको कान छ त्यसले सुनोस्। आजको सन्देशको शीर्षक छ परमेश्वरको राज्यका सन्तानहरू। परमेश्वरको राज्यको बारेमा मानिसलाई सिकाउन येशूले सामाको एउटा दृष्टान्त दिनुभयो। दृष्टान्तमा उहाँले एकजना मानिसको बारेमा बताउनु भएको छ, जसले आफ्नो खेतमा असल बिउ अर्थात् गहुँ छर्यो। मानिसहरू सुतिरहेको बेला कोही शत्रु आएर गहुँको बीचमा सामा छरेर गयो। गहुँसँगै सामा पनि उम्रेर आयो। नोकरहरूले घरको मालिकलाई यसो भनेर सोधे, हजुर, के तपाईँले आफ्नो खेतमा असल बिउ छर्नु भएको होइन? त्यहाँ सामा कहाँबाट आयो? मालिकले जवाफ दियो, कुनै शत्रुले त्यसो गर्यो होला। फसलको बेला म कटनी गर्नेहरूलाई म भन्नेछु, पहिले सामा उखेलेर जलाउनलाई बिटा बाँध, तर गहुँ चाहिँ मेरो ढुकुटीमा राख। यस दृष्टान्तबाट येशूले आफ्नो बारेमा, परमेश्वरको राज्यको बारेमा र यस संसारको अन्तको बारेमा सिकाउनु भएको छ। येशूले यस दृष्टान्तबाट हामीलाई मुख्य 4 शिक्षा सिकाउनु भएको छ। पहिलो, असल बिउ। यहाँ येशूले परमेश्वरको राज्यको बारेमा सिकाउँदा गहुँको दृष्टान्त दिनुभएको छ। गहुँलाई असल बिउ भनिएको छ। असल बिउले परमेश्वरको राज्यको सन्तानलाई देखाउँछ। परमेश्वरको राज्यका सन्तान तिनीहरू हुन् जसले येशूमाथि विश्वास गरेका छन्। येशूमाथि भएको विश्वासद्वारा मानिसले उद्धार पाउँछ, अनन्त जीवन पाउँछ र परमेश्वरको राज्यमा प्रवेश गर्दछ। तर विश्वास हृदयबाट आउनुपर्छ। विश्वासको आधार येशूको मृत्यु र पुनरुत्थान हो। येशूले भन्नुभयो, पुनरुत्थान र जीवन म नै हुँ। मलाई विश्वास गर्ने मरे भने पनि जीवित हुनेछ, अनि जिउने र ममाथि विश्वास गर्ने प्रत्येक कहिल्यै मर्ने छैन। परमेश्वरको राज्यको बारेमा येशूले दिनुभएको दृष्टान्तमा उहाँले भन्नुभयो, असल बिउ चाहिँ राज्यको सन्तान हो र सामा दुष्टको सन्तान हो। सामा रोप्ने शत्रु चाहिँ शैतान हो। यसकारण यस दृष्टान्तबाट येशूले सिकाउनु भएको शिक्षा यो हो कि असल बिउ अर्थात् परमेश्वरको राज्यको सन्तान बन्नलाई मानिसले येशूमाथि विश्वास गर्नुपर्छ। दोस्रो, राज्यको प्रचार गर्ने मानिस। यहाँ येशूले भन्नुभयो, असल बिउ छर्ने चाहिँ मानिसको पुत्र हो। मानिसको पुत्र भन्नाले येशू आफै हुनुहुन्छ। येशूले संसारमा आएर परमेश्वरको राज्यको प्रचार गर्नुभयो। उहाँले भन्नुभयो, समय पुरा भएको छ र परमेश्वरको राज्य नजिक आइपुगेको छ, पश्चाताप गर र सुसमाचारमा विश्वास गर। येशूको प्रचार सुनेर हजारौं मानिसहरूले उहाँमाथि विश्वास गरे र परमेश्वरको राज्यमा प्रवेश गरे। उहाँले परमेश्वरको राज्यको प्रचार गर्ने काम यसो भनेर आफ्ना चेलाहरूलाई दिनुभयो, सारा संसारमा गएर सारा सृष्टिलाई सुसमाचार प्रचार गर। संसारका सबै जातिहरूले येशूको सन्देश सुनन्, उहाँमाथि विश्वास गरून् र परमेश्वरको राज्यमा प्रवेश गरून् भन्ने परमेश्वरको योजना छ। त्यो योजना अनुसार अहिले पनि संसारभरि नै येशूको सुसमाचार प्रचार भइराखेको छ। हरेक दिन लाखौं मानिसहरूले येशूमाथि विश्वास गरिरहेका छन्। असल बिउ छर्ने मानिस तपाईँ पनि हुन सक्नुहुन्छ, जसद्वारा मानिसहरू परमेश्वरको राज्यमा आउन सक्छन्। सुसमाचार यो हो कि येशू संसारमा आउनुभयो र मानिसको मुक्तिको निम्ति आफ्नै प्राण अर्पण गर्नुभयो। उहाँमाथि विश्वास गर्ने प्रत्येक मानिसले अनन्त जीवन पाउँछ र परमेश्वरको राज्यमा प्रवेश गर्दछ। तेस्रो, राज्यका सन्तानहरू। परमेश्वरको राज्यको बारेमा दृष्टान्त दिँदा येशूले भन्नुभयो, स्वर्गको राज्य एकजना मानिस जस्तो हो जसले आफ्नो खेतमा असल बिउ छर्यो। खेतले संसारलाई देखाउँछ। संसारमा धेरै किसिमका मानिसहरू हुन्छन्। यहाँ मुख्य दुई किसिमका मानिसहरूको बारेमा बताइएको छ, पहिलो परमेश्वरको राज्यका सन्तानहरू, दोस्रो दुष्टका सन्तानहरू। परमेश्वरको राज्यका सन्तानहरू तिनीहरू हुन् जो येशूमा भएको विश्वासद्वारा नयाँ गरी जन्मेका छन्, जुन आत्माको जन्म हो। अर्को थरीका मानिसहरू जो परमेश्वरबाट टाढा छन्, जो शैतानको अधीनमा छन्, को राज्यको सन्तान हो, को दुष्टको सन्तान हो, को धर्मी हो, को पापी हो, कसले उद्धार पाएको छ र कसले पाएको छैन भनेर मानिसले बाहिरी रूप हेरेर छुट्याउन सक्दिन। सबै एकै देखिन्छन्, जसरी गहुँ र सामा एकै देखिन्छन्। तर संसारका मानिसहरूमा जो परमेश्वरको राज्यको सन्तान हो, उसलाई निश्चय हुन्छ कि उसले येशूमा नयाँ जन्म पाएको छ। उसलाई थाहा हुन्छ कि ऊ संसारमा भए तापनि ऊ संसारको होइन। येशूले भन्नुभयो, यदि तिमीहरू यस संसारको हुँदा हौ त संसारले तिमीलाई आफ्नो ठानी माया गर्ने थियो, तर तिमीहरू यस संसारका होइनौ। यो संसार हाम्रो अस्थायी डेरा हो। एक दिन यो डेरा छोड्नु पर्छ। यो डेरामा रहन्जेल हामी जे गर्छौँ त्यो मुख्य छ। हामीले जे निर्णय गर्छौँ त्यो मुख्य छ। हामीले जुन बाटो रोज्छौँ त्यो मुख्य छ। संसारमा भए तापनि येशूमा भएको विश्वासद्वारा प्रत्येक मानिस परमेश्वरको राज्यको सन्तान बन्दछ। बाइबलले भन्दछ, तर जतिले उहाँलाई अर्थात् येशूलाई ग्रहण गरे र उहाँको नाउँमाथि विश्वास गरे, उहाँले तिनीहरूलाई परमेश्वरको सन्तान हुने अधिकार दिनुभयो। चौथो, अन्तको दिन। फसलको समयलाई यहाँ अन्तको दिन भनिएको छ। येशूले भन्नुभयो, फसलको समय चाहिँ अन्तको दिन हो। खेतालाहरू स्वर्गदूतहरू हुन्। अनि फेरि येशूले भन्नुभयो, जसरी सामा उखेलेर आगोमा भस्म गरिन्छ, युगको अन्तमा पनि त्यस्तै हुनेछ। अन्तको दिन कहिले हुन्छ त्यो कसैलाई थाहा छैन, तर एक दिन निश्चय हुनेछ। येशू एक दिन फेरि आउनुहुनेछ र संसारको अन्त हुनेछ। त्यो अन्तको दिनमा मानिसहरू दुई भागमा छुट्टिनेछन्। एक भागका मानिसहरू जो पापमा जीवन बिताइरहेका हुन्छन्, शैतानको बाटोमा हिँडिरहेका हुन्छन्। जसलाई यहाँ सामा भनिएको छ, तिनीहरू आगोको भट्टीमा फालिनेछन्, तिनीहरू रुनेछन्, दारा खिच्नेछन् र समय बिलाप गर्नेछन्। तर अर्को भागका मानिसहरू जो यीशुमा भएको विश्वासद्वारा परमेश्वरको राज्यको सन्तान भएका छन्, तिनीहरू रमाउनेछन् र महिमित रूप लिनेछन्। यहाँ यसरी लेखिएको छ, तब धर्मी जनहरू आफ्ना पिताको राज्यमा सूर्य जस्ता चम्किला हुनेछन्, अर्थात् परमेश्वरको राज्यमा प्रवेश गरेकाहरू सदा सर्वदै परमेश्वरसँग रहनेछन्। परमेश्वरको राज्यका सन्तानहरूको सम्बन्धमा हामीले मुख्य चारवटा शिक्षा सिकेका छौँ। पहिलो, असल बिउ। दोस्रो, राज्यको प्रचार गर्ने मानिस। तेस्रो, राज्यका सन्तानहरू। चौथो, अन्तको दिन। प्रिय श्रोता, अहिले तपाईँ आशाको सन्देश रेडियो कार्यक्रमको परमेश्वरको राज्य भन्ने विषयमा यो कार्यक्रम सुन्दै हुनुहुन्छ। यदि तपाईँ पहिलो पटक यसोको बारेमा सुन्दै हुनुहुन्छ वा योभन्दा पहिला पनि सुनिसक्नु भएको छ तर अहिलेसम्म उहाँलाई ग्रहण गर्नुभएको छैन भने उहाँले तपाईँलाई प्रेमसाथ बोलाउँदै हुनुहुन्छ र उहाँ तपाईँको हृदयमा आएर बस्न चाहनुहुन्छ। यदि तपाईँले उहाँलाई विश्वास साथ प्रभु र मुक्तिदाता भनी ग्रहण गर्नुभयो भने उहाँ तपाईँको हृदयमा आएर बस्नुहुनेछ र सधैँभरि रहनुहुनेछ। यो तपाईँले आफ्नो जीवनमा गर्ने एउटा ठुलो र महत्त्वपूर्ण निर्णय हुनेछ। यो निर्णयले तपाईँको जीवनलाई परिवर्तन गर्नेछ र तपाईँ परमेश्वरका छोरा वा छोरी हुनुहुनेछ। यदि तपाईँले यसोमाथि विश्वास गरेर सासो स्वतन्त्रताको अनुभव गरिसक्नु भएको छ भने आफ्नो विश्वासमा स्थिर रहनुहोस् र यही विश्वासको बारेमा अरूलाई पनि बताउनुहोस्। यदि तपाईँ बिरामी हुनुहुन्छ वा अन्य कुनै समस्याले पीडित हुनुहुन्छ वा अन्य कुनै बन्धनमा बाँधिनु भएको छ र त्यसबाट स्वतन्त्र भई परिवर्तित जीवन बिताउन चाहनुहुन्छ भने अहिले म तपाईँको लागि यो प्रार्थना गर्दछु। हे परमेश्वर पिता, अहिले यो कार्यक्रम सुनिरहनुभएका समस्त श्रोताहरूको लागि म यो प्रार्थना गर्दछु कि यदि कोही बिरामी छन् वा अन्य कुनै कुराले पीडित छन् र कुनै बन्धनमा बाँधिएका छन् भने तपाईँको शक्तिशाली हातले उनीहरूलाई अहिले नै छुनुहोस् र स्वतन्त्र पार्नुहोस्। यदि श्रोताहरू मध्ये कोही अहिले यसलाई आफ्नो व्यक्तिगत मुक्तिदाताको रूपमा ग्रहण गर्न चाहन्छन् भने तपाईँले उनीहरूलाई सहायता गर्नुहोस् र उनीहरूको जीवन परिवर्तन भएर तपाईँको राज्यमा प्रवेश गरून्। यीशुको नाममा म यो प्रार्थना गर्दछु, आमेन। परमेश्वरले तपाईँलाई धेरै आशिष दिउन्।
0: श्रोता मित्र, अहिले तपाईँले भर्खरै सुन्नुभयो डाक्टर सिमन पाण्डेज्यूले दिनुभएको बाइबल सन्देश।

0: दिदी जयमसी, यो चिसोमा घाममा बसेर यस्तो घोरिएर कुन किताब पढ्नु भएको?
1: ए भाइ पो, जयमसी, मैले दैनिक उपासना आजको वचन पुस्तिका पढेको। सधैँ बिहान उठ्ने बित्तिकै पढ्थेँ, आज अलिक फुर्सद नमिलेर अहिले पढ्दैछु। मलाई एक दिन पनि यो किताब नछुटाइकन पढ्न मनपर्छ।
0: ए हो र दिदी, अस्ति मण्डलीमा पास्टर बुवाले नयाँ अङ्क आजको वचन आएको छ भन्दै हुनुहुन्थ्यो, तर मैले भने अहिलेसम्म पढेको छैन।
1: ए, सुरुमा मलाई पनि पढ्न एकदम अल्छी लागेर आउँथ्यो, तर अहिले यो किताब पढ्न थालेपछि यति रमाइलो र आश्वासित महसुस गरेको छु कि यो त मेरो दैनिक आत्मिक खुराक नै बनिसक्यो। मेरो दिनदिनको जीवनमा मेरो परिस्थितिसँग मिल्ने वचन अनि कसरी प्रभुसँगको सम्बन्धमा अगाडि बढ्ने भन्ने कुरा एकदम सरल भाषामा छोटकरीमा यहाँ पाउन सकिन्छ नि।
0: हो र दिदी, कुरा सुनेर त मलाई किताब पढ्न एकदमै हतार भयो। अनि यो किताब कसले प्रकाशन गरेको रहेछ? अनि यति टाढा हाम्रो गाउँ गाउँको मण्डलीमा पनि आउने रहेछ, तर पनि म भने फेसबुक मात्र चलाएर र अन्य नचाहिने कुरामा समय बर्बाद गरेर यस्तो राम्रो पुस्तक नपढी बसिरहेको रहेछु।
1: यो दैनिक उपासना पुस्तिका आशाको सन्देश नेपाल नामक संस्थाले अर्धवार्षिक रूपमा विगत 7-8 वर्षदेखि प्रकाशन गर्दै आएको हो। अनि भाइ, यो किताब हजुरले फेसबुकबाट, वाट्सएप, युट्युब, टिकटक लगायत विभिन्न सामाजिक सञ्जाल मार्फत पनि पढ्न र सुन्न सक्नुहुन्छ है।
0: हो र, कस्तो राम्रो, सबै तहका विश्वासीहरूको लागि मिलाएर तयार पारिएको रहेछ नि है।
1: हो नि, सबै तहका विश्वासी अनि भर्खर विश्वास गर्दै गरेका र अझै परमेश्वरलाई नजिकबाट चिन्न चाहनेहरूलाई त एकदम उपयोगी छ नि। अनि यति मात्र हो र, आजको वचनको अडियो क्लिप र अन्य सामग्री त अहिले नेपालभरिको करिब 19-20 एफएम स्टेसनहरूबाट पनि प्रसारण भइरहेको रहेछ नि। सायद तपाईँको ठाउँमा पनि प्रसारण भइरहेको छ कि बुझ्नुहोस् है।
0: हजुरले त आज कस्तो उपयोगी कुरा सुनाउनु भयो दिदी। अस्ति मण्डलीमा पास्टर बुवाले बाइबल पछिको सर्वाधिक रूपमा पढिने दैनिक उपासना पुस्तिका आजको वचन भन्दै अगाडिबाट भन्नु त भएको थियो, तर मैले त्यति वास्ता गरिनँ। अब म मेरो परिवार र साथीहरूलाई पनि यो किताबको बारेमा बताउँछु र सबैलाई यो पुस्तक पढ्ने सल्लाह पनि दिन्छु।
1: हो नि, आफूलाई थाहा भएको कुरा बताउनु पर्छ, यसले हामीलाई आत्मिक रूपमा बोलियो बनाउन अझ धेरै मद्दत पुर्याउँछ।
0: हस् दिदी, हजुरलाई धेरै धन्यवाद। म त अब यतैबाट यस्तो महत्त्वपूर्ण पुस्तक लिन जान्छु। ल दिदी, म गएँ है। जय मसी। ए साँच्ची, मलाई सम्पर्क ठेगाना पनि दिनुहोस् न।
1: सम्पर्क ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर। फोन नम्बर 01-5591-865, 55-90-147। मोबाइल नम्बर 98-082-48-70, 98-63-52-35-96। इमेल एड्रेस mos.radioministry@gmail.com, www.mosnepal.org, फेसबुक मेसेज अफ होप नेपाल, युट्युब मेसेज अफ होप नेपाल र एमओएस नेपाल, टिकटक एमओएस नेपाल 2006।
2: You're listening to the first community station in the district, AFNO FM 104.8 MHz.
3: माया, तिम्रो बगैँचा त कस्तो राम्रो भएछ, कसरी यति सुन्दर बनायो है। मेरो पनि कार्यालय सँगै आफ्नै घर पनि निर्माण सम्पन्न हुन लाग्यो। यस्तै सुन्दर बगैँचाले सजाउने अनि मेरो पुर्ख्यौली बाजु जमिनमा फलफुलको बिरुवा रोप्ने सोच्दैछु। कहाँ पाइन्छ होला यो सबै सुविधा?
4: ल, तिमीलाई थाहा छैन, यो सबै काम त ओखलढुङ्गाकै पहिलो इन्दिरा नर्सरी तथा कृषि फर्मले गरिदिइहाल्छ नि। त्यहाँ सजावटका लागि फुलहरू, मनी प्लान्ट, धुपी, कटहर, लिची, हरोबरो लगायतका सबै किसिमका बिरुवाहरू सुपथ मूल्यमा पाइन्छ।
3: ए ल, कस्तो राम्रो सेवा दिने रहेछ। कसरी काठमाडौँबाट फुलहरू ल्याउने होला भनेर चिन्तित थिए। ल, मलाई सम्पर्क नम्बर देऊ त, म नि बुझिहाल्न पर्यो।
4: 98-46-66-33-25 र 99-19-90-59-26 सिधै इन्दिरा खतिवडालाई सम्पर्क गर्न सकिन्छ।
3: इन्दिरा नर्सरी तथा कृषि फार्म, सिद्धिचरण नगरपालिका 4 रुम्जटार र सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडा ओखलढुङ्गा।
5: वर्षायाम सुरु भएसँगै पानीका मुहानहरू दूषित हुने जोखिम बढ्छ। दूषित पानीले झाडा पोखला, हैजा, टाइफाइड लगायतका रोग निम्त्याउन सक्छ।
6: त्यसैले पिउने पानीलाई कम्तीमा 3 मिनट उमालेर फिल्टर गरेर वा क्लोरिन प्रयोग गरी शुद्ध बनाएर मात्र प्रयोग गरौँ।
4: पानीको मुहान वरपर फोहोर नगर्ने, पशु चौपाया प्रवेश गर्न नदिने र नियमित सरसफाई गर्ने पानी बसालौँ।
6: स्वच्छ मुहान, शुद्ध पानी र स्वस्थ परिवारका लागि सबैको सहभागिता आवश्यक छ।
5: खानेपानी तथा सरसफाई डिभिजन कार्यालय ओखलढुङ्गा।
7: मानसिक स्वास्थ्य बिना स्वास्थ्य जीवन सम्भव छैन। आफ्नो र परिवारका सदस्यहरूको मानसिक स्वास्थ्यको सधैँ ख्याल गरौँ। मनमा अत्याधिक डर, चिन्ता, तनाव बढ्ने जस्ता लक्षणहरू दैनिक जीवनमा देखिए र फरक महसुस भए नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरौँ। मानसिक स्वास्थ्य तथा मनोसामाजिक समस्या भएका व्यक्तिहरूले अन्य व्यक्ति सरह मर्यादापूर्ण जीवन बाँच्न अधिकार प्रयोग गर्ने वातावरण बनाउनका लागि सहकार्य गरौँ।
8: समुदायको हितको लागि आफ्नै फिल्म ओखलढुङ्गाद्वारा जनहितमा जारी सन्देश।
9: बलात्कार, कुटपिट, गाली गलोज, मानसिक यातना या कुनै पनि किसिमका लैङ्गिकताका आधारमा भएका हिंसाहरूलाई लैङ्गिक हिंसा भनिन्छ। यस्ता कुनै पनि किसिमका घटनाहरू महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा पुरुषलाई भएमा त्यस्ता प्रभावितलाई जिल्ला अस्पताल ओखलढुङ्गाको ओसिएमसीमा निशुल्क रूपमा गोपनीयताका साथ स्वास्थ्य र कानुनी सेवा प्रदान गरिन्छ।
4: थप जानकारीको लागि ओसिएमसीको फोन नम्बर 9852024888 सम्पर्क गर्न सक्नुहुनेछ।
10: ए एन्जिला, तिमीले त कस्तो राम्रो राम्रो डिजाइनको गहना फेरिरहेको हौ। होइन, कुन पसलबाट किन्छौ?
11: दयाल सुन साथी उद्योगबाट ल्याउँछु नि, त्यहाँ त जस्तो सुकै डिजाइनमा पनि गरगहना किनबेच गरिन्छ नि।
10: ए हो र, त्यसो त म पनि अब दयाल सुन साथी उद्योगमै जान्छु। एउटा सानो डिजाइनमा सिक्री, औठी अनि आमाको लागि पुरानो डिजाइनमा मालबाडी, दिदीको लागि मङ्गलसूत्र पनि बनाउनु छ। लौ म त लागे है दयाल सुन साथी उद्योगतिर।
11: हाम्रा सेवाहरू,
10: अर्डर अनुसार नयाँ तथा पुराना डिजाइनका सुनचाँदीका गरगहना बनाइन्छ।
11: पुरानोसँग नयाँ सट्टापट्टा गरिन्छ।
10: बिना रसायन गहना बनाइन्छ।
11: बनाइराखेकै रेडिमेड गरगहना पनि पाइन्छ।
10: प्रोप्राइटर भेष बहादुर दयाल, बेलकुमारी दयाल। मोबाइल नम्बर 9842939306 9842939306 र 9842808584 दयाल सुनचाँदी उद्योग, सिद्धिचरण नगरपालिका 12 हुलाकटोल ओखलढुङ्गा।
4: तपाईँलाई घरको लागि एल्मुनियमको झ्याल ढोका चाहिएको छ? चाहिएको छ भने सम्पर्क गर्नुहोस् होम्स एल्मुनियम एन्ड डेकोरलाई।
12: आउनुहोस्, यहाँ घरका लागि चाहिने एल्मुनियम ढोका, झ्याल, पल सिलिङ, कार्पेट, पर्दा, सिसा साथै एल्मुनियम सम्बन्धी सम्पूर्ण काम गरिन्छ। प्रोप्राइटर चुरालाल श्रेष्ठ।
4: सम्पर्क नम्बर 9862595127 र 0335203690।
12: होम्स एल्मुनियम एन्ड डेकोर, सिद्धिचरण नगरपालिका 11 मिलन चौक ओखलढुङ्गा।

0: Du hörst Afno FM auf 104,8 MHz.
1: बलात्कार, कुटपिट, गाली गलोज, मानसिक यातना या कुनै पनि किसिमका लैङ्गिकताका आधारमा भएका हिंसाहरूलाई लैङ्गिक हिंसा भनिन्छ। यस्ता कुनै पनि किसिमका घटनाहरू महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा पुरुषलाई भएमा त्यस्ता प्रभावितलाई जिल्ला अस्पताल ओखलढुङ्गाको ओसिएमसीमा निशुल्क रूपमा गोपनीयताका साथ स्वास्थ्य र कानुनी सेवा प्रदान गरिन्छ।
2: थप जानकारीको लागि ओसिएमसीको फोन नम्बर 9852024888 सम्पर्क गर्न सक्नुहुनेछ।
3: के तपाईँ स्वास्थ्य उपचार गराउने ठाउँको खोजीमा हुनुहुन्छ?
4: यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्।
3: रुम्जाटार पोलिक्लिनिक एन्ड डायलोसिस सेन्टर प्राली।
5: हाम्रा सेवाहरू दैनिक बिरामी जाँच सेवा,
6: मुटु, मृगौला र कलेजो सम्बन्धी विशेष ल्याब सेवा,
4: एक्सरे सेवा,
5: 24 घण्टा इमर्जेन्सी सेवा,
6: एमसीएच सेवा, परिवार नियोजन सेवा
4: एवं पशु तथा पन्छीको औषधि समेत पाइन्छ।
5: साथै 50-70 जनाको एकै पटक तालिम प्रदान गर्न सकिने तालिम हलको व्यवस्था सँगै खाना तथा बासको व्यवस्था तथा गाडी रिजर्भको व्यवस्था गरिएको छ।
6: सम्पर्क पद्मा मेडिकल हल, सिद्धिचरण नगरपालिका 4, रुम्जाटार, ओखलढुङ्गा। फोन नम्बर 0375401124।
7: बीस वर्ष भइसकेछ झन्डै मैले आफैलाई गुमाएको। डिप्रेसनको कारण म आत्महत्यासम्म पुग्न लागेको थिएँ। धन्न मसँग मलाई बुझ्ने साथी थियो। मैले सबै आफ्नो समस्या उसलाई सुनाए। समयमै परामर्श उपचार भयो र म आज यहाँ छु। अहिले थाहा पाएँ आत्महत्या गर्नु महापाप रहेछ र जीवन ईश्वरको सबैभन्दा सुन्दर अनि अमूल्य उपहार। आजभोलि आत्महत्याको घटनाहरू सुन्दा झस्कन्छु र लाग्छ उनीहरूले पनि मैले जस्तै उपचार पाएको भए जीवन गुमाउने थिएनन् होला। म बाँचेर पो संसार देख्न अनि समाजलाई योगदान दिन पाएकोमा खुसी छु। आत्महत्याको मुख्य कारण मानसिक स्वास्थ्य समस्या हो। यस्ता मानिसहरूको विशेष ख्याल गरौं र आत्महत्या गर्नबाट बचाऊ। समुदायको हितको लागि आफ्नाफेम ओखलढुङ्गा।
8: अपाङ्गता भएका व्यक्तिहरू अन्य व्यक्तिभन्दा बढी मानसिक समस्याबाट ग्रसित भएको पाइन्छ। उनीहरूलाई समयमै आवश्यक सल्लाह तथा परामर्श दिन सकेमा आफैले पनि मनोसामाजिक स्वास्थ्य समस्यालाई सन्तुलनमा राख्न सक्दछन्। यस्तो वातावरण सृजना गर्नका लागि परिवारका सदस्यहरूको महत्वपूर्ण भूमिका हुन्छ। समुदायले समेत उचित सहयोग, सम्मान र परामर्श दिन सकेमा अपाङ्गता भएका व्यक्तिहरूको मानसिक स्वास्थ्य समस्या सहजै न्यूनीकरण गर्न सकिन्छ। तसर्थ अपाङ्गता भएका व्यक्तिहरूको मानसिक स्वास्थ्यमा सकारात्मक परिवर्तन ल्याउन तपाईँ हामी सबैले हातेमालो गरी उनीहरूलाई सम्मान र सहयोग गरौं।
9: समुदायको हितको लागि आफ्नो फेम ओखलढुङ्गाद्वारा जनहितमा जारी सन्देश। मानसिक स्वास्थ्य बिना स्वास्थ्य जीवन सम्भव छैन। आफ्नो र परिवारका सदस्यहरूको मानसिक स्वास्थ्यको सधैँ ख्याल गरौ। मनमा अत्याधिक डर, चिन्ता, तनाव बढ्ने जस्ता लक्षणहरू दैनिक जीवनमा देखिए र फरक महसुस भए नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरौ। मानसिक स्वास्थ्य तथा मनोसामाजिक समस्या भएका व्यक्तिहरूले अन्य व्यक्ति सरह मर्यादापूर्ण जीवन बाँच्न अधिकार प्रयोग गर्ने वातावरण बनाउनका लागि सहकार्य गरौ।
8: समुदायको हितको लागि आफ्नो एफएम ओखलढुङ्गाद्वारा जनहितमा जारी सन्देश।

0: Sen ve Çeçer Tosam'ın Ahmet Ağar.
1: Afrifilm Time Check.
2: अहिले बिहानको 9 बजे हो।
1: टाइम चेक का साथमा ओम दयाल सुनसादी उद्योग तथा भाडा पसल सिद्धिचरण नगरपालिका 11 बाल मन्दिर माथि ओखलढुङ्गा।

आफ्नै धार्मिक विश्वास छ। हिजो दर खाएपछि औपचारिक रूपमा सुरु भएको तीज देशका अरू ठाउँमा पनि यो विपदको पीड़ा छ। बाढ़ीले खण्डहर बनाएका बस्ती त सुनसान छन् नै, बाढ़ीबाट अहिलेसम्म 1388 जनाले ज्यान गुमाएका छन्। झण्डै 5,000 सम्पर्कविहीन छन्। कतिपयका घर बगेका छन्। आज 20 दिन पनि ती प्रभावित क्षेत्रमा खोज उद्धार राहत व्यवस्थापन लगायतका काम भइरहेका छन्। तीजलाई औपचारिकतामा सीमित राखेर आज काठमाडौँको पशुपतिनाथसहित देशका विभिन्न ठाउँका शिवालयमा भक्तजन पुगेका छन्। तर विगतमा जस्तो चहल पहल र भीड़भाड़ छैन। काठमाडौँका गोकर्णेश्वर, नागेश्वर, सानो पशुपतिनाथ भनेर चिनिने बसन्तपुर दरबार क्षेत्रको मक्खन महादेव, डोलेश्वर, त्रिपुरेश्वर लगायत महादेव मन्दिरमा भक्तजन पुगेका छन्। आज पशुपतिनाथको दर्शन गर्न रातिदेखि नै भक्तजन पुग्ने गर्छन्। बिहानै 3 बजेदेखि नै पशुपतिनाथका चारै ढोका खोलिएको छ। पशुपति क्षेत्र विकास कोषका अनुसार मन्दिर प्रवेश गर्ने भक्तजनका लागि 4 दर्शन मार्गको व्यवस्था गरिएको छ। अहिले बिहानसम्म झण्डै 10,000 जनाले मन्दिरको दर्शन गरिसकेको तथ्याङ्क छ। कोषका सञ्चालक परिषद सदस्य एवं प्रचार प्रसार उपसमिति संयोजक संगीता कुमारी रामका अनुसार पशुपति मन्दिर प्रवेश गरी धेरैमा 2 भक्तजनले दर्शन गरेर फर्किसक्ने गरी लाइनको व्यवस्था गरिएको छ। स्वयंसेवक, सुरक्षाकर्मी र कर्मचारी भीड़ व्यवस्थापनमा परिचालन भएका छन्। शान्ति सुरक्षालाई ध्यानमा राखी मन्दिर पुग्नेहरूलाई बहुमूल्य गर गहना नलगाउन कोषले आह्वान गरेको छ। त्यसै गरी ससाना बालबच्चालाई पनि नलैजान भक्तजनलाई आग्रह गरिएको छ। पशुपतिनाथमा दर्शन गर्न पुग्ने भक्तजनको गाड़ी पार्किङका लागि गुहेश्वरी पारी, सिफल चौर, तिलगंगाको खाली स्थान, कोषको कार्यालय परिसर र गौशाला स्थित महानगरीय ट्राफिक प्रहरी प्रभागको कार्यालयमा व्यवस्थापन गरिएको छ। सरकारी गाडीलाई कोष कार्यालय र सुरक्षा निकायलाई प्रहरी प्रभागमा पार्किङ गर्ने प्रबन्ध गरिएको छ। आज तीजको दिन देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी र कर्णाली प्रदेशको पहाड़ी तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी तथा तराई क्षेत्रका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। यस्तै कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली क्षेत्रका केही ठाउँमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रका थोरै ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका केही ठाउँ तथा मधेस प्रदेश र कोशी प्रदेशको तराईका थोरै ठाउँमा पनि मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। गण्डकी प्रदेशदेखि पूर्वको पहाड़ी तथा हिमाली क्षेत्रका केही ठाउँमा आज बिहान हल्का वर्षा भएको छ। गैराती पनि देशका धेरैजसो पहाड़ी तथा हिमाली क्षेत्रमा पानी परेको थियो। तनहुँ, लमजुङ, सिन्धुपाल्चोक, बागलुङ, रामेछाप, जुम्ला लगायतका ठाउँमा पनि मध्यमदेखि ठूलो वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पहाड़ी क्षेत्रको तुलनामा तराईमा भने कम वर्षा भएको छ। यसैबीच गुल्मीमा खोला तर्ने क्रममा बाढ़ीले बगाउँदा 1 सम्पर्कविहीन हुनुभएको छ। मुसिकोट नगरपालिका 5 इन्द्री गौडाकी 29 वर्षीय कल्पना पुनलाई हिजो बेलुका निस्ती खोलामा आएको बाढ़ीले बगाएको हो। जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार स्थानीय बासिन्दा र प्रहरीको संयुक्त टोलीले पुनको खोजी कार्य गरिरहेका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
2: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
3: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट,
2: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
3: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
4: सुबिसु, छिटो पनि सुरक्षित पनि।
5: थप जानकारी तथा बुकिङका लागि
6: 01-42-3888 98-12-35-8888।
7: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
8: पैसामा छ शक्ति, पैसामा छ सहारा।
7: धोती, पटुका र इजारको गाँठो हुँदै गाड धनसम्म,
8: ब्याङ्कको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइलसम्म।
7: यच्छ प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
8: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
7: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने
8: इतिहास, गाथा र कथा, गाँठका कुरा।
7: गाँठका कुरा
8: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
9: सिधा कुरा, प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। आज राष्ट्रिय बाल अधिकार दिवस बालापनको रक्षा, भविष्यको सुरक्षा भन्ने नाराका साथ मनाइँदैछ। बालमैत्री वातावरणमा बाल अधिकार प्रवर्धन गर्न गराउन नागरिक समाज तथा सबै सरकारवालालाई थप जिम्मेवार र जवाबदेही बनाउने उद्देश्यले हरेक वर्ष भदौ 29 गते राष्ट्रिय बाल अधिकार दिवस मनाउने गरिन्छ। गएको भदौ 10 गते भोटे कोशी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ लगायत जिल्लामा जनधनको क्षतिका कारण बाबुआमा, संरक्षक तथा अभिभावक गुमाएका, बेपत्ता भएका वा बालबालिका, स्वयं घाइते वा बेपत्ता भएका बालबालिकाको उद्धार, राहत र संरक्षण गर्नुपर्ने आवश्यकता छ। त्यस्ता बालबालिकालाई अस्थायी संरक्षण र मनोसामाजिक परामर्श लगायत सेवा उपलब्ध गराउन पहल भइरहेको राष्ट्रिय बाल अधिकार परिषदका सूचना अधिकारी रामबहादुर चन्दले बताउनुभयो। आज महाकवि लक्ष्मीप्रसाद देवकोटाको 67 स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ। नेपाल प्रज्ञा प्रतिष्ठानले पहिलो पटक महाकवि देवकोटाको स्मृति दिवस मनाउन लागेको प्रज्ञा परिषद सदस्य नवीन अभिलाषीले जानकारी दिनुभयो। आज दिउँसो महाकवि देवकोटा संग्रहालय मैथीदेवीमा महाकवि देवकोटा मित र यथार्थ विषय गोष्ठी गर्न लागि उहाँले जानकारी दिनुभयो। कार्यक्रममा उहाँका छोरा पद्म देवकोटाले स्मृति पत्र र महादेव अवस्थीले समीक्षा पत्र प्रस्तुत गर्नुहुनेछ। महाकवि देवकोटाको जन्म 1966 साल कार्तिक 27 गते अर्थात् कार्तिक कृष्ण औँसी लक्ष्मी पूजाका दिन काठमाडौँको दिल्ली बजारमा भएको थियो। उहाँको निधन 2016 साल भदौ 29 गते भएको हो। 10 वर्षको उमेरमा कविता लेख्न सुरु गर्नुभएका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत समालोचना र फुटकर कविता प्रकाशित छन्। नाट्य सम्राट बालकृष्ण समले देवकोटा मुनामदन, शाकुन्तल महाकाव्य र पागल कवितासँगै 3 पटक जन्मेको बताउनुहुन्थ्यो। देवकोटाले वर्तमान नेपाल प्रज्ञा प्रतिष्ठानको स्थापनामा सक्रिय योगदान पुर्याउनु भएको थियो। अब विदेशको खबर। रूसले युक्रेनको पोल्याण्ड सीमासँग नजिकै रहेको याहोदिन क्षेत्रमा रेलमाथि ड्रोन आक्रमण गरेको छ। पूर्व बेलायती प्रधानमन्त्री बोरिस जोनसन सहित युरोपका उच्च सुरक्षा अधिकारीहरू त्यही रेलमार्ग हुँदै गएको केही समयपछि रूसी ड्रोनले रेलको इन्जिनमा प्रहार गरेको बीबीसीले जनाएको छ। घटनामा कुनै मानवीय क्षति छैन। जोनसन सहित बेलायतका सुरक्षा सल्लाहकार जोनाथन पावेल र अन्य युरोपेली सुरक्षा अधिकारीहरू भने कियवमा आयोजित याल्टा युरोपेली रणनीति सम्मेलनमा सहभागी भएर फर्किने क्रममा केही समय अघि त्यही रेलमार्गबाट अर्को रेलमा गएका थिए। रूसले पश्चिमी युक्रेनको रेलवे पूर्वाधारलाई लक्षित गरी हमला गरिएको जनाएको छ। बोरिस जोनसनले सामाजिक सञ्जाल एक्समा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको आलोचना गर्दै युक्रेनमाथि भएको आक्रमण अर्थहीन भएको बताउनु भएको छ। उहाँले युक्रेनलाई तत्काल आवश्यक हवाई प्रतिरक्षा प्रणाली उपलब्ध गराउन उसका सहयोगी राष्ट्रहरूसँग आग्रह गर्नुभएको छ। घटनापछि पोल्याण्डका प्रधानमन्त्री डोनाल्ड टस्कले आकस्मिक बैठक बोलाएर सुरक्षा अवस्थाबारे छलफल गर्नुभएको खबरमा उल्लेख छ। अब खेल खबर। भारतले अफगानिस्तानलाई पहिलो टी ट्वेन्टी खेलमा 7 विकेटले हराएको छ। नयाँ दिल्लीको अरूण जेटली रंगशालामा हिजो अफगानिस्तानले दिएको 157 रनको लक्ष्य भारतले 13 ओभर 4 बलमा 3 विकेट गुमाएर पूरा गर्यो। भारतको जितमा अभिषेक शर्माले उत्कृष्ट ब्याटिङ गर्दै 32 बलमा 82 रन बनाए। उनले 7 चौका र 7 छक्का प्रहार गरेका थिए। यस्तै इशान किशनले 33 बलमा 42 रन बनाए। यसअघि टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित 20 ओभरमा 8 विकेट गुमाएर 156 रन बनाएको थियो। अफगानिस्तानका अजमतुल्लाह उमर जाईले 64 रन बनाए भने मोहम्मद नाबीले 33 रन जोडे। भारतका हर्षदीप सिंहले 3 विकेट लिए। अफगानिस्तानका नाबीले भारतका 2 विकेट लिए। अभिषेक शर्माको आक्रमण ब्याटिङसँगै भारतले लक्ष्य सहज रूपमा पूरा गर्दै 3 खेलको श्रृङ्खलामा अग्रता लिएको छ। 3 खेलको टी ट्वेन्टी श्रृङ्खला अन्तर्गत दोस्रो खेल भोलि र तेस्रो तथा अन्तिम खेल बिहिबार हुनेछ। चार भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। आज तीज पर्व, पशुपतिनाथमा 4 ढोका खुल्ला, बाढीको विपदले यस वर्षको तीज खल्लो, प्रभावित बस्तीमा छैन उत्सव। बालापनको रक्षा भविष्यको सुरक्षा नाराका साथ बाल अधिकार दिवस मनाइँदै बाढी प्रभावित बाल बालिकालाई व्यवस्थापन र संरक्षण गर्नुपर्ने आवश्यकता। आज तीजको दिन देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना, गुल्मीको निस्ती खोला तर्ने क्रममा सम्पर्कविहीन महिलाको खोजी चल्दै। रुसद्वारा युक्रेन पोल्यान्ड सीमा नजिकै रेलमा ड्रोन आक्रमण, बेलायती पूर्व प्रधानमन्त्री बोरिस जोनसन सहितका उच्च अधिकारी सुरक्षित। र पहिलो टी ट्वेन्टी क्रिकेटमा अफगानिस्तानमाथि भारतको सहज जित।
10: हामीसँग छ
11: एन्जिला, तिमीले त कस्तो राम्रो राम्रो डिजाइनको गहना फेरिरहेको हौ। होइन, कुन पसलबाट किन्छौ?
12: दयाल सुन साथी उद्योगबाट ल्याउँछु नि, त्यहाँ त जस्तो सुकै डिजाइनमा पनि गरगहना किनबेच गरिन्छ नि।
11: ए हो र, त्यसो त म पनि अब दयाल सुन साथी उद्योगमै जान्छु। एउटा सानो डिजाइनमा सिक्री, औठी अनि आमाको लागि पुरानो डिजाइनमा मालबाडी, दिदीको लागि मङ्गलसूत्र पनि बनाउनु छ। लौ म त लागे है दयाल सुन साथी उद्योगतिर।
12: हाम्रा सेवाहरू,
11: अर्डर अनुसार नयाँ तथा पुराना डिजाइनका सुनचाँदीका गरगहना बनाइन्छ।
12: पुरानोसँग नयाँ सट्टापट्टा गरिन्छ।
11: बिना रसायन गहना बनाइन्छ।
12: बनाइराखेकै रेडिमेड गरगहना पनि पाइन्छ।
11: प्रोप्राइटर भेष बहादुर दयाल, बेलकुमारी दयाल। मोबाइल नम्बर 9842939306 9842939306 र 9842805584। दयाल सुनचाँदी उद्योग, सिद्धिचरण नगरपालिका 12, हुलाकटोल, ओखलढुङ्गा।

0: मानसिक स्वास्थ्य बिना स्वास्थ्य जीवन सम्भव छैन। आफ्नो र परिवारका सदस्यहरूको मानसिक स्वास्थ्यको सधैँ ख्याल गरौ। मनमा अत्याधिक डर, चिन्ता, तनाव बढ्ने जस्ता लक्षणहरू दैनिक जीवनमा देखिए र फरक महसुस भए नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरौं। मानसिक स्वास्थ्य तथा मनोसामाजिक समस्या भएका व्यक्तिहरूले अन्य व्यक्ति सरह मर्यादापूर्ण जीवन बाँच्न अधिकार प्रयोग गर्ने वातावरण बनाउनका लागि सहकार्य गरौं।
1: समुदायको हितको लागि आफ्नो एफएम ओखलढुङ्गाद्वारा जनहितमा जारी सन्देश। अपाङ्गता भएका व्यक्तिहरू अन्य व्यक्ति भन्दा बढी मानसिक समस्याबाट ग्रसित भएको पाइन्छ। उनीहरूलाई समयमै आवश्यक सल्लाह तथा परामर्श दिन सकेमा आफैले पनि मनोसामाजिक स्वास्थ्य समस्यालाई सन्तुलनमा राख्न सक्दछन्। यस्तो वातावरण सृजना गर्नका लागि परिवारका सदस्यहरूको महत्वपूर्ण भूमिका हुन्छ। समुदायले समेत उचित सहयोग, सम्मान र परामर्श दिन सकेमा अपाङ्गता भएका व्यक्तिहरूको मानसिक स्वास्थ्य समस्या सहजै न्यूनीकरण गर्न सकिन्छ। तसर्थ अपाङ्गता भएका व्यक्तिहरूको मानसिक स्वास्थ्यमा सकारात्मक परिवर्तन ल्याउन तपाईँ हामी सबैले हातेमालो गरी उनीहरूलाई सम्मान र सहयोग गरौं।
0: समुदायको हितको लागि आफ्नो फेम ओखलढुङ्गाद्वारा जनहितमा जारी सन्देश।
2: आयो आयो आयो, तिजको विशेष अफर आयो।
3: हिन्दू नेपाली नारीहरूको पर्व हरितालिका तीज 2083 को शुभ अवसरमा हेमदयाल सुनचारी गहना पसलमा सुन तथा चाँदीका गहना खरिद गर्दा विशेष छुटको व्यवस्था गरिएको छ।
4: यस विशेष अवसरमा आफूलाई मनपर्ने आकर्षक डिजाइनका गरगहना खरिद गर्नुहोस् र विशेष छुटको भरपूर फाइदा उठाउनुहोस्।
3: हेमदयाल सुनचाँदी गहना पसल सिद्धिचरण नगरपालिका 11 भीमसेन मन्दिर स्याउ रमाइलो डाँडा ओखलढुङ्गा।
4: सम्पर्क नम्बर 9842480 39 06 र 9861 77 72 45।
3: साथै सम्पूर्ण हिन्दू नेपाली आमा दिदी बहिनीहरूमा हरितालिका तीज 2083 को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

0: सोलुखुम्बु जिल्लाको सोलो दुतकुण्ड नगरपालिका 11 तिङला घुन्साघर भई हाल काठमाडौँमा बसोबास गर्दै आउनुभएका यस गुठीका साधारण सदस्य दीपक कुमार बस्नेत, गोपालका बुबा मानबहादुर बस्नेतको 83 वर्षको उमेरमा उपचारको क्रममा छाउनी हस्पिटलमा असामयिक निधन भएको हुँदा उहाँको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति ईश्वरले प्रदान गरून् भनी जनसेवा गुठी परिवार हार्दिक समवेदना प्रकट गर्दछौ।
1: अध्यक्ष सानो बाबु खड्का, उपाध्यक्ष प्रमिला राज भण्डारी श्रेष्ठ, सचिव ज्ञान बहादुर खत्री, को सदस्य बालकुमार श्रेष्ठ तथा जनसेवा गुठी परिवार सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडा

0: दिदी, आज त मेरो घरमा पाहुना आउँदैछन्, ताजा र राम्रो मासु कहाँ पाइन्छ होला?
1: अरे, त्यसको किन चिन्ता गर्नुहुन्छ? हाम्रै ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडामा रहेको सरोज फ्रेस हाउस एन्ड सप्लायर्स जानुहोस् न।
0: ए, अनि त्यहाँ मासु चाहिँ के के को पाइदो रहेछ?
1: त्यहाँ त सधैँ ताजा राँगा र सुँगुरको मासु पाइन्छ नि, साथै राँगा, भैँसी, सुँगुर खरिद वा बिक्री पनि गरिन्छ।
0: ओहो, यो त एकदमै सजिलो रहेछ। बरु सम्पर्क नम्बर पनि भनिदिइहाल्नुहोस् न।
1: सम्पर्क नम्बर प्रोप्राइटर सरोज कुखरे 98 62 81 252, अरुणा 98 62 49 46 39।
0: सरोज फ्रेस हाउस एन्ड सप्लायर्स, सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडा ओखलढुङ्गा।
1: ताजा मासु सुपथ मूल्य र भरपर्दो सेवा, एकपटक सेवा लिनुहोस्, फेरि सम्झिनु हुनेछ।
2: बलात्कार, कुटपिट, गाली गलोज, मानसिक यातना या कुनै पनि किसिमका लैङ्गिकताका आधारमा भएका हिंसाहरूलाई लैङ्गिक हिंसा भनिन्छ। यस्ता कुनै पनि किसिमका घटनाहरू महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा पुरुषलाई भएमा त्यस्ता प्रभावितलाई जिल्ला अस्पताल ओखलढुङ्गाको ओसिएमसीमा निशुल्क रूपमा गोपनीयताका साथ स्वास्थ्य र कानुनी सेवा प्रदान गरिन्छ।
0: थप जानकारीको लागि ओसिएमसीको फोन नम्बर 9852024888 सम्पर्क गर्न सक्नुहुनेछ।
3: के तपाईँ स्वास्थ्य उपचार गराउने ठाउँको खोजीमा हुनुहुन्छ?
4: यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्।
3: रुम्जाटार पोलिक्लिनिक एन्ड डायलोसिस सेन्टर प्राली।
5: हाम्रा सेवाहरू दैनिक बिरामी जाँच सेवा,
6: मुटु, मृगौला र कलेजो सम्बन्धी विशेष ल्याब सेवा,
7: एक्सरे सेवा,
5: 24 घण्टा इमर्जेन्सी सेवा,
6: एमसीएच सेवा, परिवार नियोजन सेवा
7: एवं पशु तथा पक्षीको औषधि समेत पाइन्छ।
5: साथै 50-70 जनाको एकै पटक तालिम प्रदान गर्न सकिने तालिम हलको व्यवस्था सँगै खाना तथा बासको व्यवस्था तथा गाडी रिजर्भको व्यवस्था गरिएको छ।
6: सम्पर्क पद्मा मेडिकल हल, सिद्धिचरण नगरपालिका 4, रुम्जाटार, ओखलढुङ्गा। फोन नम्बर 0735401124।
8: बिस वर्ष भइसकेछ झन्डै मैले आफैलाई गुमाएको। डिप्रेसनको कारण म आत्महत्यासम्म पुग्न लागेको थिएँ। धन्न मसँग मलाई बुझ्ने साथी थियो। मैले सबै आफ्नो समस्या उसलाई सुनाएँ। समयमै परामर्श उपचार भयो र म आज यहाँ छु। अहिले थाहा पाएँ आत्महत्या गर्नु महापाप रहेछ र जीवन ईश्वरको सबैभन्दा सुन्दर अनि अमूल्य उपहार। आजभोलि आत्महत्याको घटनाहरू सुन्दा झस्कन्छु र लाग्छ उनीहरूले पनि मैले जस्तै उपचार पाएको भए जीवन गुमाउने थिएनन् होला। म बाँचेर पो संसार देख्न अनि समाजलाई योगदान दिन पाएकोमा खुसी छु। आत्महत्याको मुख्य कारण मानसिक स्वास्थ्य समस्या हो। यस्ता मानिसहरूको विशेष ख्याल गरौं र आत्महत्या गर्नबाट बचाऊ। समुदायको हितको लागि आफ्नो एफएम ओखलढुङ्गा।
9: मानव विकास तथा सामुदायिक सेवाद्वारा सञ्चालित सामुदायिक रेडियो

नमस्कार नमस्कार नमस्कार, सम्पूर्णमा हार्दिक स्वागत गर्न चाहन्छु र सुरुवाती चरणमा हरितालिका तेज पर्वको सम्पूर्णमा हार्दिक शुभकामना भन्न चाहन्छु। जति पनि दिदी बहिनीहरूले आजको दिनमा तेज मनाउँदै हुनुहुन्छ, सम्पूर्णलाई हार्दिक शुभकामना भन्न चाहन्छु। र आज विशेष गरेर शुक्ल तृतीयामा व्रत बसे शिवको पूजा उपासना गरेमा परिवारमा सुख शान्ति र कल्याण प्राप्त हुने विश्वास पनि रहेको छ। सँगसँगै हिजो दर खाइसकेपछि औपचारिक रूपमा सुरु भएको तेज पर्व यस वर्ष पनि भोलि ऋषि पञ्चमी गरी सकिनेछ भने आज पनि देशका पशुपतिनाथ सहित विभिन्न मन्दिरमा भक्तजनहरूको घुइँचो लागेको अवस्था छ। तर यस वर्ष गएको भदौ 10 गते गएको बाढीका कारणले विगत जसो तेज उत्सव छैन, तिजको त्यो मन पनि मानिरहेको छैन रमाउनलाई। हालैको भुटेकुसीले बाढीले पुर्याएको क्षतिको प्रभाव तेज पर्वमा समेत परेको छ भने आज तेज मनाउन महिला दिदी बहिनीहरूलाई बिदा पनि दिएको अवस्था छ। दर खाएपछि आज तिजको व्रत बस्ने प्रचलन रहेको छ भने व्रत बस्दाखेरि दिदी बहिनीहरूले आफ्नो ख्याल राख्न डाक्टरहरूको सुझाव पनि रहेको छ। विशेष गरेर आफ्नो स्वास्थ्य अवस्थालाई ख्याल गरी भए मात्रामा निराहार व्रत बस्न, नभए व्रत बस्दा प्रशस्त मात्रामा पानी पिउन, सँगसँगै फलफुल जुस खान डाक्टरहरूको सुझाव रहेको छ भने स्वास्थ्य ठिक नहुनेले गहुँको रोटी, मकैको रोटी, स्याउ, सुन्तला, केरा जस्ता फलहार खाएर पनि व्रत बस्न सकिने धार्मिक मान्यता रहेको छ है। आफ्नो पतिको, आफ्नो श्रीमानको लामो आयुको लागि व्रत बसिरहँदाखेरि आफ्नो पनि ख्याल राखौँ भन्न चाहन्छु। र विशेष गरेर आजको अबको 10 बजेसम्म करिब करिब कार्यक्रम तेज विशेष शुभकामना आदान प्रदान कार्यक्रममा रहनेछौँ हामी, जसको लागि 97624077 डायल गर्नुहोस् आजको बसाइमा र आफ्नो साथी सङ्गी आफन्तजनहरूलाई शुभकामना सन्देश राख्नुहोस् भन्न चाहन्छु। र सुरुवाती चरणमा आजको बसाइमा पनि म एउटा तेज विशेष गीत राख्छु। गीत पश्चात तपाईँको शुभकामना लिनको लागि आउने नै छु, उपस्थित हुने नै छु। 97624077 डायल गर्नुहोला भन्न चाहन्छु। सुरुवाती चरणमा यो गीत तपाईँको लागि

0: फेरि पनि सम्पूर्णलाई हार्दिक स्वागत गर्न चाहन्छु। कार्यक्रम शुभकामना आदान प्रदानको बसाइमा छौँ। तपाईँ पनि आफ्नो साथी सङ्गीहरूलाई आफन्तजनहरूलाई शुभकामना रेडियो मार्फत दिन चाहनुहुन्छ भने 97624077 डायल गर्नुहोस् भन्न चाहन्छु र आफ्नो शुभकामना सन्देश राख्नुहोस्। अबको बसाइमा म टेलिफोन लिनेछु, म्यासेज लिनेछु र म्यासेज पनि धेरै प्राप्त भएका छन् भने कोही साथी टेलिफोन फोन सम्पर्कमा आउनु भएको छ, उहाँलाई स्वागत गरौँ। हेलो, नमस्कार। नमस्कार, गुड मर्निङ। हजुरको शुभ नाम? सिन्धुलीबाट पूर्णिमा सुनवार है। तिज कसरी मनाउँदै हुनुहुन्छ? किन, यसपालि मात्रै हो कि अरू वर्षहरूमा पनि मनाउनुहुन्न हाम्रो पूर्णिमाजीले? केही कारण छ, खुलाउनु मिल्छ? टाढा टाढा भएर पनि मनाइएन। सँगसँगै गत भदौ 10 गतेको भारीका कारणले गर्दाखेरि मन जे गरे पनि रमाउनै मानेको छैन, होइन? हेलो, आजको बसाइमा शुभकामना आदान प्रदान कार्यक्रममा छौँ हामी। आफ्नो शुभकामना सन्देश राख्न सक्नुहुन्छ है पूर्णिमाजी? ओके, नमस्ते बाबाई। सिन्धुलीबाट पूर्णिमा सुनवार आउनु भएको थियो, धन्यवाद भन्न चाहन्छु। आज विशेष तिज पर्व परेको छ, तर अरू वर्षहरूमा तिज पर्वमा विशेष गरेर बिहानैदेखि एकदमै न्यानो घाम लाग्थ्यो जस्तो लाग्छ, तर आज बिहान उठ्दाखेरि मजाले पानी परेको अवस्था थियो। तिज पर्व पनि हो कि होइन कि जस्तो भइरहेको थियो। सो तिजको दिनमा छौँ हामी। 97624077 डायल गरेर आफ्नो साथी सङ्गीहरूलाई सम्झना समर्पण शुभकामना सन्देश राख्नको लागि आउनुहोस् भन्छु। कोही साथी टेलिफोन सम्पर्कमा यो बसाइमा आउनु भएको छ, स्वागत गरौँ। हेलो, नमस्कार। तिजको शुभकामना यहाँलाई। यहाँको शुभ नाम भनिदिनुहोस् न। सुहाना तामाङ कटुन्जेबाट है। लामो समय कता हराउनु भयो? कतै गयो, जानु भएको छैन, हामीलाई बिर्सिनु भएको हो र? फोनै नलाग्थ्यो, आज फोन लाग्यो तिजको दिनमा, होइन? ल, आज तिज कसरी मनाउँदै हुनुहुन्छ कि मनाउँदै हुनुहुन्न सुहानाजीले? मनाउनुहुन्न है। ल, हामी अलिकति के भन्छ, हामीहरूले चाहिँ अलिकति मनाउँदैनौँ। राई, तामाङ, मगर जातिहरूले, शेर्पा जातिहरूले चाहिँ अलि कम मनाउँछौँ जस्तो लाग्छ त्यो चाहिँ। ल, हाम्रोतिर पनि राईकै बस्ती छ, त्यो गाउँठाउँमा चाहिँ छिटपुट बाहेक हामी पनि खासै तिजलाई व्रत बस्ने अनि तिज मान्ने प्रचलन छैन। सुहानाजीकोतिर पनि त्यस्तै रहेछ, होइन? र अब पनि कार्यक्रम शुभकामना आदान प्रदानको बसाइमा छौँ, आफ्नो शुभकामना सन्देश राख्न सक्नुहुनेछ। ओके, नमस्ते बाबाई। सुहाना तामाङ ओखलुङ्गाको कटुन्जेबाट आउनु भएको थियो टेलिफोनमा, धन्यवाद भन्न चाहन्छु टेलिफोन गर्नुभएको लागि। कार्यक्रम शुभकामना आदान प्रदानमा छौँ। तपाईँ पनि आफ्नो आफन्तजनहरूलाई साथी सङ्गीहरूलाई शुभकामना सन्देश राख्न चाहनुहुन्छ भने 97624077 फोन गरेर आउनुहोस् भन्न चाहन्छु। र दुई दिन भयो मुखमा घाउ आएको, जिब्रोमा घाउ आएको, अलिकति बोल्नलाई असहज भइरहेको अवस्था छ, बेला बेला दुखाइ एकदमै गजबले भइरहेको छ। तर पनि तपाईँहरूको माझमा छु म, 97624044077 डायल गर्नुहोस् भन्न चाहन्छु। कोही साथी यो विषयमा आउनु भएको छ, उहाँलाई स्वागत गरौँ। हेलो, नमस्कार। यहाँलाई पनि तिजको हार्दिक शुभकामना। हस्, धन्यवाद। यहाँको शुभ नाम?
1: मेरो घर चाहिँ उदयपुर हो, यता काठमाडौँबाट बोल्दैछु, प्रमिसा चामलिङ भाइ।
0: काठमाडौँबाट प्रमिसा चामलिङ, घर उदयपुर होइन?
1: हजुर दिदी।
0: अनि आरामै सन्चै हुनुहुन्छ?
1: दिदी, अस्ति अस्ति चाहिँ अलिकति मलाई यो जिउमा यति धेरै एलर्जीहरू आएर अलिकति बिमारी भइरहेको थिएँ, अलिकति अब खै कस्तै अलिक
0: अलिकति बेला हाम्रो प्रमिसाजी बेला बेलामा अस्वस्थ हुनुभएको थाहा पाउँदैछु। आफ्नो ख्याल राख्नुहोस् है। अवश्य पनि आफ्नो ख्याल राख्दा राख्दै पनि कहिलेकाहीँ त्यस्तै भइदिन्छ होइन। ल, अनि आज तिज विशेष तिजको अवसरमा छौँ, तिज मनाउँदै हुनुहुन्छ कि के छ प्रमिसाजी?
1: दिदी, खासै म त तिजहरू मनाइँदैन, अब खै के भन्नु र है, अब काठमाडौँ सहरको ठाउँमा त झन् अब धेरै अब मनाउनेले मनाउँछ न, तर खासै
0: जेस्, तर पर्व एक किसिमको जुनसुकै जात जातिको पर्व आए पनि मनमा उत्साह चाहिँ आउने होइन? तर गत वर्षहरूको जस्तो व्रत बस्न इन्ट्रेस्ट छैन होइन? आफ्नो व्यवहारमा एक दिन मात्रै नभएर हरेक दिनहरूमा चाहिँ व्यवहारमा देखाउनु परौ होइन, त्यही अनुसारको व्यवहारले चाहिँ अब आफ्नो जीवनसाथीको आयु कति लम्बिने कति लम्ब्याउने भन्ने कुराहरूमा केयर गर्दा पनि त्यो फरक पर्छ होला जस्तो लाग्छ मलाई। ल, त्यसो त अब पनि आफ्नो शुभकामना सन्देश राख्न सक्नुहुनेछ प्रमिसाजी।
1: तर खै अरू ठाउँमा त होला अलिकति टलपलै होला, तर काठमाडौँतिर पोहोरसम्म चाहिँ निकै यता बाटोतिर रोडतिर नाति हिँड्ने देखेको थिएँ, यसपालि त खै खासै देखेकै छैन, हल्ला चल्ला छैन, शान्त वातावरण छ। अब जसले मनाउनुहुन्छ आफ्नो तरिकाले मनाउनु होला होइन, अब के गर्नु, आफ्नो वर्ष टिके आउने चिज हो, अब यो साल नमनाए पनि अर्को साल आउने छ भन्दै नि छुट्टी थिएँ, र जसले यो देश विदेशमा सुनिराख्नु भएको छ सबैलाई भन्दै मिठो सम्झना मिठो माया भन्ने।
0: ओके नमस्ते बाबाई. प्रमिसा चामलिङ उदयपुरको मान्छे काठमाडौँबाट फोन गर्नुभएको थियो. धन्यवाद भन्न चाहन्छु टेलिफोन गर्नुभएको लागि. मैले गीत सुन्नुपर्छ भन्दै थिएँ तर कोही साथी टेलिफोन सम्पर्कमा आउनु भएको छ, उहाँलाई म स्वागत गर्छु. हेलो नमस्कार. नमस्कार, धन्यवाद. अनि यहाँलाई पनि ह्याप्पी तिज है. हजुरको शुभ नाम भनिदिनुहोस् न. निमबहादुर मगर जन्तर खानेबाट है. अनि आरामै हुनुहुन्छ? अनि खानपिन भयो कि बाँकी छ? मेरो पनि खाना बाँकी नै छ. अनि तपाईँले त तिज मनाउनु भयो होला, त्यता मनाउनु हुन्न होला, तर पनि त्यताको चहलपहल कस्तो छ? अरूहरूले मनाउँदै हुनुहुन्छ कि के छ?
1: यहीँ नजिकै शिव मन्दिर पनि छ स्कुलको छेउमा.
0: आज
1: त्यहाँनिर सबै दिदी बहिनीहरू जम्मा हुनुहुन्छ होला. जोस आज मनाउने तयारीमा छ भन्नुपर्छ.
0: ल, कार्यक्रम तिज विशेष शुभकामना आदान प्रदानमा छौँ. विशेष गरेर आज महिला दिदी बहिनीहरू सँगसँगै रेडियो सुनेर बस्नुहुनेहरूलाई तपाईँको सन्देश के रहन्छ?
1: मेरो खास गरी सन्देश भन्नुपर्दा, अब तिज मनाउने क्रममा अब धेरै अब भोकै तिर्खै बस्नु भएन, केही फलफुल खाएर बस्नुपर्ने हुन्छ. दिनभरि अब पूजापाठ गर्नुपर्छ, त्यति बेलासम्म अलिकति गाह्रो पनि हुन्छ. र यो पानी पनि परिरहेको छ, चिसो मौसम छ. तातो तातो न्यानो न्यानो लुगाहरू लगाएर अब व्रत बस्नु होला अथवा तिज मनाउनु होला भन्न चाहन्छु. हजुर.
0: अरू केही आफ्नो साथी सङ्गीहरूलाई सम्झिनुहुन्छ?
1: साथीहरू सम्झिनु पर्दा त फर्स्टमा हाम्रो आफ्नो एफएम होल युनिटलाई, सबै दिदी बहिनीहरू हुनुहुन्छ हाम्रो आफ्नो एफएममा, दिदी बहिनीहरूको लागि तिजको एकदमै लाखौँ लाख शुभकामना भन्न चाहन्छु. र हाम्रो भदवरीको गीताकार कार्की बहिनीलाई पनि एकदमै तिजको शुभकामना. त्यसै गरी सुमिना आर्य मगर हुनुहुन्छ, बिमला मगर हुनुहुन्छ, नानु मगर हुनुहुन्छ उदयपुरतिर, कञ्चन मगर हुनुहुन्छ यता खटाङतिर हुनुहुन्छ, हाम्रो भावना सुनार सिन्धुलीतिर, सम्झना सुनार हुनुहुन्छ, उहाँहरू सम्पूर्ण दिदी बहिनीहरूलाई तिजको लाखौँ लाख शुभकामना भन्दै बिदा चाहन्छु. नमस्ते.
0: ओके नमस्ते बाबाई. निमबहादुर मगर जन्तर खानीबाट आउनु भएको थियो. धेरै धेरै धन्यवाद भन्न चाहन्छु टेलिफोन गर्नुभएको लागि. कार्यक्रम दुई तेज विशेष शुभकामना आदान प्रदानमा छौँ हामी. अब भने एउटा गीत सुन्छौँ. गीत तपाईँको लागि राख्दैछु, केही समय पश्चात फोन गर्नुहोला. अहिलेको बसाइमा एलिना चौहान, रचना रिमाल, मेलिना मैनाली, दीपक दिव्यका बयम्बुको आवाजमा रहेको तेज विशेष गीत सुनौ. गीत पश्चात तपाईँको माझमा उपस्थित हुने नै छु.

0: यो गीतलाई तपाईँको लागि ब्याकग्राउन्डमा सार्दै उपस्थित भइसकेकी छु। अब भने 97 62 44 0077 डायल गरिरहनुहोस् भन्न चाहन्छु। कोही साथी यो विषयमा आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौँ। हेलो, नमस्कार। नमस्कार, ह्याप्पी डेज। धन्यवाद। यहाँको शुभ नाम? सुरज बराल सिन्धुली फिकल सोलपाठानाबाट है। सोलपातिरै हुनुहुन्छ कि कता हुनुहुन्छ? अनि त्यसको चहल पहल कस्तो छ सिन्धुलीतिर? तपाईँले पनि मनाउँदै हुनुहुन्छ?
1: बाबा मम्मीसँग बाबा मम्मीलाई सहयोग गर्दै मम्मी दिदी बहिनीहरूलाई राम्रो गर्नु सक्दै

0: कसरी बस्ने गर्नु भएको छ अनि किन बस्नुहुन्छ तपाईँ व्रत?
1: स्वास्थ्यको लागि भनौँ मुख्य कुरा, अनि अब सेलिब्रेसन जीवन सङ्गीसँग, मम्मीसँग, दिदी बहिनीहरूसँग
0: ल राम्रोसँग व्रत बस्नुहोला, सँगसँगै तपाईँको आफ्नो अनि परिवारको ख्याल राख्दै बस्नुहोला है। ल तपाईँको शुभकामना सन्देश राख्न सक्नुहुनेछ।
1: दिदीहरू तुलसा, पवित्रा, सम्पूर्ण मेरो दिदी बहिनी सेलिब्रेटीहरूलाई हार्दिक हार्दिक शुभकामना। गड ब्लेस वी ऑल एन्ड ह्याप्पी सेलिब्रेसन, ह्याप्पी टी भन्न चाहन्छु।
0: ओके हामी छुट्टिन्छौँ। ओके बाबाई। सुरज बराल सिन्धुलीको सुल्पा ठानाबाट आउनु भएको थियो, धन्यवाद भन्न चाहन्छु। कार्यक्रम तेज विशेष कार्यक्रममा छौँ है। तपाईँ 97624077 फोन गर्नुहोस्, आफ्नो साथी सङ्गीहरूलाई सम्झना समर्पण तेज विशेष शुभकामना राख्नको लागि आउनुहोस् भन्न चाहन्छु। अबको बसाइमा म मेसेज लिन्छु। बिजी हाङलिम बुझीले हेलो हजुर सेवा रो नमस्ते है भनेर म्यासेज गर्नुभएको छ। नमस्ते। नेपाली नारीहरूको महान चाड हरितालिका तेजको अवसरमा सम्पूर्ण आमा दिदी बहिनीहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु भनेर धर्मराज ढकाल हाल दुबईबाट म्यासेज गर्नुभएको छ भने निश्चल राईजीले गुड मर्निङ भनेर म्यासेज गर्नुभएको छ। गुड मर्निङ भन्छु। त्यसै गरी अर्को साथीको म्यासेजलाई पनि म लिन्छु। भन्दै थिएँ तर कोही साथी टेलिफोन सम्पर्कमा आउनु भएको छ, उहाँलाई स्वागत गरौँ। हेलो नमस्कार। नमस्ते, धन्यवाद। अनि यहाँलाई पनि तिजको शुभकामना है। माफ गर्नुहोला, कोही साथी टेलिफोन सम्पर्कमा हुनुहुन्थ्यो, उहाँको टेलिफोन डिस्कनेक्ट भएको छ, पुनरिडायल गर्नुहोस् ल भन्दै म्यासेजतर्फ अगाडि बढ्छु। नमस्ते हजुर, म दुर्गा वाम्बोले राई ओखलढुङ्गाको माने भन्ज्याङ 3 उभु घर बही हाल कतारबाट कार्यक्रम सुन्दैछु। हरितालिका तिजको शुभकामना सबैलाई र अब बस्ने गीत मार्फत कार्यक्रम सुनेर बस्नुहुने सबैलाई समर्पण गर्न चाहन्छु भनेर दुर्गा वाम्बुले राईजीले म्यासेज गर्नुभएको छ। धन्यवाद भन्छु म्यासेज गर्नुभएको लागि। यो विषयमा कोही साथी टेलिफोन सम्पर्कमा हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ। हेलो नमस्कार। नमस्कार, ह्याप्पी तेज। यहाँलाई पनि भर्खरै फोन गर्नुभएको थियो, डिस्कनेक्ट भएको होइन तपाईँको टेलिफोन। हेलो हेलो, तपाईँको शुभ नाम? उहाँको फोन दुईपटक डिस्कनेक्ट भएको छ, पुनरिडायल गर्नुहोस् ल। यो विषयमा म म्यासेज लिन्छु। गुड मर्निङ, नमस्कार हजुर दिदी, म पनि सुन्दैछु खोटाङबाट सुजन भुजेल फेसबुक लाइभबाट मजाले सुनिरहेको छु। साथीहरूलाई शुभदिनको कामना भन्दै बिदा हुन्छु। नमस्ते बाबा, टेक केयर दी भनेर म्यासेज गर्नुभएको छ सुजन भुजेल खोटाङ्गे भाइजीलाई। धन्यवाद भन्छु म्यासेज गर्नुभएको लागि। गुड गुड मर्निङ सिस्टर, ह्याप्पी तिज, म उदयपुरबाट प्रोग्राम सुन्दैछु भनेर विपना खपाङ्गी मगरजीले म्यासेज गर्नुभएको छ। धन्यवाद भन्छु म्यासेज गर्नुभएको लागि। अर्को म्यासेज, गुड मर्निङ नमस्कार, के छ खबर भन्नुभएको छ। मेरो खबर ठिक छ, भन्दा पनि जिब्रोमा घाउ आएर असहज भइरहेको अवस्था छ है। दुखाइ बोल्दाखेरि बेला बेला महसुस भइरहेको छ, तर पनि तपाईँहरूको माझमा छु, म तपाईँहरूको म्यासेज लिँदैछु। म चाहिँ 3 जोडे मिडिया ग्रुपको मेम्बर लक्ष्मण मगर पाख्रीबास 2 धानकुटा हाल मलेसियाबाट, साथमा मेरा साथीहरू गीता मगर, देव बासकोटा, भावना सामलिङ, निर्मला साङपाङ राई, मिडिया प्रेमी निर्मला ओनेम, सुस्मिता राई लगायत लक्ष्मण मगरजीले धेरै साथीहरूको नाम मेन्सन गर्नुभएको छ। धन्यवाद भन्छु। हरेको साथी।

नमस्ते श्री शङ्ख सभा हातबारीबाट तीर्थ राई कार्यक्रम मार्फत अब बस्ने गीत मार्फत शुभकामना सन्देश कार्यक्रम मार्फत शुभकामना सन्देश राख्नु पर्दा हाम्रो सहना मिडिया ग्रुपको सक्रिय सदस्य मिडिया प्रेमी निमु शेर्पालाई जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्दै हरि तालिका तीजको सम्पूर्ण दिदी बहिनीहरूमा शुभकामना भन्दै बाबाई भनेर तीर्थ राईजीले म्यासेज गर्नुभएको छ। म्यासेजको लागि धन्यवाद भन्छु। निशा राईजीले नमस्ते, म पनि सुन्दैछु नाना, सिन्धुलीबाट सुनिसा जेरोहाङ राई, मिस यु सानी सलिमाना छिरिङ, मायालु सपना सामलिङ बाक्यल बाबाई नाना टेक केयर भनेर म्यासेज गर्नुभएको छ सुनिसा जेरोहाङ राईजीले। म्यासेजको लागि धन्यवाद भन्छु। गुड मर्निङ झोरलेसिस, लाइभ मार्फत सुन्दैछु उदयपुरको कटारीबाट समिले राणा मगर, ह्याप्पी तिज अल भनेर म्यासेज गर्नुभएको छ। ह्याप्पी तिज भन्छु है सम्पूर्णलाई। कोही साथी टेलिफोन सम्पर्कमा हुनुहुन्छ, स्वागत गरौँ। हेलो नमस्कार। नमस्कार, ह्याप्पी तिज। हस् धन्यवाद। त्यहाँको शुभ नाम? गोरी मगर उदयपुरबाट है? उदयपुरतिरको अनि हाम्रो गोरीजीको खबर सुनाइदिनुहोस् न। अनि तिज मनाउँदै हुनुहुन्छ? कसरी मनाउँदै हुनुहुन्छ नि उदयपुरतिर? कति बजेपछि व्रत तोडिन्छ? कति बजेसम्म व्रत बसिन्छ अनि तोडिन्छ? ल, व्रत बसिरहनु हुँदाखेरि विशेष आफ्नो ख्याल राख्नुहोस् है। ल त्यसो त अब भने आफ्नो शुभकामना सन्देश राख्न सक्नुहुनेछ। ओके नमस्ते बाबाई, गोरी मगर उदयपुरबाट हुनुहुन्थ्यो, म्यासेज लिन्छु। गुड मर्निङ दिदी हजुर, सन्चै हुनुहुन्छ एन्ड ह्याप्पी तिज, मिस यु अल फ्रेन्ड्स, ओके बाबाई भनेर अङ्किता श्रेष्ठजीले म्यासेज गर्नुभएको छ। रेडियो सुन्दै हुनुहुन्छ भने थाहा पाइसक्नुभयो होइन, धन्यवाद भन्छु। ह्याप्पी तिज तपाईँलाई पनि। हेलो दिदी नमस्ते, शुभ बिहानी शुभ प्रभात, साथमा मिठो सम्झना दिदी, सिन्धुलीबाट कार्यक्रम सुन्दैछु, नियमित सुन्ने गर्छु अनि हजुर लगायत हजुरहरूको गाउँठाउँतिरको तिजको विशेष माहौल के छ दिदी हजुर भन्नुभएको छ। हामी बसेको क्षेत्रतिर केही दिदी बहिनीहरू व्रत बस्दै हुनुहुन्छ भने गत वर्षको जस्तो चहल पहल छैन है यो वर्ष ओखलढुङ्गातिर पनि, र विशेष गरी गत वर्षतिर 10-15 दिन अगाडि नै नाचगान गर्ने ठुल्ठुलो स्वरमा साउन्ड सिस्टमहरू बजाउने थाहा पाइएको थियो भने यसपालि त्यस्तो छैन। केही दिदीबहिनीहरू व्रत बस्दै हुनुहुन्छ भने त्यस्तै छ हाम्रो गाउँठाउँतिरको, अनि माहौल कस्तो भन्दा पनि अब गत वर्ष पनि जेन्जी आन्दोलन भयो, त्यस पश्चात यस वर्ष भदौ 10 गतिको बाढीले गर्दा पनि त्यस्तो मन सायद कोही पनि दिदीबहिनीहरूको मन रमाइरहेको अवस्था छैन होला जस्तो लाग्छ। त्यस्तै छ, मन रमाउनै मानिरहेको छैन जे जस्तो जुन चाडपर्व आए पनि, तर आफ्नो परम्परालाई आफ्नो संस्कार संस्कृतिलाई जगेर्न
गर्नको लागि पनि हामीले मनाउनु पर्ने अवस्था हुन्छ है. सिम्पल गदाई लिचीलाई धन्यवाद भन्छु. अर्को म्यासेज, प्रमिसा चामलिङजीको म्यासेज प्राप्त भएको छ. टेलिफोनमा नै कुराकानी भइसक्यो प्रमिसाजीसँग, म्यासेज पुरा लिइन ल. अर्को साथी, हेलो नाना नमस्ते, गुड मर्निङ, म पनि मजाले सुन्दैछु प्रोग्राम सिन्धुलेको फिकलबाट, पूर्णिमा सुनवार, ह्याप्पी तिज अल भनेर म्यासेज गर्नुभएको छ. धन्यवाद, ह्याप्पी तिज भन्छु पूर्णिमाजीलाई पनि. मुना मगजीले पनि गुड मर्निङ दी भनेर म्यासेज गर्नुभएको छ, गुड मर्निङ. त्यसै गरी रामजी घिमिरेजीले पनि नमस्कार, शुभ दिन सबैको चितवनबाट भनेर रामजी घिमिरेजीले पनि म्यासेज गर्नुभएको छ. म्यासेज गर्नुभएको लागि धन्यवाद. हेलो सिज, ह्याप्पी तिज हजुरहरूलाई, मिस यु अल भनेर निलिमा लिम्बुजीले म्यासेज गर्नुभएको छ. निलिमाजीलाई धन्यवाद, ह्याप्पी तिज तपाईँलाई पनि. अर्को साथी, हेलो नमस्कार हजुर, ह्याप्पी तिज, म रामेछापको गेलोबाट सुन्दैछु है भनेर दीपराज बुढाथोकीजीले म्यासेज गर्नुभएको छ. धेरै धेरै धन्यवाद, ह्याप्पी तिज भन्छु तपाईँलाई पनि. आशिका तामाङजीले ह्याप्पी तिज अल, इट्स मी आशिका तामाङ उदयपुरबाट, मिस यु अल फ्रेन्ड्स, ह्याभ अ गुड डे अल, बाई बाई भनेर आशिका तामाङजीले म्यासेज गर्नुभएको छ. आशिकाजीलाई धन्यवाद भन्दै अब भने आजको बसाइबाट मैले पनि बिदा लिने बेला भइसकेको छ. तिनजेल रेडियो सुनेर साथ दिनुभयो, म्यासेज गर्नुभयो, सम्पूर्णलाई हार्दिक धन्यवाद. र आजको बसाइमा फोन गर्नुहुने सिन्धुलीबाट पूर्णिमा सुनवार, कटुन्जेबाट सुहाना तामाङ, प्रमिसा चामलिङ उदयपुरबाट, निम्बहादुर मगर जन्तरखानीबाट, सुरज बुढाल सिन्धुलीबाट हुनुहुन्थ्यो भने गोरी मगर उदयपुरबाट हुनुहुन्थ्यो. सम्पूर्णलाई एकमुष्टमा हार्दिक धन्यवाद. आजको दिनमा फोन गर्नुभयो, फोन लाग्यो, कुराकानी हुन सकेन, फोन प्रयास गर्नुभयो, फोन लागेन, तपाईँलाई पनि धेरै धेरै धन्यवाद भन्दै कार्यक्रमको अन्तिममा जति पनि हिन्दू नेपाली दिदी बहिनीहरू हुनुहुन्छ, तिज पर्व मनाउँदै हुनुहुन्छ, विशेष आफ्नो ख्याल राख्दै तिज पर्व मनाउनु होला भन्दै आजको बसाइबाट म तपाईँकै हरपलको साथी माया राई अर्को कार्यक्रममा भेट्ने बाचा गर्दै आजको बसाइबाट बिदा चाहन्छु. नमस्कार, शुभ दिन.

0: आफ्नै फिल्म टाइम चेक।
1: अहिले बिहानको 10 बजे
2: टाइम चेक का साथमा ओम दयाल सुनसादी उद्योग तथा भाडा पसल सिद्धिचरण नगरपालिका 11 बाल मन्दिर माथि ओखलढुङ्गा।
3: आयो आयो आयो तिजको विशेष अफर आयो।
4: हिन्दू नेपाली नारीहरूको पर्व हरितालिका तिज 2083 शुभ अवसरमा हेमदयाल सुनचाँदी गहना पसलमा सुन तथा चाँदीका गहना खरिद गर्दा विशेष छुटको व्यवस्था गरिएको छ।
5: यस विशेष अवसरमा आफूलाई मनपर्ने आकर्षक डिजाइनका गरगहना खरिद गर्नुहोस् र विशेष छुटको भरपूर फाइदा उठाउनुहोस्।
4: हेमदयाल सुनचाँदी गहना पसल सिद्धिचरण नगरपालिका 11 भीमसेन मन्दिर सेउ रमाइलो डाँडा ओखलढुङ्गा।
5: सम्पर्क नम्बर 9842809406 र 9861772745।
4: साथै सम्पूर्ण हिन्दू नेपाली आमा दिदी बहिनीहरूमा हरितालिका तिज 2083 को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

0: सोलुखुम्बु जिल्लाको सोलो दुतकुण्ड नगरपालिका 11 तिङला घुन्साघर भई हाल काठमाडौँमा बसोबास गर्दै आउनुभएका यस गुठीका साधारण सदस्य दीपक कुमार बस्नेत, गोपालका बुबा मानबहादुर बस्नेतको 83 वर्षको उमेरमा उपचारको क्रममा छाउनी हस्पिटलमा असामयिक निधन भएको हुँदा उहाँको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति ईश्वरले प्रदान गरून् भनी जनसेवा गुठी परिवार हार्दिक समवेदना प्रकट गर्दछौ।
1: अध्यक्ष सानो बाबु खड्का, उपाध्यक्ष प्रमिला राज भण्डारी श्रेष्ठ, सचिव ज्ञान बहादुर खत्री, को सदस्य बालकुमार श्रेष्ठ तथा जनसेवा गुठी परिवार सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडा

0: दिदी, आज त मेरो घरमा पाहुना आउँदैछन्। ताजा र राम्रो मासु कहाँ पाइन्छ होला?
1: अरे, त्यसको किन चिन्ता गर्नुहुन्छ? हाम्रै ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडामा रहेको सरोज फ्रेस हाउस एन्ड सप्लायर्स जानुहोस् न।
0: ए, अनि त्यहाँ मासु चाहिँ के को पाइँदो रहेछ?
1: त्यहाँ त सधैँ ताजा राँगा र सुँगुरको मासु पाइन्छ नि, साथै राँगा, भैँसी, सुँगुर खरिद वा बिक्री पनि गरिन्छ।
0: ओहो, यो त एकदमै सजिलो रहेछ। बरु सम्पर्क नम्बर पनि भनिदिइहाल्नुहोस् न।
1: सम्पर्क नम्बर प्रोपाइटर सरोज कुखरे 98-62-81-252, अरुणा 98-62-49-46-39।
0: सरोज फ्रेस हाउस एन्ड सप्लायर्स, सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडा ओखलढुङ्गा।
1: ताजा मासु सुपथ मूल्य र भरपर्दो सेवा, एकपटक सेवा लिनुहोस्, फेरि सम्झिनु हुनेछ।
2: के तपाईँ स्वास्थ्य उपचार गराउने ठाउँको खोजीमा हुनुहुन्छ?
3: यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्।
2: रुम्जाटार पोलिक्लिनिक एन्ड डायलोसिस सेन्टर प्राली।
4: हाम्रा सेवाहरू दैनिक बिरामी जाँच सेवा,
5: मुटु, मृगौला र कलेजो सम्बन्धी विशेष ल्याब सेवा,
3: एक्सरे सेवा,
4: 24 घण्टा इमर्जेन्सी सेवा,
5: एमसीएच सेवा, परिवार नियोजन सेवा
3: एवं पशु तथा पन्छीको औषधि समेत पाइन्छ।
4: साथै 50-70 जनाको एकै पटक तालिम प्रदान गर्न सकिने तालिम हलको व्यवस्था सँगै खाना तथा बासको व्यवस्था तथा गाडी रिजर्भको व्यवस्था गरिएको छ।
2: सम्पर्क पद्मा मेडिकल हल, सिद्धिचरण नगरपालिका 4, रुम्जाटार, ओखलढुङ्गा। फोन नम्बर 0735-41-124।
6: बिस वर्ष भइसकेछ झन्डै मैले आफैलाई गुमाएको। डिप्रेसनको कारण म आत्महत्यासम्म पुग्न लागेको थिएँ। धन्न मसँग मलाई बुझ्ने साथी थियो। मैले सबै आफ्नो समस्या उसलाई सुनाएँ। समयमै परामर्श उपचार भयो र म आज यहाँ छु। अहिले थाहा पाएँ आत्महत्या गर्नु महापाप रहेछ र जीवन ईश्वरको सबैभन्दा सुन्दर अनि अमूल्य उपहार। आजभोलि आत्महत्याको घटनाहरू सुन्दा झस्कन्छु र लाग्छ उनीहरूले पनि मैले जस्तै उपचार पाएको भए जीवन गुमाउने थिएनन् होला। म बाँचेर पो संसार देख्न अनि समाजलाई योगदान दिन पाएकोमा खुसी छु। आत्महत्याको मुख्य कारण मानसिक स्वास्थ्य समस्या हो। यस्ता मानिसहरूको विशेष ख्याल गरौं र आत्महत्या गर्नबाट बचाऊ। समुदायको हितको लागि आफ्ना फेम ओखलढुङ्गा।
7: अपाङ्गता भएका व्यक्तिहरू अन्य व्यक्तिभन्दा बढी मानसिक समस्याबाट ग्रसित भएको पाइन्छ। उनीहरूलाई समयमै आवश्यक सल्लाह तथा परामर्श दिन सकेमा आफैले पनि मनोसामाजिक स्वास्थ्य समस्यालाई सन्तुलनमा राख्न सक्दछन्। यस्तो वातावरण सृजना गर्नका लागि परिवारका सदस्यहरूको महत्वपूर्ण भूमिका हुन्छ। समुदायले समेत उचित सहयोग, सम्मान र परामर्श दिन सकेमा अपाङ्गता भएका व्यक्तिहरूको मानसिक स्वास्थ्य समस्या सहजै न्यूनीकरण गर्न सकिन्छ। तसर्थ अपाङ्गता भएका व्यक्तिहरूको मानसिक स्वास्थ्यमा सकारात्मक परिवर्तन ल्याउन तपाईँ हामी सबैले हातेमालो गरी उनीहरूलाई सम्मान र सहयोग गरौं।
8: समुदायको हितको लागि आफ्नो फिल्म ओखलढुङ्गाद्वारा जनहितमा जारी सन्देश।
9: You're listening to the first community station in the district. AFNO FM 104.8 MHz.

0: तपाईँलाई घरको लागि एल्मुनियमको झ्याल ढोका चाहिएको छ भने सम्पर्क गर्नुहोस् होम्स एल्मुनियम एन्ड डेकोरलाई।
1: आउनुहोस्, यहाँ घरका लागि चाहिने एल्मुनियम ढोका, झ्याल, पल सिलिङ, कार्पेट, पर्दा, सिसा साथै एल्मुनियम सम्बन्धी सम्पूर्ण काम गरिन्छ। प्रोप्राइटर चुरालाल श्रेष्ठ।
0: सम्पर्क नम्बर 98625157 र 0335203690।
1: होम्स एल्मुनियम एन्ड डेकोर, सिद्धिचरण नगरपालिका 11 मिलन चौक, ओखलढुङ्गा।
2: माया, तिम्रो बगैँचा त कस्तो राम्रो भएछ, कसरी यति सुन्दर बनायो है। मेरो पनि कार्यालय सँगै आफ्नै घर पनि निर्माण सम्पन्न हुन लाग्यो। यस्तै सुन्दर बगैँचाले सजाउने अनि मेरो पुर्ख्यौली बाजु जमिनमा फलफुलको बिरुवा रोप्ने सोच्दैछु। कहाँ पाइन्छ होला यो सबै सुविधा?
3: ल, तिमीलाई थाहा छैन, यो सबै काम त ओखलढुङ्गाकै पहिलो इन्दिरा नर्सरी तथा कृषि फर्मले गरिदिइहाल्छ नि। त्यहाँ सजावटका लागि फुलहरू, मनी प्लान्ट, धुपी, कटहर, लिची, हरुबरु लगायतका सबै किसिमका बिरुवाहरू सुपथ मूल्यमा पाइन्छ।
2: ए लौ, कस्तो राम्रो सेवा दिने रहेछ। कसरी काठमाडौँबाट फुलहरू ल्याउने होला भनेर चिन्तित थिए। ल, मलाई सम्पर्क नम्बर देऊ त, म नि बुझिहाल्न पर्यो।
3: 9846663325 र 9919906026 सिधै इन्दिरा खतिवडालाई सम्पर्क गर्न सकिन्छ।
2: इन्दिरा नर्सरी तथा कृषि फार्म, सिद्धिचरण नगरपालिका 4 रुम्जटार र सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडा, ओखलढुङ्गा।
4: वर्षायाम सुरु भएसँगै पानीका मुहानहरू दूषित हुने जोखिम बढ्छ। दूषित पानीले झाडा पोखला, हैजा, टाइफाइड लगायतका रोग निम्त्याउन सक्छ।
5: त्यसैले पिउने पानीलाई कम्तीमा 3 मिनट उमालेर, फिल्टर गरेर वा क्लोरिन प्रयोग गरी शुद्ध बनाएर मात्र प्रयोग गरौँ।
0: पानीको मुहान वरपर फोहोर नगर्ने, पशु चौपाया प्रवेश गर्न नदिने र नियमित सरसफाई गर्ने पानी बसालौ।
5: स्वच्छ मुहान, शुद्ध पानी र स्वस्थ परिवारका लागि सबैको सहभागिता आवश्यक छ।
4: खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, ओखलढुङ्गा।
6: मानसिक स्वास्थ्य बिना स्वास्थ्य जीवन सम्भव छैन। आफ्नो र परिवारका सदस्यहरूको मानसिक स्वास्थ्यको सधैँ ख्याल गरौ। मनमा अत्याधिक डर, चिन्ता, तनाव बढ्ने जस्ता लक्षणहरू दैनिक जीवनमा देखिए र फरक महसुस भए नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरौ। मानसिक स्वास्थ्य तथा मनोसामाजिक समस्या भएका व्यक्तिहरूले अन्य व्यक्ति सरह मर्यादापूर्ण जीवन बाँच्न अधिकार प्रयोग गर्ने वातावरण बनाउनका लागि सहकार्य गरौ।
7: समुदायको हितको लागि आफ्नो एफएम ओखलढुङ्गाद्वारा जनहितमा जारी सन्देश।
8: बलात्कार, कुटपिट, गाली गलोज, मानसिक यातना या कुनै पनि किसिमका लैङ्गिकताका आधारमा भएका हिंसाहरूलाई लैङ्गिक हिंसा भनिन्छ। यस्ता कुनै पनि किसिमका घटनाहरू महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा पुरुषलाई भएमा त्यस्ता प्रभावितलाई जिल्ला अस्पताल ओखलढुङ्गाको ओसिएमसीमा निशुल्क रूपमा गोपनीयताका साथ स्वास्थ्य र कानुनी सेवा प्रदान गरिन्छ।
0: थप जानकारीको लागि ओसिएमसीको फोन नम्बर 9952082488 सम्पर्क गर्न सक्नुहुनेछ।
9: Tú estás escuchando a FNFM en 104.8 MHz.

0: तपाईँको हितको लागि आफ्नो एफएम 104 थुप्रो आफ्नो घर अब तपाईँकै साथमा।
1: हन जेठी, आज भोलि त किन झोक्राई बस्छस्? झ्यान पनि सुकेर पातलै भइसकेछ।
2: हेर्नु न दिदी, तल्लो पेट बेसकन दुख्छ, महिनावारी पनि गडबडी छ, रगत धेरै बग्छ। राम्रो डाक्टर देखाउन काठमाडौँ जाउँ भनेको, खर्चको जोहै गर्न सकिएको छैन।
1: ल, समस्या त अलि गम्भीर नै रहेछ, तर यतिको लागि किन काठमाडौँ नै जाने? हाम्रै फुलडुङ्गा सामुदायिक अस्पताल मिसनमा स्त्री रोग लगायतका अन्य विशेषज्ञ डाक्टरद्वारा अत्याधुनिक उपकरणबाट उपचार गरिन्छ नि।
2: ए हो र, मलाई त थाहै थिएन। त्यसो भए भोलि नै जचाउनु जानु पर्ला।
1: अस्पतालमा उपलब्ध सेवाहरू:
2: आकस्मिक र प्रसूति सेवा 24 घण्टा,
1: बहिरङ्ग सेवा आइतबार र बुधबार बाहेक अन्य दिनहरूमा बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म,
2: नामदर्ता बिहान 8:30 बजेदेखि बेलुका 4 बजेसम्म,
1: निशुल्क पोषण पुनर्स्थापना केन्द्र, प्रसूति प्रतीक्षालय सेवा,
2: क्षयरोग केन्द्र,
1: डिजिटल एक्सरे सेवा,
2: भिडियो एक्सरे सेवा,
1: ईसीजी सेवा,
2: इन्डोस्कोपी सेवा,
1: इको सेवा,
2: प्रयोगशाला सेवा,
1: गरिब तथा असहायहरूका लागि निशुल्क सेवा,
2: परामर्श सेवा,
1: प्रेषण सेवा,
2: क्षयरोग परीक्षण सेवा,
1: कल्चर परीक्षण,
2: रक्तदान लिने र दिने केन्द्र,
1: खोप सेवा,
2: दन्त चिकित्सा सेवा,
1: प्रसूति सेवा,
2: स्त्री रोग सेवा,
1: अर्थोपेडिक सेवाहरू,
2: सामान्य शल्य चिकित्सा सेवाहरू,
1: एपेन्डिक्टोमी, हर्निया, हाइड्रोसिल, ल्याप्रोटोमी, हिस्ट्रेक्टोमी, पित्त थैलीका ढुङ्गा निकाल्ने लगायतका सेवाहरू,
2: फिजियोथेरापी,
1: चिनी रोग क्लिनिक हरेक शुक्रबार,
2: दम रोगीको क्लिनिक हरेक मंगलबार,
1: कपाल झर्ने समस्याको लागि पीआरपी सेवा।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 0735201076 र 0735205335 सम्पर्क गर्न सक्नुहुनेछ।
1: ओखलढुङ्गा सामुदायिक अस्पताल, सिद्धिचरण नगरपालिका 11, ओखलढुङ्गा।
3: दाई, अब उठ्नुपर्छ अनि उठाउनुपर्छ, अब बन्नुपर्छ र बनाउनै पर्छ।
4: हो, तर उठ्नका लागि सहारा चाहिन्छ, उठाउनका लागि बल, बन्नका लागि ज्ञान चाहिन्छ त बनाउनका लागि बुद्धि।
3: अनि यी सबै कहाँ पाउने त दाई?
4: यी सबैको उत्तर पाउनका लागि एउटै स्रोत छ, त्यो हो कार्यक्रम मुक्तिको मार्ग।
3: कार्यक्रम मुक्तिको मार्ग?
4: हो, कार्यक्रम मुक्तिको मार्ग, जहाँ छ जीवनका सबै प्रश्नहरूको उत्तर। तपाईँ हाम्रो आफ्नै रेडियो आफ्नो एफएममा हरेक दिन सोमबारदेखि शुक्रबारसम्म बिहान 5:30 देखि 6 बजेसम्म सुन्न नभुल्नु होला है।
5: मुक्तिको मार्ग, जहाँ छ जीवनको उत्तर।
6: तिमलाई भेट्नुभन्दा अगाडि एउटा कुरा देखाउँछु।
7: के?
6: कार एक्सिडेन्टमा 2 वर्ष अगाडि यही एउटा कुरा भन्न बाँकी थियो, तिमीले फेरि भेट्ने कुरा गर्यौ, त्यसैले भोलि भेट्छौ नि मलाई?
7: श्योर, बरु तिमी भन न कहाँ भेट्ने।
8: ओए, हेरेर हिँड्न सक्दैनस्? छोयो यहाँ, यो को हो थाहा छ?
7: को हो यो?
8: दलित हो, दलित। यसले छोएको पानी पनि चल्दैन, यसले छोएको लुगा चल्छ, पैसा चल्छ, तर यसलाई छुनु हुँदैन। जाउँ।
6: त्यसो भए तिमी र म दुवै अपाङ्ग, म शारीरिक अपाङ्ग अनि तिमी सामाजिक। मलाई भाग्यले अपाङ्ग बनायो अनि तिमीलाई समाजले। के तिमी मलाई साँच्चीकै माया गर्छौ?
7: धेरै गर्छु।
6: अनि त्यसो भए किन हामी स्याड? It makes no sense.
7: हामी बीच सिर्फ माया मात्रै छ, सायद हामीलाई चाहिने त्यति नै हो नि, होइन र?
6: हो।
9: अपाङ्गता र जातीय विभेद सामाजिक अपराध हो, यो दण्डनीय छ। समुदायको हितको लागि आफ्नो एफएम ओखलढुङ्गा।
10: आप्रवासी स्रोत केन्द्र सिद्धिचरण नगरपालिकाको अनुरोध।
11: आप्रवासनमा चुनौती र अवसर दुवै छन्। आप्रवासनलाई हामी व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन सक्छौँ।
12: पर्याप्त सूचना र चाहिने सिप सिकेर विदेश जाँदा विदेशमा दुःख पाइँदैन। काम के हो, तलब कति हुन्छ, सिप कस्तो चाहिन्छ, विदेश जानुभन्दा पहिला सोधखोज गरौँ र श्रम स्वीकृति लिएर मात्रै विदेश जाउँ। श्रम स्वीकृति लिएर जाँदा सुरक्षित भइन्छ र समस्यामा परेर फर्किनु परेमा न्याय पाउन पनि सहज हुन्छ।
11: अनि तपाईँलाई थाहा छ, स्थानीय सरकारले वैदेशिक रोजगारलाई व्यवस्थित र सुरक्षित बनाउन आप्रवासी स्रोत केन्द्रको सञ्चालन र व्यवस्थापन गरिरहेका छन् नि।
12: थाहा छ नि, धेरै जसो जिल्लामा जिल्ला प्रशासन कार्यालयभित्र वा कार्यालय छेउमै आप्रवासी स्रोत केन्द्रहरू स्थापना भएका छन्। यस्ता स्रोत केन्द्रहरूले सुरक्षित वैदेशिक रोजगारीका लागि सही सूचना दिने र सिप सिक्न सिफारिस गर्ने गर्छन्। साथै विदेश जाने क्रममा समस्यामा परे न्यायका लागि सहयोग पनि गर्छन्।
13: हजुर, वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिहरूलाई सरल, छिटो, सहज सेवा प्रवाह गर्ने उद्देश्यले सिद्धिचरण नगरपालिकामा संस्वीकृति सेवा सञ्चालन भइरहेको बेहोरा सहर्ष जानकारी गराइन्छ।
10: अन्य थप जानकारीको लागि सम्पर्क नम्बर 9849812808 9849812808।
13: सिद्धिचरण नगरपालिकाको कार्यालय ओखलढुङ्गा।
14: व्यक्ति स्वयं अपाङ्ग हुँदैन, व्यक्ति यस्तो वातावरणमा बाँचिरहेको हुन्छ त्यो वातावरणलाई चाहिँ अपाङ्गता भनिन्छ। त्यो वातावरण कस्तो हो त भन्दाखेरि व्यक्तिको शारीरिक, मानसिक, इन्द्रिय र बौद्धिक कार्यगत विचलन र ऊ बाँचेको वातावरणसम्ममा रहेको अवरोधसँगको अन्तर्क्रियाले उसलाई सहभागिताबाट वञ्चित हुनुपर्ने अवस्था सृजना हुन्छ भने त्यस्तो अवस्थालाई अपाङ्गता भनिन्छ र त्यस्तो अवस्थामा बाँचेको व्यक्तिलाई चाहिँ अपाङ्गता भएका व्यक्ति भनेर भनिन्छ।
15: गर्भवतीले जथाभावी औषधि सेवन गर्नाले, गर्भपतन गर्नाले आमालाई कुपोषण भएमा विषयुक्त पदार्थ सेवन, लामो व्यथा लागेर जन्मन कठिन भएमा जबरजस्ती प्रसुति गराउँदा, शिशुमा आघात पुग्दा, विभिन्न दुर्घटना लगायतका कारणले अपाङ्गता हुने गर्दछ।
1: अपाङ्गतालाई शारीरिक, दृष्टि सम्बन्धी, सुनाइ सम्बन्धी, श्रवण दृष्टिविहीन, स्वर र

0: सेवन साथै धुम्रपान मद्यपान गर्नु हुँदैन। हरेक हुन सक्ने सम्भावित दुर्घटनाबाट बच्ने र बचाउने स्वास्थ्य संस्थामै प्रस्तुति गराउनु पर्दछ। यदि अपाङ्गता भइहाले समयमै पहिचान गरी उपचार गर्नु पर्दछ।
1: अपाङ्गता हुनु जीवनै सकिनु होइन, अवसर पाउन सके उनले परिवार, समाज र राष्ट्रका लागि महत्वपूर्ण योगदान गर्न सक्छ।
0: मानव विकास तथा सामुदायिक सेवा आफ्नो एफएमको जनहितमा जारी सन्देश।
2: मानव विकास तथा सामुदायिक सेवाद्वारा सञ्चालित सामुदायिक रेडियो

0: के तपाईँ स्वास्थ्य उपचार गराउने ठाउँको खोजीमा हुनुहुन्छ?
1: यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्।
0: रुम्जाटार पोलिक्लिनिक एन्ड डायलोसिस सेन्टर प्राली।
2: हाम्रा सेवाहरू दैनिक बिरामी जाँच सेवा,
3: मुटु, मृगौला र कलेजो सम्बन्धी विशेष ल्याब सेवा,
1: एक्सरे सेवा,
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा,
3: एमसीएच सेवा, परिवार नियोजन सेवा
1: एवं पशु तथा पन्छीको औषधि समेत पाइन्छ।
2: साथै 50-70 जनाको एकै पटक तालिम प्रदान गर्न सकिने तालिम हलको व्यवस्था सँगै खाना तथा बासको व्यवस्था तथा गाडी रिजर्भको व्यवस्था गरिएको छ।
3: सम्पर्क पद्मा मेडिकल हल, सिद्धिचरण नगरपालिका 4, रुम्जाटार, ओखलढुङ्गा। फोन नम्बर 0375401124।
1: भूकम्प जहिले र जति बेला पनि आउन सक्छ, त्यसैले भूकम्पको समयमा लिएर हिँड्ने झटपट झोला तयारी अवस्थामा राख्नु पर्छ। झोलामा टर्च लाइट, रेडियो, एक दिनका लागि पुग्ने चिउरा तथा तयारी सुक्खा खाना, खाने पानीको बोतल, जरुरी औषधिहरू र आफ्नो कागजातको फोटोकपीहरू राख्न सकिन्छ।
4: भूकम्प गएपछिको समयमा टेलिफोन सञ्जाल व्यस्त रहने भएकोले सकभर मोबाइलबाट टेक्स्ट सन्देशहरू आदान प्रदान गर्नु पर्दछ।
1: चर्किएका तथा भत्किएका घर एवं अन्य संरचना भित्र नबस्ने, किनभने भूकम्पका पराकम्पले यस्ता संरचनाहरू भत्काएर जनधनको थप क्षति हुन सक्छ।
4: भूकम्पको समयमा खस्ने वस्तुहरू फर्निचर, फोटो फ्रेम, सजावटका वस्तु, पुस्तक र्याक, ग्यास सिलिन्डर जस्ता सामग्रीहरू ठिकसँग राख्नु पर्दछ।
1: भूकम्प आएको बेला सुरक्षित रहन घुँडा टेकेर गुडुल किने, यदि ओत लाग्ने ठाउँ छैन भने आफ्नो टाउको र घाँटीलाई सुरक्षित राख्नु पर्छ।
4: जब भूकम्प रोकिन्छ, आगलागी, पहिरो, ढुङ्गाहरू खस्नु, बाढी जस्ता जोखिमहरू हुने भएकोले जोखिम कम गर्नका लागि सावधानी अपनाउनु पर्दछ।
1: भूकम्प आएको बेला चिच्याउनु हुँदैन, शान्त रहनु पर्छ।
4: प्राकृतिक रूपमा भूकम्प जाँदा आफैमा दन्जनको क्षति हुँदैन, तर कमजोर संरचना र सचेतनाको अभाव जस्ता असुरक्षित प्रचलनहरूका कारण जनधनको क्षति हुने भएकोले सचेत रहनु पर्दछ।
1: यदि भूकम्प आयो र सहयोग चाहिएमा ओखलढुङ्गाको निम्न फोन नम्बरहरूमा सम्पर्क गर्न सकिनेछ।
4: नेपाल रेड क्रस सोसाइटीको फोन नम्बर 0375201178,
1: जिल्ला प्रशासन कार्यालय 0375201133,
4: जिल्ला प्रहरी कार्यालयको नम्बर 9852889050।
1: समुदायको हितको लागि आफ्नो एफएम परिवार ओखलढुङ्गा।
5: ए एन्जिला, तिमीले त कस्तो राम्रो राम्रो डिजाइनको गहना फेरिरहेको हौ। होइन, कुन पसलबाट किन्छौ?
6: दयाल सुनसादी उद्योगबाट ल्याउँछु नि, त्यहाँ त जस्तो सुकै डिजाइनमा पनि गरगहना किनबेच गरिन्छ नि।
5: ए हो र, त्यसो त म पनि अब दयाल सुनसादी उद्योगमै जान्छु। एउटा सानो डिजाइनमा सिक्री, औठी, अनि आमाको लागि पुरानो डिजाइनमा मालबाडी, दिदीको लागि मङ्गलसूत्र पनि बनाउनु छ। लौ म त लागे है दयाल सुनसादी उद्योगतिर।
7: हाम्रा सेवाहरू,
5: अर्डर अनुसार नयाँ तथा पुराना डिजाइनका सुनचाँदीका गरगहना बनाइन्छ।
7: पुरानोसँग नयाँ सट्टापट्टा गरिन्छ।
5: बिना रसायन गहना बनाइन्छ।
7: बनाइराखेकै रेडिमेड गरगहना पनि पाइन्छ।
5: प्रोप्राइटर भेष बहादुर दयाल, बेलकुमारी दयाल। मोबाइल नम्बर 9842939306, 9842939306 र 9842805484। दयाल सुनचाँदी उद्योग, सिद्धिचरण नगरपालिका 12, हुलाक टोल, ओखलढुङ्गा।

0: सोलुखुम्बु जिल्लाको सोलोदुतकुण्ड नगरपालिका 11 तिङला घुन्साघर भई हाल काठमाडौँमा बसोबास गर्दै आउनुभएका यस गुठीका साधारण सदस्य दीपक कुमार बस्नेत, गोपालका बुबा मानबहादुर बस्नेतको 83 वर्षको उमेरमा उपचारको क्रममा छाउनी हस्पिटलमा असामयिक निधन भएको हुँदा उहाँको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति ईश्वरले प्रदान गरून् भनी जनसेवा गुठी परिवार हार्दिक समवेदना प्रकट गर्दछौ।
1: अध्यक्ष सानो बाबु खड्का, उपाध्यक्ष प्रमिला राज भण्डारी श्रेष्ठ, सचिव ज्ञान बहादुर खत्री, को सदस्य बालकुमार श्रेष्ठ तथा जनसेवा गुठी परिवार सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडा।

0: दिदी आज त मेरो घरमा पाहुना आउँदैछन्, ताजा र राम्रो मासु कहाँ पाइन्छ होला?
1: अरे त्यसको किन चिन्ता गर्नुहुन्छ, हाम्रै ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडामा रहेको सरोज फ्रेस हाउस एन्ड सप्लायर्स जानुहोस् न।
0: ए अनि त्यहाँ मासु चाहिँ के को पाइँदो रहेछ?
1: त्यहाँ त सधैँ ताजा राँगा र सुँगुरको मासु पाइन्छ नि, साथै राँगा भैँसी सुँगुर खरिद वा बिक्री पनि गरिन्छ।
0: ओहो यो त एकदमै सजिलो रहेछ, बरु सम्पर्क नम्बर पनि भनिदिइहाल्नुहोस् न।
1: सम्पर्क नम्बर प्रोपाइटर सरोज कुखरे 98 62 81 252, अरुणा 98 62 49 46 39।
0: सरोज फ्रेस हाउस एन्ड सप्लायर्स, सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडा ओखलढुङ्गा।
1: ताजा मासु सुपथ मूल्य र भरपर्दो सेवा, एकपटक सेवा लिनुहोस्, फेरि सम्झिनु हुनेछ।
2: अपाङ्गता भएका व्यक्तिहरू अन्य व्यक्तिभन्दा बढी मानसिक समस्याबाट ग्रसित भएको पाइन्छ। उनीहरूलाई समयमै आवश्यक सल्लाह तथा परामर्श दिन सकेमा आफैले पनि मनोसामाजिक स्वास्थ्य समस्यालाई सन्तुलनमा राख्न सक्दछन्। यस्तो वातावरण सृजना गर्नका लागि परिवारका सदस्यहरूको महत्वपूर्ण भूमिका हुन्छ। समुदायले समेत उचित सहयोग, सम्मान र परामर्श दिन सकेमा अपाङ्गता भएका व्यक्तिहरूको मानसिक स्वास्थ्य समस्या सहजै न्यूनीकरण गर्न सकिन्छ। तसर्थ अपाङ्गता भएका व्यक्तिहरूको मानसिक स्वास्थ्यमा सकारात्मक परिवर्तन ल्याउन तपाईँ हामी सबैले हातेमालो गरी उनीहरूलाई सम्मान र सहयोग गरौं।
3: समुदायको हितको लागि आफ्नो फिल्म ओखलढुङ्गाद्वारा जनहितमा जारी सन्देश।
4: समुदायको हितको लागि आफ्नो एफएम 104.4।
5: आफ्नो फिल्म टाइम चेक।
6: अहिले बिहानको 11 बज्यो।
5: टाइम चेक का साथमा ओम दयाल सुनसादी उद्योग तथा भाडा पसल, सिद्धिचरण नगरपालिका 11 बाल मन्दिर माथि ओखलढुङ्गा।

0: नमस्कार. ओखलढुङ्गा र डरेलधुरामा सञ्चालित आफ्नो फेम 104.8 मेगाहर्स इन्टरनेट अनलाइन www.afnofm.org मार्फत प्रसारित बिहान 11 बजेको न्युज अपडेटमा स्वागत छ. म मेनुका श्रेष्ठ. आज हरितालिका तीज पर्व मनाइँदैछ. भदौ शुक्ल तृतीया व्रत बसी शिवको पूजा उपासना गरेर पारिवारिक सुख शान्ति र कल्याण प्राप्त हुने धार्मिक विश्वास रहेको छ. हिजो दर खाएपछि औपचारिक रूपमा शुरू भएको तीज पर्व यस वर्ष भोलि ऋषि पञ्चमी गरिसकिनेछ. तीजको अवसरमा पशुपतिनाथ सहित देशभरका शिव मन्दिरमा आज बिहानदेखि भक्तजनको घुइँचो लागेको छ. तर विगतमा जस्तो यस वर्ष तीजको उत्साह छैन. हालैको भोटेकुसी बाढीले पुर्याएको क्षतिको प्रभाव तीज पर्वमा समेत परेको छ. आज तीज मनाउन महिलालाई बिदा दिएको छ. दर खाएपछि आज तीजको व्रत बस्ने गरिन्छ. तीजको व्रत बस्दा आफ्नो स्वास्थ्यको ख्याल गर्न डाक्टरहरूले सुझाव दिएको छ. आफ्नो स्वास्थ्य अवस्थालाई ख्याल गरी सक्ने भए मात्रै निराहार व्रत बस्न नभए व्रत बस्दा प्रशस्त पानी फलफूल वा जुस खान डाक्टरको सुझाव भएको छ. निराहार व्रत बस्दा शरीरमा पानीको कमी भए बेहोस हुन सक्ने जोखिम हुन्छ. सक्नेले निराहार, नसक्नेले जलाहार र त्यो पनि नसक्नेले फलाहार व्रत बस्न सकिने धर्मशास्त्रमा पनि उल्लेख गरिएको छ. स्वास्थ्य ठिक नहुनेले गहुँको रोटी, मकैको रोटी, स्याउ, सुन्तला, केरा जस्ता फलाहार गरेर पनि व्रत बस्न सकिने धार्मिक मान्यता रहेको छ. राष्ट्रिय बाल अधिकार दिवस बालापनको रक्षा भविष्यको सुरक्षा भन्ने नाराका साथ मनाइँदैछ. बाल मैत्री वातावरण बाल अधिकार प्रवर्धन गराउन नागरिक समाज र सबै सरकारवालालाई थप जिम्मेवार र जवाबदेही बनाउने उद्देश्यले हरेक वर्ष भदौ 29 गते राष्ट्रिय बाल अधिकार दिवस मनाउने गरिन्छ. गएको भदौ 10 गते भोटेकुसी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ लगायत जिल्लामा धनजनको क्षतिका कारण बुवामा संरक्षक तथा अभिभावक गुमाएका, बेपत्ता भएका वा बालबालिका स्वयं घाइते तथा बेपत्ता भएका बालबालिकाको उद्धार, राहत र संरक्षण गर्नुपर्ने आवश्यकता छ. त्यस्ता बालबालिकालाई अस्थायी संरक्षण र मनोसामाजिक परामर्श लगायतका सेवा उपलब्ध गराउन पहल भइरहेको राष्ट्रिय बाल अधिकार परिषदका सूचना अधिकारी रामबहादुर चन्दले बताउनु भएको छ. यस अवसरमा आज परिषद लगायत विभिन्न संस्थाले कार्यक्रमको आयोजना गरेका छन्. जाजरकोटको नलदार नगरपालिका 1 र 2 बीचमा पर्ने बौलाहा खोलामा गइराती बाढी आएको छ. बाढीले खोला नजिकै रहेका केही घर पसलमा क्षति गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ. स्थानीय बासिन्दा खोला बढेको आवाज सुनेपछि भागेको नलगाडा नगरपालिका 1 वडाध्यक्ष धनबहादुर महरले बताउनुभयो. बाढीका कारण भेरी करिडोर अन्तर्गत जाजरकोट डोल्पा सडक खण्ड पूर्ण रूपमा अवरोध भएको छ. जाजरकोट रुखुम पश्चिम र डोल्पालाई जोड्ने प्रमुख सडक अवरोध हुँदा यात्रु तथा स्थानीय बासिन्दालाई समस्या भएको छ. अवरोध सडक खुलाउन समय लाग्ने प्रहरी कार्यालय जाजरकोटले जनाएको छ. नेपाली कांग्रेसले पार्टीको 14 महाधिवेशन मार्फत निर्वाचित कार्य समितिमा रहेका तर विशेष महाधिवेशनको समितिमा नरहेका सबैलाई केन्द्रीय समितिमा राख्ने निर्णय गरेको छ. पार्टी केन्द्रीय कार्यालय सानेपामा हिजो बसेको पार्टीको कार्य सम्पादन समितिको बैठकले केन्द्रीय सदस्यको रूपमा समितिमा आउने बाटो खुलाउने निर्णय गरेको पार्टीका प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो. उहाँका अनुसार अब यसअघि विशेष महाधिवेशनपछि केन्द्रीय कार्य समिति बाहिर रहेका 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यले केन्द्रीय सदस्यको हैसियत पाउनेछन्. वर्तमान सभापति शेरबहादुर देउवा समूह 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिका सदस्यलाई विशेष महाधिवेशनबाट आएको केन्द्रीय समितिमा समायोजन गर्नुपर्ने माग राख्दै आएका थिए. उहाँले ओडा तहको अधिवेशन असोज 3 र 4 गते सम्पन्न गरिसक्ने निर्णय गरेको पनि बताउनु भएको छ. आज तीजको दिन देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना छ. मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी र कर्णाली प्रदेशका पहाड़ी तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराई क्षेत्रका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ. यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका केही ठाउँमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका थोरै ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको छ. बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही ठाउँमा तथा मधेस प्रदेश र कोशी प्रदेशका तराईका केही ठाउँमा पनि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। गण्डकी प्रदेशदेखि पूर्वका पहाड़ी तथा हिमालय क्षेत्रका केही ठाउँमा आज बिहान हल्का वर्षा भएको थियो। गैराती पनि देशका धेरैजसो पहाड़ी तथा हिमालय क्षेत्रमा वर्षा भएको थियो। तनहुँ, लमजुङ, सिन्धुपाल्चोक, बागलुङ, रामेछाप र जुम्ला लगायतका ठाउँमा पनि मध्यमदेखि ठूलो वर्षा भएको महाशाखाले जनाएको छ। पहाड़ी क्षेत्रको तुलनामा तराईमा भने कम वर्षा भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई रूसका तेल प्रशोधन केन्द्रहरू र डिजेल उत्पादन तथा वितरणमा प्रयोग हुने पूर्वाधारमा हमला रोक्न आग्रह गरेका छन्। यस्ता आक्रमणले विश्वव्यापी डिजिटल अभाव बढ़ाइरहेको भन्दै उहाँले यस्तो आग्रह गरेका हुन्। अमेरिकामा डिजेलको मूल्य गत शुक्रबार प्रति ग्यालन $6 भन्दा माथि पुगेपछि ट्रम्पले यस्तो बताएका हुन्। ट्रम्पले युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीसँग यसबारे कुराकानी भएको पनि बताउनु भएको छ। अन्तमा खेल समाचार। भारतले अफगानिस्तानलाई पहिलो टी ट्वेन्टी अन्तर्राष्ट्रिय खेलमा 7 wicketले हराएको छ। नयाँ दिल्लीको अरूण जेटली रंगशालामा अफगानिस्तानले दिएको 157 रनको लक्ष्य भारतले 13 ओभर 4 बलमा 3 विकेट गुमाएर पूरा गरेको हो। भारतको जितमा अभिषेक शर्माले उत्कृष्ट ब्याटिङ गर्दै 32 बलमा 82 रन बनाएका थिए। अफगानिस्तानका यस्तै इशान किशनले 33 बलमा 42 रन बनाएका थिए। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित 20 ओभरमा 8 विकेट गुमाएर 156 रन बनाएको थियो। अफगानिस्तानका नाभीले भारतका 2 विकेट लिएका थिए। अभिषेक शर्माको आक्रमण ब्याटिङसँगै भारतले लक्ष्य सहज पूरा गर्दै तीनै खेलको श्रृंखलामा अग्रता लिएको छ। तीन खेलको टी ट्वेन्टी श्रृंखला अन्तर्गत दोस्रो खेल भोलि र तेस्रो तथा अन्तिम खेल बिहिबार हुने भएको छ। हवस् त आफ्नो फिल्म मिक्सिसार थुप्रो 8 MHz इन्टरनेट अनलाइन www.afnofm.org मार्फत प्रसारित बिहान 11 बजेको न्यूज अपडेट अहिलेलाई सकियो। म मेनुका स्पष्ट बिदा हुन्छु। नमस्कार।
1: ए एन्जिला, तिमीले त कस्तो राम्रो राम्रो डिजाइनको गहना फेरिरहेको हौ। होइन, कुन पसलबाट किन्छौ?
2: दयाल सुन साथी उद्योगबाट ल्याउँछु नि। त्यहाँ त जस्तो सुकै डिजाइनमा पनि गरगहना किनबेच गरिन्छ नि।
1: ए हो र, त्यसो त म पनि अब दयाल सुन साथी उद्योगमै जान्छु। एउटा सानो डिजाइनमा सिक्री, औठी अनि आमाको लागि पुरानो डिजाइनमा मालबाडी, दिदीको लागि मङ्गलसूत्र पनि बनाउनु छ। लौ म त लागे है दयाल सुन साथी उद्योगतिर।
2: हाम्रा सेवाहरू
1: अर्डर अनुसार नयाँ तथा पुराना डिजाइनका सुनचारीका गरगहना बनाइन्छ।
2: पुरानोसँग नयाँ सट्टापट्टा गरिन्छ।
1: बिना रसायन गहना बनाइन्छ।
2: बनाइराखेकै रेडिमेड गरगहना पनि पाइन्छ।
1: प्रोप्राइटर भेषबहादुर दयाल, बेलकुमारी दयाल। मोबाइल नम्बर 9842939306 9842939306 र 9842805584। दयाल सुनचारी उद्योग सिटीचरण नगरपालिका 12 हुलाकटोल ओखलढुङ्गा।

0: सोलुखुम्बु जिल्लाको सोलो दुधकुण्ड नगरपालिका 11 तिङला घुन्साघर भई हाल काठमाडौँमा बसोबास गर्दै आउनुभएका यस गुठीका साधारण सदस्य दीपक कुमार बस्नेत, गोपालका बुबा मानबहादुर बस्नेतको 83 वर्षको उमेरमा उपचारको क्रममा छाउनी हस्पिटलमा असामयिक निधन भएको हुँदा उहाँको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति ईश्वरले प्रदान गरून् भनी जनसेवा गुठी परिवार हार्दिक समवेदना प्रकट गर्दछौ।
1: अध्यक्ष सानो बाबु खड्का, उपाध्यक्ष प्रमिला राज भण्डारी श्रेष्ठ, सचिव ज्ञान बहादुर खत्री, को सदस्य बालकुमार श्रेष्ठ तथा जनसेवा गुठी परिवार सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडा

0: दिदी, आज त मेरो घरमा पाहुना आउँदैछन्, ताजा र राम्रो मासु कहाँ पाइन्छ होला?
1: अरे, त्यसको किन चिन्ता गर्नुहुन्छ? हाम्रै ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडामा रहेको सरोज फ्रेस हाउस एन्ड सप्लायर्स जानुहोस् न।
0: ए, अनि त्यहाँ मासु चाहिँ के को पाइँदो रहेछ?
1: त्यहाँ त सधैँ ताजा राँगा र सुँगुरको मासु पाइन्छ नि, साथै राँगा, भैँसी, सुँगुर खरिद वा बिक्री पनि गरिन्छ।
0: ओहो, यो त एकदमै सजिलो रहेछ। बरु सम्पर्क नम्बर पनि भनिदिइहाल्नुहोस् न।
1: सम्पर्क नम्बर प्रोपाइटर सरोज कुखरे 98-62-81-252, अरुणा 98-62-49-46-39।
0: सरोज फ्रेस हाउस एन्ड सप्लायर्स, सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडा ओखलढुङ्गा।
1: ताजा मासु सुपथ मूल्य र भरपर्दो सेवा, एकपटक सेवा लिनुहोस्, फेरि फेरि सम्झिनु हुनेछ।
2: आयो आयो आयो, तिजको विशेष अफर आयो।
0: हिन्दू नेपाली नारीहरूको पर्व हरितालिका तिज 2083 शुभ अवसरमा हेमदयाल सुनचारी गहना पसलमा सुन तथा चाँदीका गहना खरिद गर्दा विशेष छुटको व्यवस्था गरिएको छ।
1: यस विशेष अवसरमा आफूलाई मनपर्ने आकर्षक डिजाइनका गरगहना खरिद गर्नुहोस् र विशेष छुटको भरपूर फाइदा उठाउनुहोस्।
0: हेमदयाल सुनचाँदी गहना पसल, सिद्धिचरण नगरपालिका 11, भीमसेन मन्दिर सेउ रमाइलो डाँडा ओखलढुङ्गा।
1: सम्पर्क नम्बर 98-42-80-39-06 र 98-61-77-72-45।
0: साथै सम्पूर्ण हिन्दू नेपाली आमा दिदी बहिनीहरूमा हरितालिका तिज 2083 को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

0: बलात्कार, कुटपिट, गाली गलोच, मानसिक यातना या कुनै पनि किसिमका लैङ्गिकताका आधारमा भएका हिंसाहरूलाई लैङ्गिक हिंसा भनिन्छ। यस्ता कुनै पनि किसिमका घटनाहरू महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा पुरुषलाई भएमा त्यस्ता प्रभावितलाई जिल्ला अस्पताल ओखलढुङ्गाको ओसिएमसीमा निशुल्क रूपमा गोपनीयताका साथ स्वास्थ्य र कानुनी सेवा प्रदान गरिन्छ।
1: थप जानकारीको लागि ओसिएमसीको फोन नम्बर 9852024888 सम्पर्क गर्न सक्नुहुनेछ।
2: के तपाईँ स्वास्थ्य उपचार गराउने ठाउँको खोजीमा हुनुहुन्छ?
3: यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्।
2: रुम्जाटार पोलिक्लिनिक एन्ड डायलोसिस सेन्टर प्राली।
4: हाम्रा सेवाहरू दैनिक बिरामी जाँच सेवा,
5: मुटु, मृगौला र कलेजो सम्बन्धी विशेष ल्याब सेवा,
3: एक्सरे सेवा,
4: 24 घण्टा इमर्जेन्सी सेवा,
5: एमसीआर सेवा, परिवार नियोजन सेवा
3: एवं पशु तथा पन्छीको औषधि समेत पाइन्छ।
4: साथै 50-70 जनाको एकै पटक तालिम प्रदान गर्न सकिने तालिम हलको व्यवस्था सँगै खाना तथा बासको व्यवस्था तथा गाडी रिजर्भको व्यवस्था गरिएको छ।
5: सम्पर्क पद्मा मेडिकल हल, सिद्धिचरण नगरपालिका 4, रुम्जाटार, ओखलढुङ्गा। फोन नम्बर 0735401124।
6: मानसिक स्वास्थ्य बिना स्वास्थ्य जीवन सम्भव छैन। आफ्नो र परिवारका सदस्यहरूको मानसिक स्वास्थ्यको सधैँ ख्याल गरौ। मनमा अत्याधिक डर, चिन्ता, तनाव बढ्ने जस्ता लक्षणहरू दैनिक जीवनमा देखिए र फरक महसुस भए नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरौ। मानसिक स्वास्थ्य तथा मनोसामाजिक समस्या भएका व्यक्तिहरूले अन्य व्यक्ति सरह मर्यादापूर्ण जीवन बाँच्न अधिकार प्रयोग गर्ने वातावरण बनाउनका लागि सहकार्य गरौ।
7: समुदायको हितको लागि आफ्नो FM ओखलढुङ्गाद्वारा जनहितमा जारी सन्देश।

0: hörst Afno FM auf 104,8 MHz.
1: बिस वर्ष भइसकेछ झन्डै मैले आफैलाई गुमाएको. डिप्रेसनको कारण म आत्महत्यासम्म पुग्न लागेको थिएँ. धन्न मसँग मलाई बुझ्ने साथी थियो. मैले सबै आफ्नो समस्या उसलाई सुनाएँ. समयमै परामर्श उपचार भयो र म आज यहाँ छु. अहिले थाहा पाएँ आत्महत्या गर्नु महापाप रहेछ र जीवन ईश्वरको सबैभन्दा सुन्दर अनि अमूल्य उपहार. आजभोलि आत्महत्याको घटनाहरू सुन्दा झस्कन्छु र लाग्छ उनीहरूले पनि मैले जस्तै उपचार पाएको भए जीवन गुमाउने थिएनन् होला. म बाँचेर पो संसार देख्न अनि समाजलाई योगदान दिन पाएकोमा खुसी छु. आत्महत्याको मुख्य कारण मानसिक स्वास्थ्य समस्या हो. यस्ता मानिसहरूको विशेष ख्याल गरौं र आत्महत्या गर्नबाट बचाउ. समुदायको हितको लागि आफ्नो एफएम ओखलढुङ्गा.
2: अपाङ्गता भएका व्यक्तिहरू अन्य व्यक्तिभन्दा बढी मानसिक समस्याबाट ग्रसित भएको पाइन्छ. उनीहरूलाई समयमै आवश्यक सल्लाह तथा परामर्श दिन सकेमा आफैले पनि मनोसामाजिक स्वास्थ्य समस्यालाई सन्तुलनमा राख्न सक्दछन्. यस्तो वातावरण सृजना गर्नका लागि परिवारका सदस्यहरूको महत्वपूर्ण भूमिका हुन्छ. समुदायले समेत उचित सहयोग, सम्मान र परामर्श दिन सकेमा अपाङ्गता भएका व्यक्तिहरूको मानसिक स्वास्थ्य समस्या सहजै न्यूनीकरण गर्न सकिन्छ. तसर्थ अपाङ्गता भएका व्यक्तिहरूको मानसिक स्वास्थ्यमा सकारात्मक परिवर्तन ल्याउन तपाईँ हामी सबैले हातेमालो गरी उनीहरूलाई सम्मान र सहयोग गरौं.
3: समुदायको हितको लागि आफ्नो फिल्म ओखलढुङ्गाद्वारा जनहितमा जारी सन्देश. मानसिक स्वास्थ्य बिना स्वास्थ्य जीवन सम्भव छैन. आफ्नो र परिवारका सदस्यहरूको मानसिक स्वास्थ्यको सधैँ ख्याल गरौ. मनमा अत्याधिक डर, चिन्ता, तनाव बढ्ने जस्ता लक्षणहरू दैनिक जीवनमा देखिए र फरक महसुस भए नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरौ. मानसिक स्वास्थ्य तथा मनोसामाजिक समस्या भएका व्यक्तिहरूले अन्य व्यक्ति सरह मर्यादापूर्ण जीवन बाँच्न अधिकार प्रयोग गर्ने वातावरण बनाउनका लागि सहकार्य गरौ.
2: समुदायको हितको लागि आफ्नो एफएम ओखलढुङ्गाद्वारा जनहितमा जारी सन्देश.
4: बलात्कार, कुटपिट, गाली गलोज, मानसिक यातना या कुनै पनि किसिमका लैङ्गिकताका आधारमा भएका हिंसाहरूलाई लैङ्गिक हिंसा भनिन्छ. यस्ता कुनै पनि किसिमका घटनाहरू महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा पुरुषलाई भएमा त्यस्ता प्रभावितलाई जिल्ला अस्पताल ओखलढुङ्गाको ओसिएमसीमा निशुल्क रूपमा गोपनीयताका साथ स्वास्थ्य र कानुनी सेवा प्रदान गरिन्छ.
5: थप जानकारीको लागि ओसिएमसीको फोन नम्बर 9852024888 सम्पर्क गर्न सक्नुहुनेछ.
6: के तपाईँ स्वास्थ्य उपचार गराउने ठाउँको खोजीमा हुनुहुन्छ?
7: यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्।
6: रुम्जाटार पोलिक्लिनिक एन्ड डायलोसिस सेन्टर प्राली.
8: हाम्रा सेवाहरू दैनिक बिरामी जाँच सेवा,
9: मुटु, मृगौला र कलेजो सम्बन्धी विशेष ल्याब सेवा,
10: एक्सरे सेवा,
8: 24 घण्टा इमर्जेन्सी सेवा,
9: एमसीएच सेवा, परिवार नियोजन सेवा
10: एवं पशु तथा पन्छीको औषधि समेत पाइन्छ.
8: साथै 50-70 जनाको एकै पटक तालिम प्रदान गर्न सकिने तालिम हलको व्यवस्था सँगै खाना तथा बासको व्यवस्था तथा गाडी रिजर्भको व्यवस्था गरिएको छ.
9: सम्पर्क पद्मा मेडिकल हल, सिद्धिचरण नगरपालिका 4, रुम्जाटार, ओखलढुङ्गा. फोन नम्बर 0375401124.

0: सोलुखुम्बु जिल्लाको सोलो दुतकुण्ड नगरपालिका 11 तिङला घुन्साघर भई हाल काठमाडौँमा बसोबास गर्दै आउनुभएका यस गुठीका साधारण सदस्य दीपक कुमार बस्नेत गोपालका बुबा मानबहादुर बस्नेतको 83 वर्षको उमेरमा उपचारको क्रममा छाउनी हस्पिटलमा असामयिक निधन भएको हुँदा उहाँको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति ईश्वरले प्रदान गरून् भनी जनसेवा गुठी परिवार हार्दिक समवेदना प्रकट गर्दछौ।
1: अध्यक्ष सानो बाबु खड्का, उपाध्यक्ष प्रमिला राज भण्डारी श्रेष्ठ, सचिव ज्ञान बहादुर खत्री, को सदस्य बालकुमार श्रेष्ठ तथा जनसेवा गुठी परिवार सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडा।

0: दिदी, आज त मेरो घरमा पाहुना आउँदैछन्, ताजा र राम्रो मासु कहाँ पाइन्छ होला?
1: अरे, त्यसको किन चिन्ता गर्नुहुन्छ? हाम्रै ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडामा रहेको सरोज फ्रेस हाउस एन्ड सप्लायर्स जानुहोस् न।
0: ए, अनि त्यहाँ मासु चाहिँ के के को पाइँदो रहेछ?
1: त्यहाँ त सधैँ ताजा राँगा र सुँगुरको मासु पाइन्छ नि, साथै राँगा, भैँसी, सुँगुर खरिद वा बिक्री पनि गरिन्छ।
0: ओहो, यो त एकदमै सजिलो रहेछ। बरु सम्पर्क नम्बर पनि भनिदिइहाल्नुहोस् न।
1: सम्पर्क नम्बर प्रोपाइटर सरोज कुखरे 98-62-81-252, अरुणा 98-62-49-46-39।
0: सरोज फ्रेस हाउस एन्ड सप्लायर्स, सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडा ओखलढुङ्गा।
1: ताजा मासु सुपथ मूल्य र भरपर्दो सेवा, एकपटक सेवा लिनुहोस्, फेरि फेरि सम्झिनु हुनेछ।
2: दोजो पेला किरङ्गिन हुए आफ्नो एफएम गेथाम्बा चिक्तङ सितिग्या मेगाहर्ज ओखलढुङ्गा।

0: hörst Affen.fm auf 104,8 MHz.
1: बिस वर्ष भइसकेछ झन्डै मैले आफैलाई गुमाएको. डिप्रेसनको कारण म आत्महत्यासम्म पुग्न लागेको थिएँ. धन्न मसँग मलाई बुझ्ने साथी थियो. मैले सबै आफ्नो समस्या उसलाई सुनाएँ. समयमै परामर्श उपचार भयो र म आज यहाँ छु. अहिले थाहा पाएँ आत्महत्या गर्नु महापाप रहेछ र जीवन ईश्वरको सबैभन्दा सुन्दर अनि अमूल्य उपहार. आजभोलि आत्महत्याको घटनाहरू सुन्दा झस्कन्छु र लाग्छ उनीहरूले पनि मैले जस्तै उपचार पाएको भए जीवन गुमाउने थिएनन् होला. म बाँचेर पो संसार देख्न अनि समाजलाई योगदान दिन पाएकोमा खुसी छु. आत्महत्याको मुख्य कारण मानसिक स्वास्थ्य समस्या हो. यस्ता मानिसहरूको विशेष ख्याल गरौं र आत्महत्या गर्नबाट बचाउ. समुदायको हितको लागि आफ्नो एफएम ओखलढुङ्गा.
2: अपाङ्गता भएका व्यक्तिहरू अन्य व्यक्तिभन्दा बढी मानसिक समस्याबाट ग्रसित भएको पाइन्छ. उनीहरूलाई समयमै आवश्यक सल्लाह तथा परामर्श दिन सकेमा आफैले पनि मनोसामाजिक स्वास्थ्य समस्यालाई सन्तुलनमा राख्न सक्दछन्. यस्तो वातावरण सृजना गर्नका लागि परिवारका सदस्यहरूको महत्वपूर्ण भूमिका हुन्छ. समुदायले समेत उचित सहयोग, सम्मान र परामर्श दिन सकेमा अपाङ्गता भएका व्यक्तिहरूको मानसिक स्वास्थ्य समस्या सहजै न्यूनीकरण गर्न सकिन्छ. तसर्थ अपाङ्गता भएका व्यक्तिहरूको मानसिक स्वास्थ्यमा सकारात्मक परिवर्तन ल्याउन तपाईँ हामी सबैले हातेमालो गरी उनीहरूलाई सम्मान र सहयोग गरौं.
3: समुदायको हितको लागि आफ्नो एफएम ओखलढुङ्गाद्वारा जनहितमा जारी सन्देश.
4: बलात्कार, कुटपिट, गाली गलोज, मानसिक यातना या कुनै पनि किसिमका लैङ्गिकताका आधारमा भएका हिंसाहरूलाई लैङ्गिक हिंसा भनिन्छ. यस्ता कुनै पनि किसिमका घटनाहरू महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा पुरुषलाई भएमा त्यस्ता प्रभावितलाई जिल्ला अस्पताल ओखलढुङ्गाको ओसिएमसीमा निशुल्क रूपमा गोपनीयताका साथ स्वास्थ्य र कानुनी सेवा प्रदान गरिन्छ.
5: थप जानकारीको लागि ओसिएमसीको फोन नम्बर 9852024888 सम्पर्क गर्न सक्नुहुनेछ.
6: के तपाईँ स्वास्थ्य उपचार गराउने ठाउँको खोजीमा हुनुहुन्छ?
7: यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्.
6: रुम्जाटार पोलिक्लिनिक एन्ड डायलोसिस सेन्टर प्राली.
8: हाम्रा सेवाहरू दैनिक बिरामी जाँच सेवा,
9: मुटु, मृगौला र कलेजो सम्बन्धी विशेष ल्याब सेवा,
10: एक्सरे सेवा,
8: चौबिसै घण्टा इमर्जेन्सी सेवा,
9: एमसीएच सेवा, परिवार नियोजन सेवा
10: एवं पशु तथा पन्छीको औषधि समेत पाइन्छ.
8: साथै 50-70 जनाको एकै पटक तालिम प्रदान गर्न सकिने तालिम हलको व्यवस्था सँगै खाना तथा बासको व्यवस्था तथा गाडी रिजर्भको व्यवस्था गरिएको छ.
9: सम्पर्क पद्मा मेडिकल हल, सिद्धिचरण नगरपालिका 4, रुम्जाटार, ओखलढुङ्गा. फोन नम्बर 037-45-124.

0: सोलुखुम्बु जिल्लाको सोलुदुतकुण्ड नगरपालिका 11 तिङला घुन्साघर भई हाल काठमाडौँमा बसोबास गर्दै आउनुभएका यस गुठीका साधारण सदस्य दीपक कुमार बस्नेत गोपालका बुबा मानबहादुर बस्नेतको 83 वर्षको उमेरमा उपचारको क्रममा छाउनी हस्पिटलमा असामयिक निधन भएको हुँदा उहाँको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति ईश्वरले प्रदान गरून् भनी जनसेवा गुठी परिवार हार्दिक समवेदना प्रकट गर्दछौ।
1: अध्यक्ष सानोबाबु खड्का, उपाध्यक्ष प्रमिला राज भण्डारी श्रेष्ठ, सचिव ज्ञानबहादुर खत्री, को सदस्य बालकुमार श्रेष्ठ तथा जनसेवा गुठी परिवार सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडा।

0: दिदी, आज त मेरो घरमा पाहुना आउँदैछन्, ताजा र राम्रो मासु कहाँ पाइन्छ होला?
1: अरे, त्यसको किन चिन्ता गर्नुहुन्छ? हाम्रै ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडामा रहेको सरोज फ्रेस हाउस एन्ड सप्लायर्स जानुहोस् न।
0: ए, अनि त्यहाँ मासु चाहिँ के को पाइँदो रहेछ?
1: त्यहाँ त सधैँ ताजा राँगा र सुँगुरको मासु पाइन्छ नि, साथै राँगा, भैँसी, सुँगुर खरिद वा बिक्री पनि गरिन्छ।
0: ओहो, यो त एकदमै सजिलो रहेछ। बरु सम्पर्क नम्बर पनि भनिदिइहाल्नुहोस् न।
1: सम्पर्क नम्बर प्रोपाइटर सरोज कुखरे 98-62-81-252, अरुणा 98-62-49-46-39।
0: सरोज फ्रेस हाउस एन्ड सप्लायर्स, सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडा ओखलढुङ्गा।
1: ताजा मासु सुपथ मूल्य र भरपर्दो सेवा, एकपटक सेवा लिनुहोस्, फेरि फेरि सम्झिनु हुनेछ।
2: वर्षायाम सुरु भएसँगै पानीका मुहानहरू दूषित हुने जोखिम बढ्छ। दूषित पानीले झाडा पोखला, हैजा, टाइफाइड लगायतका रोग निम्त्याउन सक्छ।
3: त्यसैले पिउने पानीलाई कम्तीमा 3 मिनट उमालेर, फिल्टर गरेर वा क्लोरिन प्रयोग गरी शुद्ध बनाएर मात्र प्रयोग गरौँ।
0: पानीको मुहान वरपर फोहोर नगर्ने, पशु चौपाया प्रवेश गर्न नदिने र नियमित सरसफाई गर्ने पानी बसालौँ।
3: स्वच्छ मुहान, शुद्ध पानी र स्वस्थ परिवारका लागि सबैको सहभागिता आवश्यक छ।
2: खानेपानी तथा सरसफाई डिभिजन कार्यालय ओखलढुङ्गा।
4: मेरे बुढी
5: नमस्कार। म कलाकार नारद खतिवडा। अहिले तपाईँ सुन्दै हुनुहुन्छ ओखलढुङ्गा जिल्लाको पहिलो सामुदायिक रेडियो आफ्नो एफएम 104.8 MHz।
6: आफ्नो एफएम टाइम चेक।
7: अहिले मध्याह्नको 12 बज्यो। टाइम चेकको साथमा उमदयाल सुचना उद्योग तथा भाँडा पसल, सिद्धिचरण नगरपालिका 11 बाल मन्दिर माथि ओखलढुङ्गा।

0: तल्माछेती भेरी करिडोर अवरुद्ध, पोहोरको क्षेत्रमा खोज उद्धार राहत व्यवस्थापन लगायतका काम भने भइरहेका छन्। तीजलाई औपचारिकतामा सीमित राखेर आज काठमाडौँको पशुपतिनाथ सहित देशका विभिन्न ठाउँका शिवालयमा भक्तजन पुगेका छन्। तर विगतमा जस्तो चहलपहल र भीड़भाड़ भने छैन। यसपालि तीज खल्लो लागेको भक्तजनले बताएका छन्। बाढ़ी तथा विपदबाट धनजनको क्षति भएकाले उल्लासका साथ मनाउन नसकेको पशुपति दर्शनका लागि पुगेका भक्तजनहरूको भनाई छ। भक्तजनले यसपटक तीजको व्रत तथा पूजासँगै बाढ़ी तथा विपदबाट प्रभावित परिवारको उद्धार, घाइतेको उपचार र देशमा शान्तिको कामना गरेका छन्। काठमाडौँका गोकर्णेश्वर, नागेश्वर, सानो पशुपतिनाथ भनेर चिनिने बसन्तपुर दरबार क्षेत्रको मक्खन महादेव, डोलेश्वर, त्रिपुरेश्वर लगायत महादेव मन्दिरमा भक्तजन पुगेका छन्। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले तीजका अवसरमा सामाजिक सञ्जाल मार्फत सम्पूर्णमा हरितालिका तीजको शुभकामना व्यक्त गर्नुभएको छ। जाजरकोटको नलगाड नगरपालिका एक र दुईको बीचमा पर्ने बौलाहा खोलामा गैराती बाढ़ी आएको छ। बाढ़ीले खोला नजिकै रहेका केही घर पसलमा क्षति गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। स्थानीय बासिन्दा खोला बढ़ेको आवाज सुनेपछि भागेका वडा नम्बर एकका वडा अध्यक्ष धन बहादुर महरले बताउनुभयो। बाढ़ीका कारण भेरी करिडोर अन्तर्गत जाजरकोट डोल्पा सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध छ। जाजरकोट रूकुम पश्चिम र डोल्पालाई जोड्ने प्रमुख सड़क अवरूद्ध हुँदा यात्रु तथा स्थानीय बासिन्दालाई समस्या भएको छ। अवरूद्ध सड़क खुलाउन समय लाग्ने जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। पोहोर साउन र भदौको तुलनामा यस वर्ष ग्यासको आयात र बिक्री बढेको छ। गएको वर्ष साउन र भदौको तुलनामा यस वर्ष यी दुई महिनामा 12 लाख भन्दा धेरै सिलिण्डरको बजारीकरण भएको छ। अघिल्लो वर्ष साउनमा 31,21,048 सिलिण्डर ग्यास बिक्री भएकामा यस वर्ष साउनमा 40,36,364 ग्यास बिक्री भएको तथ्याङ्क छ। यस्तै पोहोर भदौमा 33,55,960 सिलिण्डर ग्यास बिक्री भएकामा यो भदौको 27 गतेसम्म नै 37,13,894 सिलिण्डर ग्यास बजारमा पठाएको नेपाल आयल निगमले जनाएको छ। तर उपभोक्ता भने ग्यास नपाएर लाइनमा बस्नु परेको छ। कतिपय उपभोक्ता टोकनसहित पालो कुरेर बस्नुपर्ने अवस्था यथावत छ। निगमले पछिल्लो 28 दिनमा 52,737 मेट्रिक टन एलपी ग्यास आयात भएको जनाएको छ। पछिल्लो 10 दिनमा दैनिक औसत 40,000 सिलिण्डर ग्यास काठमाडौँ उपत्यकामा बिक्री वितरण भइरहेको तथ्याङ्कले देखाउँछ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा मुस्ताङमा हुन लागेको घर पोझ्याङ जलवायु सम्मेलनको तयारी अन्तिम चरणमा, तीजको दिन आज सुन चाँदीको भाव घट्यो लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz तिन्जेल। हामीले बाढीको विपदले यस वर्षको तीज खल्लो प्रभावित बस्तीमा छैन उत्साह, आफूहरूले पनि उल्लासका साथ मनाउन नसकेको पशुपति पुगेका धेरै भक्तजनहरूको भनाई, जाजरकोटको बौलाहा खोलामा बाढी, केही घर पसलमा क्षति, भेरी करिडोर अवरूद्ध लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। हिमाली जिल्ला मुस्ताङको सदरमुकाम जोमसोममा भोलिदेखि हुने 2 दिने घर पझुङ जलवायु परिवर्तन सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ। सम्मेलनमा सहभागिताका लागि आयोजक घर पझुङ गाउँपालिकाले यसअघि सबै पालिकाहरूलाई पत्रचार गरेको छ। सम्मेलनमा 420 भन्दा धेरै पालिकाहरूले सहभागिता जनाउने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमकुमार बस्नेतले जानकारी दिनुभयो। सम्मेलनमा 36 जिल्ला समन्वय समितिका तर्फबाट पनि सहभागिता हुनेछ। जलवायु परिवर्तनले हिमाल, पहाड र तराईका पालिकामा पुर्याएको असर र अनुकूलन लगायतका विषयमा साझा धारणा तय गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गर्न मुस्ताङमा पहिलो पटक ऐतिहासिक रूपमा घर पझुङ जलवायु परिवर्तन सम्मेलनको तयारी गरिएको आयोजकले जनाएको छ। सम्मेलनका लागि मुस्ताङका अन्य 4 पालिकाले पनि सहयोग गरेका छन्। घर पझुङ गाउँपालिकाका अध्यक्ष मोहन सिंह लालचन्दले सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो। साझा पृथ्वी, साझा दायित्व, जलवायु न्यायमा सामूहिक ऐक्यबद्धताका साथै खबरदारीका लागि सम्मेलन महत्वपूर्ण रहेको उहाँको भनाइ छ। 2 दिने सम्मेलनले घर पझुङ घोषणापत्र जारी गर्नेछ। गएको भदौ 10 गते भोटेकोशीको बाढीले जनधनको ठूलो क्षति गरेको अवस्थामा घर पझुङमा जलवायु परिवर्तन सम्मेलन हुन लागेको हो। तीजको दिन आज सोमबार सुन चाँदीको भाव घटेको छ। सुन आज तोलामा 1200 रुपियाँले घटेको हो। हिजो सुनको भाव तोलामा 1200 रुपियाँले बढेको थियो। आज नेपाल सुन चाँदी व्यवसाय महासंघका अनुसार सुन हिजो तोलाको 3,02,200 रुपियाँमा कारोबार भएकामा आज घटेर 3,01,000 रुपियाँमा कारोबार भइरहेको छ। यस्तै आज चाँदीको भाव पनि घटेको छ। हिजो तोलामा 60 रुपियाँले बढेर चाँदी तोलाको 4,360 रुपियाँमा कारोबार भएकामा आज 40 रुपियाँले घटेर तोलाको 4,620 रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई रूसका तेल प्रशोधन केन्द्र तथा इन्धन आपूर्तिसँग सम्बन्धित समर्थनामा हुँदै आएको आक्रमण रोक्न आग्रह गर्नुभएको छ। राष्ट्रपति ट्रम्पले यस्ता आक्रमणका कारण रूसमा डिजेलको आपूर्ति केही कठिनाइ उत्पन्न भएको बताउनुभयो। उहाँले यसको प्रभाव विश्व बजारमा समेत पर्न सक्ने भन्दै इन्धन आपूर्तिको व्यवस्थाप्रति चिन्ता व्यक्त गर्नुभएको समाचार संस्था एपीले जनाएको छ। युक्रेनले पछिल्ला केही महिनादेखि रूसको तेल तथा प्राकृतिक ग्यास उद्योगसँग सम्बन्धित समर्थनलाई लक्षित गर्दै आक्रमण गर्दै आएको छ। यस्ता आक्रमणका कारण रूसका केही क्षेत्रमा इन्धनको आपूर्तिमा समेत समस्या परेको छ। इन्धनको आपूर्तिमा देखिएको दबावलाई ध्यानमा राख्दै रूसले गएको जुलाईमा डिजेल निर्यातमा प्रतिबन्ध लगाएको थियो। रूस विश्व बजारमा डिजेलको महत्वपूर्ण आपूर्तिकर्ता मध्य एक भएकाले त्यहाँबाट हुने निर्यातमा आएको कमीले अन्तर्राष्ट्रिय बजारमा समेत प्रभाव पार्न सक्छ। अब खेल खबर। एसिसी प्रिमियर कपको उपाधिसँगै एसिया कपमा पुगेको नेपाली क्रिकेट टोली गैराती मलेसियाबाट स्वदेश फर्कियो। स्वदेश फर्किएको टोलीलाई बधाई दिँदै नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्गाले एसिसी प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा छनौट हुनु नेपाली क्रिकेटका लागि ठूलो उपलब्धि भएको बताउनु भएको छ। उहाँले देश बाहिर गएर प्रतियोगिता जित्नु सहज नरहेको र अहिलेको टोलीले ठूलो उपलब्धि प्राप्त गरेको उल्लेख गर्नुभएको छ। सचिव खड्गाले पछिल्लो सफलताले नेपाली क्रिकेटको आत्मविश्वास बढाएको भन्दै आउँदा प्रतियोगिताहरूमा पनि टोलीले निरन्तर राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गर्नुभएको छ। यस्तै नेपाली राष्ट्रिय क्रिकेट टोली एक दिवसीय तर्फका कप्तान सन्दीप लामिछानेले देश विपदको पीडामा रहेका बेला क्रिकेट टोलीले हासिल गरेको सफलताले खुशी ल्याउन सकेकोमा गर्व लागेको प्रतिक्रिया दिएका छन्। शनिबार युएलाई 44 रनले पराजित गर्दै नेपालले एसिसी प्रिमियर कपको उपाधि जितेको हो। साथै दोस्रो पटक एसिया कपमा पुग्न समेत नेपाल सफल भएको छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। बाढीको विपदले यस वर्षको तीज खल्लो प्रभावित बस्तीमा छैन उत्साह, आफूहरूले पनि उल्लासका साथ मनाउन नसकेको पशुपति पुगेका धेरै भक्तजनहरूको भनाई, जाजरकोटको बौलाहा खोलामा बाढी, केही घर पसलमा क्षति, भेरी करिडोर अवरुद्ध, पोहोरको तुलनामा ग्यासको आयात र बिक्री धेरै, उपभोक्ता भने लाइनमा, काठमाडौँमा 10 दिनमा 4 लाख सिलिण्डर ग्यास वितरण भएको तथ्याङ्क, रुसका इन्धन संरचनामाथिको आक्रमण रोक्न ट्रम्पको आग्रह, विश्व बजारमा समेत प्रभाव पर्न सक्ने भन्दै चिन्ता व्यक्त, र देश बाहिर गएर प्रतियोगिता जित्नु ठूलो उपलब्धि रहेको क्यानका सचिव पारस खड्काको भनाई। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने

0: wherever.
1: दोजो पेला किरंगेन हुए आफ्नो एफएम गेथम्बा चिक्तङ शीतिज्ञ मेगाहर्ट्ज ओखलढुङ्गा.
2: आयो आयो आयो तीजको विशेष अफर आयो.
3: हिन्दू नेपाली नारीहरूको पर्व हरितालिका तीज 2083 को शुभ अवसरमा हेमदयाल सुनचारी गहना पसलमा सुन तथा चाँदीका गहना खरिद गर्दा विशेष छुटको व्यवस्था गरिएको छ.
4: यस विशेष अवसरमा आफूलाई मनपर्ने आकर्षक डिजाइनका गरगहना खरिद गर्नुहोस् र विशेष छुटको भरपूर फाइदा उठाउनुहोस्.
3: हेमदयाल सुनचाँदी गहना पसल सिद्धिचरण नगरपालिका 11 भीमसेन मन्दिर स्याउ रमाइलो डाँडा ओखलढुङ्गा.
4: सम्पर्क नम्बर 9842808039 र 9861772745.
3: साथै सम्पूर्ण हिन्दू नेपाली आमा दिदी बहिनीहरूमा हरितालिका तीज 2083 को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं.

0: तपाईँलाई घरको लागि एल्मुनियमको झ्याल ढोका चाहिएको छ भने सम्पर्क गर्नुहोस् होम्स एल्मुनियम एन्ड डेकोरलाई।
1: आउनुहोस्, यहाँ घरका लागि चाहिने एल्मुनियम ढोका, झ्याल, फल सिलिङ, कार्पेट, पर्दा, सिसा साथै एल्मुनियम सम्बन्धी सम्पूर्ण काम गरिन्छ। प्रोप्राइटर चुरालाल श्रेष्ठ।
0: सम्पर्क नम्बर 98625157 र 0335203690।
1: होम्स एल्मुनियम एन्ड डेकोर, सिद्धिचरण नगरपालिका 11 मिलन चौक, ओखलढुङ्गा।
2: तिमलाई भेट्नुभन्दा अगाडि एउटा कुरा देखाउँछु।
3: के?
2: कार एक्सिडेन्टमा 2 वर्ष अगाडि यही एउटा कुरा भन्न बाँकी थियो। तिमीले फेरि भेट्ने कुरा गर्यौ, त्यसैले भोलि भेट्छौ नि मलाई।
3: श्योर, बरु तिमी भन न कहाँ भेट्ने।
4: ओए, हेरेर हिँड्न सक्दैनस्? छोयो यहाँ। यो को हो थाहा छ?
5: को हो यो?
4: दलित हो, दलित। यसले छोएको पानी पनि चल्दैन, यसले छोएको लुगा चल्छ, पैसा चल्छ, तर यसलाई छुनु हुँदैन। जाउँ।
2: त्यसो भए तिमी र म दुवै अपाङ्ग, म शारीरिक अपाङ्ग अनि तिमी सामाजिक। मलाई भाग्यले अपाङ्ग बनायो अनि तिमीलाई समाजले। के तिमी मलाई साँच्चीकै माया गर्छौ?
3: धेरै गर्छु।
2: अनि त्यसो भए किन हामी स्याड? इट मेक्स नो सेन्स।
3: हामी बीच सिर्फ माया मात्रै छ। सायद हामीलाई चाहिने त्यति नै हो नि, होइन र?
2: हो।
6: अपाङ्गता र जातीय विभेद सामाजिक अपराध हो, यो दण्डनीय छ। समुदायको हितको लागि आफ्ना फेम ओखलढुङ्गा।
7: आप्रवासी स्रोत केन्द्र सिद्धिचरण नगरपालिकाको अनुरोध।
8: आप्रवासनमा चुनौती र अवसर दुवै छन्। आप्रवासनलाई हामी व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन सक्छौ।
9: पर्याप्त सूचना र चाहिने सिप सिकेर विदेश जाँदा विदेशमा दुःख पाइँदैन। काम के हो, तलब कति हुन्छ, सिप कस्तो चाहिन्छ, विदेश जानुभन्दा पहिला सोधखोज गरौं र श्रम स्वीकृति लिएर मात्रै विदेश जाउँ। श्रम स्वीकृति लिएर जाँदा सुरक्षित भइन्छ र समस्यामा परेर फर्किनु परेमा न्याय पाउन पनि सहज हुन्छ।
8: अनि तपाईँलाई थाहा छ, स्थानीय सरकारले वैदेशिक रोजगारलाई व्यवस्थित र सुरक्षित बनाउन आप्रवासी स्रोत केन्द्रको सञ्चालन र व्यवस्थापन गरिरहेका छन् नि।
9: थाहा छ नि, धेरै जसो जिल्लामा जिल्ला प्रशासन कार्यालय भित्र वा कार्यालय छेउमै आप्रवासी स्रोत केन्द्रहरू स्थापना भएका छन्। यस्ता स्रोत केन्द्रहरूले सुरक्षित वैदेशिक रोजगारीका लागि सही सूचना दिने र सिप सिक्न सिफारिस गर्ने गर्छन्, साथै विदेश जाने क्रममा समस्यामा परे न्यायका लागि सहयोग पनि गर्छन्।
10: हजुर, वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिहरूलाई सरल, छिटो, सहज सेवा प्रवाह गर्ने उद्देश्यले सिद्धिचरण नगरपालिकामा श्रम स्वीकृति सेवा सञ्चालन भइरहेको बेहोरा सहर्ष जानकारी गराइन्छ।
7: अन्य थप जानकारीको लागि सम्पर्क नम्बर 9849812808, 9849812808।
10: सिद्धिचरण नगरपालिकाको कार्यालय ओखलढुङ्गा।
11: व्यक्ति स्वयं अपाङ्ग हुँदैन, व्यक्ति यस्तो वातावरणमा बाँचिरहेको हुन्छ, त्यो वातावरणलाई चाहिँ अपाङ्गता भनिन्छ। त्यो वातावरण कस्तो हो त भन्दाखेरि, व्यक्तिको शारीरिक, मानसिक, इन्द्रिय र बौद्धिक कार्यगत विचलन र ऊ बाँचेको वातावरणसम्ममा रहेको अवरोधसँगको अन्तर्क्रियाले उसलाई सहभागिताबाट वञ्चित हुनुपर्ने अवस्था सृजना हुन्छ भने त्यस्तो अवस्थालाई अपाङ्गता भनिन्छ र त्यस्तो अवस्थामा बाँचेको व्यक्तिलाई चाहिँ अपाङ्गता भएका व्यक्ति भनेर भनिन्छ।
0: गर्भवतीले जथाभावी औषधि सेवन गर्नाले, गर्भपतन गर्नाले आमालाई कुपोषण भएमा विषयुक्त पदार्थ सेवन, लामो व्यथा लागेर जन्मन कठिन भएमा जबरजस्ती प्रसुति गराउँदा, शिशुमा आघात पुग्दा, विभिन्न दुर्घटना लगायतका कारणले अपाङ्गता हुने गर्दछ।
6: अपाङ्गतालाई शारीरिक, दृष्टि सम्बन्धी, सुनाइ सम्बन्धी, श्रवण दृष्टिविहीन, स्वर र बोलाइ सम्बन्धी, मानसिक वा मनोसामाजिक, बौद्धिक, अनुवंशीय रक्तस्राव सम्बन्धी, अटिजम सम्बन्धी र बहु अपाङ्गता गरी 10 भागमा वर्गीकरण गरिएको छ।
0: अपाङ्गताबाट बच्न नियमित गर्भजात बालबालिकालाई पूर्ण खोप पौष्टिक आहारा गर्भवतीले डाक्टरको प्रिस्क्राइब बिना औषधि सेवन साथै धुम्रपान मद्यपान गर्नु हुँदैन। हरेक हुन सक्ने सम्भावित दुर्घटनाबाट बच्ने र बचाउने स्वास्थ्य संस्थामै प्रसूति गराउनु पर्दछ। यदि अपाङ्गता भइहाले समयमै पहिचान गरी उपचार गर्नु पर्दछ।
6: अपाङ्गता हुनु जीवनै सकिनु होइन, अवसर पाउन सके उनले परिवार, समाज र राष्ट्रका लागि महत्वपूर्ण योगदान गर्न सक्छ।
0: मानव विकास तथा सामुदायिक सेवा आफ्ना एफएमको जनहितमा जारी सन्देश।
5: भूकम्प जहिले र जति बेला पनि आउन सक्छ,
12: त्यसैले भूकम्पको समयमा लिएर हिँड्ने झटपट झोला तयारी अवस्थामा राख्नु पर्छ। झोलामा टर्च लाइट, रेडियो, एक दिनका लागि पुग्ने चिउरा तथा तयारी सुक्खा खाना, खाने पानीको बोतल, जरुरी औषधिहरू र आफ्नो कागजातको फोटोकपीहरू राख्न सकिन्छ।
5: भूकम्प गएपछिको समयमा टेलिफोन सञ्जाल व्यस्त रहने भएकोले सकभर मोबाइलबाट टेक्स्ट सन्देशहरू आदान प्रदान गर्नु पर्दछ।
12: चर्किएका तथा भत्किएका घर एवं अन्य संरचना भित्र नबस्ने, किनभने भूकम्पका पराकम्पले यस्ता संरचनाहरू भत्काएर जनधनको थप क्षति हुन सक्छ।
5: भूकम्पको समयमा खस्ने वस्तुहरू फर्निचर, फोटो फ्रेम, सजावटका वस्तु, पुस्तक र्याक, ग्यास सिलिन्डर जस्ता सामग्रीहरू ठिकसँग राख्नु पर्दछ।
12: भूकम्प आएको बेला सुरक्षित रहन घुँडा टेकेर गुडुल किने, यदि ओत लाग्ने ठाउँ छैन भने आफ्नो टाउको र घाँटीलाई सुरक्षित राख्नु पर्छ।
5: जब भूकम्प रोकिन्छ, आगलागी, पहिरो, ढुङ्गाहरू खस्नु, बाढी जस्ता जोखिमहरू हुने भएकोले जोखिम कम गर्नका लागि सावधानी अप्नाउनु पर्दछ।
12: भूकम्प आएको बेला चिच्याउनु हुँदैन, शान्त रहनु पर्छ।
5: प्राकृतिक रूपमा भूकम्प जाँदा आफैमा दन्जनको क्षति हुँदैन, तर कमजोर संरचना र सचेतनाको अभाव जस्ता असुरक्षित प्रचलनहरूका कारण जनधनको क्षति हुने भएकोले सचेत रहनु पर्दछ।
12: यदि भूकम्प आयो र सहयोग चाहिएमा ओखलढुङ्गाको निम्न फोन नम्बरहरूमा सम्पर्क गर्न सकिनेछ।
5: नेपाल रेड क्रस सोसाइटीको फोन नम्बर 037-520-178,
12: जिल्ला प्रशासन कार्यालय 037-520-133,
5: जिल्ला प्रहरी कार्यालयको नम्बर 9852-88-90-50।
12: समुदायको हितको लागि आफ्नो एफएम परिवार ओखलढुङ्गा।
13: ए एन्जिला, तिमीले त कस्तो राम्रो राम्रो डिजाइनको गहना फेरिरहेको हौ। होइन, कुन पसलबाट किन्छौ?
14: दयाल सुनसादी उद्योगबाट ल्याउँछु नि, त्यहाँ त जस्तो सुकै डिजाइनमा पनि गरगहना किनबेच गरिन्छ नि।
13: ए हो र, त्यसो त म पनि अब दयाल सुनसादी उद्योगमै जान्छु। एउटा सानो डिजाइनमा सिक्री, औठी, अनि आमाको लागि पुरानो डिजाइनमा मालबाडी, दिदीको लागि मङ्गलसूत्र पनि बनाउनु छ। लौ म त लागे है दयाल सुनसादी उद्योगतिर।
15: हाम्रा सेवाहरू, अर्डर अनुसार नयाँ तथा पुराना डिजाइनका सुनचाँदीका गरगहना बनाइन्छ।
16: पुरानोसँग नयाँ सट्टापट्टा गरिन्छ।
15: बिना रसायन गहना बनाइन्छ।
16: बनाइराखेकै रेडिमेड गरगहना पनि पाइन्छ।
15: प्रोप्राइटर भेषबहादुर दयाल, बेलकुमारी दयाल। मोबाइल नम्बर 9842-9932-06, 9842-9932-06 र 9842-8025-84। दयाल सुनचाँदी उद्योग, सिद्धिचरण नगरपालिका 12, हुलाकटोल, ओखलढुङ्गा।

0: hörst AFNOFM auf 104,8 MHz.
1: दिदी आज त मेरो घरमा पाहुना आउँदैछन्, ताजा र राम्रो मासु कहाँ पाइन्छ होला?
2: अरे त्यसको किन चिन्ता गर्नुहुन्छ, हाम्रै ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडामा रहेको सरोज फ्रेस हाउस एन्ड सप्लायर्स जानुहोस् न।
1: ए अनि त्यहाँ मासु चाहिँ के को पाइँदो रहेछ?
2: त्यहाँ त सधैँ ताजा राँगा र सुँगुरको मासु पाइन्छ नि, साथै राँगा भैँसी सुँगुर खरिद वा बिक्री पनि गरिन्छ।
1: ओहो यो त एकदमै सजिलो रहेछ, बरु सम्पर्क नम्बर पनि भनिदिइहाल्नुहोस् न।
2: सम्पर्क नम्बर प्रोपाइटर सरोज कुखरे 98 62 81 252, अरुणा 98 62 79 46 39।
1: सरोज फ्रेस हाउस एन्ड सप्लायर्स, सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडा ओखलढुङ्गा।
2: ताजा मासु सुपथ मूल्य र भरपर्दो सेवा, एकपटक सेवा लिनुहोस्, फेरि फेरि सम्झिनु हुनेछ।
3: बिस वर्ष भइसकेछ झन्डै मैले आफैलाई गुमाएको। डिप्रेसनको कारण म आत्महत्यासम्म पुग्न लागेको थिएँ। धन्न मसँग मलाई बुझ्ने साथी थियो। मैले सबै आफ्नो समस्या उसलाई सुनाएँ। समयमै परामर्श उपचार भयो र म आज यहाँ छु। अहिले थाहा पाएँ आत्महत्या गर्नु महापाप रहेछ र जीवन ईश्वरको सबैभन्दा सुन्दर अनि अमूल्य उपहार। आजभोलि आत्महत्याको घटनाहरू सुन्दा झस्कन्छु र लाग्छ उनीहरूले पनि मैले जस्तै उपचार पाएको भए जीवन गुमाउने थिएनन् होला। म बाँचेर पो संसार देख्न अनि समाजलाई योगदान दिन पाएकोमा खुसी छु। आत्महत्याको मुख्य कारण मानसिक स्वास्थ्य समस्या हो। यस्ता मानिसहरूको विशेष ख्याल गरौं र आत्महत्या गर्नबाट बचाउ। समुदायको हितको लागि आफ्नो एफएम ओखलढुङ्गा।
4: माया, तिम्रो बगैँचा त कस्तो राम्रो भएछ, कसरी यति सुन्दर बनायो है? मेरो पनि कार्यालय सँगै आफ्नै घर पनि निर्माण सम्पन्न हुन लाग्यो। यस्तै सुन्दर बगैँचाले सजाउने अनि मेरो पुर्ख्यौली बाजु जमिनमा फलफुलको बिरुवा रोप्ने सोच्दैछु। कहाँ पाइन्छ होला यो सबै सुविधा?
1: ल तिमीलाई थाहा छैन, यो सबै काम त ओखलढुङ्गाकै पहिलो इन्दिरा नर्सरी तथा कृषि फर्मले गरिदिइहाल्छ नि। त्यहाँ सजावटका लागि फुलहरू, मनी प्लान्ट, धुपी, कटहर, लिची, हरुबरु लगायतका सबै किसिमका बिरुवाहरू सुपथ मूल्यमा पाइन्छ।
4: ए लौ, कस्तो राम्रो सेवा दिने रहेछ, कसरी काठमाडौँबाट फुलहरू ल्याउने होला भनेर चिन्तित थिए। ल मलाई सम्पर्क नम्बर देऊ त, म नि बुझिहाल्न पर्यो।
1: 9846663325 र 9819909626 सिधै इन्दिरा खतिवडालाई सम्पर्क गर्न सकिन्छ।
4: इन्दिरा नर्सरी तथा कृषि फार्म, सिद्धिचरण नगरपालिका 4 रुम्जटार र सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडा ओखलढुङ्गा।
5: मानसिक स्वास्थ्य बिना स्वास्थ्य जीवन सम्भव छैन। आफ्नो र परिवारका सदस्यहरूको मानसिक स्वास्थ्यको सधैँ ख्याल गरौ। मनमा अत्याधिक डर, चिन्ता, तनाव बढ्ने जस्ता लक्षणहरू दैनिक जीवनमा देखिए र फरक महसुस भए नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरौ। मानसिक स्वास्थ्य तथा मनोसामाजिक समस्या भएका व्यक्तिहरूले अन्य व्यक्ति सरह मर्यादापूर्ण जीवन बाँच्न अधिकार प्रयोग गर्ने वातावरण

0: महिला बालबालिका ज्येष्ठ नागरिक तथा पुरुषलाई भएमा त्यस्ता प्रभावितलाई जिल्ला अस्पताल ओखलढुङ्गाको ओसिएमसीमा निशुल्क रूपमा गोपनीयताका साथ स्वास्थ्य र कानूनी सेवा प्रदान गरिन्छ।
1: थप जानकारीको लागि ओसिएमसीको फोन नम्बर 9952082488 सम्पर्क गर्न सक्नुहुनेछ।
2: के तपाईँ स्वास्थ्य उपचार गराउने ठाउँको खोजीमा हुनुहुन्छ?
3: यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्।
2: रुम्जाटार पोलिक्लिनिक एन्ड डायलोसिस सेन्टर प्राली।
4: हाम्रा सेवाहरू दैनिक बिरामी जाँच सेवा,
5: मुटु मृगौला र कलेजो सम्बन्धी विशेष ल्याब सेवा,
6: एक्सरे सेवा,
4: 24 घण्टा इमर्जेन्सी सेवा,
5: एमसीएच सेवा, परिवार नियोजन सेवा
6: एवं पशु तथा पन्छीको औषधि समेत पाइन्छ।
4: साथै 50-70 जनाको एकै पटक तालिम प्रदान गर्न सकिने तालिम हलको व्यवस्था सँगै खाना तथा बासको व्यवस्था तथा गाडी रिजर्भको व्यवस्था गरिएको छ।
5: सम्पर्क पद्मा मेडिकल हल, सिद्धिचरण नगरपालिका 4, रुम्जाटार, ओखलढुङ्गा। फोन नम्बर 0537541624।

0: hörst Afno FM auf 104,8 MHz.
1: Afno FM Time Check.
2: अहिले दिउँसोको एक बज्यो। टाइम चेकको साथमा अन्दाल सुनचा उद्योग तथा भाँडा पसल सिद्धिचरण नगरपालिका 11 बालमन्दिरमाथि उखलढुङ्गा।

नमस्कार, म गायक तथा संगीतकार शम्भु राई। तपाईँ अहिले सुन्दै हुनुहुन्छ ओखलढुङ्गा जिल्लाको पहिलो सामुदायिक रेडियो आफ्नो FM 104.8 मेगा।

0: 20 वर्ष भइसकेछ झन्डै मैले आफैलाई गुमाएको। डिप्रेसनको कारण म आत्महत्यासम्म पुग्न लागेको थिएँ। धन्न मसँग मलाई बुझ्ने साथी थियो। मैले सबै आफ्नो समस्या उसलाई सुनाए। समयमै परामर्श उपचार भयो र म आज यहाँ छु। अहिले थाहा पाएँ आत्महत्या गर्नु महापाप रहेछ र जीवन ईश्वरको सबैभन्दा सुन्दर अनि अमूल्य उपहार। आजभोलि आत्महत्याको घटनाहरू सुन्दा झस्कन्छु र लाग्छ उनीहरूले पनि मैले जस्तै उपचार पाएको भए जीवन गुमाउने थिएनन् होला। म बाँचेर पो संसार देख्न अनि समाजलाई योगदान दिन पाएकोमा खुसी छु। आत्महत्याको मुख्य कारण मानसिक स्वास्थ्य समस्या हो। यस्ता मानिसहरूको विशेष ख्याल गरौं र आत्महत्या गर्नबाट बचाऊ। समुदायको हितको लागि आफ्नाफेम ओखलढुङ्गा।
1: अपाङ्गता भएका व्यक्तिहरू अन्य व्यक्तिभन्दा बढी मानसिक समस्याबाट ग्रसित भएको पाइन्छ। उनीहरूलाई समयमै आवश्यक सल्लाह तथा परामर्श दिन सकेमा आफैले पनि मनोसामाजिक स्वास्थ्य समस्यालाई सन्तुलनमा राख्न सक्दछन्। यस्तो वातावरण सृजना गर्नका लागि परिवारका सदस्यहरूको महत्वपूर्ण भूमिका हुन्छ। समुदायले समेत उचित सहयोग, सम्मान र परामर्श दिन सकेमा अपाङ्गता भएका व्यक्तिहरूको मानसिक स्वास्थ्य समस्या सहजै न्यूनीकरण गर्न सकिन्छ। तसर्थ अपाङ्गता भएका व्यक्तिहरूको मानसिक स्वास्थ्यमा सकारात्मक परिवर्तन ल्याउन तपाईँ हामी सबैले हातेमालो गरी उनीहरूलाई सम्मान र सहयोग गरौं।
2: समुदायको हितको लागि आफ्नो फिल्म ओखलढुङ्गाद्वारा जनहितमा जारी सन्देश।
0: माया, तिम्रो बगैँचा त कस्तो राम्रो भएछ, कसरी यति सुन्दर बनायो है। मेरो पनि कार्यालय सँगै आफ्नै घर पनि निर्माण सम्पन्न हुन लाग्यो। यस्तै सुन्दर बगैँचाले सजाउने अनि मेरो पुर्ख्यौली बाजु जमिनमा फलफुलको बिरुवा रोप्ने सोच्दैछु। कहाँ पाइन्छ होला यो सबै सुविधा?
3: ल, तिमीलाई थाहा छैन, यो सबै काम त ओखलढुङ्गाकै पहिलो इन्दिरा नर्सरी तथा कृषि फर्मले गरिदिइहाल्छ नि। त्यहाँ सजावटका लागि फुलहरू, मनी प्लान्ट, धुपी, कटहर, लिची, हरोबरो लगायतका सबै किसिमका बिरुवाहरू सुपथ मूल्यमा पाइन्छ।
0: ए लौ, कस्तो राम्रो सेवा दिने रहेछ। कसरी काठमाडौँबाट फुलहरू ल्याउने होला भनेर चिन्तित थिए। ल, मलाई सम्पर्क नम्बर देऊ त, म नि बुझिहाल्न पर्यो।
3: 9846633325 र 9899596026 सिधै इन्दिरा खतिवडालाई सम्पर्क गर्न सकिन्छ।
0: इन्दिरा नर्सरी तथा कृषि फार्म, सिद्धिचरण नगरपालिका 4 रुम्जटार र सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडा ओखलढुङ्गा। वर्षायाम सुरु भएसँगै पानीका मुहानहरू दूषित हुने जोखिम बढ्छ। दूषित पानीले झाडा पोखला, हैजा, टाइफाइड लगायतका रोग निम्त्याउन सक्छ।
4: त्यसैले पिउने पानीलाई कम्तीमा 3 मिनट उमालेर, फिल्टर गरेर वा क्लोरिन प्रयोग गरी शुद्ध बनाएर मात्र प्रयोग गरौँ।
3: पानीको मुहान वरपर फोहोर नगर्ने, पशु चौपाया प्रवेश गर्न नदिने र नियमित सरसफाई गर्ने पानी बसालौ।
4: स्वच्छ मुहान, शुद्ध पानी र स्वस्थ परिवारका लागि सबैको सहभागिता आवश्यक छ।
0: खानेपानी तथा सरसफाई डिभिजन कार्यालय ओखलढुङ्गा।
2: मानसिक स्वास्थ्य बिना स्वास्थ्य जीवन सम्भव छैन। आफ्नो र परिवारका सदस्यहरूको मानसिक स्वास्थ्यको सधैँ ख्याल गरौ। मनमा अत्याधिक डर, चिन्ता, तनाव बढ्ने जस्ता लक्षणहरू दैनिक जीवनमा देखिए र फरक महसुस भए नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरौ। मानसिक स्वास्थ्य तथा मनोसामाजिक समस्या भएका व्यक्तिहरूले अन्य व्यक्ति सरह मर्यादापूर्ण जीवन बाँच्न अधिकार प्रयोग गर्ने वातावरण बनाउनका लागि सहकार्य गरौ।
1: समुदायको हितको लागि आफ्नो एफएम ओखलढुङ्गाद्वारा जनहितमा जारी सन्देश।
5: बलात्कार, कुटपिट, गाली गलोज, मानसिक यातना या कुनै पनि किसिमका लैङ्गिकताका आधारमा भएका हिंसाहरूलाई लैङ्गिक हिंसा भनिन्छ। यस्ता कुनै पनि किसिमका घटनाहरू महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा पुरुषलाई भएमा त्यस्ता प्रभावितलाई जिल्ला अस्पताल ओखलढुङ्गाको ओसिएमसीमा निशुल्क रूपमा गोपनीयताका साथ स्वास्थ्य र कानुनी सेवा प्रदान गरिन्छ।
3: थप जानकारीको लागि ओसिएमसीको फोन नम्बर 9852024888 मा सम्पर्क गर्न सक्नुहुनेछ।
6: के तपाईँ स्वास्थ्य उपचार गराउने ठाउँको खोजीमा हुनुहुन्छ?
3: यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्।
6: रुम्जाटार पोलिक्लिनिक एन्ड डायलोसिस सेन्टर प्राली।
7: हाम्रा सेवाहरू दैनिक बिरामी जाँच सेवा,
8: मुटु मृगौला र कलेजो सम्बन्धी विशेष ल्याब सेवा,
9: एक्सरे सेवा,
7: चौबिसै घण्टा इमर्जेन्सी सेवा,
8: एमसीएच सेवा, परिवार नियोजन सेवा
9: एवं पशु तथा पन्छीको औषधि समेत पाइन्छ।
7: साथै 50-70 जनाको एकै पटक तालिम प्रदान गर्न सकिने तालिम हलको व्यवस्था सँगै खाना तथा बासको व्यवस्था तथा गाडी रिजर्भको व्यवस्था गरिएको छ।
8: सम्पर्क पद्मा मेडिकल हल, सिद्धिचरण नगरपालिका 4 रुम्जाटार ओखलढुङ्गा। फोन नम्बर 0735401124।
10: Music Nepal.

0: सोलुखुम्बु जिल्लाको सोलुदुतकुण्ड नगरपालिका 11 तिङला घुन्सागर भई हाल काठमाडौँमा बसोबास गर्दै आउनुभएका यस गुठीका साधारण सदस्य दीपक कुमार बस्नेत गोपालका बुबा मानबहादुर बस्नेतको 83 वर्षको उमेरमा उपचारको क्रममा छाउनी हस्पिटलमा असामयिक निधन भएको हुँदा उहाँको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति ईश्वरले प्रदान गरून् भनी जनसेवा गुठी परिवार हार्दिक समवेदना प्रकट गर्दछौ।
1: अध्यक्ष सानोबाबु खड्का, उपाध्यक्ष प्रमिला राज भण्डारी श्रेष्ठ, सचिव ज्ञानबहादुर खत्री, को सदस्य बालकुमार श्रेष्ठ तथा जनसेवा गुठी परिवार सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडा ओखलढुङ्गा।
2: दिदी, आज त मेरो घरमा पाहुना आउँदैछन्, ताजा र राम्रो मासु कहाँ पाइन्छ होला?
3: अरे, त्यसको किन चिन्ता गर्नुहुन्छ? हाम्रै ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडामा रहेको सरोज फ्रेस हाउस एन्ड सप्लायर्स जानुहोस् न।
2: ए, अनि त्यहाँ मासु चाहिँ के को पाइँदो रहेछ?
3: त्यहाँ त सधैँ ताजा राँगा र सुँगुरको मासु पाइन्छ नि, साथै राँगा भैँसी सुँगुर खरिद वा बिक्री पनि गरिन्छ।
2: ओहो, यो त एकदमै सजिलो रहेछ, बरु सम्पर्क नम्बर पनि भनिदिइहाल्नुहोस् न।
3: सम्पर्क नम्बर प्रोपाइटर सरोज कुखरे 98 62 81 252, अरुणा 98 62 49 46 39।
2: सरोज फ्रेस हाउस एन्ड सप्लायर्स, सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडा ओखलढुङ्गा।
3: ताजा मासु सुपथ मूल्य र भरपर्दो सेवा, एकपटक सेवा लिनुहोस्, फेरि फेरि सम्झिनु हुनेछ।
4: माया, तिम्रो बगैँचा त कस्तो राम्रो भएछ, कसरी यति सुन्दर बनायो है? मेरो पनि कार्यालय सँगै आफ्नै घर पनि निर्माण सम्पन्न हुन लाग्यो। यस्तै सुन्दर बगैँचाले सजाउने अनि मेरो पुर्ख्यौली बाजु जमिनमा फलफुलको बिरुवा रोप्ने सोच्दैछु। कहाँ पाइन्छ होला यो सबै सुविधा?
2: ल, तिमीलाई थाहा छैन, यो सबै काम त ओखलढुङ्गाकै पहिलो इन्दिरा नर्सरी तथा कृषि फर्मले गरिदिइहाल्छ नि। त्यहाँ सजावटका लागि फुलहरू, मनी प्लान्ट, धुपी, कटहर, लिची, हरुबरु लगायतका सबै किसिमका बिरुवाहरू सुपथ मूल्यमा पाइन्छ।
4: ए लौ, कस्तो राम्रो सेवा दिने रहेछ, कसरी काठमाडौँबाट फुलहरू ल्याउने होला भनेर चिन्तित थिए। ल, मलाई सम्पर्क नम्बर देऊ त, म नि बुझिहाल्न पर्यो।
2: 9046 66 33 25 र 9919 909 26 मा सिधै इन्दिरा खतिवडालाई सम्पर्क गर्न सकिन्छ।
4: इन्दिरा नर्सरी तथा कृषि फार्म, सिद्धिचरण नगरपालिका 4 रुम्जटार र सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडा ओखलढुङ्गा।
5: वर्षायाम सुरु भएसँगै पानीका मुहानहरू दूषित हुने जोखिम बढ्छ। दूषित पानीले झाडा पोखला, हैजा, टाइफाइड लगायतका रोग निम्त्याउन सक्छ।
6: त्यसैले पिउने पानीलाई कम्तीमा 3 मिनट उमालेर, फिल्टर गरेर वा क्लोरिन प्रयोग गरी शुद्ध बनाएर मात्र प्रयोग गरौँ।
2: पानीको मुहान वरपर फोहोर नगर्ने, पशु चौपाया प्रवेश गर्न नदिने र नियमित सरसफाई गर्ने पानी बसालौ।
6: स्वच्छ मुहान, शुद्ध पानी र स्वास्थ्य परिवारका लागि सबैको सहभागिता आवश्यक छ।
5: खानेपानी तथा सरसफाई डिभिजन कार्यालय ओखलढुङ्गा।
7: मानसिक स्वास्थ्य बिना स्वास्थ्य जीवन सम्भव छैन। आफ्नो र परिवारका सदस्यहरूको मानसिक स्वास्थ्यको सधैँ ख्याल गरौ। मनमा अत्याधिक डर, चिन्ता, तनाव बढ्ने जस्ता लक्षणहरू दैनिक जीवनमा देखिए र फरक महसुस भए नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरौ। मानसिक स्वास्थ्य तथा मनोसामाजिक समस्या भएका व्यक्तिहरूले अन्य व्यक्ति सरह मर्यादापूर्ण जीवन बाँच्न, अधिकार प्रयोग गर्ने वातावरण बनाउनका लागि सहकार्य गरौ।
8: समुदायको हितको लागि आफ्नो एफएम ओखलढुङ्गाद्वारा जनहितमा जारी सन्देश।
9: बलात्कार, कुटपिट, गाली गलोज, मानसिक यातना या कुनै पनि किसिमका लैङ्गिकताका आधारमा भएका हिंसाहरूलाई लैङ्गिक हिंसा भनिन्छ। यस्ता कुनै पनि किसिमका घटनाहरू महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा पुरुषलाई भएमा त्यस्ता प्रभावितलाई जिल्ला अस्पताल ओखलढुङ्गाको ओसिएमसीमा निशुल्क रूपमा गोपनीयताका साथ स्वास्थ्य र कानुनी सेवा प्रदान गरिन्छ।
0: थप जानकारीको लागि ओसिएमसीको फोन नम्बर 9952824888 सम्पर्क गर्न सक्नुहुनेछ।
10: के तपाईँ स्वास्थ्य उपचार गराउने ठाउँको खोजीमा हुनुहुन्छ?
11: यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्।
10: रुम्जाटार पोलिक्लिनिक एन्ड डायलोसिस सेन्टर प्राली।
12: हाम्रा सेवाहरू दैनिक बिरामी जाँच सेवा,
13: मुटु मृगौला र कलेजो सम्बन्धी विशेष ल्याब सेवा,
14: एक्सरे सेवा,
15: 24 घण्टा इमर्जेन्सी सेवा,
16: एमसीएच सेवा, परिवार नियोजन सेवा
17: एवं पशु तथा पन्छीको औषधि समेत पाइन्छ।
18: साथै 50-70 जनाको एकै पटक तालिम प्रदान गर्न सकिने तालिम हलको व्यवस्था सँगै खाना तथा बासको व्यवस्था तथा गाडी रिजर्भको व्यवस्था गरिएको छ।
19: सम्पर्क पद्मा मेडिकल हल, सिद्धिचरण नगरपालिका 4, रुम्जाटार, ओखलढुङ्गा। फोन नम्बर 0537541624।

0: के तपाईँ सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो समुदायकै आवाज 104.8 मेगाहर्ट्ज।
1: बलात्कार, कुटपिट, गाली गलोच, मानसिक यातना या कुनै पनि किसिमका लैङ्गिकताका आधारमा भएका हिंसाहरूलाई लैङ्गिक हिंसा भनिन्छ। यस्ता कुनै पनि किसिमका घटनाहरू महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा पुरुषलाई भएमा त्यस्ता प्रभावितलाई जिल्ला अस्पताल ओखलढुङ्गाको ओसिएमसीमा निशुल्क रूपमा गोपनीयताका साथ स्वास्थ्य र कानुनी सेवा प्रदान गरिन्छ।
2: थप जानकारीको लागि ओसिएमसीको फोन नम्बर 9852024888 सम्पर्क गर्न सक्नुहुनेछ।
3: के तपाईँ स्वास्थ्य उपचार गराउने ठाउँको खोजीमा हुनुहुन्छ?
4: यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्।
3: रुम्जाटार पोलिक्लिनिक एन्ड डायलोसिस सेन्टर प्राली।
5: हाम्रा सेवाहरू दैनिक बिरामी जाँच सेवा,
6: मुटु, मृगौला र कलेजो सम्बन्धी विशेष ल्याब सेवा,
4: एक्सरे सेवा,
5: 24 घण्टा इमर्जेन्सी सेवा,
6: एमसीएच सेवा, परिवार नियोजन सेवा
4: एवं पशु तथा पक्षीको औषधि समेत पाइन्छ।
5: साथै 50-70 जनाको एकै पटक तालिम प्रदान गर्न सकिने तालिम हलको व्यवस्था सँगै खाना तथा बासको व्यवस्था तथा गाडी रिजर्भको व्यवस्था गरिएको छ।
6: सम्पर्क पद्मा मेडिकल हल, सिद्धिचरण नगरपालिका 4, रुम्जाटार, ओखलढुङ्गा। फोन नम्बर 0375401124।
7: माया, तिम्रो बगैँचा त कस्तो राम्रो भएछ, कसरी यति सुन्दर बनायो है। मेरो पनि कार्यालय सँगै आफ्नै घर पनि निर्माण सम्पन्न हुन लाग्यो। यस्तै सुन्दर बगैँचाले सजाउने अनि मेरो पुर्ख्यौली बाजु जमिनमा फलफुलको बिरुवा रोप्ने सोच्दैछु। कहाँ पाइन्छ होला यो सबै सुविधा?
8: ल, तिमीलाई थाहा छैन, यो सबै काम त ओखलढुङ्गाकै पहिलो इन्दिरा नर्सरी तथा कृषि फर्मले गरिदिइहाल्छ नि। त्यहाँ सजावटका लागि फुलहरू, मनी प्लान्ट, धुपी, कटहर, लिची, हरुबरु लगायतका सबै किसिमका बिरुवाहरू सुपथ मूल्यमा पाइन्छ।
7: ए लौ, कस्तो राम्रो सेवा दिने रहेछ। कसरी काठमाडौँबाट फुलहरू ल्याउने होला भनेर चिन्तित थिए। ल, मलाई सम्पर्क नम्बर देऊ त, म नि बुझिहाल्न पर्यो।
8: 9846633325 र 9919609926 सिधै इन्दिरा खतिवडालाई सम्पर्क गर्न सकिन्छ।
7: इन्दिरा नर्सरी तथा कृषि फार्म, सिद्धिचरण नगरपालिका 4, रुम्जाटार र सिद्धिचरण नगरपालिका 11, रमाइलो डाँडा, ओखलढुङ्गा। वर्षायाम सुरु भएसँगै पानीका मुहानहरू दूषित हुने जोखिम बढ्छ। दूषित पानीले झाडा पोखला, हैजा, टाइफाइड लगायतका रोग निम्त्याउन सक्छ।
9: त्यसैले पिउने पानीलाई कम्तीमा 3 मिनट उमालेर, फिल्टर गरेर वा क्लोरिन प्रयोग गरी शुद्ध बनाएर मात्र प्रयोग गरौँ।
10: पानीको मुहान वरपर फोहोर नगर्ने, पशु चौपाया प्रवेश गर्न नदिने र नियमित सरसफाई गर्ने पानी बसालौ।
9: स्वच्छ मुहान, शुद्ध पानी र स्वस्थ परिवारका लागि सबैको सहभागिता आवश्यक छ।
7: खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, ओखलढुङ्गा।
11: मानसिक स्वास्थ्य बिना स्वास्थ्य जीवन सम्भव छैन। आफ्नो र परिवारका सदस्यहरूको मानसिक स्वास्थ्यको सधैँ ख्याल गरौ। मनमा अत्याधिक डर, चिन्ता, तनाव बढ्ने जस्ता लक्षणहरू दैनिक जीवनमा देखिए र फरक महसुस भए नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरौ। मानसिक स्वास्थ्य तथा मनोसामाजिक समस्या भएका व्यक्तिहरूले अन्य व्यक्ति सरह मर्यादापूर्ण जीवन बाँच्न अधिकार प्रयोग गर्ने वातावरण बनाउनका लागि सहकार्य गरौ।
12: समुदायको हितको लागि आफ्नो एफएम ओखलढुङ्गाद्वारा जनहितमा जारी सन्देश।
13: आफ्नो एफएम टाइम चेक।
14: अहिले दिउँसोको 2 बज्यो। टाइम चेकको साथमा अमदयाल सुनचाँद उद्योग तथा भाँडा पसल, सिद्धिचरण नगरपालिका 11, बाल मन्दिर माथि, ओखलढुङ्गा।
15: सुन्न
13: भूकम्प जहिले र जति बेला पनि आउन सक्छ।
8: त्यसैले भूकम्पको समयमा लिएर हिँड्ने झटपट झोला तयारी अवस्थामा राख्नु पर्छ। झोलामा टर्च लाइट, रेडियो, एक दिनका लागि पुग्ने चिउरा तथा तयारी सुक्खा खाना, खाने पानीको बोतल, जरुरी औषधिहरू र आफ्नो कागजातको फोटो कपीहरू राख्न सकिन्छ।
13: भूकम्प गएपछिको समयमा टेलिफोन सञ्जाल व्यस्त रहने भएकोले सकभर मोबाइलबाट टेक्स्ट सन्देशहरू आदान प्रदान गर्नु पर्दछ।
8: चर्किएका तथा भत्किएका घर एवं अन्य संरचना भित्र नबस्ने, किनभने भूकम्पका पराकम्पले यस्ता संरचनाहरू भत्काएर जनधनको थप क्षति हुन सक्छ।
13: भूकम्पको समयमा खस्ने वस्तुहरू फर्निचर, फोटो फ्रेम, सजावटका वस्तु, पुस्तक र्याक, ग्यास सिलिन्डर जस्ता सामग्रीहरू ठिकसँग राख्नु पर्दछ।
8: भूकम्प आएको बेला सुरक्षित रहन घुँडा टेकेर गुडुल किने, यदि ओत लाग्ने ठाउँ छैन भने आफ्नो टाउको र घाँटीलाई सुरक्षित राख्नु पर्छ।
13: जब भूकम्प रोकिन्छ, आग लागि पहिरो, ढुङ्गाहरू खस्नु, बाढी जस्ता जोखिमहरू हुने भएकोले जोखिम कम गर्नका लागि सावधानी अपनाउनु पर्दछ।
8: भूकम्प आएको बेला चिच्याउनु हुँदैन, शान्त रहनु पर्छ।
13: प्राकृतिक रूपमा भूकम्प जाँदा आफैमा दन्जनको क्षति हुँदैन, तर कमजोर संरचना र सचेतनाको अभाव जस्ता असुरक्षित प्रचलनहरूका कारण जनधनको क्षति हुने भएकोले सचेत रहनु पर्दछ।
8: यदि भूकम्प आयो र सहयोग चाहिएमा ओखलढुङ्गाको निम्न फोन नम्बरहरूमा सम्पर्क गर्न सकिनेछ।
13: नेपाल रेड क्रस सोसाइटीको फोन नम्बर 037-520-178,
8: जिल्ला प्रशासन कार्यालय 037-520-133,
13: जिल्ला प्रहरी कार्यालयको नम्बर 9852-88-90-50।
8: समुदायको हितको लागि आफ्नो एफएम परिवार ओखलढुङ्गा।
15: ए एन्जिला, तिमीले त कस्तो राम्रो राम्रो डिजाइनको गहना फेरिरहेको हौ। होइन, कुन पसलबाट किन्छौ?
16: दयाल सुन चाँदी उद्योगबाट ल्याउँछु नि, त्यहाँ त जस्तो सुकै डिजाइनमा पनि गरगहना किनबेच गरिन्छ नि।
15: ए हो र, त्यसो त म पनि अब दयाल सुन चाँदी उद्योगमै जान्छु। एउटा सानो डिजाइनमा सिक्री, औठी, अनि आमाको लागि पुरानो डिजाइनमा मालबाडी, दिदीको लागि मङ्गलसूत्र पनि बनाउनु छ। लौ म त लागे है दयाल सुन चाँदी उद्योगतिर।
16: हाम्रा सेवाहरू,
15: अर्डर अनुसार नयाँ तथा पुराना डिजाइनका सुनचाँदीका गरगहना बनाइन्छ।
16: पुरानोसँग नयाँ सट्टापट्टा गरिन्छ।
15: बिना रसायन गहना बनाइन्छ।
16: बनाइराखेकै रेडिमेड गरगहना पनि पाइन्छ।
15: प्रोप्राइटर भेषबहादुर दयाल, बेलकुमारी दयाल। मोबाइल नम्बर 9842-9932-06, 9842-9932-06 र 9842-8025-84। दयाल सुनचाँदी उद्योग, सिद्धिचरण नगरपालिका 12, हुलाकटोल, ओखलढुङ्गा।
17: हन जेठी, आज भोलि त किन झोक्राई बस्छस्? झ्यान पनि सुकेर पातलै भइसकेछ।
18: हेर्नु न दिदी, तल्लो पेट बेसखान दुख्छ, महिनावारी पनि गडबडी छ, रगत धेरै बग्छ। राम्रो डाक्टर देखाउन काठमाडौँ जाउँ भनेको, खर्चको जोहै गर्न सकिएको छैन।
17: ल, समस्या त अलि गम्भीर नै रहेछ, तर यतिको लागि किन काठमाडौँ नै जाने? हाम्रै फुलडुङ्गा सामुदायिक अस्पताल मिसनमा स्त्री रोग लगायतका अन्य विशेषज्ञ डाक्टरद्वारा अत्याधुनिक उपकरणबाट उपचार गरिन्छ नि।
18: ए हो र, मलाई त थाहै थिएन, त्यसो भए भोलि नै जचाउनु जानु पर्ला।
17: अस्पतालमा उपलब्ध सेवाहरू:
18: आकस्मिक र प्रसूति सेवा 24 घण्टा,
17: बहिरङ्ग सेवा आइतबार र बुधबार बाहेक अन्य दिनहरूमा बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म,
18: नाम दर्ता बिहान 8:30 बजेदेखि बेलुका 4 बजेसम्म,
17: निशुल्क पोषण पुनर्स्थापना केन्द्र, प्रसूति प्रतीक्षालय सेवा,
18: क्षयरोग केन्द्र,
17: डिजिटल एक्सरे सेवा,
18: भिडियो एक्सरे सेवा,
17: ईसीजी सेवा,
18: इन्डोस्कोपी सेवा,
17: इको सेवा,
18: प्रयोगशाला सेवा,
17: गरिब तथा असहायहरूका लागि निशुल्क सेवा,
18: परामर्श सेवा,
17: प्रेषण सेवा,
18: क्षयरोग परीक्षण सेवा,
17: कल्चर परीक्षण,
18: रक्तदान लिने र दिने केन्द्र,
17: खोप सेवा,
18: दन्त चिकित्सा सेवा,
17: प्रसूति सेवा,
18: स्त्री रोग सेवा,
17: अर्थोपेडिक सेवाहरू,
18: सामान्य शल्य चिकित्सा सेवाहरू,
17: एपेन्डिक्टोमी, हर्निया, हाइड्रोसिल, ल्याप्रोटोमी, हिस्ट्रेक्टोमी, पित्त थैलीका ढुङ्गा निकाल्ने लगायतका सेवाहरू,
18: फिजियोथेरापी,
17: चिनी रोग क्लिनिक हरेक शुक्रबार,
18: दमरोगीको क्लिनिक हरेक मङ्गलबार,
17: कपाल झर्ने समस्याको लागि पीआरपी सेवा।
18: थप जानकारीका लागि सम्पर्क नम्बर 037-520-176 र 037-520-035 सम्पर्क गर्न सक्नुहुनेछ।
17: ओखलढुङ्गा सामुदायिक अस्पताल, सिद्धिचरण नगरपालिका 11, ओखलढुङ्गा।
19: दाई अब उठ्नुपर्छ अनि उठाउनुपर्छ, अब बन्नुपर्छ र बनाउनै पर्छ।
20: हो, तर उठ्नका लागि सहारा चाहिन्छ, उठाउनका लागि बल, बन्नका लागि ज्ञान चाहिन्छ त बनाउनका लागि बुद्धि।
19: अनि यी सबै कहाँ पाउने त दाई?
20: यी सबैको उत्तर पाउनका लागि एउटै स्रोत छ, त्यो हो कार्यक्रम मुक्तिको मार्ग।
19: कार्यक्रम मुक्तिको मार्ग?
20: हो, कार्यक्रम मुक्तिको मार्ग, जहाँ छ जीवनका सबै प्रश्नहरूको उत्तर। तपाईँ हाम्रो आफ्नै रेडियो आफ्नो एफएममा हरेक दिन सोमबारदेखि शुक्रबारसम्म बिहान 5:30 6 बजेसम्म सुन्न नभुल्नुहोला है।
21: मुक्तिको मार्ग, जहाँ छ जीवनको उत्तर।
22: तिमलाई भेट्नुभन्दा अगाडि एउटा कुरा देखाउँछु।
23: के?
22: कार एक्सिडेन्टमा 2 वर्ष अगाडि यही एउटा कुरा भन्न बाँकी थियो। तिमीले फेरि भेट्ने कुरा गर्यौ, त्यसैले भोलि भेट्छौ नि मलाई?
23: श्योर, बरु तिमी भन न कहाँ भेट्ने।
24: ओए, हेरेर हिँड्न सक्दैनस्? छोयो यहाँ, यो को हो थाहा छ?
23: को हो यो?
24: दलित हो, दलित। यसले छोएको पानी पनि चल्दैन, यसले छोएको लुगा चल्छ, पैसा चल्छ, तर यसलाई छुनु हुँदैन। जाउँ।
22: त्यसो भए तिमी र म दुवै अपाङ्ग, म शारीरिक अपाङ्ग अनि तिमी सामाजिक। मलाई भाग्यले अपाङ्ग बनायो अनि तिमीलाई समाजले। के तिमी मलाई साँच्चीकै माया गर्छौ?
23: धेरै गर्छु।
22: अनि त्यसो भए किन हामी स्याड? इट मेक्स नो सेन्स।
23: हामी बिच सिर्फ माया मात्रै छ, सायद हामीलाई चाहिने त्यति नै हो नि, होइन र?
22: हो।
25: अपाङ्गता र जातीय विभेद सामाजिक अपराध हो, यो दण्डनीय छ। समुदायको हितको लागि आफ्नो एफएम ओखलढुङ्गा।
26: आप्रवासी स्रोत केन्द्र सिद्धिचरण नगरपालिकाको अनुरोध।
27: आप्रवासनमा चुनौती र अवसर दुवै छन्। आप्रवासनलाई हामी व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन सक्छौ।
28: पर्याप्त सूचना र चाहिने सिप सिकेर विदेश जाँदा विदेशमा दुःख पाइँदैन। काम के हो, तलब कति हुन्छ, सिप कस्तो चाहिन्छ, विदेश जानुभन्दा पहिला सोधखोज गरौं र श्रम स्वीकृति लिएर मात्रै विदेश जाउँ। श्रम स्वीकृति लिएर जाँदा सुरक्षित भइन्छ र समस्यामा परेर फर्किनु परेमा न्याय पाउन पनि सहज हुन्छ।
27: अनि तपाईँलाई थाहा छ, स्थानीय सरकारले वैदेशिक रोजगारलाई व्यवस्थित र सुरक्षित बनाउन आप्रवासी स्रोत केन्द्रको सञ्चालन र व्यवस्थापन गरिरहेका छन् नि।
28: थाहा छ नि, धेरै जसो जिल्लामा जिल्ला प्रशासन कार्यालय भित्र वा कार्यालय छेउमै आप्रवासी स्रोत केन्द्रहरू स्थापना भएका छन्। यस्ता स्रोत केन्द्रहरूले सुरक्षित वैदेशिक रोजगारीका लागि सही सूचना दिने र सिप सिक्न सिफारिस गर्ने गर्छन्, साथै विदेश जाने क्रममा समस्यामा परे न्यायका लागि सहयोग पनि गर्छन्।
29: हजुर, वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिहरूलाई सरल, छिटो, सहज सेवा प्रवाह गर्ने उद्देश्यले सिद्धिचरण नगरपालिकामा श्रम स्वीकृति सेवा सञ्चालन भइरहेको बेहोरा सहर्ष जानकारी गराइन्छ।
26: अन्य थप जानकारीको लागि सम्पर्क नम्बर 9849812808 9849812808।
29: सिद्धिचरण नगरपालिकाको कार्यालय ओखलढुङ्गा।
30: व्यक्ति स्वयं अपाङ्ग हुँदैन, व्यक्ति यस्तो वातावरणमा बाँचिरहेको हुन्छ, त्यो वातावरणलाई चाहिँ अपाङ्गता भनिन्छ। त्यो वातावरण कस्तो हो त भन्दाखेरि, व्यक्तिको शारीरिक, मानसिक, इन्द्रिय र बौद्धिक कार्यगत विचलन र ऊ बाँचेको वातावरणसम्ममा रहेको अवरोधसँगको अन्तर्क्रियाले उसलाई सहभागिताबाट वञ्चित हुनुपर्ने अवस्था सृजना हुन्छ भने त्यस्तो अवस्थालाई अपाङ्गता भनिन्छ र त्यस्तो अवस्थामा बाँचेको व्यक्तिलाई चाहिँ अपाङ्गता भएका व्यक्ति भनेर भनिन्छ।
31: गर्भवतीले जथाभावी औषधि सेवन गर्नाले, गर्भपतन गर्नाले आमालाई कुपोषण भएमा, विषयुक्त पदार्थ सेवन, लामो व्यथा लागेर जन्मन कठिन भएमा, जबरजस्ती प्रसूति गराउँदा, शिशुमा आघात पुग्दा, विभिन्न दुर्घटना लगायतका कारणले अपाङ्गता हुने गर्दछ।
25: अपाङ्गतालाई शारीरिक, दृष्टि सम्बन्धी, सुनाइ सम्बन्धी, श्रवण दृष्टिविहीन,
17: स्वर र बोलाइ सम्बन्धी, मानसिक वा मनोसामाजिक, बौद्धिक, अनुवंशीय रक्तस्राव सम्बन्धी, अटिजम सम्बन्धी र बहुअपाङ्गता गरी 10 भागमा वर्गीकरण गरिएको छ।
31: अपाङ्गताबाट बच्न नियमित गर्भजात, बालबालिकालाई पूर्ण खोप, पौष्टिक आहारा, गर्भवतीले डाक्टरको प्रिस्क्राइब बिना औषधि सेवन साथै धुम्रपान मद्यपान गर्नु हुँदैन। हरेक हुन सक्ने सम्भावित दुर्घटनाबाट बच्ने र बचाउने स्वास्थ्य संस्थामै प्रसूति गराउनु पर्दछ। यदि अपाङ्गता भइहाले समयमै पहिचान गरी उपचार गर्नुपर्दछ।
17: अपाङ्गता हुनु जीवनै सकिनु होइन, अवसर पाउन सके उनले परिवार, समाज र राष्ट्रका लागि महत्वपूर्ण योगदान गर्न सक्छ।
31: मानव विकास तथा सामुदायिक सेवा, आफ्नो एफएमको जनहितमा जारी सन्देश।

0: चिकन पकौडी चोखाको पाउँदैछ अरे
1: ए हो र अनि

0: Cats.
1: वर्षायाम शुरू भएसँगै पानीका मुहानहरू दूषित हुने जोखिम बढ्छ। दूषित पानीले झाडा पोखला, हैजा, टाइफाइड लगायतका रोग निम्त्याउन सक्छ।
2: त्यसैले पिउने पानीलाई कम्तीमा 3 मिनट उमालेर, फिल्टर गरेर वा क्लोरिन प्रयोग गरी शुद्ध बनाएर मात्र प्रयोग गरौं।
3: पानीको मुहान वरपर फोहोर नगर्ने, पशु चौपाया प्रवेश गर्न नदिने र नियमित सरसफाई गर्ने पानी बसालौ।
2: स्वच्छ मुहान, शुद्ध पानी र स्वस्थ परिवारका लागि सबैको सहभागिता आवश्यक छ।
1: खानेपानी तथा सरसफाई डिभिजन कार्यालय ओखलढुङ्गा।
4: मानसिक स्वास्थ्य बिना स्वास्थ्य जीवन सम्भव छैन। आफ्नो र परिवारका सदस्यहरूको मानसिक स्वास्थ्यको सधैँ ख्याल गरौ। मनमा अत्याधिक डर, चिन्ता, तनाव बढ्ने जस्ता लक्षणहरू दैनिक जीवनमा देखिए र फरक महसुस भए नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरौ। मानसिक स्वास्थ्य तथा मनोसामाजिक समस्या भएका व्यक्तिहरूले अन्य व्यक्ति सरह मर्यादापूर्ण जीवन बाँच्न अधिकार प्रयोग गर्ने वातावरण बनाउनका लागि सहकार्य गरौ।
5: समुदायको हितको लागि आफ्नो एफएम ओखलढुङ्गाद्वारा जनहितमा जारी सन्देश।
6: बलात्कार, कुटपिट, गाली गलोज, मानसिक यातना या कुनै पनि किसिमका लैङ्गिकताका आधारमा भएका हिंसाहरूलाई लैङ्गिक हिंसा भनिन्छ। यस्ता कुनै पनि किसिमका घटनाहरू महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा पुरुषलाई भएमा त्यस्ता प्रभावितलाई जिल्ला अस्पताल ओखलढुङ्गाको ओसिएमसीमा निशुल्क रूपमा गोपनीयताका साथ स्वास्थ्य र कानुनी सेवा प्रदान गरिन्छ।
3: थप जानकारीको लागि ओसिएमसीको फोन नम्बर 9852024888 सम्पर्क गर्न सक्नुहुनेछ।
7: भूकम्प जहिले र जति बेला पनि आउन सक्छ,
8: त्यसैले भूकम्पको समयमा लिएर हिँड्ने झटपट झोला तयारी अवस्थामा राख्नु पर्छ। झोलामा टर्च लाइट, रेडियो, एक दिनका लागि पुग्ने चिउरा तथा तयारी सुक्खा खाना, खाने पानीको बोतल, जरुरी औषधिहरू र आफ्नो कागजातको फोटो कपीहरू राख्न सकिन्छ।
7: भूकम्प गएपछिको समयमा टेलिफोन सञ्जाल व्यस्त रहने भएकोले सकभर मोबाइलबाट टेक्स्ट सन्देशहरू आदान प्रदान गर्नु पर्दछ।
8: चर्किएका तथा भत्किएका घर एवं अन्य संरचना भित्र नबस्ने, किनभने भूकम्पका पराकम्पले यस्ता संरचनाहरू भत्काएर जनधनको थप क्षति हुन सक्छ।
7: भूकम्पको समयमा खस्ने वस्तुहरू फर्निचर, फोटो फ्रेम, सजावटका वस्तु, पुस्तक र्याक, ग्यास सिलिन्डर जस्ता सामग्रीहरू ठिकसँग राख्नु पर्दछ।
8: भूकम्प आएको बेला सुरक्षित रहन घुँडा टेकेर गुडुल किने, यदि ओत लाग्ने ठाउँ छैन भने आफ्नो टाउको र घाँटीलाई सुरक्षित राख्नु पर्छ।
7: जब भूकम्प रोकिन्छ, आगलागी, पहिरो, ढुङ्गाहरू खस्नु, बाढी जस्ता जोखिमहरू हुने भएकोले जोखिम कम गर्नका लागि सावधानी अप्नाउनु पर्दछ।
8: भूकम्प आएको बेला चिच्याउनु हुँदैन, शान्त रहनु पर्छ।
7: प्राकृतिक रूपमा भूकम्प जाँदा आफैमा दन्जनको क्षति हुँदैन, तर कमजोर संरचना र सचेतनाको अभाव जस्ता असुरक्षित प्रचलनहरूका कारण जनधनको क्षति हुने भएकोले सचेत रहनु पर्दछ।
8: यदि भूकम्प आयो र सहयोग चाहिएमा ओखलढुङ्गाको निम्न फोन नम्बरहरूमा सम्पर्क गर्न सकिनेछ।
7: नेपाल रेड क्रस सोसाइटीको फोन नम्बर 037-520-178,
8: जिल्ला प्रशासन कार्यालय 037-520-133,
7: जिल्ला प्रहरी कार्यालयको नम्बर 9852-88-90-50।
8: समुदायको हितको लागि आफ्नो एफएम परिवार ओखलढुङ्गा।
9: ए एन्जिला, तिमीले त कस्तो राम्रो राम्रो डिजाइनको गहना फेरिरहेको हौ। होइन, कुन पसलबाट किन्छौ?
10: दयाल सुन साथी उद्योगबाट ल्याउँछु नि, त्यहाँ त जस्तो सुकै डिजाइनमा पनि गरगहना किनबेच गरिन्छ नि।
9: ए हो र, त्यसो त म पनि अब दयाल सुन साथी उद्योगमै जान्छु। एउटा सानो डिजाइनमा सिक्री, औठी, अनि आमाको लागि पुरानो डिजाइनमा मालबाडी, दिदीको लागि मङ्गलसूत्र पनि बनाउनु छ। लौ म त लागे है दयाल सुन साथी उद्योगतिर।
10: हाम्रा सेवाहरू,
9: अर्डर अनुसार नयाँ तथा पुराना डिजाइनका सुनचाँदीका गरगहना बनाइन्छ,
10: पुरानोसँग नयाँ सट्टापट्टा गरिन्छ,
9: बिना रसायन गहना बनाइन्छ,
10: बनाइराखेकै रेडिमेड गरगहना पनि पाइन्छ।
9: प्रोप्राइटर भेष बहादुर दयाल, बेलकुमारी दयाल। मोबाइल नम्बर 9842939306, 9842939306 र 9842808254। दयाल सुनचाँदी उद्योग सिद्धिचरा नगरपालिका 12 हुलाक टोल ओखलढुङ्गा।
4: आयो आयो आयो तिजको विशेष अफर आयो।
3: हिन्दू नेपाली नारीहरूको पर्व हरितालिका तीज 2083 को शुभ अवसरमा हेमदयाल सुनचाँदी गहना पसलमा सुन तथा चाँदीका गहना खरिद गर्दा विशेष छुटको व्यवस्था गरिएको छ।
4: यस विशेष अवसरमा आफूलाई मनपर्ने आकर्षक डिजाइनका गरगहना खरिद गर्नुहोस् र विशेष छुटको भरपूर फाइदा उठाउनुहोस्।
3: हेमदयाल सुनचाँदी गहना पसल सिद्धिचरण नगरपालिका 11 भीमसेन मन्दिर सेउ रमाइलो डाँडा ओखलढुङ्गा।
4: सम्पर्क नम्बर 9842804906 र 9861772745।
3: साथै सम्पूर्ण हिन्दू नेपाली आमा दिदी बहिनीहरूमा हरितालिका तीज 2083 को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।

0: भाइलाई घरको लागि एल्मुनियमको झ्याल ढोका चाहिएको छ भने सम्पर्क गर्नुहोस् होम्स एल्मुनियम एन्ड डेकोरलाई।
1: आउनुहोस्, यहाँ घरका लागि चाहिने एल्मुनियम ढोका, झ्याल, पल सिलिङ, कार्पेट, पर्दा, सिसा साथै एल्मुनियम सम्बन्धी सम्पूर्ण काम गरिन्छ। प्रोप्राइटर चुरालाल श्रेष्ठ।
0: सम्पर्क नम्बर 98625157 र 0375203690।
1: होम्स एल्मुनियम एन्ड डेकोर, सिद्धिचरण नगरपालिका 11 मिलन चौक, ओखलढुङ्गा।
2: Du hörst Afno FM auf 104,8 MHz.
3: Musik Nepal.

0: के तपाईँ सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो समुदायकै आवाज 104.8 मेगाहर्ट्ज।
1: अहिले दिउँसोको 3 बज्यो। टाइम चेकको साथमा अमदयाल सुनचा उद्योग तथा भाँडा पसल सिद्धिचरण नगरपालिका 11 बाल मन्दिर माथि उखलढुङ्गा।
2: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेकरी धान तरकारी र पशुपक्षी क्षेत्रमा व्यापक नोक्सानी पुर्याएको छ। प्राप्त विवरण अनुसार प्रभावित क्षेत्रका विभिन्न पालिकामा 1669 हेक्टर क्षेत्रफलको धान खेती नष्ट हुँदा 5843 टन धान उत्पादनमा क्षति पुगेको छ। यस्तै 137 हेक्टर क्षेत्रफलको तरकारी खेती प्रभावित भई झण्डै 1843 टन तरकारी नष्ट भएको छ। भौगोलिक रूपमा नुवाकोटको विदुर, लिखु, बेलकोट, गढी र धादिङ, गोर्खा र रसुवाका विभिन्न पालिकाहरू बाढीबाट बढी प्रभावित भएका छन्। नुवाकोटको विदुरमा मात्रै 700 हेक्टर धान खेती र 98 हेक्टर तरकारी खेतीमा क्षति पुगेको छ। उता पशुधनतर्फ मात्रै 1,11,39,00,000 रुपियाँ बराबरको क्षति भएको अनुमान छ। बाढीबाट कुल 2,52,000 भन्दा बढी पशुपक्षी प्रभावित भएका छन्, जसमध्ये 4,572 भैँसी मरेर 45,72,00,000 रुपियाँको क्षति भएको छ भने र च्याङ्ग्रामा 39,13,00,000 तथा गाई गोरुमा 17,92,00,000 रुपियाँ बराबरको नोक्सानी भएको छ। संख्याका हिसाबले 2,14,000 भन्दा बढीको कुखुरा प्रभावित भए पनि कुल आर्थिक क्षतिमा भैँसी, बाख्रा र गाई गोरुको हिस्सा मात्रै 92% भन्दा धेरै छ। बाढीका कारण ग्रामीण क्षेत्रका कृषकहरूको आमदानी र अर्थतन्त्रमा गम्भीर असर परेको प्रतिवेदनले देखाएको छ। भोटेकोशीको बाढीका कारण कटानमा परि क्षतिग्रस्त पृथ्वी राजमार्गको कृष्णभीर खण्ड असोज 1 गतेदेखि दुईतर्फी नै सञ्चालनमा ल्याइने भएको छ। बाढी र पहिरोले सड़कको तल्लो भाग बगाएपछि नेपाल जियो टेक्निकल सोसाइटीका विज्ञहरूसँगको परामर्श गरी भित्तातर्फबाट नयाँ ट्र्याक खनेर सड़क बनाइएको छ। हिजो परीक्षणका रूपमा ग्यास बुलेटहरू पार लगाइए पनि सड़कमा ग्राभेल बिछ्याउने र सतहगत निकासको काम बाँकी रहेकाले असोज 1 गतेदेखि नियमित दुईतर्फी गाडी खुलाइने सड़क विभागले जनाएको छ। सड़क विभागका योजना तथा अनुगमन महाशाखाका उपमहानिर्देशक शुभराज नेउपानेले असोज 1 गतेदेखि सड़क खुलाउने तयारी भए पनि पहिरोको जोखिम भने कायमै रहेकाले सावधानी अपनाउन आग्रह गर्नुभएको छ। सड़क विभागले बाढी र पहिरोको प्रभाव त्रिशुली र नारायणी क्षेत्रसम्म परेकाले विपदको समयमा अत्यावश्यक काम बाहेक यात्रा नगर्न र यात्रा गर्नै परे सड़कको अवस्था बुझेर मात्र निस्कन सर्वसाधारणलाई अपील गरेको छ। मौसम सामान्य भएपछि राजमार्गको दीर्घकालीन पुनर्निर्माणको काम अघि बढाइने विभागले जनाएको छ। नेपाली हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइँदैछ। श्रीमानको दीर्घायु, पारिवारिक सुख समृद्धि तथा अविवाहित महिलाहरूले योग्य जीवन साथीको कामना गर्दै मनाइने तीजका अवसरमा बिहानदेखि पशुपतिनाथसहित देशभरका शिवालयहरूमा व्रतालु महिलाहरूको भीड़ लागेको छ। यस वर्ष विगतको तुलनामा दर्शन व्यवस्थापन सहज भए पनि देशभर आएको बाढी पहिरो र विपदका कारण तीजको रौनक भने केही खस्किएको छ। पशुपतिनाथ परिसरमा पुगेका भक्तजनहरू ले परम्परा जोगाउन पूजा आराधना गरे पनि बाढी पीड़ितको पीड़ाका कारण मनमा पूर्ण उत्साह नरहेको बताएका छन्। व्रतालुहरूले तीजको पूजा आराधना मार्फत आफ्ना परिवारको सुस्वास्थ्यका साथै बाढी पहिरोका कारण ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै विपदमा परेकाहरूको शीघ्र उद्धार र देशमा शान्तिको कामना गरेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद र समृद्ध भविष्यका लागि भएको बताउनु भएको छ। राष्ट्रिय बाल दिवस 2083का अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री शाहले संवैधानिक तथा कानूनी अधिकारहरूलाई हरेक बालबालिकाको दैनिक जीवनमा वास्तविक अनुभूति गराउनु अहिलेको मुख्य प्राथमिकता रहेको उल्लेख गर्नुभयो। यसका लागि संघ, प्रदेश र पालिकाबीच प्रभावकारी सहकारी आवश्यक रहेको उहाँको भनाइ छ। बालापनको रक्षा, भविष्यको सुरक्षा भन्ने नाराका साथ मनाइँदै गरेको यस वर्षको बाल दिवसले बालबालिकाको वर्तमान सुरक्षित बनाएर मात्र राष्ट्रको भविष्य निर्माण गरिन सकिन्छ भन्ने सत्यलाई आत्मसात गरेको प्रधानमन्त्री शाहले बताउनुभयो। नेपालको संविधान र बालबालिका सम्बन्धी ऐनले बाल अधिकारलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको स्मरण गराउँदै प्रधानमन्त्री शाहले बाल अधिकारको संरक्षण र सम्वर्धनमा क्रियाशील सम्पूर्ण सरकारवालाहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-3333, 493-555।

0: यो चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइजमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाह पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
2: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। नेपालमा राजनीतिक आन्दोलन र हुलदंगाका बेला संग्रहालयहरू जोखिममा पर्ने गरेको एक अध्ययनले देखाएको छ। अन्तर्राष्ट्रिय संग्रहालय परिषद आइकम नेपालले गरेको अध्ययन अनुसार देशमा संग्रहालयहरूमा आधारभूत भौतिक सुरक्षा भए पनि संस्थागत सुरक्षा नीति, प्रशिक्षित जनशक्ति र आपतकालीन तयारीको ठूलो अभाव छ। राजनीतिक अशान्तिका क्रममा संग्रहालयहरूले जबरजस्ती प्रवेश, तोडफोड, चोरी, आगजनी र प्रतात्विक वस्तुको अवैध ओसार पसार जस्ता गम्भीर जोखिम भोग्नु परेको प्रतिवेदनमा उल्लेख छ। गएको वर्षको नवयुवा आन्दोलनका क्रममा सिंहदरबार लगायत ऐतिहासिक भवन, प्राचीन वस्तु र अभिलेखहरूमा क्षति पुगेको उदाहरण दिँदै अध्ययनले संग्रहालय सञ्चालनमै संकट आएको उजागर गरेको छ। अध्ययनले संग्रहालयको सुरक्षालाई राष्ट्रिय नीतिगत प्राथमिकतामा राख्न सरकारलाई सुझाव दिएको छ। यसका लागि भौतिक सुरक्षा, आपतकालीन पूर्व तयारी, अभिलेखीकरण, बीमा र संकटपछिको पुनर्स्थापनाका लागि न्यूनतम मापदण्ड तुरन्त निर्धारण गर्नुपर्ने निष्कर्ष निकालिएको छ। अब विदेशको खबर। हिमालय क्षेत्रका हिमनदी तीव्र गतिमा पग्लदै जाँदा भारतको अर्थतन्त्र उच्च जोखिममा परेको पाइएको छ। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोड र परामर्श संस्था सिस्टिमिक लगायत संस्थाले तयार पारेको प्रतिवेदन उद्धृत गर्दै बीबीसीले जनाए अनुसार भारतको कुल गृहस्थ उत्पादन जीडीपीको झण्डै 20% हिस्सा हिमालयको पानी, कृषि, जलविद्युत र तीर्थयात्रामा आधारित रहेकाले हिमनदीको विनाशले भारतीय अर्थतन्त्र नै गम्भीर संकटमा पर्ने चेतावनी दिएको छ। अध्ययन अनुसार हिमालय क्षेत्रका हिमनदीहरू एक दशकको तुलनामा 65% छिटो पग्लिरहेका छन्। भारतमा हुने कुल विपदमध्ये 35% हिमाली क्षेत्रमै हुने गरेको छ भने अध्ययन गरिएका हिमतालमध्ये 56 अत्यधिक जोखिमको अवस्थामा रहेका छन्। यद्यपि विशाल हिमालय काराकोरम क्षेत्रका झण्डै 40,000 हिमनदीमध्ये भारत सहितका देशहरूले जम्मा 21 मात्र नियमित अनुगमन गरिरहेका छन्। यस जोखिमबाट जोगिन प्रतिवेदनले कालो कार्बन उत्सर्जन घटाउन, हिमनदी अनुगमनको दायरा बढाउन र पहाडमा पर्यटन विकासको शैली फेर्न भारत सरकारलाई प्राथमिकताका सुझावहरू समेत प्रस्तुत गरेको छ। अब खेल खबर। युएईको दुबईमा गैराती भएको महिला एसिया कप क्रिकेटको फाइनल खेलपछि विजेता भारतले एसियाली क्रिकेट परिषद एसिसीका अध्यक्ष मोहसिन नकभीको हातबाट ट्रफी लिन अस्वीकार गर्दा पुरस्कार वितरण समारोह विवादित बनेको छ। नकभी पाकिस्तानका गृहमन्त्रीका साथै पाकिस्तान क्रिकेट बोर्ड पीसीबीका अध्यक्ष समेत हुनुहुन्छ। दक्षिण एसियाली छिमेकी देशहरूबीच चलिरहेको राजनीतिक तनावका बीच भारतले ट्रफी लिन अस्वीकार गरेको हो। दुबई अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा भएको फाइनलमा भारतले श्रीलङ्कालाई 72 रनले हराउँदै उपाधि जित्यो। तर दुवै टोलीका खेलाडीहरू आआफ्ना ड्रेसिङ रूमबाट पर्खिरहँदा खेलपछिको समारोह 45 मिनटभन्दा धेरै समयसम्म ढिलो नपुगेको थियो। त्यसपछि अम्पायरहरूलाई चिन्नु तथा उपविजेता टोली श्रीलङ्काका खेलाडीहरूलाई पदक र पुरस्कार रकमको चेक हस्तान्तरण गरिएपछि सम्मान कार्यक्रम सम्पन्न भयो। यद्यपि कुनै पनि व्यक्तिगत पुरस्कारका साथै भारतीय टोलीलाई पनि पदक वा ट्रफी लिनका लागि बोलाइएन। सन् 2025 पाकिस्तानलाई हराउँदै एसिया कप जितेपछि पनि भारतीय पुरुष टोलीले मोहसिन नकभीको हातबाट ट्रफी लिन अस्वीकार गरेको थियो। चार भन्ज्याङभित्रको खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा ठूलो क्षति, 1 अर्ब रुपियाँभन्दा बढीको पशुधन मात्रै गुमियो। धादिङको कृष्णवीर सडक असोज 1 गतेदेखि दुईतर्फी खुलाउने तयारी, अत्यावश्यक बाहेक यात्रा नगर्न आग्रह। तीज पर्वको अवसरमा पशुपति सहित शिवालयहरूमा भीड, भोटेकोशी बाढीले निम्ताएको विपदका कारण रौनक घट्यो। हिमनदी तीव्र गतिमा पग्लिँदा भारतको अर्थतन्त्र पनि उच्च जोखिममा, एक दशकको तुलनामा हिउँ पग्लिने दर 65% बढ्यो। र भारतले एसिया कपको ट्रफी स्वीकार नगर्दा क्रिकेट फेरि राजनीतिक मोडमा।

0: तपाईँ सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो समुदायकै आवाज 104.8 मेगाहर्ट्ज।
1: मानसिक स्वास्थ्य बिना स्वास्थ्य जीवन सम्भव छैन। आफ्नो र परिवारका सदस्यहरूको मानसिक स्वास्थ्यको सधैँ ख्याल गरौ। मनमा अत्याधिक डर, चिन्ता, तनाव बढ्ने जस्ता लक्षणहरू दैनिक जीवनमा देखिए र फरक महसुस भए नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरौ। मानसिक स्वास्थ्य तथा मनोसामाजिक समस्या भएका व्यक्तिहरूले अन्य व्यक्ति सरह मर्यादापूर्ण जीवन बाँच्न अधिकार प्रयोग गर्ने वातावरण बनाउनका लागि सहकार्य गरौ।
2: समुदायको हितको लागि आफ्नो एफएम ओखलढुङ्गाद्वारा जनहितमा जारी सन्देश।
3: बलात्कार, कुटपिट, गाली गलोज, मानसिक यातना या कुनै पनि किसिमका लैङ्गिकताका आधारमा भएका हिंसाहरूलाई लैङ्गिक हिंसा भनिन्छ। यस्ता कुनै पनि किसिमका घटनाहरू महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा पुरुषलाई भएमा त्यस्ता प्रभावितलाई जिल्ला अस्पताल ओखलढुङ्गाको ओसिएमसीमा निशुल्क रूपमा गोपनीयताका साथ स्वास्थ्य र कानुनी सेवा प्रदान गरिन्छ।
4: थप जानकारीको लागि ओसिएमसीको फोन नम्बर 9852024888 सम्पर्क गर्न सक्नुहुनेछ।
5: आयो आयो आयो, तिजको विशेष अफर आयो।
4: हिन्दू नेपाली नारीहरूको पर्व हरितालिका तीज 2083 शुभ अवसरमा हेमदयाल सुनचारी गहना पसलमा सुन तथा चाँदीका गहना खरिद गर्दा विशेष छुटको व्यवस्था गरिएको छ।
6: यस विशेष अवसरमा आफूलाई मनपर्ने आकर्षक डिजाइनका गरगहना खरिद गर्नुहोस् र विशेष छुटको भरपूर फाइदा उठाउनुहोस्।
4: हेमदयाल सुनचाँदी गहना पसल सिद्धिचरण नगरपालिका 11 भीमसेन मन्दिर सेउ रमाइलो डाँडा ओखलढुङ्गा।
6: सम्पर्क नम्बर 9842808039 र 9861772745।
4: साथै सम्पूर्ण हिन्दू नेपाली आमा दिदी बहिनीहरूमा हरितालिका तीज 2083 हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।

0: तपाईँलाई घरको लागि एल्मुनियमको झ्याल ढोका चाहिएको छ भने सम्पर्क गर्नुहोस् होम्स एल्मुनियम एन्ड डेकोरलाई।
1: आउनुहोस्, यहाँ घरका लागि चाहिने एल्मुनियम ढोका, झ्याल, पल सिलिङ, कार्पेट, पर्दा, सिसा साथै एल्मुनियम सम्बन्धी सम्पूर्ण काम गरिन्छ। प्रोप्राइटर चुरालाल श्रेष्ठ।
0: सम्पर्क नम्बर 98625157 र 0337520396।
1: होम्स एल्मुनियम एन्ड डेकोर, सिद्धिचरण नगरपालिका 11 मिलनचोक ओखलढुङ्गा।
2: माया, तिम्रो बगैँचा त कस्तो राम्रो भएछ, कसरी यति सुन्दर बनायो है। मेरो पनि कार्यालय सँगै आफ्नै घर पनि निर्माण सम्पन्न हुन लाग्यो। यस्तै सुन्दर बगैँचाले सजाउने अनि मेरो पुर्ख्यौली बाजु जमिनमा फलफुलको बिरुवा रोप्ने सोच्दैछु। कहाँ पाइन्छ होला यो सबै सुविधा?
3: ल, तिमीलाई थाहा छैन, यो सबै काम त ओखलढुङ्गाकै पहिलो इन्दिरा नर्सरी तथा कृषि फर्मले गरिदिइहाल्छ नि। त्यहाँ सजावटका लागि फुलहरू, मनी प्लान्ट, धुपी, कटहर, लिची, हरुबरु लगायतका सबै किसिमका बिरुवाहरू सुपथ मूल्यमा पाइन्छ।
2: ए ल, कस्तो राम्रो सेवा दिने रहेछ। कसरी काठमाडौँबाट फुलहरू ल्याउने होला भनेर चिन्तित थिए। ल, मलाई सम्पर्क नम्बर देऊ त, म नि बुझिहाल्न पर्यो।
3: 9846633325 र 9919609926 सिधै इन्दिरा खतिवडालाई सम्पर्क गर्न सकिन्छ।
2: इन्दिरा नर्सरी तथा कृषि फार्म, सिद्धिचरण नगरपालिका 4 रुम्जटार र सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडा ओखलढुङ्गा। वर्षायाम सुरु भएसँगै पानीका मुहानहरू दूषित हुने जोखिम बढ्छ। दूषित पानीले झाडा पोखला, हैजा, टाइफाइड लगायतका रोग निम्त्याउन सक्छ।
4: त्यसैले पिउने पानीलाई कम्तीमा 3 मिनट उमालेर, फिल्टर गरेर वा क्लोरिन प्रयोग गरी शुद्ध बनाएर मात्र प्रयोग गरौँ।
3: पानीको मुहान वरपर फोहोर नगर्ने, पशु चौपाया प्रवेश गर्न नदिने र नियमित सरसफाइ गर्ने पानी बसालौँ।
4: स्वच्छ मुहान, शुद्ध पानी र स्वस्थ परिवारका लागि सबैको सहभागिता आवश्यक छ।
2: खानेपानी तथा सरसफाई डिभिजन कार्यालय ओखलढुङ्गा।
5: मेरे बुढी
6: नमस्कार। म कलाकार नारद खतिवडा। अहिले तपाईँ सुन्दै हुनुहुन्छ ओखलढुङ्गा जिल्लाको पहिलो सामुदायिक रेडियो आफ्नो एफएम 104.8 MHz।

0: सोलुखुम्बु जिल्लाको सोलो दुधकुण्ड नगरपालिका 11 तिङला घुन्साघर भई हाल काठमाडौँमा बसोबास गर्दै आउनुभएका यस गुठीका साधारण सदस्य दीपक कुमार बस्नेत, गोपालका बुबा मानबहादुर बस्नेतको 83 वर्षको उमेरमा उपचारको क्रममा छाउनी हस्पिटलमा असामयिक निधन भएको हुँदा उहाँको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति ईश्वरले प्रदान गरून् भनी जनसेवा गुठी परिवार हार्दिक समवेदना प्रकट गर्दछौ।
1: अध्यक्ष सानो बाबु खड्का, उपाध्यक्ष प्रमिला राज भण्डारी श्रेष्ठ, सचिव ज्ञान बहादुर खत्री, को सदस्य बालकुमार श्रेष्ठ तथा जनसेवा गुठी परिवार सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडा।

0: दिदी, आज त मेरो घरमा पाहुना आउँदैछन्, ताजा र राम्रो मासु कहाँ पाइन्छ होला?
1: अरे, त्यसको किन चिन्ता गर्नुहुन्छ? हाम्रै ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडामा रहेको सरोज फ्रेस हाउस एन्ड सप्लायर्स जानुहोस् न।
0: ए, अनि त्यहाँ मासु चाहिँ के को पाइँदो रहेछ?
1: त्यहाँ त सधैँ ताजा राँगा र सुँगुरको मासु पाइन्छ नि, साथै राँगा, भैँसी, सुँगुर खरिद वा बिक्री पनि गरिन्छ।
0: ओहो, यो त एकदमै सजिलो रहेछ। बरु सम्पर्क नम्बर पनि भनिदिइहाल्नुहोस् न।
1: सम्पर्क नम्बर प्रोपाइटर सरोज कुखरे 98-62-81-252, अरुणा 98-62-49-46-39।
0: सरोज फ्रेस हाउस एन्ड सप्लायर्स, सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडा ओखलढुङ्गा।
1: ताजा मासु सुपथ मूल्य र भरपर्दो सेवा, एकपटक सेवा लिनुहोस्, फेरि फेरि सम्झिनु हुनेछ।
2: माया, तिम्रो बगैँचा त कस्तो राम्रो भएछ, कसरी यति सुन्दर बनायो है? मेरो पनि कार्यालय सँगै आफ्नै घर पनि निर्माण सम्पन्न हुन लाग्यो। यस्तै सुन्दर बगैँचाले सजाउने अनि मेरो पुर्ख्यौली बाजु जमिनमा फलफुलको बिरुवा रोप्ने सोच्दैछु। कहाँ पाइन्छ होला यो सबै सुविधा?
0: ल, तिमीलाई थाहा छैन, यो सबै काम त ओखलढुङ्गाकै पहिलो इन्दिरा नर्सरी तथा कृषि फर्मले गरिदिइहाल्छ नि। त्यहाँ सजावटका लागि फुलहरू, मनी प्लान्ट, धुपी, कटहर, लिची, हरुबरु लगायतका सबै किसिमका बिरुवाहरू सुपथ मूल्यमा पाइन्छ।
2: ए लौ, कस्तो राम्रो सेवा दिने रहेछ। कसरी काठमाडौँबाट फुलहरू ल्याउने होला भनेर चिन्तित थिए। ल, मलाई सम्पर्क नम्बर देऊ त, म नि बुझिहाल्न पर्यो।
0: 98-46-66-33-25 र 98-19-90-59-26 सिधै इन्दिरा खतिवडालाई सम्पर्क गर्न सकिन्छ।
2: इन्दिरा नर्सरी तथा कृषि फार्म, सिद्धिचरण नगरपालिका 4 रुम्जटार र सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडा ओखलढुङ्गा।
3: वर्षायाम सुरु भएसँगै पानीका मुहानहरू दूषित हुने जोखिम बढ्छ। दूषित पानीले झाडा पोखला, हैजा, टाइफाइड लगायतका रोग निम्त्याउन सक्छ।
4: त्यसैले पिउने पानीलाई कम्तीमा 3 मिनट उमालेर, फिल्टर गरेर वा क्लोरिन प्रयोग गरी शुद्ध बनाएर मात्र प्रयोग गरौँ।
0: पानीको मुहान वरपर फोहोर नगर्ने, पशु चौपाया प्रवेश गर्न नदिने र नियमित सरसफाई गर्ने पानी बसालौँ।
4: स्वच्छ मुहान, शुद्ध पानी र स्वस्थ परिवारका लागि सबैको सहभागिता आवश्यक छ।
3: खानेपानी तथा सरसफाई डिभिजन कार्यालय ओखलढुङ्गा।
5: मानसिक स्वास्थ्य बिना स्वास्थ्य जीवन सम्भव छैन। आफ्नो र परिवारका सदस्यहरूको मानसिक स्वास्थ्यको सधैँ ख्याल गरौ। मनमा अत्याधिक डर, चिन्ता, तनाव बढ्ने जस्ता लक्षणहरू दैनिक जीवनमा देखिए र फरक महसुस भए नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरौं। मानसिक स्वास्थ्य तथा मनोसामाजिक समस्या भएका व्यक्तिहरूले अन्य व्यक्ति सरह मर्यादापूर्ण जीवन बाँच्न अधिकार प्रयोग गर्ने वातावरण बनाउनका लागि सहकार्य गरौं।
6: समुदायको हितको लागि आफ्नो एफएम ओखलढुङ्गाद्वारा जनहितमा जारी सन्देश।
7: बलात्कार, कुटपिट, गाली गलोज, मानसिक यातना या कुनै पनि किसिमका लैङ्गिकताका आधारमा भएका हिंसाहरूलाई लैङ्गिक हिंसा भनिन्छ। यस्ता कुनै पनि किसिमका घटनाहरू महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा पुरुषलाई भएमा त्यस्ता प्रभावितलाई जिल्ला अस्पताल ओखलढुङ्गाको ओसिएमसीमा निशुल्क रूपमा गोपनीयताका साथ स्वास्थ्य र कानुनी सेवा प्रदान गरिन्छ।
0: थप जानकारीको लागि ओसिएमसीको फोन नम्बर 9852-08-2488 सम्पर्क गर्न सक्नुहुनेछ।
8: के तपाईँ स्वास्थ्य उपचार गराउने ठाउँको खोजीमा हुनुहुन्छ?
9: यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्।
8: रुम्जाटार पोलिक्लिनिक एन्ड डायलोसिस सेन्टर प्राली।
10: हाम्रा सेवाहरू दैनिक बिरामी जाँच सेवा,
11: मुटु, मृगौला र कलेजो सम्बन्धी विशेष ल्याब सेवा,
12: एक्सरे सेवा,
10: 24 घण्टा इमर्जेन्सी सेवा,
11: एमसीएच सेवा, परिवार नियोजन सेवा
12: एवं पशु तथा पन्छीको औषधि समेत पाइन्छ।
10: साथै 50-70 जनाको एकै पटक तालिम प्रदान गर्न सकिने तालिम हलको व्यवस्था सँगै खाना तथा बासको व्यवस्था तथा गाडी रिजर्भको व्यवस्था गरिएको छ।
11: सम्पर्क पद्मा मेडिकल हल, सिद्धिचरण नगरपालिका 4 रुम्जाटार ओखलढुङ्गा। फोन नम्बर 0735-41-124।
13: Tú estás escuchando a FNOFM en 104.8 MHz.

0: भूकम्प जहिले र जति बेला पनि आउन सक्छ।
1: त्यसैले भूकम्पको समयमा लिएर हिँड्ने झटपट झोला तयारी अवस्थामा राख्नु पर्छ। झोलामा टर्च लाइट, रेडियो, एक दिनका लागि पुग्ने चिउरा तथा तयारी सुक्खा खाना, खाने पानीको बोतल, जरुरी औषधिहरू र आफ्नो कागजातको फोटोकपीहरू राख्न सकिन्छ।
0: भूकम्प गएपछिको समयमा टेलिफोन सञ्जाल व्यस्त रहने भएकोले सकभर मोबाइलबाट टेक्स्ट सन्देशहरू आदान प्रदान गर्नु पर्दछ।
1: चर्किएका तथा भत्किएका घर एवं अन्य संरचना भित्र नबस्ने, किनभने भूकम्पका पराकम्पले यस्ता संरचनाहरू भत्काएर जनधनको थप क्षति हुन सक्छ।
0: भूकम्पको समयमा खस्ने वस्तुहरू फर्निचर, फोटो फ्रेम, सजावटका वस्तु, पुस्तक र्याक, ग्यास सिलिन्डर जस्ता सामग्रीहरू ठिकसँग राख्नु पर्दछ।
1: भूकम्प आएको बेला सुरक्षित रहन घुँडा टेकेर गुडुल किने, यदि ओत लाग्ने ठाउँ छैन भने आफ्नो टाउको र घाँटीलाई सुरक्षित राख्नु पर्छ।
0: जब भूकम्प रोकिन्छ, आगलागी, पहिरो, ढुङ्गाहरू खस्नु, बाढी जस्ता जोखिमहरू हुने भएकोले जोखिम कम गर्नका लागि सावधानी अपनाउनु पर्दछ।
1: भूकम्प आएको बेला चिच्याउनु हुँदैन, शान्त रहनु पर्छ।
0: प्राकृतिक रूपमा भूकम्प जाँदा आफैमा दन्जनको क्षति हुँदैन, तर कमजोर संरचना र सचेतनाको अभाव जस्ता असुरक्षित प्रचलनहरूका कारण जनधनको क्षति हुने भएकोले सचेत रहनु पर्दछ।
1: यदि भूकम्प आयो र सहयोग चाहिएमा ओखलढुङ्गाको निम्न फोन नम्बरहरूमा सम्पर्क गर्न सकिनेछ।
0: नेपाल रेडक्रस सोसाइटीको फोन नम्बर 037-520-178,
1: जिल्ला प्रशासन कार्यालय 037-520-133,
0: जिल्ला प्रहरी कार्यालयको नम्बर 9852-88-90-50।
1: समुदायको हितको लागि आफ्नो एफएम परिवार ओखलढुङ्गा।
2: ए एन्जिला, तिमीले त कस्तो राम्रो राम्रो डिजाइनको गहना फेरिरहेको हौ। होइन, कुन पसलबाट किन्छौ?
3: दयाल सुन साथी उद्योगबाट ल्याउँछु नि, त्यहाँ त जस्तो सुकै डिजाइनमा पनि गरगहना किनबेच गरिन्छ नि।
2: ए हो र, त्यसो त म पनि अब दयाल सुन साथी उद्योगमै जान्छु। एउटा सानो डिजाइनमा सिक्री, औठी, अनि आमाको लागि पुरानो डिजाइनमा मालबाडी, दिदीको लागि मङ्गलसूत्र पनि बनाउनु छ। लौ म त लागे है दयाल सुन साथी उद्योगतिर।
4: हाम्रा सेवाहरू,
2: अर्डर अनुसार नयाँ तथा पुराना डिजाइनका सुनचारीका गरगहना बनाइन्छ।
4: पुरानो सँग नयाँ सट्टापट्टा गरिन्छ।
2: बिना रसायन गहना बनाइन्छ।
4: बनाइराखेकै रेडिमेड गरगहना पनि पाइन्छ।
5: समुदायको हितका लागि आफ्नो एफएम 104 आफ्नो घर।
6: आफ्नो एफएम टाइम चेक।
7: अहिले अपराह्नको 4 बज्यो।
8: टाइम चेकको साथमा अन्दयाल सुनचाँदी उद्योग तथा भाँडा पसल, सिद्धिचरण नगरपालिका 11, बालमन्दिर माथि उखलढुङ्गा।

0: वर्षायाम शुरू भएसँगै पानीका मुहानहरू दूषित हुने जोखिम बढ्छ। दूषित पानीले झाडा पोखला, हैजा, टाइफाइड लगायतका रोग निम्त्याउन सक्छ।
1: त्यसैले पिउने पानीलाई कम्तीमा 3 मिनट उमालेर फिल्टर गरेर वा क्लोरिन प्रयोग गरी शुद्ध बनाएर मात्र प्रयोग गरौँ।
2: पानीको मुहान वरपर फोहोर नगर्ने, पशु चौपाया प्रवेश गर्न नदिने र नियमित सरसफाई गर्ने पानी बसालौं।
1: स्वच्छ मुहान, शुद्ध पानी र स्वस्थ परिवारका लागि सबैको सहभागिता आवश्यक छ।
0: खानेपानी तथा सरसफाई डिभिजन कार्यालय ओखलढुङ्गा।

हजुर, सम्पूर्ण लोकगीत संगीतको धरोहर कार्यक्रम लोक सारथी अब प्रत्येक दिन साँझको 4 बजेदेखि 5 बजेसम्म तपाईँकै रेडियो सेटमा सुन्न र सहभागिता जनाउन नबिर्सनुहोला कार्यक्रम लोक सारथी।

हजुर नमस्कार नमस्कार नमस्कार अनि हार्दिक स्वागत एवं न्यानो अभिवादन टक्र्याउँछौ तपाईँ सम्पूर्णलाई यति बेला कार्यक्रम लोकसारथीमा। अहा श्रोता एवं मित्र तपाईँ यति बेला कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कहाँ के कस्तो अवस्थामा हुनुहुन्छ, जहाँ जस्तो अवस्थामा भए पनि कार्यक्रम लोकसारथी कति बेला आउँछ सुन्न अनि सहभागिता जनाउन पाइन्छ भनेर प्रतीक्षा गरेर बसिरहनु भएको थियो होला। तपाईँको पर्खाएको घडीलाई एकैसाथ समाप्त पार्दै कार्यक्रम लोकसारथीमा हामी आज पनि उपस्थित भइसकेका छौँ। मलाई प्रविधि संयोजनबाट यति बेला साथ मिलिराखेको छ प्राविधिक साथी प्रिया मगरको भनी आवाजमा उपस्थित भएको छु म वीरेन्द्र गिरी, बाँकी साथ तपाईँको पनि रहन्छ। आज हिन्दू नेपाली नारीहरूको महान पर्व हरितालिका तीज, आज विभिन्न पूजा आजा गरेर तीज पर्व मनाउने गरिन्छ। हिजो दर खानका लागि चेलीबेटीहरू माइत आइसकेपछि आफ्नो मामा घर गइसकेपछि अथवा आफ्नो पाइक पर्ने ठाउँमा माइती वा माइती जन्ने ठाउँमा गइसकेपछि दर खाएर आज व्रत लिने र नाचगान गर्ने समय पनि हो र त्यसैमा धेरै व्यस्त हुनुहुन्छ होला। र कार्यक्रम लोकसारथीमा आज हामी यही विषयमा कुराकानी गर्नेछौँ। आज हरितालिका तीजका बारेमा कुराकानी गर्दैछौँ। तपाईँका गाउँठाउँमा के हुँदैछ, कतिको तीज मनाउँदै हुनुहुन्छ, मेला कति लागेको छ भन्ने कुरा हामी आजको कार्यक्रममा तपाईँसँग कुराकानी गर्नेछौँ। हामीलाई विभिन्न साझेदार रेडियोहरूबाट एकैसाथ सुनिरहनु भएको छ। अब म सरस्वती रेडियोहरूको नाम अनि प्राविधिक मित्रहरूको नाम यहाँबाट जानकारी गराउँछु। सामुदायिक रेडियो महिला आवाज 90 मेगाहर्ज खलङ्गा प्युठानबाट सुशीला मगर, रेडियो स्वर्गभूमि 93 मेगाहर्ज भिङ्ग्री प्युठानबाट सन्तोष सुनार, रेडियो झुलेनी 104.7 मेगाहर्ज बिजवार प्युठानबाट यमुना धामी, रेडियो पाडिनी 99.1 मेगाहर्ज अर्घ खाँचीबाट प्रकाश प्युठानी, रेडियो मालारानी 95.7 मेगाहर्ज र रेडियो निरसिम्हा 107.1 मेगाहर्ज अर्घ खाँचीबाट राम खड्का, र सामुदायिक रेडियो स्काई 90.4 मेगाहर्ज तमघास गल्मीबाट सुषमा मल्ल अनिल खत्रीले साथ दिइरहनु भएको छ, रेडियो सारथी 107.4 मेगाहर्ज खरबाङ बागलुङबाट अनिस पाठक, रेडियो छत्राभूमि 93.6 मेगाहर्ज पौधी अमराई गुल्मीबाट प्रकाश आचार्य, रेडियो सारथी 107.4 मेगाहर्ज खरबाङ बागलुङबाट अनिस पाठक, रेडियो मोती 88.4 मेगाहर्ज छाप स्याङ्जाबाट कृष्ण बस्याल, रेडियो कपिल वस्तु 104.2 मेगाहर्ज कपिल वस्तुबाट रिमा भर, सामुदायिक रेडियो देवघाट 102.6 मेगाहर्ज देवघाट तनहुँबाट नम्रता नेपाली, दमौली एफएम 94.2 मेगाहर्ज दमौली तनहुँबाट सन्देश चडाई, रेडियो फेमस एफएम 94.3 मेगाहर्ज कोहलपुर बाँकेबाट सुदीप कुमार थारू, रेडियो भोटेउडार 90.8 मेगाहर्ज लमजुङबाट प्रमिला रेग्मी, रेडियो सुनवल 90.7 मेगाहर्ज नवलप्रासीबाट दुर्गा पौडेल, रेडियो जननी 90.6 मेगाहर्ज पोखराबाट प्रतिमा गुरुङ, रेडियो क्रान्ति 90.4 मेगाहर्ज काभ्रे प्लाञ्चोक कोसीपारीबाट नकुल घरती, रेडियो मौराखारा 107.5 मेगाहर्ज रुकुम पश्चिमबाट ज्ञानी खड्का, रेडियो आफ्नो एफएम रुकुम पश्चिममा 90.4 मेगाहर्जबाट साथ मिलिराखेको छ प्राविधिक साथी मनिषा डागीको भनी, रेडियो आफ्नो एफएम 104.8 मेगाहर्ज ओखलढुङ्गाबाट बिनुमाया राईले साथ दिइरहनु भएको छ। यसै क्रममा हामीलाई रेडियो लालीगुराँस 105.2 मेगाहर्ज धनकुटाबाट जानु तामाङ, रेडियो खबरपालिका 88.7 मेगाहर्ज धनकुटाबाट खड्काराज बस्नेत आकाशले साथ दिइरहनु भएको छ। यसै क्रममा रेडियो रामेछापमा रहेको रेडियो झन्कार 97.5 मेगाहर्ज रामेछापबाट अनिता रसाइली अनुले साथ दिइरहनु भएको छ। यसै क्रममा रेडियो बेलका एफएम 100.9 मेगाहर्ज उदयपुरबाट आजम्बर पुलामी, रेडियो लालीगुराँस नभएर रेडियो मेन्स्याम एफएम 103.4 मेगाहर्ज तेह्रथुमबाट रिजु कार्कीले साथ दिइरहनु भएको छ। रेडियो बेलका एफएम 100.9 मेगाहर्जबाट आजम्बर पुलामी उदयपुरबाट, रेडियो मनसरोवर 92.1 मेगाहर्ज हुम्लाबाट धनबहादुर भण्डारीले साथ दिइरहनु भएको छ। रेडियो यसै क्रममा हामीलाई रेडियो सरोवर 92.5 मेगाहर्ज हेटौडाबाट एलिसा ढुङ्गानाले साथ दिइरहनु भएको छ। रेडियो भरोसा 104.9 मेगाहर्ज दाङ घोराईबाट दीपक पुनले साथ दिइरहनु भएको छ। रेडियो
मध्य पहाड 88.2 MHz सल्यानबाट गोरखडागी रेडियो मूर्तिचुला 93.5 MHz, रेडियो डोल्पा 101.4 MHz, रेडियो सत्यवाणी 104 MHz लगायतका विभिन्न रेडियो स्टेशनहरूबाट एकैसाथ सुनिरहनु भएको छ। कार्यक्रम लोकसारथी तपाईँ सुन्दै हुनुहुन्छ। हामी यति बेला कार्यक्रम लोकसारथीमा छौँ र कार्यक्रम लोकसारथीमा तपाईँ फोन डायल गर्न सक्नुहुन्छ 98 68 39 40 को नम्बरमा। आज हामी तिजका बारेमा कुराकानी गर्नेछौँ। विशेष तिज पर्व तपाईँको गाउँघरमा कसरी मनाउँदै हुनुहुन्छ भन्ने कुरा आज हामी गर्नेछौँ। र तपाईँ कुनै मेलामा हुनुहुन्छ, कुनै नाचगानमा हुनुहुन्छ भने त्यहाँ गाइएका मौलिक तिजका भाकाहरू तपाईँले हामीलाई सुनाउनु होला। म तपाईँलाई आग्रह गरे आज दिदी बहिनीहरू आउनु भयो भने दिदी बहिनीहरूले तिजको गीत पनि गाउन पाउनुहुन्छ। यो कुरा म तपाईँलाई जानकारी गराए। आउनुहोस् कार्यक्रमको शुभारम्भ स्वरूप एउटा गीत राख्छौँ। गीतपछि तपाईँको माझमा फेरि आउँछौँ। यो गीत तपाईँको लागि, गीतपछि फेरि आउँछौँ।

0: यो गीतपछि तपाईँलाई फेरि पनि स्वागत छ। कार्यक्रम लोकसारथीमा छौँ। तपाईँ यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ। सामुदायिक रेडियो जलजला लगायतका देशैभरिका विभिन्न साझेदार रेडियोहरूबाट एकैसाथ कार्यक्रम लोकसारथी यति बेला प्रसारण भइराखेको छ। आज हरितालिका तीज, आज नेपाली महिला दिदी बहिनीहरूले तीज पर्व मनाउँदै हुनुहुन्छ। यसपालि अलिकति दुखद रह्यो तीज पर्व, किनभने रसुवा बाढीले गर्दाखेरि अलिकति दुखान्त छ। सबै ठाउँमा एकै नाचको तीजको रमझम छैन, यो बेलामा नाचगान छैन, र पनि हाम्रो मौलिक पर्व, हाम्रो मौलिक परम्परा र संस्कृतिलाई संरक्षण गर्दै सम्वर्धन गर्दै हामीले यो पर्व मनाउनु पर्ने हुन्छ। हाम्रो परम्परागत हिसाबमा कतिपय दिदीबहिनीहरू पानी नखाइकन व्रत बस्नुहुन्छ र उहाँहरूले उहाँहरूको स्वास्थ्यमा अलिकति नकारात्मक प्रभाव पर्छ। यदि तपाईँको स्वास्थ्य ठिक छैन, औषधि खाँदै हुनुहुन्छ, डाक्टरले तपाईँलाई भोकै नरहन सुझाव दिन्छ भने कृपया तपाईँले आफ्नो स्वास्थ्यलाई जोखिममा राखेर व्रत नलिँदा पनि हुन्छ, म तपाईँलाई आग्रह गर्छु। यति बेला पहिलो साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर। नमस्कार हजुर। नमस्कार हजुर।
1: हेलो, सुनेको?
0: नमस्कार हजुर।
1: नमस्कार,
0: को बोल्नु भयो, कहाँबाट?
1: हजुर, म रुटीगढी सार रोल्पादेखि जीवन मगर बोल्दैछु। है,
0: जीवन मगर बोल्दै हुनुहुन्छ रुटीगढीबाट?
1: हजुर।
0: के छ जीवनजी, हालखबर?
1: सबै ठिक छ, अहिले सबै ठिक छ भनौँ है।
0: सबै ठिक छ, हुन्छ। कार्यक्रममा आउनु भएको छ जीवनजी, आज तीज कसरी मनाउँदै हुनुहुन्छ?
1: अहिले हालको अवस्थामा भन्नु पर्दाखेरि मैले चाहिँ तीज चाहिँ अहिले केटिनमा मनाउँदै छु। अब तीज अब नाच हेरेर यताउता त मनाएको छ होइन, त्यतिकै वैदेशिक रोजगारीको तयारीमा हिँड्दैछु, बाटोमा भनौँ न।
0: हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो। अब तीज पर्वको शुभकामना राख्नुहोस्।
1: ओके, मेरो घर परिवार सबै, अनि त्यसो गरेर मेरो बुढी, अनि त्यसो गरेर सबैलाई ह्याप्पी तीज, अनि सबैजनालाई भन्न चाहन्छु है।
0: हुन्छ, अहिलेको लागि तपाईँलाई बिदा गर्छौँ, नमस्ते।
1: नमस्कार।
0: टेलिफोन सम्पर्कमा जीवन आउनु भएको थियो रुन्टीगढीबाट। आज दिदी बहिनी आउनु भयो भने तीजका गीत सुन्न पाउँछौँ है, दिदी बहिनीको आवाजबाट हामीले तीजका गीत सुन्नेछौँ, किनभने आज विशेष यो पर्व दिदी बहिनीहरूले तीजका गीतहरू गाएर आफ्नो वेदना पुग्ने यो दिन हो। आजको यो पावन दिन, पवित्र दिन, एउटा यो पवित्र दिनको अवसरमा हामी यहाँ छौँ। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। कहाँदेखि को हुनुहुन्छ? नमस्कार हजुर। नमस्कार हजुर। टेलिफोन सम्पर्कमा साथी हुनुहुन्थ्यो, उहाँसँग हामी कुराकानी गर्न सकेनौँ। पालो तपाईँको हो, फोन गर्नुहोला 9868-39-40 नम्बर तपाईँको लागि हामी खुला गरेका छौँ। फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। के छ साथी, हुनुहुन्छ? आउनु भएको छैन, आज धेरै साथीहरू बिजी हुनुहुन्छ, मलाई थाहा छ। धेरै साथीहरू मेला हेर्न जानुभएको छ, मेला हेर्न जानु पनि पर्यो फेरि, वर्षा दिनमा आउने तीज होइन, तीजको बेलामा त मेला हेर्न नगएर कहिले जाने त होइन, त्यसपछि मौका पाउनु पर्यो नि, मौका पाइँदैन, त्यसैले साथीहरू मेला हेर्न जानु भएको छ। मेला हेर्न जानुपर्छ, रमाइलो पनि गर्नुपर्छ, हाम्रा परम्परा, हाम्रा मौलिक चाडपर्व यिनै हुन्। त्यो कारणले गर्दाखेरि तपाईँ मेलामा हुनुहुन्छ र कार्यक्रम सुन्दै हुनुहुन्छ भने पनि कार्यक्रममा फोन डायल गर्नुहोला, हामी तपाईँसँग कुराकानी गरौँला। यो कुरा म तपाईँलाई जानकारी गराएँ। 9868-39-40 नम्बर तपाईँको लागि खुला गरेका छौँ, फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। नम्बर तपाईँको लागि हामी खुला गरेका छौँ। तपाईँ कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कहाँ के कस्तो अवस्थामा हुनुहुन्छ, जहाँ जे जस्तो अवस्थामा भए पनि यति बेला हामीलाई सुनिरहनु भएको छ भन्ने पूर्ण अपेक्षा मैले यहाँबाट लिइराखेको छु। यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर।
2: हजुर, नमस्कार दाजु, हेप्पी तीज भन्न चाहन्छु।
0: धेरै धेरै धन्यवाद छ तपाईँलाई। कहाँदेखि को बोल्नुभयो?
2: मनिषा कुँवर।
0: मनिषा कुँवर, के छ मनिषाजी, बागलुङतिरको हालखबर?
2: एकदम ठिक छ, पानी सिमसिम पानी परिरहेछ, ठिकै छ भन्नुपर्छ अनि त्यतातिर सुनाउन।
0: हाम्रोतिर पनि एकदम ठिकठाक छ। कार्यक्रममा आउनु भएको छ, कुन रेडियोबाट सुन्नुभयो हामीलाई? आज मनिषाले तीज कसरी मनाउँदैनुहुन्छ?
2: आज घरमा बस्ने, त्यतिकै घरमा बस्ने अनि रमाइलो गर्ने, त्यसरी नै मनाउँछु।
0: आज नाच गान गर्न नजाने?
2: नै, नाच गान नगर्ने रे।
0: नगर्ने, अहिलेको पालो नगर्ने हैन?
2: हजुर हजुर।
0: अनि व्रत लिनु भएको छ कि छैन?
2: नै, लिएको छैन।
0: ओहो है,
2: हजुर।
0: किन नलिनु भएको नि?
2: फेरि लिनु पर्ला नि।
0: फेरि लिने होइन? ल, आज कुन गीत? आज एउटा गीत गाइदिनु पर्यो, अब चेलीबेटीहरूको गीत त सुन्नु पर्यो क्यारे, होइन?
2: गीतै आउँदैन मलाई त्यसको।
0: एउटा गाइदिनुहोस् न।
2: लौरी हरायो, लौरी हरायो, यति नै हो, म जान्दिनँ।
0: लौरी हरायो होइन?
2: हजुर।
0: हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो, फेरि आउनुहोला। अहिलेको लागि शुभकामना राख्नुहोस् तिजको।
2: फर्स्ट अफ अल हजुरलाई सम्झिन चाहे तिजको पनि शुभकामना भन्न चाहन्छु, अनि टेक्निसियनमा भएको साथीलाई, अनि मसँग रङ्गको बाबा, अनि फेरि भाउजू, अनि हजुरआमा, अनि मम्मी, अनि मेरो साथी गजेन्द्र भण्डारीलाई पनि तिजको धेरै धेरै शुभकामना भन्न चाहन्छु। जति पनि नाम छुटेको सम्पूर्ण साथीलाई ह्याप्पी तिज भन्दै छुट्टिन्छु। नमस्ते।
0: नमस्ते। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, मनिषा कुवर, उहाँसँग कुराकानी गरिसकेका छौँ। आज विशेष दिदी बहिनीहरूले चाहिँ गीत गाइदिनु होला, किनभने आज ठाउँ ठाउँमा रमाइलो भएको छैन, हामी यहाँ रेडियोबाटै भए पनि अलिकति गीत त सुनौँ है भन्ने हो। यति बेला अर्को साथी हुनुहुन्छ। नमस्ते हजुर।
3: हजुर दर्शन, नमस्ते।
0: नमस्ते हजुर, को बोल्नु भयो, कहाँबाट?
3: हजुर, म चाहिँ शान्ति मगर, तिवाङबाट है।
0: ओहो, तिवाङबाट शान्ति मगर, धेरै लामो समयपछि आउनुभयो नि शान्तिजी।
3: त्यसै त्यस्तै भन्नुपर्छ, बिचमा सुन्न पाइएन त्यही भएर आइएन।
0: आहा, सुन्न पाउनु भएन त्यही भएर आउनु भएन होइन?
3: अनि सुनेको भए त म आइहाल्थे नि त।
0: तपाईँ सुन्नु पर्यो नि, आफूले नसुन्ने अनि
3: होइन,
0: तेवाङको मान्छे त बसाइसरा जस्तै मान्थे कि मैले, त्यही भएर भने कि
3: तपाईँले मानेको मात्र हो, त्यस्तो नहुन पनि सक्छ क्या?
0: ए, नहुन पनि सक्छ।
3: हजुर
0: ल, ठिक छ, कार्यक्रममा आउनु भएको छ, तिजको व्रत लिनु भएको छ कि छैन? कतिको रमाइलो छ तेवाङतिर तीज पर्वको?
3: होला अब अब सुरु हुन्छ होला नाचगान चाहिँ, म चाहिँ घरै छु, थाहा भएन खासै है, अब सुरु हुन्छ होला।
0: ए ल, अब हाम्रो शान्तिजीले आज कुन गीत गाउनुहुन्छ? एउटा गीत त गाउनु पर्यो, महिला दिदी बहिनीको गीत हामी सुन्ने भनेर कार्यक्रममा भनेका छौँ है।
3: कस्तो, मलाई गीत आउँदैन?
0: तिजको गीत एउटा गाउनु पर्यो।
3: हो र,
0: एउटा गाइदिनुहोस्
3: ल। म खासै त आउँदिन, त्यही पनि हल्का कोसिस गर्छु है।
0: हुन्छ, गाउनुहोस्। शान्तिजी सुरु गर्नुहोस्। टेलिफोन सम्पर्कमा शान्ति तिवाङबाट आउनु भएको थियो। मैले अहिले नै भनेको छु, आज दिदी बहिनी आउनुभयो भने एउटा गीत त गाउनै पर्छ, किनभने तिज पर्व हो, तिज पर्व विशेष गरी दिदी बहिनीको गीत नसुनिकन त यो पर्वको मजै आउँदैन होइन? त्यो कारणले गर्दाखेरि तिजको पर्वमा तिज गीत गाउन दिदी बहिनी चाहिन्छ। 9868309040 नम्बर तपाईँको लागि खुला गरेका छौँ, फोन डायल गर्नुहोला। नमस्कार हजुर। नमस्कार हजुर। टेलिफोन सम्पर्कमा अलिकति डिस्टर्ब आयो, कृपया मोबाइल फोनको लाउड स्पिकर नगरिदिनु होला, एयरफोन लगाएर नबोलिदिनु होला। त्यसो गर्नुभयो भने तपाईँको आवाज हामीले मजाले सुन्न सक्छौँ है। म तपाईँलाई आग्रह गर्छु, 9868309040 नम्बरमा फोन डायल गर्नुहोला, नम्बर तपाईँको लागि खुला गरेका छौँ। के छ साथी, हुनुहुन्छ? हुनुहुन्न भन्नुभएको छ। अब गीत राख्छौँ क्यारे सा दिदी बहिनीहरू सब साह्रै बिजी हुनुभयो, साह्रै मेला मेलामा जानुभएको छ होइन। अब गीत राख्छौँ, गीतपछि तपाईँको माझमा फेरि आउँछौँ यो गीत तपाईँको लागि।

0: यो गीतपछि तपाईँलाई फेरि पनि स्वागत छ। कार्यक्रम लोकसारथीमा छौँ, तपाईँ यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ। आज हरितालिका तीज, आज तीज पर्व मनाउँदै गर्दाखेरि तपाईँको गाउँ घरमा तीज पर्व कसरी मनाउँदै हुनुहुन्छ, तीज पर्वको महत्त्व के छ तपाईँको गाउँघरमा, कसरी तीज पर्वलाई लिने गर्नुभएको छ, लगायतका यिनै कुराहरू गर्नेछौँ। आज दिदी बहिनीको मुखबाट तीजका भाकाहरू सुनेछौँ। यति बेला साथी नमस्कार छ, को बोल्नुभयो, कहाँबाट? पूजा बुढा थोकी लुङ्ग्री गाउँपालिकाबाट। के छ लुङ्ग्री गाउँपालिकातिरको हाल खबर पूजाजी? हाम्रो पनि एकदम ठिकठाक छ। पूजाजीको आवाज हल्का ठुलो बनाउनु है। अनि के गर्दै हुनुहुन्छ आज भोलि? पूजाको आवाज एकदमै सानो आइराखेको छ है। पूजाले लाउड स्पिकर बन्द गर्नु पर्यो। ल, कार्यक्रममा आउनु भएको छ। आज तीज पर्व कसरी मनाउँदै हुनुहुन्छ? अनि नाच्न जानु भएन? अनि व्रत बस्नु भएको छ कि छैन? ए, बस्नु भएको छैन। लाज अब एउटा गीत गाइदिनुहोस् ल तपाईँले। एउटा गीत गाइदिनुहोस्। तिजका गीतहरू गाउन पाइन्छ।
1: आयो चेली माइती सम्झेगा तीजै को दिलैमा, रङ्ग कम्मै हात्ने हो रामाइलो दिलैमा। आयो चेली माइती सम्झेगा तीजै को दिलैमा, भीतमा रङ्ग कम्मै हात्ने हो रामाइलो दिलैमा। गिन गिन मादल गिन गिन बजाइ देऊ, सुर सुरमा नाच्ने दिला लजाइ देऊ, गिन गरीको छौ सन्तुमा, फेरि बोलाऊ सन्मै तिरखान, गिन गरीको छौ सन्तोरीलाई हरकान, सिधमा फेरि बोलाऊ सन्मै तिरखान। हजुर यति नै
0: हुन्छ। कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो। फेरि फेरि व्यवसायमा आउनुहोला। अब तिजको शुभकामना राख्नुहोस् ल।
1: चाहन्छु अनि प्राविधिकलाई आज तिज मनाएर बस्नुहुने जति पनि दिदी बहिनीहरूलाई र त्यहाँहरूलाई सम्झिँदै म बिदा हुन चाहन्छु।
0: नमस्ते। टेलिफोन सम्पर्कमा पूजा बुढा थुकी आउनु भएको थियो लुङ्ग्री गाउँपालिकाबाट, उहाँसँग कुराकानी गरिसकेका छौँ। पालो तपाईँको हो, फोन गर्नुहोला 9868309940 नम्बर तपाईँको लागि खुला गरेका छौँ। फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। नम्बर तपाईँको लागि हामी खुला गरेका छौँ। तपाईँ यति बेला अर्को साथी हुनुहुन्छ। नमस्कार हजुर, नमस्कार हजुर। अब हेर्नुहोस् त, यता फोन गर्नुभएको छ, उता गीत रेडियो सुनेर बस्नु भएको छ। कृपया फोन गरिसकेपछि तपाईँको रेडियोभन्दा अलिक टाढा गइदिनु होला, म तपाईँलाई आग्रह गर्छु। 9868609940 फोन डायल गरिसकेपछि रेडियोभन्दा टाढा गइदिनु होला, म तपाईँलाई आग्रह गरेँ। यति बेला के छ साथी हुनुहुन्छ, आउनु भएको छैन भन्ने कुरा आयो। 9868609940 नम्बर तपाईँको लागि खुला गरेका छौँ। फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउनु होला। यति बेला साथी नमस्कार छ, कहाँदेखि को बोल्नुभयो? नाम के भन्नुभयो? तिर्सना सुनुवार। के छ तिर्सनाजी हाल खबर?
2: एकदमै ठिकै छ भाइ, हजुरहरू के छ?
0: हाम्रो पनि एकदम ठिक छ। तपाईँ कुन ठाउँबाट बोल्दै हुनुहुन्छ?
2: फिक्कल।
0: ए, फिक्कलबाट। कुन रेडियोबाट सुन्नुभयो हामीलाई? आफ्नो एफएमबाट हामीलाई सुन्नु भयो होइन?
2: हजुर।
0: अनि तीज कसरी मनाउँदै हुनुहुन्छ सिन्धुली फिक्कलतिर बताइदिनु न।
2: खासै मनाएन भन्नु सर भाइ।
0: किन नि न मनाउनु भएको? ल आज तपाईँले एउटा तीजको गीत गाउनु पर्छ। ल एउटा गाइदिनुहोस्। हुन्छ लगाउनुहोस्।
2: आयो चेली माइती सम्झेर तिजैको बेलैमा, रित मरुन्जेल कम्मर बाँच्ने हो रमाइलो बेलैमा, गिन गिन मदल गिन गिन मदल नबजाइदेऊ, सुर सुरमा नाच्ने बेला हल्का लजाइदेऊ, यही गरी पठाउँछन् छोरीलाई दरखाना, जति पनि दिदी दिदी बहिनीहरूले तिज मनाउँदै हुनुहुन्छ सबैलाई ह्याप्पी तिज भन्न चाहन्छु। नमस्ते।
0: टेलिफोन सम्पर्कमा आउनु भएको थियो तिर्सना सुनवार फिक्कल सिन्धुलीबाट, उहाँसँग कुराकानी गरिसकेका छौँ। पालो तपाईँको हो, तपाईँको गाउँघरमा तिज पर्व आजको यो पर्वलाई कसरी मनाइरहनु भएको छ जानकारी दिनुहोला 9868309040। यति बेला अर्को सहभागी, नमस्कार हजुर, टेलिफोन सम्पर्कमा कृपया मिस कल गर्ने काम चाहिँ नगर्नुहोला, म तपाईँलाई आग्रह गर्छु 9868309040। अर्का सहभागी, नमस्कार हजुर।
3: जानु पर्यो मेलामा तिजाको बेलामा, जानु पर्यो मेलामा, छोरीको आँसु छोरो
0: छोइला छोरीको आँसु छोरो छोइला। नमस्ते। बोल्नुभयो
3: गीता कार्की बनाउनुभयो
0: ओकलढुङ्गाबाट गीता कार्की होइन? के छ गीताजी हाल खबर तपाईँको?
3: ठिकै छ भा, ठिकै।
0: अनि आज के छ तिजमा व्रत बस्नु भएको छ कि छैन? व्रत बस्नु भएको छ। नाच गान गर्न जान नजानी तिजमा?
3: छैन, नाच गान हाम्रो मन्दिरमा बिहान पूजा गऱ्यौँ भने हाम्रो घरमै बसेर मनाएको यसपालि तिज।
0: यसपालि तिज घरमै बसेर मनाउनु भयो होइन? नत्र पहिला पहिला तपाईँको गाउँ घरमा कतिको रमाइलो हुन्थ्यो?
3: कति रमाइलो हुन्थ्यो नि, चेलीहरू आउजाउ गर्ने, यता पूजा लाउने, नाच गान कस्तो रमाइलो हुन्थ्यो, दर खाने भन्ने कति चलपल हुन्थ्यो, अहिले खासै त्यस्तो छैन
0: भाइ। ल कार्यक्रममा आउनु भएको छ, अब फेरि एउटा गीत गाइदिनुहोस् तपाईँले।
3: त्यति नै आउँदैन, यसो कार्यक्रमको यसो पालना गरेको मात्रै हो मैले।
0: आज त व्रत बसे मान्छेले त धेरै गीत गाउनु पर्छ भन्छ नि त। हुन्छ, कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो, अब शुभकामना राख्नुहोस् तिज पर्वको।
3: सबैभन्दा पहिला त मेरो भाइलाई नै, अनि यो नानीहरू काठमाडौँ छन्, नानीहरू राम्रोसँग तिज मनायो भन्दै छुटिन्छु भाइ।
0: नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो गीता कार्की, उहाँसँग कुराकानी गरिसकेका छौँ। पालो तपाईँको हो, फोन गर्नुहोला 9868309040 को नम्बर तपाईँका लागि खुला गरेका छौँ, फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउनुहोला। यति बेला अर्को सहभागी हुनुहुन्छ, नमस्कार हजुर, नमस्कार हजुर।
4: हेलो।
0: नमस्कार हजुर।
4: हजुर नमस्कार सर, नमस्कार।
0: को बोल्नुभयो कहाँबाट?
4: सर म भरतपुरबाट शिव सुनार बोलेको।
0: भरतपुरबाट, नाम के भन्नुभयो?
4: शिव सुनार।
0: शिव सुनार
4: हजुर,
0: के छ शिवजी हाल खबर तपाईँको?
4: एकदम ठिक छ सर, हजुरको के छ हाल खबर?
0: हाम्रो पनि एकदम ठिक छ। तपाईँको पार्वतीलाई माइत पठाउनु भयो कि नै?
4: पार्वतीलाई माइत पठाइसकेछु, साथमा पार्वतीको साथमा गणेश र अनि गणेशको बहिनीलाई पनि पठाएको छु।
0: ए सबैले पठाउनु भयो, एक्लै हुनुहुन्छ घरमा?
4: हजुर सर, हजुर ड्युटीमा छु म, ड्युटीमा।
0: तपाईँको दिदी बहिनी आउनु भएन?
4: हामी तिन दाजुभाइ र सबैभन्दा कान्छी बहिनी, अनि बहिनी चाहिँ बाहिर छ र उसलाई बाहिर भए तापनि हामीले चाहिँ यहाँ घरबाट एकदमै मिस गरिरहेको छौँ, होइन?
0: अनि तिज कसरी मनाइरहनु भएको छ त तपाईँहरूले? तपाईँको गाउँघरमा के हुँदैछ भरतपुरमा, विशेष गरी तिज पर्व कसरी मनाइँदैछ?
4: सर भरतपुरमा मैले आज, म अहिले अन ड्युटीमै छु र भरतपुरमा मैले आज बिहानदेखि मैले देखे अनुसार चाहिँ यहाँ चाहिँ आज प्राय जस्तो मन्दिरमै भिडभाड छ र एकदमै मान्छेहरू मन्दिरमा जाने होइन भगवान्को दर्शन गर्ने नै छ। त्यस्तो रमाइलो पहिलाको जस्तो रमाइलो होइन नाच्ने गाउने छैन। अब त्यसै देश शोकमा डुबेको समयमा होइन सबैजनाले आफ्नो तर्फबाट ती मृत आत्माहरूलाई पक्कै पनि मलाई लाग्छ मन्दिरमा गएर हार्दिक श्रद्धाञ्जली अर्पण गरिरहनु भएको छ र त्यही छ सर यताको माहौल।
0: के छ अनि तपाईँ कुन माध्यमबाट कार्यक्रम लोकसारथीमा जोडिनुभयो, सुन्नुभयो?
4: सर म चाहिँ अहिले गाडी चलाउँदै थिएँ अनि हजुर हजुर अनि यहाँ अरू अन्य साथीहरूले आमाहरूले फोन गरिरहनु भएको थियो, हजुरले नम्बर जुन भनिरहनु भएको थियो त्यसमा नम्बर टिपेर अनि मैले फेरि हजुरलाई फोन हानेको।
0: ल धेरै धेरै धन्यवाद छ तपाईँलाई। के छ गीत गाउनुहुन्छ?
4: गाउँछु म, उसको चाहिँ होइन हाम्रो यो रमाइलो चाहिँ होइन, म एउटा देशप्रति केही लागि गाउँछु नि त सर।
0: तिजको गीत मात्रै गाउन पाइन्छ नि आज त?
4: ओहो तिजको मात्रै भनेपछि त
0: आज दिदी बहिनीलाई पालो दिनुहोस्।
4: ए हुन्छ नि त, ल हस् सर,
0: हुन्छ अहिलेको लागि शुभकामना राख्दै बिदा हुनुहोस्।
4: ए हस् सर, म अब सर्वप्रथम हजुरलाई पनि तिजको धेरै धेरै शुभकामना र अल इन्टायर हाम्रो यस एफएमका सबै मेम्बर टिमहरूलाई पनि म शुभकामना दिन चाहन्छु र स्पेसली मेरो बुवा स्वर्गरोहण हुनुभएको आज करिब करिब 6 वर्ष भयो र बुवालाई धेरै धेरै सम्झिन चाहन्छु। मेरो विदेशमा रहेको मेरो बहिनी र मेरो सम्पूर्ण मेरो घर परिवार, मेरा आफन्तजन होइन र त्यसका सबै आमा दिदी बहिनीप्रति चिजको धेरै धेरै शुभकामना भन्न चाहन्छु सर।
0: हुन्छ बिदा गर्छौँ, नमस्ते।
4: थ्याङ्क यू, नमस्ते।
0: टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौँ। पालो तपाईँको हो, शिव नाम हो उहाँको, भरतपुर चितवनबाट फोन गर्नुभएको थियो हामीलाई। पालो तपाईँको हो, आज धेरै ठाउँमा नाचगान भएको छैन किनभने समय अलिकति, परिस्थिति अलिकति जटिल छ। यो बाढी पहिरोको कारणले गर्दाखेरि शोकमय छ, त्यो कारणले गर्दाखेरि पनि होला कतै पनि नाचगानका कार्यक्रमहरू नभए पनि मन्दिरमा भिडभाड छ। मन्दिरमा भिडभाड हुनु भनेको हाम्रो धर्म संस्कृति र संस्कारलाई संरक्षण र सम्वर्धन गर्नका लागि जनआस्था जनविश्वास जुन छ हाम्रो तिजप्रतिको, त्यो तिजप्रतिको श्रद्धा अर्पण गर्न जाने र मन्दिरमा गइसकेपछि अब यस्ता खालका घटनाहरू नहोस् भनेर एक खालको भगवान्सँग प्रार्थना गर्ने। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। कहाँदेखिको हुनुहुन्छ? नमस्कार हजुर। टेलिफोन सम्पर्कमा अब आउनु भएको थियो साथी, आउन त आउनुभयो होइन, गीत पनि गाउँदै हुनुहुन्थ्यो तर रेडियो बन्द गरेर बोलिदिनु भएकोमा सायद उहाँ अल्मलिनुहुन्थेन। यता गीत गाउँदै हुनुहुन्छ, उता रेडियोमा अब तपाईँलाई थाहै छ अनलाइनबाट रेडियोमा आवाज अलि ढिला जान्छ, अनि उहाँ चाहिँ खोइ त म बोलेको भनेर अलिकति अल्मलिनुभयो होइन। भन्न त भन्नु भएन, उहाँको मनले ला यहाँ म गीत गाइरहेको छु, त्यहाँ रेडियोमा त आएकै छैन भने यस्तो भयो। त्यो कारणले गर्दाखेरि अनलाइनमा अलिकति रेडियोमा तपाईँको आवाज ढिला जान्छ, त्यसैले फोन लागिसकेपछि रेडियो बन्द गरेर आइदिनु भयो भने असाध्यै राम्रो हुन्छ। म तपाईँलाई आग्रह गर्छु 9868-6040-40 फोन डायल गर्नुहोला, नम्बर तपाईँको लागि खुला गरेका छौँ, फोन डायल गर्नुहोला। यति बेला साथी नमस्कार हजुर।
5: जय आयो साथी संगी
0: हजुर नमस्ते हजुर, को बोल्नु भयो कहाँबाट? अरुणिका राई धरानबाट। के छ धरानतिरको हालखबर? अरुणिका जीको हालखबर के छ?
5: धरानतिरको पनि ठिक छ, मेरो पनि ठिक छ। मौसम चाहिँ अहिले भर्खरै पानी परेर रहिरहेछ, अहिले चाहिँ घाम लागिरहेछ।
0: अहिले भर्खर पानी पर्यो होइन?
5: हजुर।
0: अब सायद रोल्पातिर पनि पानी पर्छ होला, तपाईँको उतातिर पानी पर्यो भन्ने त होइन? अनि तीज कसरी मनाउनु भयो त अरुणिकाले? तपाईँहरू तीज मनाउनुहुन्न र पनि तीजका गीत गाएर एउटा तीज प्रति सौहार्द प्रकट गर्नुभयो, धेरै धेरै धन्यवाद तपाईँलाई है। ल अब तीजको शुभकामना राख्नु सबै साथीलाई।
5: तीजको शुभकामना जति पनि दिदी बहिनीहरूले के भन्छ, तीज मनाइराख्नु भएको छ, विशेष गरेर व्रत बस्नुहुने दिदी बहिनीहरूले चाहिँ आफ्नो स्वास्थ्यको ख्याल गर्दै व्रत बस्नु होला, तीज मनाउनु होला भन्दै बिदा हुन्छु।
0: नमस्ते। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौँ। अब एउटा गीत राख्छौँ, तीजको भाका राख्छौँ, त्यसपछि तपाईँको माझमा फेरि आउँछौँ यो तीजको भाका तपाईँको लागि।

0: यो गीतपछि तपाईँलाई फेरि पनि स्वागत छ कार्यक्रम लोकसारथीमा छौँ। तपाईँ यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ। 4 बजेदेखि 5 बजेसम्म आउँछ, विभिन्न साझेदार रेडियोहरूबाट एकैसाथ प्रसारणमा छ कार्यक्रम लोकसारथी। र अझ तिज पर्व हरितालिका तिज नेपाली हिन्दू महिलाहरूको महान पर्व हरितालिका तिज। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्ते हजुर।
1: नमस्ते।
0: नमस्ते, को बोल्नुभयो, कहाँबाट?
1: बागलुङको दगा तुन्डाराबाट, शर्मिला परियार।
0: शर्मिलाजी, के छ हालखबर तपाईँको?
1: एकदमै ठिकै छ भन्नुपर्छ दाइ। अनि हजुरको कस्तो छ?
0: हाम्रो पनि ठिक छ। आज तिज पर्व कसरी मनाउँदै हुनुहुन्छ शर्मिलाजीले?
1: आज पिङ खेल्ने, नाचगान गर्ने, त्यही नै हो।
0: पिङ खेल्नुभयो, नाचगान गर्नुभयो, होइन?
1: हजुर,
0: त्यसरी मनाउँदै हुनुहुन्छ है?
1: हजुर।
0: हुन्छ, कार्यक्रममा आउनु भएको छ, आज तिज पर्वको व्रत लिनु भएको छ कि छैन?
1: नै छैन भन्नुपर्छ।
0: किन नलिनु भएको नि? लिनुपर्छ नि, व्रत त भन्छन् क्यारे सबैले।
1: यो पालि नलिने, अर्को पालि लिनु पर्ला नि।
0: ए, अर्को पालि लिनु पर्ला, होइन?
1: हजुर।
0: हुन्छ, आज कुन गीत गाउनुहुन्छ?
1: गीत
0: खै त गीत
1: एकै जलको देख्न मन छ, तिम्रो आँगन देख्न मन छ, आइनामा।
0: हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो। फेरि फेरि कसाईमा आउनु होला। अहिलेको लागि तिजको शुभकामना राख्नुहोस्।
1: फर्स्ट अफ अल त हजुरको लागि तिजको शुभकामना भन्न चाहन्छु, अनि प्राविधिक मित्रको लागि, अन्य घरको ध्यानमा रहनुहुने बाबा मम्मी भाइको लागि, अनि मलाई चिन्ने नचिन्ने सम्पूर्णलाई तिजको शुभकामना, राम्रोसँग मनाउनु होला भन्दै बिदा हुन्छु। नमस्ते।
0: नमस्ते। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौँ। पालो तपाईँको हो, फोन गर्नुहोला। अब हामी कार्यक्रमको अन्तिम अन्तिमतिर छौँ र कार्यक्रम लोकसारथी तपाईँ सुन्दै गर्दा आज 52 मिनट गइसकेको छ। एकजना साथीको कल लिन्छौँ। नमस्कार हजुर, टेलिफोन सम्पर्कमा। मैले भनिराखेको हुन्छु एयरफोनको प्रयोग नगर्नु, लाउड स्पिकर नगर्नु भनेर, तर पनि साथीहरूले फोन गर्नुहुन्छ, डिस्टर्ब आउँछ, होइन? कृपया त्यस्तो गर्नु भएन क्यारे, होइन, नगरिदिनु होला, म तपाईँलाई आग्रह गर्छु। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्ते हजुर।
2: नमस्ते दादा।
0: को बोल्नुभयो, कहाँबाट?
2: तेह्रथुमबाट, युनिसा राई।
0: युनिसा राई, तेह्रथुमबाट?
2: हजुर।
0: के छ युनिसाजी खबर तपाईँको?
2: खबर मेरो ठिक छ। दादा हजुरहरूको कस्तो छ?
0: ठिक छ। कुन रेडियोबाट सुन्नुभयो हामीलाई? आज ल तिज कसरी मनाउँदै हुनुहुन्छ? मनाउनुहुन्छ कि मनाउनुहुन्न तपाईँले?
2: मैले त मनाइन दादा।
0: ए ल, एउटा गीत भने गाइदिनुहोस् ल, तिजको गीत।
2: हुन्छ, तिजको जुनै पनि हुन्छ दादा।
0: हुन्छ, तिजको जुनै पनि गीत गाउनुहोस्।
2: हुन्छ। गाउ सोरु खोलेर दिदी र बहिनी, नाचौ न मिलेर नावली साइली। आज यति नै गाउँछ है दादा।
0: गाउ सुअर खोलेर दिदी र बहिनी, नाचौ न सबै दामली साइनी हो है, नामली साइनी होइन।
2: हजुर,
0: दामली भनेको सँगसँगै उमेरका साथीहरू भनेको के। तिजाको रहर आयो बरीलाई, तिजको रहर आयो बरीलाई, खै त भन्नुभएको।
2: अब अर्को चोटि

0: हुन्छ, कार्यक्रममा आउनुभयो, शुभकामना राख्नुहोस्।
1: हुन्छ, शुभकामना सबै दिदी बहिनीहरूलाई, तिज मनाउनु हुने दिदी बहिनीलाई शुभकामना है।
0: हुन्छ, अहिलेको लागि बिदा गर्छौँ। अब हामी पनि कार्यक्रमबाट बिदा भएर जानुपर्ने हुन्छ। यतिन्जेल कार्यक्रम सुनेर साथ दिने तपाईँ सबै सबैलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। कार्यक्रममा फोन गर्नुभयो तपाईँलाई पनि विशेष धन्यवाद ज्ञापन गर्छु। हाम्रो आवाजलाई रेडियो सेटसम्म पुर्याएर साथ दिने रेडियो जलजलाबाट प्रिया मगर लगायतका सम्पूर्ण रेडियोका सम्पूर्ण प्राविधिक मित्रहरूलाई विशेष विशेष धन्यवाद ज्ञापन गर्छु। र अन्तिममा जाँदा जाँदै तपाईँलाई कार्यक्रमप्रति तपाईँका कुनै सुझाव, सल्लाह वा प्रतिक्रिया छ भने तपाईँले सिधै मलाई फोन गर्नुहोस्। मेरो मोबाइल नम्बर हो 98644-17-298 98644-17-298 98644-17-298 फोन गर्नुहोला। लौ त हजुर, आजको लागि म वीरेन्द्र गिरी बिदा हुने अनुमति चाहन्छु। तपाईँको बाँकी पल शुभ रहोस्। नमस्कार। रेडियो सुन्ने बानीको विकास गरौँ, रेडियो कार्यक्रमलाई माया गरौँ।

0: आप्रवासी स्रोत केन्द्र सिद्धिचरण नगरपालिकाको अनुरोध।
1: आप्रवासनमा चुनौती र अवसर दुवै छन्। आप्रवासनलाई हामी व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन सक्छौँ।
2: पर्याप्त सूचना र चाहिने सिप सिकेर विदेश जाँदा विदेशमा दुःख पाइँदैन। काम के हो, तलब कति हुन्छ, सिप कस्तो चाहिन्छ, विदेश जानुभन्दा पहिला सोधखोज गरौँ र श्रम स्वीकृति लिएर मात्रै विदेश जाउँ। श्रम स्वीकृति लिएर जाँदा सुरक्षित भइन्छ र समस्यामा परेर फर्किनु परेमा न्याय पाउन पनि सहज हुन्छ।
1: अनि तपाईँलाई थाहा छ, स्थानीय सरकारले वैदेशिक रोजगारलाई व्यवस्थित र सुरक्षित बनाउन आप्रवासी स्रोत केन्द्रको सञ्चालन र व्यवस्थापन गरिरहेका छन् नि।
2: थाहा छ नि, धेरै जसो जिल्लामा जिल्ला प्रशासन कार्यालय भित्र वा कार्यालय छेउमै आप्रवासी स्रोत केन्द्रहरू स्थापना भएका छन्। यस्ता स्रोत केन्द्रहरूले सुरक्षित वैदेशिक रोजगारीका लागि सही सूचना दिने र सिप सिक्न सिफारिस गर्ने गर्छन्, साथै विदेश जाने क्रममा समस्यामा परे न्यायका लागि सहयोग पनि गर्छन्।
3: हजुर, वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिहरूलाई सरल, छिटो, सहज सेवा प्रवाह गर्ने उद्देश्यले सिद्धिचरण नगरपालिकामा श्रम स्वीकृति सेवा सञ्चालन भइरहेको बेहोरा सहर्ष जानकारी गराइन्छ।
0: अन्य थप जानकारीको लागि सम्पर्क नम्बर 9849-9182-08 9849-9182-08।
3: सिद्धिचरण नगरपालिकाको कार्यालय ओखलढुङ्गा।
4: तिमलाई भेट्नुभन्दा अगाडि एउटा कुरा देखाउँछु।
5: के?
4: कार एक्सिडेन्टमा 2 वर्ष अगाडि यही एउटा कुरा भन्न बाँकी थियो। तिमीले फेरि भेट्ने कुरा गर्यौ, त्यसैले भोलि भेट्छौ नि मलाई।
6: अहिले साँझको 5 बज्यो। टाइम चेकको साथमा अमदयाल सुचा उद्योग तथा भाँडा पसल सिद्धिचरण नगरपालिका 11 बाल मन्दिर माथि उखलढुङ्गा।

0: आशाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स अर्थात् जोनी र साथीहरू
1: प्रतिज्ञामा टिकिरहनु। नमस्ते तथा जयमसी, म जोनी एरिक्सन डाँडा। आज म तपाईँलाई पुराना दिनहरूतर्फ लैजान चाहन्छु। के क्षणका लागि कि तपाईँ मसँगै ती सुरुवातका दिनहरूमा फर्कनुहुन्छ जब म साह्रै निराश हुँदै उत्सुकताका साथ सोच्थे म त केवल यो व्हील चेयरबाट बाहिर निस्कन चाहन्छु। मेरो मतलब म त्यति बेला भर्खर 17 वर्षकी ठिटी, एक खेलाडी, पहाड चढ्ने, टेनिस खेल्ने, पौडी खेल्ने र दगुर्ने युवती थिए। अनि डाक्टरहरूले मलाई मेरा हात र गोडाहरूले अब कहिले काम गर्ने छैनन् भनेर भने। म 4 हात खुट्टा नचल्ने अपाङ्ग भएकी थिएँ। यदि तपाईँ त्यति बेला मसँग हुनुभएको भए, यदि तपाईँ आफ्नो बाइबल लिएर अस्पतालमा मलाई भेट्न आउनुभएको भए, मैले तपाईँलाई प्रश्नै प्रश्नको वर्षा गराउने थिएँ। म त्यति बेला ठ्याक्कै त्यस्तै गर्थे। आफ्नो बाइबल लिएर मेरो कोठामा आउने हरेक इसाई विश्वासीलाई म सोध्थे, आखिर परमेश्वरले के गरिरहनु भएको छ? तपाईँ अनुमान गर्न सक्नुहुन्छ, म माथि विभिन्न प्रकारका धर्मशास्त्रीय उत्तरहरूको ओहिरो लाग्दथ्यो। म इसाई टेलिभिजन र रेडियोहरू सुन्थे, अनि जति धेरै मैले हेरे, सुने र पढे, मैले परमेश्वरका प्रतिज्ञाहरूका बारेमा मात्रै सुनिरहे। जब मैले गहन रूपमा बाइबल अध्ययन गरे, तब यशुले प्रतिज्ञाहरूद्वारा प्रार्थनाको उत्तर दिनुभएको तरिकाले मेरो मन छोयो, अनि उहाँले कहिल्यै कसैलाई पनि व्यवस्था गर्नुभएको जस्तो लागेन। उहाँले अन्धाहरूको आँखा र बहिराहरूको कान खोलिदिएर दुःख पाइरहेकोहरूप्रति दया देखाउनुभयो। उहाँले त पक्षघात भएकाहरूलाई पनि आफ्नै खुट्टामा उठाएर खडा गराइदिनुभयो। बाइबलका धेरै पदहरूले मलाई परमेश्वरको इच्छा अनुसार जे पनि माग्न सक्छु र यशुले त्यो गरिदिनुहुनेछ भन्ने कुरा औलाएको देखेर म छक्क परेकी थिएँ। स्वाभाविक रूपमा मैले सोचे कि यदि यशुले त्यति बेला मानिसहरूका प्रार्थनाको उत्तर दिनुभयो भने उहाँले अहिले मलाई पनि उठाउन चाहनुहुन्छ। दुःख पाइरहेकी एउटी किशोरीको पुकार सुन्नु उहाँको इच्छासँग पूर्ण रूपमा नमिल्ने कुरै भएन। त्यसैले मैले यहुन्नाको सुसमाचारबाट त्यो अद्भुत प्रतिज्ञालाई दह्रोसँग समाते। यहुन्ना 16:23 सुरु गर्दै जहाँ यशुले भन्नुहुन्छ, त्यो दिन तिमीहरूले मलाई केही सोध्ने छैनौ, साँच्चै म तिमीहरूलाई भन्दछु, तिमीहरूले मेरो नाउँमा पितासँग जे माग्छौ उहाँले त्यो तिमीहरूलाई दिनुहुनेछ। अहिलेसम्म तिमीहरूले मेरो नाउँमा केही मागेका छैनौ, माग अनि तिमीहरूले पाउनेछौ, यसरी तिमीहरूको आनन्द पूर्ण होस्। अहो, यो कति महान प्रतिज्ञा! अनि त्यसैले यशुको सामर्थ्य र अद्भुत नाममा मैले परमेश्वरसँग मलाई यो व्हील चेयरबाट उठाइदिनुहोस् भनेर मागे। तर मैले जति पटक मागे पनि मैले कहिले चङ्गाई पाइन, कम्तीमा मैले चाहेको जस्तो चङ्गाई पाइन। धेरै वर्षपछि मात्रै मैले यहुन्ना 16 भन्न खोजेको कुराको गहिरो अर्थ बुझ्न सके, किनकि त्यहाँ यशुले उहाँको नाममा कुराहरू माग्ने विषयमा ठूलो जोड दिनुभएको छ। अनि यशुको नाममा कुनै कुराको प्रार्थना गर्नु भनेको परमेश्वरलाई हाम्रो जीवनमा यसरी काम गर्न माग्नु हो, ताकि हामी अझ बढी ख्रिस्ट जस्तै बन्न सकौं र यशुको नामसँग सुहाउने गुणहरू प्राप्त गर्न सकौं। यशुको नामसँग सुहाउने के कुरा मैले पाउने आशा गर्न सक्थे र? मैले त चङ्गाईको लागि प्रार्थना गरेकी थिएँ, तर परमेश्वरले मलाई त्यो भन्दा अझ बहुमूल्य कुरा दिनुभयो, जुन कुरा उहाँको नामको वास्तविक अर्थसँग अझ नजिक थियो। परमेश्वरले मलाई प्रेम दिनुभयो, आफ्नै पुत्र प्रतिको प्रेम। उहाँले मलाई सहनशीलता, धैर्य र निरन्तरको लगनशीलता दिनुभयो। उहाँले मलाई पिताको इच्छामाथि भरोसा गर्ने हृदय र म भन्दा धेरै ठूलो कष्टमा परेकाहरूप्रति करुणा र दया दिनुभयो। बिस्तारै समय बित्दै जाँदा मैले बुझ्न थालेँ कि मूलत यशुको नाममा प्रार्थना गर्नु भनेको आफूलाई स्वार्थहीन बनाइनका लागि माग्नु रहेछ। मैले हिँड्न त सकिनँ, तर मैले पर्खन सिकेँ। मैले आफ्ना हातहरू फिर्ता पाइन, तर मैले परमेश्वरको हृदय भेटाए। मलाई दगुर्ने क्षमता दिइएन, तर परमेश्वरले मलाई विश्राम दिनुभयो। परमेश्वरले मेरो प्रार्थनाको उत्तर यस्तो तरिकाले दिनुभयो जसले पूर्ण रूपमा ख्रिस्टको नामलाई प्रस्तुत गर्यो। किनकि हेर्नुहोस्, अनि कृपया मेरो यो कुरा ध्यान दिएर सुन्नुहोस्, जीवनमा हिँड्नुभन्दा पनि धेरै महत्त्वपूर्ण कुराहरू छन्। आफ्ना हातहरू चलाउन पाउनु, कसैलाई समात्नु वा अङ्कमाल गर्नुभन्दा पनि धेरै महत्त्वपूर्ण कुराहरू जीवनमा छन्। त्योभन्दा बढी महत्त्वपूर्ण के हुन सक्छ र? त्यो अझ गहिरो चङ्गाई त यशु जस्तै बन्नु हो। अनि तपाईँ विलचेयरमै बसेर पनि एकदमै राम्रोसँग त्यस्तै भन्न सक्नुहुन्छ। आमेन।
0: श्रोता, भर्खरै यहाँले सुन्नुभयो एक लोकप्रिय लेखिका, प्रभावशाली वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूमाझ आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्ति जोनी एरिक्सन टाडाद्वारा लिखित रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स अर्थात् जोनी र साथीहरू। कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 98082048470। आशाको सन्देश नेपाल, नखु, ललितपुर। हवस् त, कार्यक्रम जोनी र साथीहरूको अर्को भाग लिएर हामी पुनः आउने नै छौँ। अहिलेलाई भने बिदा हुन्छौँ। जय मसीह।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो समुदायकै आवाज 104.8 मेगाहर्ट्ज।
1: वर्षायाम सुरु भएसँगै पानीका मुहानहरू दूषित हुने जोखिम बढ्छ। दूषित पानीले झाडा पोखला, हैजा, टाइफाइड लगायतका रोग निम्त्याउन सक्छ।
2: त्यसैले पिउने पानीलाई कम्तीमा 3 मिनट उमालेर, फिल्टर गरेर वा क्लोरिन प्रयोग गरी शुद्ध बनाएर मात्र प्रयोग गरौँ।
3: पानीको मुहान वरपर फोहोर नगर्ने, पशु चौपाया प्रवेश गर्न नदिने र नियमित सरसफाई गर्ने पानी बसालौ।
2: स्वच्छ मुहान, शुद्ध पानी र स्वस्थ परिवारका लागि सबैको सहभागिता आवश्यक छ।
1: खानेपानी तथा सरसफाई डिभिजन कार्यालय ओखलढुङ्गा।
4: मानसिक स्वास्थ्य बिना स्वास्थ्य जीवन सम्भव छैन। आफ्नो र परिवारका सदस्यहरूको मानसिक स्वास्थ्यको सधैँ ख्याल गरौ। मनमा अत्याधिक डर, चिन्ता, तनाव बढ्ने जस्ता लक्षणहरू दैनिक जीवनमा देखिए र फरक महसुस भए नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरौ। मानसिक स्वास्थ्य तथा मनोसामाजिक समस्या भएका व्यक्तिहरूले अन्य व्यक्ति सरह मर्यादापूर्ण जीवन बाँच्न अधिकार प्रयोग गर्ने वातावरण बनाउनका लागि सहकार्य गरौ।
5: समुदायको हितको लागि आफ्नो एफएम ओखलढुङ्गाद्वारा जनहितमा जारी सन्देश।
6: भूकम्प जहिले र जति बेला पनि आउन सक्छ,
7: त्यसैले भूकम्पको समयमा लिएर हिँड्ने झटपट झोला तयारी अवस्थामा राख्नु पर्छ। झोलामा टर्च लाइट, रेडियो, एक दिनका लागि पुग्ने चिउरा तथा तयारी सुक्खा खाना, खाने पानीको बोतल, जरुरी औषधिहरू र आफ्नो कागजातको फोटोकपीहरू राख्न सकिन्छ।
6: भूकम्प गएपछिको समयमा टेलिफोन सञ्जाल व्यस्त रहने भएकोले सकभर मोबाइलबाट टेक्स्ट सन्देशहरू आदान प्रदान गर्नु पर्दछ।
7: चर्किएका तथा भत्किएका घर एवं अन्य संरचना भित्र नबस्ने, किनभने भूकम्पका पराकम्पले यस्ता संरचनाहरू भत्काएर जनधनको थप क्षति हुन सक्छ।
6: भूकम्पको समयमा खस्ने वस्तुहरू फर्निचर, फोटो फ्रेम, सजावटका वस्तु, पुस्तक र्याक, ग्यास सिलिन्डर जस्ता सामग्रीहरू ठिकसँग राख्नु पर्दछ।
7: भूकम्प आएको बेला सुरक्षित रहन घुँडा टेकेर गुडुल किने, यदि ओत लाग्ने ठाउँ छैन भने आफ्नो टाउको घाटीलाई सुरक्षित राख्नु पर्छ।
6: जब भूकम्प रोकिन्छ, आग लागि पहिरो, ढुङ्गाहरू खस्नु, बाढी जस्ता जोखिमहरू हुने भएकोले जोखिम कम गर्नका लागि सावधानी अपनाउनु पर्दछ।
7: भूकम्प आएको बेला चिच्याउनु हुँदैन, शान्त रहनु पर्छ।
6: प्राकृतिक रूपमा भूकम्प जाँदा आफैमा दनझनको क्षति हुँदैन, तर कमजोर संरचना र सचेतनाको अभाव जस्ता असुरक्षित प्रचलनहरूका कारण जनधनको क्षति हुने भएकोले सचेत रहनु पर्दछ।
7: यदि भूकम्प आयो र सहयोग चाहिएमा ओखलढुङ्गाको निम्न फोन नम्बरहरूमा सम्पर्क गर्न सकिनेछ।
6: नेपाल रेडक्रस सोसाइटीको फोन नम्बर 037-520-178,
7: जिल्ला प्रशासन कार्यालय 037-520-133,
6: जिल्ला प्रहरी कार्यालयको नम्बर 9852-88-90-50।
7: समुदायको हितको लागि आफ्नो एफएम परिवार ओखलढुङ्गा।
8: ए एन्जिला, तिमीले त कस्तो राम्रो राम्रो डिजाइनको गहना फेरिरहेको हौ। होइन, कुन पसलबाट किन्छौ?
9: दयाल सुन साथी उद्योगबाट ल्याउँछु नि, त्यहाँ त जस्तो सुकै डिजाइनमा पनि गरगहना किनबेच गरिन्छ नि।
8: ए हो र, त्यसो त म पनि अब दयाल सुन साथी उद्योगमै जान्छु। एउटा सानो डिजाइनमा सिक्री, औठी, अनि आमाको लागि पुरानो डिजाइनमा मालबाडी, दिदीको लागि मङ्गलसूत्र पनि बनाउनु छ। लौ म त लागे है दयाल सुन साथी उद्योगतिर।
9: हाम्रा सेवाहरू,
8: अर्डर अनुसार नयाँ तथा पुराना डिजाइनका सुनचाँदीका गरगहना बनाइन्छ,
9: पुरानोसँग नयाँ सट्टापट्टा गरिन्छ,
8: बिना रसायन गहना बनाइन्छ,
9: बनाइराखेकै रेडिमेड गरगहना पनि पाइन्छ।
8: प्रोप्राइटर भेष बहादुर दयाल, बेलकुमारी दयाल। मोबाइल नम्बर 98-42-39-32-06, 98-42-39-32-06 र 98-42-80-25-84। दयाल सुनचाँदी उद्योग, सिद्धिचरण नगरपालिका 12, हुलाक टोल, ओखलढुङ्गा।
10: आयो आयो आयो, तिजको विशेष अफर आयो।
3: हिन्दू नेपाली नारीहरूको पर्व हरितालिका तीज 2083 को शुभ अवसरमा हेमदयाल सुनचाँदी गहना पसलमा सुन तथा चाँदीका गहना खरिद गर्दा विशेष छुटको व्यवस्था गरिएको छ।
4: यस विशेष अवसरमा आफूलाई मनपर्ने आकर्षक डिजाइनका गरगहना खरिद गर्नुहोस् र विशेष छुटको भरपूर फाइदा उठाउनुहोस्।
3: हेमदयाल सुनचाँदी गहना पसल सिद्धिचरण नगरपालिका 11 भीमसेन मन्दिर स्याउ रमाइलो डाँडा ओखलढुङ्गा।
4: सम्पर्क नम्बर 9842-80-39-06 र 9861-77-72-45।
3: साथै सम्पूर्ण हिन्दू नेपाली आमा दिदी बहिनीहरूमा हरितालिका तीज 2083 को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

0: तपाईँलाई घरको लागि एल्मुनियमको झ्याल ढोका चाहिएको छ भने सम्पर्क गर्नुहोस् होम्स एल्मुनियम एन्ड डेकोरलाई।
1: आउनुहोस्, यहाँ घरका लागि चाहिने एल्मुनियम ढोका, झ्याल, फल सिलिङ, कार्पेट, पर्दा, सिसा साथै एल्मुनियम सम्बन्धी सम्पूर्ण काम गरिन्छ। प्रोप्राइटर चुरालाल श्रेष्ठ।
0: सम्पर्क नम्बर 9862-95-51-27 र 0335-20-3690।
1: होम्स एल्मुनियम एन्ड डेकोर, सिद्धिचरण नगरपालिका 11 मिलन चौक, ओखलढुङ्गा।
2: Du hörst AFNO FM auf 104,8 MHz.

0: सोलुखुम्बु जिल्लाको सोलो दुतकुण्ड नगरपालिका 11 तिङला घुन्साघर भई हाल काठमाडौँमा बसोबास गर्दै आउनुभएका यस गुठीका साधारण सदस्य दीपक कुमार बस्नेत, गोपालका बुबा मानबहादुर बस्नेतको 83 वर्षको उमेरमा उपचारको क्रममा छाउनी हस्पिटलमा असामयिक निधन भएको हुँदा उहाँको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति ईश्वरले प्रदान गरून् भनी जनसेवा गुठी परिवार हार्दिक समवेदना प्रकट गर्दछौ।
1: अध्यक्ष सानो बाबु खड्का, उपाध्यक्ष प्रमिला राज भण्डारी श्रेष्ठ, सचिव ज्ञान बहादुर खत्री, को सदस्य बालकुमार श्रेष्ठ तथा जनसेवा गुठी परिवार सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडा

0: दिदी, आज त मेरो घरमा पाहुना आउँदैछन्, ताजा र राम्रो मासु कहाँ पाइन्छ होला?
1: अरे, त्यसको किन चिन्ता गर्नुहुन्छ? हाम्रै ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडामा रहेको सरोज फ्रेस हाउस एन्ड सप्लायर्स जानुहोस् न।
0: ए, अनि त्यहाँ मासु चाहिँ के को पाइँदो रहेछ?
1: त्यहाँ त सधैँ ताजा राँगा र सुँगुरको मासु पाइन्छ नि, साथै राँगा, भैँसी, सुँगुर खरिद वा बिक्री पनि गरिन्छ।
0: ओहो, यो त एकदमै सजिलो रहेछ। बरु सम्पर्क नम्बर पनि भनिदिइहाल्नुहोस् न।
1: सम्पर्क नम्बर प्रोपाइटर सरोज कुखरे 98-62-81-252, अरुणा 98-62-49-46-39।
0: सरोज फ्रेस हाउस एन्ड सप्लायर्स, सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडा ओखलढुङ्गा।
1: ताजा मासु सुपथ मूल्य र भरपर्दो सेवा, एकपटक सेवा लिनुहोस्, फेरि सम्झिनु हुनेछ।
2: माया, तिम्रो बगैँचा त कस्तो राम्रो भएछ, कसरी यति सुन्दर बनायो है? मेरो पनि कार्यालय सँगै आफ्नै घर पनि निर्माण सम्पन्न हुन लाग्यो। यस्तै सुन्दर बगैँचाले सजाउने अनि मेरो पुर्ख्यौली बाजु जमिनमा फलफुलको बिरुवा रोप्ने सोच्दैछु। कहाँ पाइन्छ होला यो सबै सुविधा?
0: ल, तिमीलाई थाहा छैन, यो सबै काम त ओखलढुङ्गाकै पहिलो इन्दिरा नर्सरी तथा कृषि फर्मले गरिदिइहाल्छ नि। त्यहाँ सजावटका लागि फुलहरू, मनी प्लान्ट, धुपी, कटहर, लिची, हरुबरु लगायतका सबै किसिमका बिरुवाहरू सुपथ मूल्यमा पाइन्छ।
2: ए लौ, कस्तो राम्रो सेवा दिने रहेछ! कसरी काठमाडौँबाट फुलहरू ल्याउने होला भनेर चिन्तित थिए। ल, मलाई सम्पर्क नम्बर देऊ त, म नि बुझिहाल्न पर्यो।
0: 98-46-66-33-25 र 98-19-90-59-26 सिधै इन्दिरा खतिवडालाई सम्पर्क गर्न सकिन्छ।
2: इन्दिरा नर्सरी तथा कृषि फार्म, सिद्धिचरण नगरपालिका 4 रुम्जटार र सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडा ओखलढुङ्गा।
3: वर्षायाम सुरु भएसँगै पानीका मुहानहरू दूषित हुने जोखिम बढ्छ। दूषित पानीले झाडा पोखला, हैजा, टाइफाइड लगायतका रोग निम्त्याउन सक्छ।
4: त्यसैले पिउने पानीलाई कम्तीमा 3 मिनट उमालेर, फिल्टर गरेर वा क्लोरिन प्रयोग गरी शुद्ध बनाएर मात्र प्रयोग गरौँ।
0: पानीको मुहान वरपर फोहोर नगर्ने, पशु चौपाया प्रवेश गर्न नदिने र नियमित सरसफाई गर्ने पानी बसालौ।
4: स्वच्छ मुहान, शुद्ध पानी र स्वस्थ परिवारका लागि सबैको सहभागिता आवश्यक छ।
3: खानेपानी तथा सरसफाई डिभिजन कार्यालय ओखलढुङ्गा।
5: मानसिक स्वास्थ्य बिना स्वास्थ्य जीवन सम्भव छैन। आफ्नो र परिवारका सदस्यहरूको मानसिक स्वास्थ्यको सधैँ ख्याल गरौ। मनमा अत्याधिक डर, चिन्ता, तनाव बढ्ने जस्ता लक्षणहरू दैनिक जीवनमा देखिए र फरक महसुस भए नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरौ। मानसिक स्वास्थ्य तथा मनोसामाजिक समस्या भएका व्यक्तिहरूले अन्य व्यक्ति सरह मर्यादापूर्ण जीवन बाँच्न, अधिकार प्रयोग गर्ने वातावरण बनाउनका लागि सहकार्य गरौ।
6: समुदायको हितको लागि आफ्नो एफएम ओखलढुङ्गाद्वारा जनहितमा जारी सन्देश।
7: बलात्कार, कुटपिट, गाली गलोज, मानसिक यातना या कुनै पनि किसिमका लैङ्गिकताका आधारमा भएका हिंसाहरूलाई लैङ्गिक हिंसा भनिन्छ। यस्ता कुनै पनि किसिमका घटनाहरू महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा पुरुषलाई भएमा त्यस्ता प्रभावितलाई जिल्ला अस्पताल ओखलढुङ्गाको ओसिएमसीमा निशुल्क रूपमा गोपनीयताका साथ स्वास्थ्य र कानुनी सेवा प्रदान गरिन्छ।
0: थप जानकारीको लागि ओसिएमसीको फोन नम्बर 9852-08-2488 सम्पर्क गर्न सक्नुहुनेछ।
8: के तपाईँ स्वास्थ्य उपचार गराउने ठाउँको खोजीमा हुनुहुन्छ?
9: यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्।
8: रुम्जाटार पोलिक्लिनिक एन्ड डायलोसिस सेन्टर प्राली।
10: हाम्रा सेवाहरू दैनिक बिरामी जाँच सेवा,
11: मुटु, मृगौला र कलेजो सम्बन्धी विशेष ल्याब सेवा,
12: एक्सरे सेवा,
10: 24 घण्टा इमर्जेन्सी सेवा,
11: एमसीएफ सेवा, परिवार नियोजन सेवा
12: एवं पशु तथा पन्छीको औषधि समेत पाइन्छ।
10: साथै 50-70 जनाको एकै पटक तालिम प्रदान गर्न सकिने तालिम हलको व्यवस्था सँगै खाना तथा बासको व्यवस्था तथा गाडी रिजर्भको व्यवस्था गरिएको छ।
11: सम्पर्क पद्मा मेडिकल हल, सिद्धिचरण नगरपालिका 4 रुम्जाटार ओखलढुङ्गा। फोन नम्बर 0735-40-124।
13: Tú estás escuchando AFNO FM en 104.8 MHz.

0: तिमीलाई भेट्नुभन्दा अगाडि एउटा कुरा देखाउँछु.
1: के?
0: कार एक्सिडेन्टमा 2 वर्ष अगाडि यही एउटा कुरा भन्न बाँकी थियो. तिमीले फेरि भेट्ने कुरा गर्यौ, त्यसैले भोलि भेट्छौ नि मलाई.
1: श्योर, बरु तिमी भन न कहाँ भेट्ने.
2: ओए, हेरेर हिँड्न सक्दैनस्? छोयो यहाँ. यो को हो थाहा छ?
3: को हो यो?
2: दलित हो, दलित. यसले छोएको पानी पनि चल्दैन, यसले छोएको लुगा चल्छ, पैसा चल्छ, तर यसलाई छुनु हुँदैन. जाउँ.
0: त्यसो भए तिमी र म दुवै अपाङ्ग. म शारीरिक अपाङ्ग अनि तिमी सामाजिक. मलाई भाग्यले अपाङ्ग बनायो अनि तिमीलाई समाजले. के तिमी मलाई साँच्चीकै माया गर्छौ?
1: धेरै गर्छु.
0: अनि त्यसो भए किन हामी स्याड? इट मेक्स नो सेन्स.
1: हामी बिच सिर्फ माया मात्रै छ. सायद हामीलाई चाहिने त्यति नै हो नि, होइन र?
0: हो.
4: अपाङ्गता र जातीय विभेद सामाजिक अपराध हो. यो दण्डनीय छ. समुदायको हितको लागि आफ्नो एफएम ओखलढुङ्गा.
5: आप्रवासी स्रोत केन्द्र सिद्धिचरण नगरपालिकाको अनुरोध.
6: आप्रवासनमा चुनौती र अवसर दुवै छन्। आप्रवासनलाई हामी व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन सक्छौ.
7: पर्याप्त सूचना र चाहिने सिप सिकेर विदेश जाँदा विदेशमा दुःख पाइँदैन. काम के हो, तलब कति हुन्छ, सिप कस्तो चाहिन्छ, विदेश जानुभन्दा पहिला सोधखोज गरौं र श्रम स्वीकृति लिएर मात्रै विदेश जाउँ. श्रम स्वीकृति लिएर जाँदा सुरक्षित भइन्छ र समस्यामा परेर फर्किनु परेमा न्याय पाउन पनि सहज हुन्छ.
6: अनि तपाईँलाई थाहा छ, स्थानीय सरकारले वैदेशिक रोजगारलाई व्यवस्थित र सुरक्षित बनाउन आप्रवासी स्रोत केन्द्रको सञ्चालन र व्यवस्थापन गरिरहेका छन् नि.
7: थाहा छ नि, धेरै जसो जिल्लामा जिल्ला प्रशासन कार्यालय भित्र वा कार्यालय छेउमै आप्रवासी स्रोत केन्द्रहरू स्थापना भएका छन्. यस्ता स्रोत केन्द्रहरूले सुरक्षित वैदेशिक रोजगारीका लागि सही सूचना दिने र सिप सिक्न सिफारिस गर्ने गर्छन्. साथै विदेश जाने क्रममा समस्यामा परे न्यायका लागि सहयोग पनि गर्छन्.
8: हजुर, वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिहरूलाई सरल, छिटो, सहज सेवा प्रवाह गर्ने उद्देश्यले सिद्धिचरण नगरपालिकामा श्रम स्वीकृति सेवा सञ्चालन भइरहेको बेहोरा सहर्ष जानकारी गराइन्छ.
5: अन्य थप जानकारीको लागि सम्पर्क नम्बर 9849912808, 9849912808.
8: सिद्धिचरण नगरपालिकाको कार्यालय ओखलढुङ्गा.
9: आफ्नो एफएम टाइम चेक. अहिले बेलुकीको 6 बज्यो.
10: टाइम चेकको साथमा ओमदयाल सञ्चारी उद्योग तथा भाडा पसल सिद्धिचरण नगरपालिका 11 बालमन्दिर माथि ओखलढुङ्गा.

0: ओखलढुङ्गामा विभिन्न कार्यक्रम गरी तीज मनाइयो। सङ्गिनी नाचको मौलिकता जगेर्नमा जोड, बालापनको रक्षा वा भविष्यको सुरक्षा भन्ने धाराका साथ बाल अधिकार दिवस मनाइयो। चम्पादेवीमा वन क्षेत्र आक्रमण गरी बनाइएका संरचना हटाइयो।
1: किरात राई पत्रकार र सङ्घ खोटाङको अध्यक्षमा कृष्ण कला सिन्धुलीको तीन पाटनमा पहिलो पटक रक्तदान कार्यक्रम। बाढी प्रभावितलाई चितुवन रेडक्रस चनौलीले दियो 3,42,000।
0: आइसियुमा अन्तर्वार्ता लिएको विषयमा प्रेस काउन्सिलको ध्यान आकर्षण। भुटेकोशी बाढीबाट कृषि क्षेत्रमा ठूलो क्षति, एमाले उपाध्यक्ष थापा र महासचिव पोखरेलका प्रतिवेदन एकीकृत गर्ने सहमति।
1: र हिमनदी तीव्र गतिमा पग्लिँदै भारतको अर्थतन्त्र जोखिममा, विश्व टेस्ट च्याम्पियनसिप तालिकाबाट पाकिस्तानको 11 अङ्क काटियो। भारतले एसिया कपको ट्रफी स्वीकार नगर्दा क्रिकेट फेरि राजनीतिमा मोडमा।
2: तपाईँको समुदायमा कुनै घटना दुर्घटना घटेको छ
3: वा कुनै विकास निर्माणको काम भइरहेको छ,
4: हामीलाई सत्य तथ्य सूचना दिनुहोस्, हामी त्यसलाई बनाउनेछौँ आफ्नो समाचार
3: र पुर्याउनेछौँ लाखौँ श्रोता माझ
2: मात्र आफ्नै फिल्म 108 मेगाहर्जबाट।
4: फोन नम्बर 0375203045।
0: नमस्कार, सामुदायिक रेडियो आफ्ना एफएम 104.8 मेगाहर्ज, इन्टरनेट अनलाइनमा www.afnafm.org र फेसबुकमा आफ्ना एफएम ओखलढुङ्गा, साथै चितवन जिल्लामा सञ्चालित आफ्ना एफएम 87.6 मेगाहर्जबाट एकैसाथ प्रसारण भइरहेको साँझ 6 बजेको आफ्नो समाचारमा साथी मेनुका श्रेष्ठसँगै माया राईको स्वागत छ। आफ्नो समाचार शुरू गरौं स्थानीय प्रसंगबाट।
1: आज हिन्दू महिलाहरूको पर्व हरितालिका तीज ओखलढुङ्गाका विभिन्न स्थानमा पूजा आजा, सङ्गीनी नाच तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी मनाइएको छ। महिलाहरूको परम्परागत शैलीमा सङ्गीनी नाच प्रस्तुत गर्दै तीजको मौलिकता, संस्कृति र परम्पराको जगेर्ना गर्ने प्रयास समेत गरिएको छ। मानेभन्ज्याङ गाउँपालिकामा गाउँपालिका स्तरीय आमा समूह सञ्जालको आयोजनामा भदौ 27 गते तीज विशेष सङ्गीनी नृत्य प्रतियोगिताको आयोजना गरिएको थियो। प्रतियोगितामा विभिन्न समूहका आमा तथा दिदी बहिनीहरूले मौलिक वेशभूषा सहित सङ्गीनी नाच प्रस्तुत गरेका थिए। यस्तै सिद्धिचरण नगरपालिका 8 सल्लेरीमा आज चौला गाई एकता समाजका आमा तथा दिदी बहिनीहरूले परम्परागत शैलीमा सङ्गीनी नाच्दै तीज मनाएका छन्। यस्तै सिद्धिचरण नगरपालिका 9 वडा कार्यालयको आर्थिक सहयोगमा साबिक ज्यामिरेन 4 स्थित दलित बस्तीमा निर्माण गरिएको शिव मन्दिर समेत हरितालिका तीजको अवसरमा उद्घाटन गरिएको छ। मन्दिर उद्घाटनसँगै स्थानीय महिलाहरूले तीज विशेष नाचगान तथा सांस्कृतिक कार्यक्रम गरेका थिए। यस्तै चिसङ्गोगढी गाउँपालिका 6 भदौरेमा रहेको तालेपोखरी मन्दिरमा पनि तीज विशेष कार्यक्रम आयोजना गरिएको थियो। हरेक वर्ष तीजको अवसरमा पूजा आजा तथा मेला लाग्ने उक्त स्थानमा यस वर्ष पनि सांस्कृतिक कार्यक्रम गरिएको हो। जिल्लाका अन्य पालिका तथा विभिन्न ओडाहरूमा समेत मन्दिरमा पूजा आजा, नाचगान तथा सांस्कृतिक कार्यक्रम गरी उत्साह र भव्यताको साथ तीज पर्व मनाइएको छ।
0: ओखलढुङ्गामा पनि बाल अधिकार दिवस बालापनको रक्षा भविष्यको सुरक्षा भन्ने नाराका साथ मनाइएको छ। जिल्लाको विद्यालयमा 62 राष्ट्रिय बाल अधिकार दिवस विभिन्न कार्यक्रम गरी मनाइएको हो। बालबालिकामा रहेको प्रतिभा प्रस्फुटन गराउन र बालबालिका सम्बन्धी सचेतना अभिवृद्धि गराउन प्रभात फेरीसँगै विभिन्न कार्यक्रम गरी मनाइएको मानेभन्ज्याङ गाउँपालिका 2 स्थित कालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक खिलराज श्रेष्ठले जानकारी दिनुभयो। विभिन्न नाराको साथमा तीन कन्या पञ्चवटी मन्दिर परिसर साथै मोली गाउँ क्षेत्रमा प्रभात फेरी गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो। त्यस्तै विद्यालयको नव प्रतिभा बाल कप क्लबको आयोजनामा भएको नृत्य प्रतियोगितामा प्रथम रितिका राई, द्वितीय अल्पा राईको समूह र तृतीय अर्पणा राईको समूह भएको छ। त्यस्तै गायनतर्फ सन्ध्या राई प्रथम, सुशान्त बाहिङ द्वितीय भएका छन् भने म्युजिकल चेयरमा रितिका राई प्रथम, सुशान्त बाहिङ द्वितीय र उमिता राई तृतीय भएका छन् भने प्रथम, द्वितीय र तृतीय भएका विद्यार्थीहरूलाई प्रोत्साहनको लागि स्टेसनरीका सामग्री प्रदान गरिएको विद्यालयले जनाइएको छ। त्यस्तै खिजिदेम्बा गाउँपालिका वडा नम्बर 9 अवस्थित जनता आधारभूत विद्यालय दोरा खर्कले पनि हाजिरी जवाफ प्रतियोगिता र नृत्य प्रतियोगिता गरी दिवस मनाएको विद्यालयका प्रधानाध्यापक शेरसाङ्गे शेर्पाले जानकारी दिनुभयो। सदन वाइज दुई सेसनमा भएको प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय भएका टीमलाई स्टेसनरीका सामग्री प्रदान गरिएको प्रधानाध्यापक शेर्पाले जानकारी दिनुभयो। जिल्लाको अन्य पालिकाको विद्यालयमा समेत विभिन्न कार्यक्रम गरी बाल दिवस मनाइएको जानकारी प्राप्त भएको छ।
1: ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका 7 स्थित सल्लेरी रानी सामुदायिक वनमा वन क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका अनधिकृत संरचना हटाइएको छ। डिभिजन वन कार्यालयले वन क्षेत्रमा निर्माण गरिएका 3 टहरा र 2 शौचालय हटाएको हो। डिभिजन वन कार्यालय ओखलढुङ्गाका अनुसार ओखलढुङ्गाका प्रमुख मनराज राईका अनुसार संरचना हटाइसँगै करिब 0.5 हेक्टर वन क्षेत्र अतिक्रमण मुक्त भएको छ। सम्बन्धित व्यक्ति वन डिभिजन कार्यालय, जिल्ला प्रहरी कार्यालय र स्थानीय तह जनप्रतिनिधिको संयुक्त टोलीले आपसी समझदारीमा ती संरचना हटाएको हो। वन क्षेत्रको अतिक्रमण नियन्त्रण तथा वन संरक्षणलाई प्रभावकारी बनाउन अनधिकृत रूपमा निर्माण गरिएको संरचना हटाउने कार्यलाई निरन्तरता दिने डिभिजन वन कार्यालय ओखलढुङ्गाले जनाएको छ। साथै वन क्षेत्रको संरक्षणका लागि स्थानीय स्तरमा समेत निगरानी र समन्वय आवश्यक रहेको कार्यालयले जनाएको छ।
0: अब जिल्ला पासको खबर। खोटाङ किरात राई पत्रकार संघ खोटाङको अध्यक्षमा कृष्ण कला राई सुनिता चयन हुनुभएको छ। किरात राई पत्रकार संघको दिक्तेलमा सम्पन्न 6 जिल्ला अधिवेशनबाट राई अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको हो। किरात राई पत्रकार संघको नवनिर्वाचित जिल्ला अध्यक्ष कृष्ण कला पत्रकार महासंघ खोटाङ शाखाको सदस्य समेत हुनुहुन्छ। जिल्लामा रहेर खोटाङ टुडे.com सञ्चालन गर्दै आउनुभएकी राई भर्खरै सम्पन्न नेपाल प्रेस युनियन खोटाङको उपाध्यक्ष हुनुहुन्छ। किरात राई पत्रकार संघको 7 सदस्य जिल्ला कार्य समितिको उपाध्यक्ष योगिन राई, सचिवमा राज हरि राई, सहसचिवमा मनिता राई र को सदस्यमा मीनाक्षी राई चयन हुनुभएको छ। जिल्ला सदस्यहरूमा पवन राई र रोशन राई चयन हुनुभएको निवर्तमान अध्यक्ष अधिराज राईले जानकारी दिनुभएको छ। किरात राई पत्रकार संघको संघीय महाधिवेशन प्रतिनिधिमा रामधन राई, वेदना सीताराम राई, सञ्जीव र मीनाक्षी राई चयन हुनुभएको छ।
1: सिन्धुलीको तीनपाटन गाउँपालिका 1 स्थित बेलघारीमा पहिलो पटक खुल्ला रक्तदान कार्यक्रम गरिएको छ। नेपाल रेडक्रस सोसाइटी सिन्धुलीको प्राविधिक सहयोग तथा नेपाल रेडक्रस सोसाइटी भीमस्थान र बेलघारी उपशाखाको संयुक्त आयोजनामा प्राथमिक स्वास्थ्य केन्द्र बेलघारीमा रक्तदान कार्यक्रम गरिएको हो। कार्यक्रममा स्थानीयवासी, युवा तथा सामाजिक व्यक्तित्व सहितको सहभागिता रहेको थियो भने 30 रक्तदाताले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी सिन्धुलीका अध्यक्ष अशोक श्रेष्ठले जानकारी दिनु अध्यक्ष अशोक श्रेष्ठले कार्यक्रमको अवसरमा रक्तदान जस्तो मानवीय सेवामूलक कार्यक्रम बेलघारीमा पहिलो पटक आयोजना हुन निकै महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले रक्तदानले आपतकालीन अवस्थामा आवश्यक पर्ने रगतको व्यवस्थापनमा सहयोग पुग्नेका साथै समुदायमा रक्तदान सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने समेत बताउनुभयो। कार्यक्रमको संयोजक सामाजिक तथा युवा व्यक्तित्व मुकेश किमिरेले गर्नुभएको थियो। स्थानीय स्तरमै आयोजना गरिएको रक्तदान कार्यक्रमले सामाजिक सेवामा सकारात्मक सेवा प्रभाव सन्देश प्रवाह गर्ने आयोजकको बनाइरहेको छ।
0: अब चितवन विशेष खबर। चितवनको भरतपुर बीच नेपाल रेड क्रस सोसाइटी चनौली उपशाखाले भोटेकोसी बाढी पीड़ितको सहयोगार्थ 3,42,000 प्रदान गरेको छ। चनौली उपशाखाको पहल तथा स्थानीय संघ संस्थाहरूको समन्वयमा संचालित भोटेकोसी बाढी पीड़ित राहत संकलन अभियानबाट संकलित 3,42,346 रूपियाँ प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो। भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रका पीड़ितहरूलाई सहयोग पुर्याउने उद्देश्यले सञ्चालन गरिएको अभियानबाट संकलित रकम मध्ये बाढी प्रभावित क्षेत्रका दीर्घ रोगीहरूका लागि अत्यावश्यक औषधि खरिद तथा उपचार सेवामा 25,402 खर्च गरिएको उपशाखाका सभापति ओम प्रसाद लामिछानेले बताउनुभयो। त्यसै गरी बाँकी रकम मध्ये 1,01,000 नेपाल रेड क्रस सोसाइटी केन्द्रीय कार्यालय तथा 2,11,000 प्रधानमन्त्री देवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको उहाँले बताउनुभयो। राहत संकलन अभियान सफल बनाउन आर्थिक भौतिक तथा विभिन्न माध्यमबाट सहयोग गर्ने सम्पूर्ण रेड क्रस प्रेमी सहयोगदाता तथा शुभेच्छुकहरूप्रति नेपाल रेड क्रस सोसाइटी चनौली उपशाखाले हार्दिक आभार व्यक्त गरेको छ।
1: समस्याग्रस्त बाघलाई व्यवस्थापन गर्न टाइगर सेन्चुरी बनाउन थालिएको छ। हाल 2 समस्याग्रस्त बाघ राखिएको चितवनको देवनगरमा 20 बाघ राख्न सक्ने गरी टाइगर सेन्चुरी बनाउन लागि हो। चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेको देवनगरमा चालु आर्थिक वर्षदेखि टाइगर सेन्चुरी निर्माणको काम

0: समाचारमा अब एकैछिन विश्राम।
1: वर्षायाम शुरू भएसँगै पानीका मुहानहरू दूषित हुने जोखिम बढ्छ। दूषित पानीले झाडा पोखला, हैजा, टाइफाइड लगायतका रोग निम्त्याउन सक्छ।
2: त्यसैले पिउने पानीलाई कम्तीमा 3 मिनट उमालेर फिल्टर गरेर वा क्लोरिन प्रयोग गरी शुद्ध बनाएर मात्र प्रयोग गरौँ।
3: पानीको मुहान वरपर फोहोर नगर्ने, पशु चौपाया प्रवेश गर्न नदिने र नियमित सरसफाई गर्ने पानी बसालौँ।
2: स्वच्छ मुहान, शुद्ध पानी र स्वस्थ परिवारका लागि सबैको सहभागिता आवश्यक छ।
1: खानेपानी तथा सरसफाई डिभिजन कार्यालय ओखलढुङ्गा।
4: मानसिक स्वास्थ्य बिना स्वास्थ्य जीवन सम्भव छैन। आफ्नो र परिवारका सदस्यहरूको मानसिक स्वास्थ्यको सधैँ ख्याल गरौ। मनमा अत्याधिक डर, चिन्ता, तनाव बढ्ने जस्ता लक्षणहरू दैनिक जीवनमा देखिए र फरक महसुस भए नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरौ। मानसिक स्वास्थ्य तथा मनोसामाजिक समस्या भएका व्यक्तिहरूले अन्य व्यक्ति सरह मर्यादापूर्ण जीवन बाँच्न अधिकार प्रयोग गर्ने वातावरण बनाउनका लागि सहकार्य गरौ।
5: समुदायको हितको लागि आफ्नो एफएम ओखलढुङ्गाद्वारा जनहितमा जारी सन्देश।
6: समुदायको हितको लागि आफ्नो एफएम 104.5 MHz।
0: एकैछिनको विश्राम पछि अब राष्ट्रिय प्रसङ्ग। रसुवाको भोटेकोसी माईको बाढीपछि उद्धार गरी अस्पतालको सघन उपचार कक्ष अर्थात् आइसियूमा उपचाररत व्यक्तिसँग अन्तर्वार्ता लिए युट्युब च्यानल मार्फत सम्प्रेषण गरिएको सामग्रीप्रति प्रेस काउन्सिल नेपालले ध्यान आकर्षण भएको जनाएको छ। काउन्सिलले प्रेस विज्ञप्ति निकालेर रसुवामा आएको बाढीका क्रममा त्रिशुली 3A जलविद्युत आयोजनाबाट 10 दिनपछि उद्धार गरिएका एक व्यक्तिसँग आइसियूमा उपचाररत अवस्थामा अन्तर्वार्ता लिए इनसाइड द बंकर नामक युट्युब च्यानल मार्फत सामग्री प्रसारण गरिएको विषयमा आफ्नो जानकारीमा आएको जनाएको हो। यसअघि सगरमाथा क्षेत्रमा सम्पर्क विहीन भएको 7 दिनमा फेला परेका एक पथ प्रदर्शक अस्पतालमा उपचाररत रहेको अवस्थामा आइसियूमा अन्तर्वार्ता लिए बीबीसी नेपालीले प्रसारण गरिएको भिडियो सामग्रीको विषयमा समेत काउन्सिलको ध्यान आकर्षण भएको विज्ञप्तिमा उल्लेख छ। प्रेस काउन्सिलले यस्ता सामग्रीबारे पत्रकार आचार संहिताको परिधिभित्र रहेर थप अध्ययन तथा अनुगमन भइरहेको जनाएको छ। यस विषयमा सम्बन्धित संचारकर्मी अस्पताल तथा नयाँ नेपाल मेडिकल काउन्सिलसँग पत्रचार गरिएको काउन्सिलले जनाएको छ।
7: भोटेकोसी तथा आसपासका क्षेत्रमा आएको विनाशकारी बाढ़ीका कारण कृषि तथा पशुधन क्षेत्रमा ठूलो क्षति भएको छ। राष्ट्रिय योजना आयोगको र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको प्रारम्भिक मूल्याङ्कन प्रतिवेदन अनुसार बाढ़ीले विशेष गरी धान, तरकारी र पशु पंक्षी क्षेत्रमा व्यापक नोक्सानी पुर्याएको छ। प्राप्त विवरण अनुसार प्रभावित क्षेत्रका विभिन्न पालिकामा 1,669 हेक्टर क्षेत्रफलको धान खेती नष्ट हुँदा 5,843 टन धान उत्पादनमा क्षति पुगेको हो। त्यस्तै 137 हेक्टर क्षेत्रफलको तरकारी खेती प्रभावित भई झण्डै 1,843 टन तरकारी नष्ट भएको छ। भौगोलिक रूपमा नुवाकोटको विदुर, लिखु, बोलकोट, गढी तथा धादिङ, गोर्खा र रसुवाका पालिकाहरू बाढीबाट धेरै प्रभावित भएका छन्। नुवाकोटको विदुरमा मात्रै 700 हेक्टर धान खेती र 98 हेक्टर तरकारी खेतीमा क्षति पुगेको छ। यस्तै पशुधनतर्फ मात्रै 1,11,39,00,000 रुपियाँ बराबरको क्षति भएको अनुमान गरिएको छ। बाढीबाट 2,92,52,000 भन्दा धेरै पशु पंक्षी प्रभावित भएका छन्। 4,572 भैँसी मरेर 45,72,00,000 रुपियाँको क्षति भएको छ भने बाख्रा र च्याङ्ग्रामा 39,13,00,000 तथा गाई गोरुमा 17,92,00,000 रुपियाँ बराबरको नोक्सानी भएको छ। संख्याका हिसाबले 2,14,000 भन्दा धेरै कुखुरा प्रभावित भए पनि कुल आर्थिक क्षतिमा भैँसी, बाख्रा र गोरुहरूको हिस्सा मात्रै 92% भन्दा धेरै रहेको। बाढीका कारण ग्रामीण क्षेत्रका किसानहरूको आमदानी र अर्थतन्त्रमा गम्भीर असर परेको प्रतिवेदनले देखाएको छ।
0: प्रधानमन्त्री बालेन्द्र शाहले बालबालिकामा गरिने लगानी वास्तवमा राष्ट्रको सुखद भविष्यका लागि भएको बताउनु भएको छ। राष्ट्रिय बाल

0: दिवस 2083 को अवसरमा शुभकामना सन्देश मार्फत प्रधानमन्त्री शाहले बाल अधिकारको सम्मान संरक्षण र प्रवर्धनमा निरन्तर क्रियाशील अभिभावक शिक्षक जनप्रतिनिधि राष्ट्र सेवक नागरिक समाज विकास साझेदार संचार जगत तथा सम्पूर्ण सरकारवालाप्रति सम्मान व्यक्त गर्नुभएको छ। यस वर्षको नारा बालबालिकाको वर्तमान सुरक्षित र अधिकार सम्पन्न बनाएर मात्र राष्ट्रको सम्पूर्ण भविष्य समृद्ध भविष्य निर्माण गर्न सकिन्छ भन्ने गहन सत्यलाई जोड़ दिएको प्रधानमन्त्री शाहले उल्लेख गर्नुभएको छ। नेपालले संयुक्त राष्ट्र संघीय बाल अधिकार सम्बन्धी महासन्धि 1989 पक्ष राष्ट्रका रूपमा अनुमोदन गरी भेदभाव रहित सर्वोत्तम हित जीवन बाँच्न र विकास पाउने अधिकार तथा विचार व्यक्त गर्ने अधिकारमा आधारित सिद्धान्तप्रति अन्तर्राष्ट्रिय प्रतिबद्धता जनाएको छ।
1: नेकपा एमालेको पुनर्गठन र रूपान्तरणका बारेमा उपाध्यक्ष रामबहादुर थापा र महासचिव शंकर पोखरेलले तयार गरेको प्रतिवेदनलाई एकीकृत गरिने सहमति जुटेको छ। फागुन 21 गतेको प्रतिनिधि सभा सदस्य चुनावमा एमाले भोगेको पराजयको कारण र नयाँ ढंगले पार्टी पुनर्गठन गर्न थापाको संयोजकत्वमा गठन भएको कार्यदलमा प्रतिवेदन बारेमा विवाद भएको थियो। महासचिव पोखरेलले प्रदेश लगायत 13 भेलाबाट आएका सुझावलाई समेटेर अध्यक्ष केपी शर्मा ओलीले स्वैच्छिक रूपमा नेतृत्व हस्तान्तरण गर्नुपर्ने त्यसका लागि विधान संविधान महाधिवेशन र महाधिवेशन प्रतिनिधि भेला गर्नुपर्ने निष्कर्ष समितिको सहितको प्रतिवेदन बनाउनु भएको थियो। तर त्यसको खण्डमा उपाध्यक्ष थापाले नेतृत्व पुनर्गठनको विषयमा बेमौसमी बाजा र दक्षिणपन्थी प्रविधि भएको आरोप लगाउनु भएको थियो। विवाद बढेपछि काभ्रेको एक होटलमा आवासीय रूपमा चलेको कार्यदलको बैठकले दुवै प्रतिवेदनलाई एकीकृत गर्न उपाध्यक्ष रामबहादुर थापा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेललाई जिम्मा दिएको सचिव राजन भट्टराईले जानकारी दिनुभयो।
0: नेपाली कांग्रेसले पार्टीको सौधो महाधिवेशन मार्फत चिनिया कार्य समितिमा रहेका तर विशेष महाधिवेशन पछिको समितिमा नरहेका सबैलाई केन्द्रीय समितिमा राख्ने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा हिजो बसेको पार्टीको कार्य सम्पादन समितिको बैठकले केन्द्रीय सदस्यको रूपमा समितिमा आउने बाटो खुलाउने निर्णय गरेको पार्टीका प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो। उहाँका अनुसार अब यस विशेष महाधिवेशनपछि केन्द्रीय कार्य समिति बाहिर रहेका चौधौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यले केन्द्रीय सदस्यको हैसियत पाउनेछन्। निवर्तमान सभापति शेरबहादुर देउवा समूहले चौधौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिका सदस्यलाई विशेष महाधिवेशनबाट आएको केन्द्रीय समितिमा समायोजन गर्नुपर्ने माग राख्दै आएका थिए। उहाँले उडा तहको अधिवेशन असोज 3 र 4 गते सम्पन्न गरिसक्ने निर्णय गरेको पनि बताउनुभयो। केन्द्रीय महाधिवेशनको उद्घाटन काठमाडौँको खुला मञ्चमा गर्ने र बन्द सत्र पनि त्यही आयोजना गर्ने निर्णय भएको छ। महाधिवेशनमा सबैको सहभागिता सुनिश्चित गर्न संवाद कार्य सहकार्य र सहमतिको प्रयास जारी राख्ने निर्णय पनि भएको चालिसेले बताउनुभयो। कांग्रेसले असोज 16 देखि 19 15 महाधिवेशनको मिति तोकेको छ।
1: अब विदेशको खबर। हिम नदीहरू तीव्र गतिमा पग्लिने, हिम नदी जन्य तालहरू थप अस्थिर बढ्ने र हिमालहरूको निगरानीमा बढ्दो खाडल देखिने क्रमसँगै हिमालय क्षेत्र खतरनाक अवस्थातर्फ अघि बढ़िरहेको अध्ययनले देखाएको छ। नेपाल र तिब्बतमा आएको विनाशकारी बाढ़ीले 1300 भन्दा धेरै मानिसको मृत्यु हुनका साथै व्यापक विनाश निम्त्याएको घटना लगतै यी निष्कर्षहरू सार्वजनिक भएको प्रतिवेदनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। यसले तीव्र गतिमा परिवर्तन भइरहेको हिमालय क्षेत्रको वातावरणबाट उत्पन्न बढ्दो जोखिमलाई उजागर गरेको छ। एकीकृत पर्वतीय पहल र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोड र जीबी पन्त राष्ट्रिय हिमालयन वातावरण संस्थापकको प्राविधिक योगदानमा तयार पारेको विश्वव्यापी परामर्श संस्था सिस्टेमिकको प्रतिवेदनले हिम नदीहरू अहिले 1 दशक अघिको तुलनामा 65% छिटो पग्लिरहेको उल्लेख गरिएको छ।
0: अन्त्यमा केही खेल खबर। इङ्ल्यान्डसँगको तेस्रो तथा अन्तिम टेस्ट क्रिकेटमा स्लो ओभर रेट अर्थात् खेलको गति सुस्त बनाएकोमा आइसिसी विश्व टेस्ट च्याम्पियनसिप तालिकामा पाकिस्तानको 11 अङ्क काटिएको छ। एच वास्टनमा भएको घरेलु टोली इङ्ल्यान्डसँगको टेस्टमा पाकिस्तान निर्धारित ओभरभन्दा 11 ओभर पछाडि रहेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले जनाएको छ। आइसिसीले पाकिस्तान टोलीलाई म्याच शुल्कको 50% जरिवाना पनि तिराएको छ। यो सँगै इङ्ल्यान्डसँगको टेस्ट श्रृङ्खलामा 3-0 क्लिन स्विप बेहोरेको पाकिस्तान विश्व टेस्ट च्याम्पियनसिप तालिकामा 5 अङ्कसहित पुछारमा रहेको छ। इङ्ल्यान्ड भ्रमण अघि पाकिस्तान 8 स्थानमा थियो। इङ्ल्यान्ड भ्रमणमा पाकिस्तान पहिलो खेलमा 1 पारी र 103 रन, दोस्रो खेलमा 194 रन र तेस्रो खेलमा 8 विकेटले पराजित भएको थियो। पाकिस्तानका लागि टेस्ट क्रिकेटमा यो निकै निराशाजनक समय रहँदै आएको छ। विश्व टेस्ट च्याम्पियनसिपको 2025-27 चक्रमा खेलेका 9 टेस्टमध्ये पाकिस्तानले अहिलेसम्म जम्मा 3 मात्र जित निकालेको छ।
1: र युएईको दुबईमा गैराती भएको महिला एसिया कप क्रिकेटको फाइनल खेलपछि विजेता भारतले एसियाली क्रिकेट परिषद एसिसीका अध्यक्ष मोहसिन नकभीको हातबाट ट्रफी लिन अस्वीकार गर्दा पुरस्कार वितरण समारोह विवाद बनेको छ। नकभी पाकिस्तानका गृहमन्त्रीका साथै पाकिस्तान क्रिकेट बोर्ड पीसीबीका अध्यक्ष समेत हुनुहुन्छ। दक्षिण एसियाली छिमेकी देशहरूबीच चलिरहेको राजनैतिक तनावका बीच भारतले ट्रफी लिन अस्वीकार गरेको हो। दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको फाइनलमा भारतले श्रीलंकालाई 72 रनले हराउँदै उपाधि जितेको हो। तर दुवै टोलीका खेलाड़ीहरू आफ्ना ड्रेसिङ रूम बाहिर पर्खिरहँदा खेलपछिको समारोह 45 मिनट भन्दा धेरै समयसम्म ढिला हुन पुगेको थियो। त्यसपछि अम्पायरहरूलाई चिनो तथा उपविजेता टोली श्रृङ्खलाका खेलाड़ीहरूलाई पदक र पुरस्कार रकमको चेक हस्तान्तरण गरेपछि सम्मान कार्यक्रम सम्पन्न भएको थियो। यद्यपि कुनै पनि व्यक्तिगत पुरस्कारका साथै भारतीय टोलीलाई पनि नगद पदक वा ट्रफी लिनका लागि बोलाइएन। पाकिस्तानले यस घटनालाई खेलको भावनासँग जोड्दै खेल भावनाको अभावमा हार वा जितको कुनै अर्थ नहुने बताएको छ।
0: आफ्नो समाचारमा अब पालो तपाईको विचार श्रृंखलाको।
1: तपाईको विचार श्रृंखलामा आज हामीले फोक्सोमा समस्या भएमा देखिने लक्षणबारे डाक्टर नवीन के मिश्रको सुझावलाई लिएका छौं।
2: फोक्सोमा समस्या भयो भने त सबभन्दा पहिला तपाईँको भुकी लाग्ने, सास फेर्न गाह्रो हुने, थकान लाग्ने, छाती घरघर बस्ने, घुर्ने, यी सबै यदि लामो समयदेखि भइराखेको छ भने फोक्सोमा समस्या सुरु भइसक्यो वा मेरो फोक्सो सम्बन्धी समस्या हो भनेर बुझ्नुपर्छ। यो लक्षणहरू अरू रोगहरूमा पनि आउन सक्छ। यदि यस्तो छ भने चाहिँ चिकित्सकलाई भेटेर सल्लाह लिनुपर्ने हुन्छ।
0: आफ्नो एफएम 104.8 MHz इन्टरनेट अनलाइनमा www.afnaefm.org र फेसबुकमा आफ्नो एफएम ओखलढुङ्गा सहित चितवन जिल्लामा सञ्चालित आफ्नो एफएम 87.6 MHz बाटकै साथ प्रसारण भइरहेको साँझ 6 बजेको आफ्नो समाचार सकिन लाग्यो। समाचारको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक।
1: ओखलढुङ्गामा विभिन्न कार्यक्रम गरी 30 मनाइयो। सङ्गीत नाचको मौलिकता जगेरामा जोड, बालापनको रक्षा भविष्यको सुरक्षा भन्ने नारा सहित बाल अधिकार दिवस मनाइयो। चम्पादेवीमा वन क्षेत्र अतिक्रमण गरी बनाइएका संरचन हटाइदै।
0: किरात राई पत्रकार संघ खोटाङको अध्यक्षमा कृष्णकला सिन्धुलीको 3 पाटनमा पहिलो पटक रक्तदान कार्यक्रम। बाढी प्रभावितलाई चितवन रेडक्रस सनौलीले दियो 3,42,000।
1: आइसीयूमा अन्तर्वार्ता लिएको विषयमा प्रेस काउन्सिलको ध्यान आकर्षण। भोटेको सेवारीबाट कृषि क्षेत्रमा ठूलो क्षति। एमाले उपाध्यक्ष थापा र महासचिव पोखरेलका प्रतिवेदन एकीकृत गर्ने सहमति।
0: र र हिमनदी तीव्र गतिमा पक्रिँदै भारतको अर्थतन्त्र जोखिममा विश्व टेस्ट च्याम्पियनसिप तालिकाबाट पाकिस्तानको 11 अङ्क काटियो। भारतले एसिया कपको ट्रफी स्वीकार नगर्दा क्रिकेट फेरि राजनैतिक मोडमा।
1: हवस् त साँझ 6 बजेको आफ्नो समाचार अहिलेलाई सक्यो। तपाईँको प्रत्येक समाचारका लागि हाम्रो टेलिफोन नम्बर 0375 20 345 खबर गर्न सक्नुहुनेछ। अहिलेलाई आफ्नो समाचारबाट साथी माया राईसँगै म मेनुका स्पष्ट बिदा हुन्छ।

0: 104.1 आठमेघर.
1: आयो आयो आयो तिजको विशेष अफर आयो. हिन्दू नेपाली नारीहरूको पर्व हरितालिका तिज 2083 को शुभ अवसरमा हेमदयाल सुनचाँदी गहना पसलमा सुन तथा चाँदीका गहना खरिद गर्दा विशेष छुटको व्यवस्था गरिएको छ. यस विशेष अवसरमा आफूलाई मनपर्ने आकर्षक डिजाइनका गरगहना खरिद गर्नुहोस् र विशेष छुटको भरपूर फाइदा उठाउनुहोस्. हेमदयाल सुनचाँदी गहना पसल सिद्धिचरण नगरपालिका 11 भीमसेन मन्दिर स्याउ रमाइलो डाँडा ओखलढुङ्गा. सम्पर्क नम्बर 9842480349 र 9861772745. साथै सम्पूर्ण हिन्दू नेपाली आमा दिदी बहिनीहरूमा हरितालिका तिज 2083 को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ.

0: तपाईँलाई घरको लागि एल्मुनियमको झ्याल ढोका चाहिएको छ भने सम्पर्क गर्नुहोस् होम्स एल्मुनियम एन्ड डेकोरलाई।
1: आउनुहोस्, यहाँ घरका लागि चाहिने एल्मुनियम ढोका, झ्याल, पल सिलिङ, कार्पेट, पर्दा, सिसा साथै एल्मुनियम सम्बन्धी सम्पूर्ण काम गरिन्छ। प्रोप्राइटर चुरालाल श्रेष्ठ।
0: सम्पर्क नम्बर 9862-95-51-27 र 0335-20-3690।
1: होम्स एल्मुनियम एन्ड डेकोर, सिद्धिचरण नगरपालिका 11 मिलनचोक ओखलढुङ्गा।
2: माया, तिम्रो बगैँचा त कस्तो राम्रो भएछ, कसरी यति सुन्दर बनायो है। मेरो पनि कार्यालय सँगै आफ्नै घर पनि निर्माण सम्पन्न हुन लाग्यो। यस्तै सुन्दर बगैँचाले सजाउने अनि मेरो पुर्ख्यौली बाजु जमिनमा फलफुलको बिरुवा रोप्ने सोच्दैछु। कहाँ पाइन्छ होला यो सबै सुविधा?
3: ल, तिमीलाई थाहा छैन, यो सबै काम त ओखलढुङ्गाकै पहिलो इन्दिरा नर्सरी तथा कृषि फर्मले गरिदिइहाल्छ नि। त्यहाँ सजावटका लागि फुलहरू, मनी प्लान्ट, धुपी, कटहर, लिची, हरोबरो लगायतका सबै किसिमका बिरुवाहरू सुपथ मूल्यमा पाइन्छ।
2: ए लौ, कस्तो राम्रो सेवा दिने रहेछ। कसरी काठमाडौँबाट फुलहरू ल्याउने होला भनेर चिन्तित थिए। ल, मलाई सम्पर्क नम्बर देऊ त, म नि बुझिहाल्न पर्यो।
3: 9846-6633-25 र 9919-90-59-26 मा सिधै इन्दिरा खतिवडालाई सम्पर्क गर्न सकिन्छ।
2: इन्दिरा नर्सरी तथा कृषि फार्म, सिद्धिचरण नगरपालिका 4 रुम्जटार र सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडा ओखलढुङ्गा।
4: भूकम्प जहिले र जति बेला पनि आउन सक्छ,
0: त्यसैले भूकम्पको समयमा लिएर हिँड्ने झटपट झोला तयारी अवस्थामा राख्नु पर्छ। झोलामा टर्च लाइट, रेडियो, एक दिनका लागि पुग्ने चिउरा तथा तयारी सुक्खा खाना, खाने पानीको बोतल, जरुरी औषधिहरू र आफ्नो कागजातको फोटोकपीहरू राख्न सकिन्छ।
4: भूकम्प गएपछिको समयमा टेलिफोन सञ्जाल व्यस्त रहने भएकोले सकभर मोबाइलबाट टेक्स्ट सन्देशहरू आदान प्रदान गर्नु पर्दछ।
0: चर्किएका तथा भत्किएका घर एवं अन्य संरचना भित्र नबस्ने, किनभने भूकम्पका पराकम्पले यस्ता संरचनाहरू भत्काएर जनधनको थप क्षति हुन सक्छ।
4: भूकम्पको समयमा खस्ने वस्तुहरू, फर्निचर, फोटो फ्रेम, सजावटका वस्तु, पुस्तक र्याक, ग्यास सिलिन्डर जस्ता सामग्रीहरू ठिकसँग राख्नु पर्दछ।
0: भूकम्प आएको बेला सुरक्षित रहन घुँडा टेकेर गुडुल किने, यदि ओत लाग्ने ठाउँ छैन भने आफ्नो टाउको घाटीलाई सुरक्षित राख्नु पर्छ।
4: जब भूकम्प रोकिन्छ, आग लागि पहिरो, ढुङ्गाहरू खस्नु, बाढी जस्ता जोखिमहरू हुने भएकोले जोखिम कम गर्नका लागि सावधानी अप्नाउनु पर्दछ।
0: भूकम्प आएको बेला चिच्याउनु हुँदैन, शान्त रहनु पर्छ।
4: प्राकृतिक रूपमा भूकम्प जाँदा आफैमा दन्जनको क्षति हुँदैन, तर कमजोर संरचना र सचेतनाको अभाव जस्ता असुरक्षित प्रचलनहरूका कारण जनधनको क्षति हुने भएकोले सचेत रहनु पर्दछ।
0: यदि भूकम्प आयो र सहयोग चाहिएमा ओखलढुङ्गाको निम्न फोन नम्बरहरूमा सम्पर्क गर्न सकिनेछ।
4: नेपाल रेड क्रस सोसाइटीको फोन नम्बर 0335-20-178,
0: जिल्ला प्रशासन कार्यालय 0335-20-133,
4: जिल्ला प्रहरी कार्यालयको नम्बर 9852-88-90-50।
0: समुदायको हितको लागि आफ्नो एफएम परिवार ओखलढुङ्गा।
5: समुदायको हितको लागि आफ्नो एफएम 104.5 मेगाहर्ट्ज।

0: नमस्कार, नेपाली सैनिक रेडियो कार्यक्रमको प्रतीक्षामा रहनुभएका समस्त श्रोतामा हार्दिक स्वागत तथा अभिवादन गर्दछु। म प्राविधिक हुद्दा विद्यानन्द यादव। नेपाली सेनाद्वारा उत्पादित यो कार्यक्रम रेडियो नेपाल सहित देशभरका विभिन्न एफएम रेडियोहरूबाट सुन्दै आउनु भएको छ भने नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np समेत सुन्न सक्नुहुनेछ। श्रोता, आजको कार्यक्रममा हामी नेपाली सैनिक गतिविधिका साथमा नेपाली सेनाले भोटेकोसी बाढीबाट क्षति भएको सड़क सञ्जाल सञ्चालन तथा बाढी प्रभावित नागरिकहरूलाई लक्षित गरी स्थापना गरेको एक्रो ब्रिज तथा स्वास्थ्य सेवा सम्बन्धी रेडियो सामग्री प्रस्तुत गर्नेछौ। कार्यक्रमको शुरूआत गरौ नेपाली सैनिक गतिविधिबाट।
1: नेपाली सैनिक गतिविधि प्राविधिक सहसेनानी अपेक्षा ढुङ्गानाबाट सुन्नुहोस्। प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देल मित्र राष्ट्र जनवादी गणतन्त्र चीनको बेजिङमा सञ्चालन हुने D13th बेजिङ स्याङसान फोरममा सहभागी हुन भदौ 28 गते चीन प्रस्थान गर्नुभएको छ। उहाँ जनवादी गणतन्त्र चीनको औपचारिक निमन्त्रणामा चीन प्रस्थान गर्नुभएको हो। प्रधान सेनापति उक्त फोरममा सहभागी भई असोज 3 गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ। रसुवाको भोटेकोसीमा भदौ 10 गते आएको विनाशकारी बाढ़ी पश्चात नेपाली सेना अग्रपंक्तिमा रही खोज तथा उद्धारमा सक्रिय रहेको छ। सो क्रममा विभिन्न सुरुङमा ब्लास्टिङ गरी प्रवेश मार्ग बनाएर ड्रोनको सहायताबाट तथा आफै प्रवेश गरी फँसेका हुन सक्ने व्यक्तिहरूको खोज तथा उद्धार गरिरहेको हो। यसका साथै खोज तथा उद्धारमा थर्मल इन्फ्रारेड ड्रोन मार्फत समेत स्क्यानिङ गरिएको थियो। यसै गरी थर्मल प्रविधिले जमीन मुनिको अवस्था देखाउन नसक्ने भएकाले सुरक्षा फौजले संयुक्त रूपमा पैदल गस्ती समेत सञ्चालन गरी खोज तथा उद्धार गरेको थियो। यसै गरी नुवाकोट स्थित विपद प्रतिकार्य ट्याक्टिकल हेडक्वार्टर अन्तर्गतको फौजले नुवाकोट तथा रसुवा जिल्लाका विभिन्न स्थानमा बेस स्थापना गरी खोज तथा उद्धार गरिरहेका छन्। यस क्रममा अर्ली वार्निङ सिस्टमका लागि विभिन्न स्थानमा सिग्नल टोली तैनात गरिएको छ। बाढ़ी प्रभावितहरूलाई अत्यावश्यक पर्ने मेडिकल सामग्री, खाद्य तथा अन्य दैनिक उपभोग्य सामग्रीहरूको सहज व्यवस्थापनका लागि समेत नेपाली सेनाले हवाई तथा स्थल मार्गबाट बाढ़ी प्रभावित स्थानमा राहत सामग्री ढुवानी गरिरहेको छ। यसै गरी नेपाली सेनाले हालसम्म प्रभावित क्षेत्रबाट 3874 स्वदेशी तथा 283 विदेशी गरी 4157 जनाको हवाई उद्धार गरेको छ। त्यस्तै त्रिशुली र धुन्चेमा स्थापना गरेको आपतकालीन उपचार केन्द्र तथा मेडिकल पेट्रोलबाट हालसम्म 3720 जनाले स्वास्थ्य सेवा प्राप्त गरेका छन्। विनाशकारी बाढ़ी लगत्तै प्रभावित इलाकामा खटिएको नेपाली सेनाले विभिन्न जलविद्युत आयोजनाको सुरुङमा खोजी कार्य जारी राखेको छ। यस क्रममा नेपाली सेनाबाट खटिएको उद्धार टोलीले रसुवा स्थित रसुवागढ़ी जलविद्युत आयोजना, लाङटाङ जलविद्युत आयोजना, चिलिमे जलविद्युत आयोजना, माथिल्लो त्रिशुली 1 जलविद्युत आयोजना र नुवाकोट स्थित त्रिशुली 3A र त्रिशुली 3B जलविद्युत आयोजनाको सुरुङमा परिचालित भई खोज तथा उद्धार गरेको हो। यस क्रममा रसुवागढ़ी जलविद्युत आयोजनामा कम्पोजिट क्विक रियाक्सन टीम तथा आयोजनाको प्रतिनिधि सहितको संयुक्त खोज तथा उद्धार टोलीले पावर हाउस, ट्रान्सफर्मर रूम र कन्ट्रोल पोइन्टसम्म पुगी खोजी कार्य गरेको थियो। त्यस्तै लाङटाङ हाइड्रोमा नेपाली सेनाका 25 जनाको टोलीले टनेलभित्र खोजी गरेको छ भने चिलिमे हाइड्रोमा विदेशी सहितको संयुक्त टोलीले टनेलभित्रको लेदो फालेको छ। त्यसै गरी टनेलभित्र हेभी इक्विपमेन्ट लैजान ब्लास्टिङ गरी बाटो निर्माण गरिरहेको छ भने सड़कको ट्र्याक समेत खोलिएको छ। नेपाली सेनाले नुवाकोट जिल्ला विदुर नगरपालिका 5 देवीघाट स्थित तादी नदीमा एक्रो ब्रिज निर्माण गरेको छ। उक्त ब्रिजको भदौ 25 गते नुवाकोटका प्रमुख जिल्ला अधिकारी श्री शम्भू प्रसाद रेग्मीले उद्घाटन गर्नुभएको हो। रसुवाको भोटेकोसी नदीमा गत भदौ 10 गते आएको बाढ़ीले नदीमा रहेको पुल बगाए पश्चात नेपाली सेनाले उक्त ब्रिज निर्माण गरेको हो। 57.9 मिटर लम्बाई, 5.5 मिटर चौडाई र 60 टन भारवाहन क्षमता भएको उक्त एक्रो ब्रिज 5 दिनमा जडान गरिसक्ने लक्ष्यसहित भदौ 19 गतेबाट जडान कार्य शुरू गरी भदौ 24 गते निर्माण सम्पन्न गरिएको हो। धादिङको गजुरीमा नेपाली सेनासँग स्टक रहेको एक्रो ब्रिज, उक्त स्थानमा जडानको लागि ब्रिजिङ युनिटका प्रमुख सेनानी श्री करूड बहादुर थापाको कमाण्डमा फौज खटिएको थियो। यसका साथै अन्य बाढ़ी प्रभावित स्थानमा नेपाली सेनाको इन्जिनियरिङ टोलीले पुल निर्माण र सड़क सुचारू गर्न सहयोग, हवाई तथा ड्रोन रेकी र सड़क विभागलाई सहजीकरण गर्ने काम गरिरहेको छ। यसैगरी नेपाली सेनाले बाढ़ी प्रभावित नुवाकोट जिल्लाका विभिन्न स्थानमा आवत जावत सहज बनाउन तीनवटा तुइन जडान गरेको छ। नुवाकोटको विदुर नगरपालिका 9 स्थित इन्द्रायणी घाटमा 250 मिटर लम्बाईको तुइन भदौ 14 गते निर्माण शुरू गरी 16 गते जडान सम्पन्न गरिएको थियो। त्यस्तै सोही स्थानमा 240 मिटर लम्बाईको तुइन भदौ 20 गते निर्माण शुरू गरी 23 गते जडान सम्पन्न गरिएको थियो। त्यस्तै नुवाकोटकै विदुर नगरपालिका 5 स्थित देवीघाटमा 155 मिटर लम्बाईको तुइन भदौ 19 गते निर्माण शुरू गरी 20 गते जडान सम्पन्न गरिएको थियो। प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देलले भोटेकोशी नदीमा आएको बाढ़ीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। उहाँले भदौ 22 गते सकलदर्जालाई सम्बोधन गर्नुभई बाढ़ीमा दिवंगत हुनुभएका सकलदर्जाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभएको हो। साथै उहाँले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ। उहाँले कर्तव्य पालनाको सिलसिलामा सम्पर्कविहीन हुनुभएका सकलदर्जा, अवकाश प्राप्त सैनिक तथा आश्रित सैनिक परिवारको सदस्यहरू र सो पीड़ाबाट मर्माहत हुनुभएका सैनिक परिवारजनको साथमा नेपाली सेना सदैव रहने बताउनु भएको छ। साथै उहाँले बाढ़ी आए लगत्तै खोज, उद्धार र राहत कार्यमा सकलदर्जाले देखाएको त्याग, उच्च पेशागत दक्षता एवं कार्यकुशलताको लागि धन्यवाद व्यक्त गर्नुभएको छ। सैनिक उच्च शिखर शिक्षालयबाट खटिएको टोलीले रसुवाको टिमुरे स्थित नेपाल चीन सीमा नाका रसुवागढ़ीमा भदौ 20 गते राष्ट्रिय झण्डा पुनस्थापना गरी सलामी अर्पण गरेको छ। भदौ 10 गते आएको विनाशकारी बाढ़ीले उक्त सीमा नाकामा नेपालतर्फ रहेका सम्पूर्ण संरचनाहरू बगाए पश्चात टोलीले राष्ट्रिय झण्डा पुनस्थापना गरेको हो। नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना काठमाडौँ तराई मधेस द्रुत मार्ग अन्तर्गत महादेव टार सुरुङ मार्गको भदौ 18 गते ब्रेक थ्रु गरिएको छ। प्याकेज नम्बर 1 रहेको मकवानपुरको भीमफेदी र बकैया गाउँपालिकामा निर्माणाधीन महादेव टार सुरुङको जोडी सुरुङ मध्ये 3,486 मिटर लम्बाई रहेको काठमाडौँबाट निजगढ़तर्फ जाने सुरुङको ब्रेक थ्रु गरिएको हो। ब्रेक थ्रु भएको उक्त सुरुङ नेपालको सड़कहरूमा निर्माण सम्पन्न भएका सुरुङहरूमध्ये सबैभन्दा लामो सुरुङ हो। काठमाडौँ उपत्यकालाई तराई मधेससँग करिब 2 घण्टाको समयमा जोड्ने गरी द्रुत मार्ग निर्माण भइरहेको छ। 70.977 किलोमिटर लामो उक्त द्रुत मार्गमा 7 स्थानमा गरी 11.210 किलोमिटर लम्बाईको ट्विन ट्यूब सुरुङहरू रहेका छन्। उक्त सुरुङहरूमध्ये धेद्रे र लेनडाँडा सुरुङको ब्रेक थ्रु भइसकेको छ भने अन्य 4 स्थानमा निर्माणाधीन अवस्थामा रहेको छ। पाल्पाको तानसेनमा भदौ 20 गते ऐतिहासिक श्री सात रण उजिरे सोरी भगवती जात्रा एवं 207 खट जात्रा मनाइएको छ। जितगढ़ी किल्लामा विक्रम सम्बत 1871 र 72 भएको लड़ाईमा कर्णेल उजिर सिंह थापा नेतृत्वको नेपाली सेनाले अंग्रेज फौजलाई पराजित गरेको खुशियालीमा विक्रम सम्बत 1877 निरन्तर रूपमा प्रत्येक वर्ष श्रीकृष्ण नवमीको दिन यो जात्रा मनाउन थालिएको हो। विशेष पूजा गरी जात्रा शुभारम्भ गर्ने परम्परा अनुसार भदौ 19 गते नेपाली सेनाको दि फेमस महेन्द्र दलगढ़का गणपति प्रमुख सेनानी श्री शान्त कुमार थापाले भगवतीको कालरात्री पूजा गर्नुभएको थियो। त्यस्तै भगवती मन्दिरमा कर्णेली पूजा गरी रथयात्राको विधिवत शुभारम्भ गरिएको थियो। रथमा श्री सात रण उजिरेश्वरी भगवती देवीको मूर्ति र कर्णेल उजिर सिंह थापाको खड्ग राखी 3 पटक मन्दिर परिक्रमा गराई नेपाली सेनाले बढ़ाई दिने प्रचलन रहेको छ। सुन्दै हुनुहुन्थ्यो नेपाली सैनिक गतिविधि पूरा भयो।
0: यो नेपाली सैनिक रेडियो कार्यक्रम हो।

0: श्रोता, अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली सैनिक रेडियो कार्यक्रम। यो कार्यक्रम तपाईँले नेपाली भाषामा 158, मैथिली भाषामा 34, भोजपुरी भाषामा 15 र अवधि भाषामा 5 गरी रेडियो नेपाल सहित देशभरका 212 एफएम रेडियोहरूबाट विभिन्न बार तथा समयमा सुन्दै आउनु भएको छ। अब प्रस्तुत गर्दैछौ नेपाली सेनाले भोटेकोसी बाढीबाट क्षति भएको सड़क सञ्जाल सञ्चालन तथा बाढी प्रभावित नागरिकहरूलाई लक्षित गरी स्थापना गरेको एक्रो ब्रिज तथा स्वास्थ्य सेवा सम्बन्धी रेडियो सामग्री।
1: श्रोता, विपदपछिको पहिलो प्राथमिकता भनेकै प्रभावित नागरिकको उद्धार र जीवन रक्षा हो। त्यसपछि घाइतेको उपचार, स्वास्थ्य सुरक्षासँगै सड़क सञ्चालन र क्षतिग्रस्त पुल तथा संरचनाको पुनर्स्थापना आवश्यक हुन्छ। यही आवश्यकतालाई मध्यनजर गर्दै नेपाली सेनाले बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा तथा भौतिक संरचना पुनर्स्थापनालाई समेत प्राथमिकताका साथ अघि बढाइरहेको छ। विपदको प्रत्यक्ष प्रभावमा परेका नागरिकलाई सुरक्षित राख्नुका साथै बाढीपछि उत्पन्न हुन सक्ने रोग, संक्रमण र मानसिक तनावबाट जोगाउनु पनि उत्तिकै आवश्यक हुन्छ। यही आवश्यकता अनुरूप नेपाली सेना बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार, उपचार र राहत वितरण लगायत विभिन्न भूमिकामा रही कार्य गरिरहेको छ। यसै पृष्ठभूमिमा आजको कार्यक्रममा हामी बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले प्रदान गर्दै आएको स्वास्थ्य सेवा र बाढीबाट अवरुद्ध सड़क मार्गहरू खुलाउन गरिएको प्रयास बारे चर्चा गर्नेछौ। विषय प्रवेश गरौं बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले प्रदान गरिरहेको स्वास्थ्य सेवाबाट।
2: भदौ 10 गते भोटेकोसी नदीमा आएको भीषण बाढीले पुर्याएको क्षति अकल्पनीय रहेको छ। जसरी यो बाढीले पुर्याएको क्षतिको आयतन ठूलो छ, उसै गरी विपद प्रतिकार समेत कठिन र जोखिमपूर्ण छ। यसबीच नेपाल सरकार, सुरक्षा निकायहरू लगायत सरकारवाला सबै पक्षको एकीकृत प्रयास र साझा संकल्प विपद प्रतिकारको सबैभन्दा ठूलो शक्ति बन्न पुग्यो अनि यस विपद प्रतिकारमा अग्रणी भूमिकामा रह्यो नेपाली सेना। भोटेकोसी बाढीपछिको विपद प्रतिकारमा नेपाली सेनाको सक्रियताले जहाँ विपद त्यहाँ नेपाली सेना भन्ने भनाईलाई सार्थक पारेको छ। विपद आउनासाथ खोज, उद्धार, उपचार, राहत वितरण र सड़क सञ्जालको पुनर्स्थापना जस्ता सबै कार्यमा नेपाली सेना नागरिकको सारथी बन्न पुग्यो। यस क्रममा आपतकालीन स्वास्थ्य सेवा, घाइतेहरूको उपचार, प्रभावितहरूलाई मनोपरामर्श तथा प्रभावित क्षेत्रमा हुन सक्ने महामारी नियन्त्रण लगायतका स्वास्थ्य सेवामा नेपाली सेनाको भूमिका अर्को उपलब्धि बनेको छ, जसमा त्रिशुली र धुन्चेमा स्थापना भएका आपतकालीन उपचार केन्द्र मार्फत नेपाली सेनाले झण्डै 4,000 जनाको स्वास्थ्य उपचार गरिसकेको छ। यससँगै विपद प्रभावित क्षेत्रमा फैलन सक्ने सम्भावित महामारीलाई लक्षित गरी इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको समन्वयमा कार्य गरिएको जनस्वास्थ्यविद प्राविधिक प्रमुख सेनानी श्री सरिता दुवालको भनाइ छ।
3: क्याम्पभित्र पनि हामीले महामारी फैलाउन त भएन, त्यो कारणले गर्दाखेरि चाहिँ हाम्रै क्याम्पभित्रको अवस्था, सरसफाइको अवस्था, त्यसै गरेर पानीको अवस्थाहरूलाई विशेष गरी यो वासमा चाहिँ फोकस भएर चाहिँ हामीले आएदेखि नै हामीले यो वाटर डिसइन्फेक्सन गर्ने, त्यसै गरेर चाहिँ हामीले क्याम्प डिसइन्फेक्सन गर्ने कार्यहरू पनि हामी गरिरहेका छौँ। त्यसै गरेर चाहिँ यहाँको भान्साहरूको निरीक्षण गरेर चाहिँ त्यसलाई चाहिँ स्ट्यान्डर्ड भान्साहरूलाई निरीक्षण गरेर त्यहाँ पनि सरसफाइदेखि लिएर त्यहाँको फुड हाइजिन, फुड सेफ्टी सम्बन्धी चाहिँ अवेरनेस गराएर चाहिँ उहाँहरूलाई चाहिँ त्यही अनुसारको चाहिँ कार्य गर्नलाई चाहिँ हामीले भनेका छौँ। त्यसै गरेर हामीले यो एकदमै महत्त्वपूर्ण यो हेली डिसइन्फेक्सनको जुन कार्य छ, सब व्यवस्थापन को जुन कार्य छ, त्यसलाई चाहिँ हामीले त्यसबाट हुन सक्ने महामारी भनेर जस्तो कुराहरू चाहिँ लाई चाहिँ हामीले एड्रेस गर्नको लागि चाहिँ हामीले चाहिँ हेली डिसइन्फेक्सन सब ल्याइसकेपछि चाहिँ त्यसलाई चाहिँ हेली डिसइन्फेक्सन गर्ने र साथसाथै चाहिँ जहाँ डेड बडीहरू राखिएको छ हाम्रो स्पेसली क्याम्पभित्रको, त्यो क्याम्पभित्र चाहिँ हाम्रो डिसइन्फेक्सन कार्यहरूलाई पनि हामीले एकदमै जोड दिएर चाहिँ त्यो कार्यहरू पनि हामीले गरिसकेका छौँ।
2: विपदले ल्याउने सङ्कट, फरक फरक हुन सक्छन्। यो स्वास्थ्यको क्षेत्रमा पनि लागू हुन्छ। त्यसैले भोटेकोसी बाढीले प्रभावित क्षेत्रमा निम्त्याउन सक्ने स्वास्थ्यका विभिन्न संकटहरूलाई लक्षित गरी नेपाली सेनाले स्वास्थ्य सेवा प्रदान गरिरहेको छ। वीरेन्द्र अस्पतालबाट विशेषज्ञ सहितको जनशक्ति, उपकरण तथा औषधि सहितको स्वास्थ्य कर्मीको टोली प्रभावित क्षेत्रमा खटिएका छन्। नेपाली सेनाले उपचार र परामर्श सेवा दिने विशेषज्ञदेखि आवश्यकता अनुसार सरसफाई सम्मका कार्य गर्न सक्ने जनशक्ति खटाई सेवा दिइरहेका छन्। यस्तै सेवा हो सम्भावित महामारी नियन्त्रणका लागि निर्मलीकरण अर्थात् डिसइन्फेक्ट सम्बन्धी कार्य। सफाई कर्मी सागर सुनाम दर्जी,
4: यो बाढी पीडितले गर्दाखेरि जति पनि डेड बडीहरू यताउता भएको कारणले गर्दाखेरि औषधि छर्किने काम गरिरहेको छौँ। कुनै किटाणुहरू किराहरूले चाहिँ अरूको शरीर अथवा कुनै खानेकुराहरूमा गएर चाहिँ नपरोस् भन्ने तरिकाले चाहिँ औषधि छर्किनु परेको। सबभन्दा पहिले हेलिकप्टरमा जान्छौँ। हेलिकप्टरमा छर्केर हामीले 5-10 मिनटको लागि चाहिँ हामीले त्यो किटाणु मर्नको लागि चाहिँ बन्द गर्छौँ। अनि त्यसपछि अनि त्यो डेड बडी ल्याएको बाटोलाई चाहिँ औषधि हाल्दै ल्याएर अनि डेड बडी भएको ठाउँसम्म आइपुग्छौँ। अनि त्यहाँबाट डेड बडी उठाइसकेपछि अनि डेड बडी भएको ठाउँमा फेरि अनि पछि औषधि छर्छौँ।
2: विपद प्रभावित क्षेत्रको आवश्यकता अनुसार नेपाली सेनाले स्वास्थ्य सेवा प्रदान गर्ने गरी जनशक्ति, उपकरण र औषधि उपलब्ध गराएको हो। त्यसो त विपदले भौतिक क्षति मात्र गराउँदैन, मानिसको शरीरसँगै मनस्थितिलाई पनि विक्षिप्त बनाउँछ। बाढीको त्रास, घर सम्पत्तिको क्षति र आफन्त गुमाउनुको पीडाले प्रभावित नागरिकलाई विक्षिप्त पारिरहेको छ। विपदले निम्त्याएको यो समस्यालाई समेत सम्बोधन गर्ने गरी नेपाली सेनाले तनाव व्यवस्थापनको लागि प्रभावित क्षेत्रका नागरिकहरू र उद्धारमा खटिएका सैनिक टोलीलाई समेत मनोपरामर्श सेवा प्रदान गरिरहेको छ। यस्तो परामर्श बाढी प्रभावित नागरिक र सो क्षेत्रमा खटिएका सैनिकहरूलाई समेत आवश्यक पर्ने भएकोले सेनाले प्रभावित क्षेत्रमा मनोपरामर्शलाई समेत अपरिहार्य ठानेको हो। वीरेन्द्र अस्पतालका मानसिक तथा स्नायु रोग विशेषज्ञ प्राविधिक सेनानी डाक्टर श्री ओमका

0: सम स्टेप हो त्यसको लागि, यति समयसम्म हुन सक्छ भन्ने कुराहरू जानकारी भयो भने अन्यलता नहुन सक्छ पछिलाई। यो ठुलो विपदमा परेको व्यक्ति तथा उद्धारमा खटिएको व्यक्तिहरूलाई पनि केही गरी समयमा मनोवैज्ञानिक रूपमा हामीले चाहिँ एड्रेस गर्न सकेनौँ भने पछि गएर लामो समयमा विभिन्न एङ्जाइटी, डिप्रेसन तथा पिटिएसडी जस्ता समस्याहरू देख्न सकिन्छ। त्यही कुरा नहोस् भन्ने हिसाबमा चाहिँ हामीले अहिले यो मनोवैज्ञानिक परामर्श र यो विभिन्न हामीले आएर चाहिँ त्रिशुलीमा गरिरहेका छौँ।
1: यसैबीच बाढीबाट प्रभावितहरूमा डर, त्रास, निन्द्रामा समस्या, बेचैनी, अत्याधिक चिन्ता, निराशा र घटना बारम्बार सम्झने लगायतका समस्या देखा पर्न सक्छ। बाढीले परिवार, घर, सम्पत्ति र थाथलो गुमाएका नागरिक गहिरो मानसिक आघातमा पर्न सक्ने विषयलाई आकलन गर्दै नेपाली सेनाले प्रभावित क्षेत्रमा समयमै मानसिक स्वास्थ्य तथा मनोपरामर्श सेवालाई समेत प्राथमिकता दिएको हो। बाढी गएदेखि हालसम्मको अवधिमा प्रभावितहरूलाई के कस्तो मनोपरामर्श सेवा प्रदान गरिएको छ त? यसबारेमा जानकारी गराउनु हुँदै पुनः वीरेन्द्र अस्पतालका मानसिक तथा स्नायु रोग विशेषज्ञ प्राविधिक सेनानी डाक्टर श्री ओमकार ढुङ्गेल।
0: छाउने अस्पतालबाट हामी 15 गते त्रिशुली ब्रेकथ्रू ट्रेनिङ सेन्टरमा आइसकेपछि तत्कालै आफूले गर्न सक्ने कामहरू के हेर्यौँ र यो मनोपरामर्शको लागि चाहिँ हामीले सुरुमा मैलुङ पोस्ट, सेफ्रुपेसी पोस्टमा जोगिएर निक्लिनु भएको सर्भाइभरहरूलाई चाहिँ फोकस गरेर धुन्चेमा गएर सुरुमा स्ट्रेस आइडेन्टिफिकेसन गर्नको लागि उहाँहरूलाई टेक्निकहरू सिकायौँ र त्यसपछि त्यसलाई रिल्याक्सेसन टेक्निकहरू के प्रयोग गरेर त्यसलाई सहज बनाउन सकिन्छ भन्ने कुराहरू चाहिँ जानकारी गरायौँ। मेडिकल टिमलाई पनि साइकोलोजिकल फर्स्ट एडको बारेमा जानकारी गरायौँ र 319 सैनिकहरूलाई चाहिँ एक ठाउँमा राखेर उनीहरूलाई पनि स्ट्रेस आइडेन्टिफिकेसन, सिक हेल्प, कहिले चाहिँ परामर्श लिने भन्ने कुरामा र साइकोलोजिकल फर्स्ट एड, किनभने उनीहरू पनि त्यही स्थानमा खटिराखेको र सपेटाबाट परेर आएको व्यक्तिहरूसँग समन्वय हुने कारण उनीहरूलाई पनि साइकोलोजिकल फर्स्ट एडको बारेमा जानकारी गराएर कसरी गर्ने, के गर्ने भन्ने कुरा जानकारी गरायौँ। त्यसपछि त्रिशुलीमा रहेको शेरगढमा पनि देवीघाटमा पर्नुभएको, सर्भाइभ गर्नुभएको व्यक्तिहरूलाई चाहिँ विशेष गरी फोकस गरेर हामीले अहिलेको अवस्थामा चाहिँ डिस्ट्रेस आइडेन्टिफिकेसन र त्यसलाई कसरी निमन गर्ने भन्ने कुराहरूमा फोकस भएर हामीले जानकारी दियौँ। समग्रमा भन्दाखेरि कामहरू चाहिँ यिनीहरू नै थिए।
1: नेपाली सेनाले स्वास्थ्य उपचार, मनोपरामर्शसँगै प्रभावित नागरिकले स्वच्छ र गुणस्तरीय खाद्यान्न उपभोग गर्न सकुन् भन्नेतर्फ समेत ध्यान दिएको छ। यस क्रममा विभिन्न स्रोतबाट संकलित राहत सामग्रीको गुणस्तर जाँच गरे पश्चात मात्र सेनाले प्रभावित क्षेत्रमा वितरणका लागि पठाउने गरी पोषणविदहरूलाई खटाएको छ। यससँगै नेपाली सेनाले प्रभावित क्षेत्रमा व्यवस्था गरेको बासस्थानमा स्वास्थ्य शिविर सञ्चालन र खाद्य गुणस्तर जाँच गर्दै आएको छ। वीरेन्द्र अस्पतालका पोषणविद प्राविधिक सहसेनानी श्री एन्जेस पौडेल,
2: हामीले होल्डिङ सेन्टरमा आएको नेपालीको चाहिँ हामीले चाहिँ अब कुद्ने हेरेर हामीले फिजिकली हेर्ने हो, यसमा चाहिँ कुनै केमिकल एनालाइजिसहरू गराएन। हामीले चाहिँ यसमा फरेन एडहरू चाहिँ जस्तो प्याकेजिङहरू हुन्छ, त्यसको अब नियर एक्सपायरी छ कि, कन्ज्युम गर्न कति अवधि छ, खपत अवधिहरू चाहिँ हामीले त्यसरी त्यसलाई स्क्रिनिङ गर्नु। अरू त हाम्रो सबै होल्डिङ सेन्टरमा गएको ठाउँमा त्यहाँको अब बच्चाहरूको चाहिँ पोषण, उसको हाइट वेट कति छ भनेर चाहिँ त्यो आमाहरूसँगै सोधेर बच्चाको उमेर अनुसारको तौल छ कि छैन, पोषण स्थिति बिहान बेलुका मात्र खाना छ कि अरू एक्स्ट्रा केही फिडिङहरू पनि खाइरहेछ कि भन्ने कुरो पनि उसैसँग सोधेर दिनभरिको बच्चाहरूलाई रिक्वायर हुने पोषणको मात्राको चाहिँ पुगेको छ कि छैन भनेर त्यो घर पनि हामीले क्वेसन सोधेर चाहिँ त्यहाँ आमाहरूसँगै हामीले चाहिँ त्यो बच्चाहरूको चाहिँ हेर्ने गरेका थियौँ होल्डिङ सेन्टरमा। अरू मेडिकल सेवाहरू हामीले अब रोग विशेष विशेषज्ञहरू जस्तै मेडिसिन विभागकोबाट पनि गइसकेको थियो, त्यस्तै स्किलिङको पनि स्पेसलिस्टहरू पनि गइसकेको थियो, त्यो अब त्यसमा अरू सँगसँगै मेडिकल रिलेटेडहरू हामीले कन्सल्टेन्टहरू भएको कारणले गर्दाखेरि चाहिँ लगभग हामीले मेडिसिन रिलेटेड अनि छालारोग सम्बन्धी रिलेटेड डाइट रिलेटेड चाहिँ हामीले होल्डिङ सेन्टरमा गएर परामर्श तथा विकास सेवाहरू सबै गराएको छ।
3: श्रोता, यसअघि हामीले भोटेकोसी बाढीपछि प्रभावित क्षेत्रमा खटिएको सैनिक स्वास्थ्य कर्मीको टोलीले दिइरहेको सेवाहरूबारे चर्चा गर्यौं। अब कार्यक्रमको दोस्रो खण्डमा भोटेकोसी बाढीबाट अवरुद्ध सड़क सञ्जाल सुचारू गर्न र प्रभावित क्षेत्रहरूमा पहुँच विस्तार गर्न गरिएको प्रयासबारे चर्चा गर्नेछौ।
4: भदौ 10 गते आएको भोटेकोसी बाढीले रसुवा, नुवाकोट र धादिङका विभिन्न राजमार्गहरू, ती मार्गहरूमा रहेका दर्जनौं पक्की पुल, बेलीब्रिज तथा झोलुङ्गे पुलहरू समेत ध्वस्त बनायो। बाढीले सड़क र पुल बगाउँदै

0: आवागमन ठप्प भयो भने नागरिकको दैनिक जीवन नै सकसपूर्ण बन्यो। यस्तो अवस्थामा बाढीले टुटाएको पुल जोड्नु भनेको केवल दुई किनार जोड्नु मात्र नभई रोकिएको जीवनलाई गतिशील बनाउनु पनि थियो। यही आवश्यकता महसुस गर्दै नेपाली सेनाले बाढीबाट क्षतिग्रस्त सड़क तथा पुलको पुनस्थापना र वैकल्पिक मार्ग निर्माणलाई तीव्रता दिइरहेको छ। यसै क्रममा नुवाकोट र रसुवाको लाइफलाइनको रूपमा रहेको गल्छी त्रिशुली खण्डको देवीघाटको तादी नदीमा एक्रोब्रिज जडान गरिएको छ। श्रोता, नेपाली सेनाको सैनिक इन्जिनियरिङ फौजको निरन्तर मेहनत र प्राविधिक दक्षताले छोटो अवधिमै एक्रोब्रिज जडान भई अवरुद्ध सड़क र आवागमन सुचारू बनाएको हो। नुवाकोटको विदुर नगरपालिका 5 देवीघाट स्थित तादी नदीमा एक्रोब्रिज जडान भई सुचारू भइसकेको छ। भदौ 19 गतेबाट शुरू भई 5 दिनमा नै जडान गरिएको उक्त ब्रिजको भदौ 25 गते नुवाकोटका प्रमुख जिल्ला अधिकारी श्री शम्भु प्रसाद रेग्मीले उद्घाटन गर्नुभयो। उद्घाटन कार्यक्रममा सम्बोधन गर्नुहुँदै कार्यरति विभागका विभागीय प्रमुख उपरथी श्री रञ्जित थापा पीएचडी,
1: सबै स्टेक होल्डर सबैको सहयोगका प्रयास, सबैको टिम एफोर्ट, सबैजनाको सहयोग समन्वयबाट यो सम्पन्न भएको छ। वास्तवमा भन्ने हो भने यो 72 घण्टाको रनिङ टाइमको हो, जम्मा काम चाहिँ 72 घण्टा भएको, दिन 5 भए पनि रनिङ टाइमको काम गराइ चाहिँ 72 घण्टाभित्रमा यो सम्पन्न भएको हो र यसले चाहिँ आज सडक सञ्जालको पुनस्थापित गरेर हामीले सुचारू बनाएका छौँ र यसबाट केही सहयोग मिल्नेछ र यसमा सबैको सहयोगबाट यो भएको कुरा पनि म यहाँ जानकारी गराउन चाहन्छु। टेक्निकल विषय सम्बन्धी जो यहाँ काम गरिरहनु भएको छ प्रमुख सेनानी हाम्रो करुण बहादुर थापाको नेतृत्वमा चाहिँ यो काम सम्पन्न भएको म जानकारी गराउँछु।
0: बाढीले सडक र पुल बगाउँदा आवागमन मात्र रोकिएको थिएन, एक गाउँ र अर्को ठाउँ बीच सम्बन्ध समेत टुटेको थियो। विपदमा सहयोगी हातहरू समेत प्रभावित क्षेत्रहरूमा पुग्न सकेका थिएनन्। यस्तो अवस्थामा एक्रो ब्रिज जडान भएपछि खुसी सार्दै स्थानीयहरू,
2: मेरो नाम चाहिँ माधव कुमार गजुरेल हो, म चाहिँ यहीँको स्थायी बासिन्दा, यो पुल बनिरहेको समयको मेरो घर हो, घर पुरियो अनि पसलहरू थियो, मेरो कपडा पसलहरू सबै पुरियो, हामी यो ज्यान मात्र यही कपडा लगाएर मोबाइलबाट बोकेर कुदे हो, यहाँ हामी हिँडेको 4 मिनटमा चाहिँ हामीलाई बाढीले सबै बगाएको देख्न पाइयो र जब जब चाहिँ यो सङ्कटहरू आउँछ सेनाले उद्धार गरेको छ। यो पुल बनेपछि त लगभग अब यो के भन्छ हामी सिधै इन्डियासित कनेक्ट हुन्छौँ, अहिले त त्यो दुरी नै टुट्या छ नि त, यहाँबाट हामी गल्छी पुग्छौँ, गल्छी पुगेपछि त हामी अब एकैचोटि इन्डियासम्म पुग्न सक्यौँ, अब यतापट्टि पनि अब रसुवा जिल्लासम्म कनेक्ट हुनु सजिलो छ र धादिङका पनि धेरै ठाउँहरू यसमा कनेक्ट हुन्छन्, अब काठमाडौँकै पनि अलिअलि यताको बेल्ट सिन्धुपाल्चोको बेल्टहरू पनि यसमा कनेक्ट हुन्छ, यो बन्नु अत्यन्तै राम्रो कुरा हो। यो पुल बनेपछि यहाँभन्दा अरू अरू बेली ब्रिजलाई पनि सामानहरू ल्याउन सजिलो हुन्छ, यो उपयुक्त कुरा नै छ।
3: मेरो नाम दुर्गा देवी दाल हो, विद्युत नगरपालिका 5 मेरो पसल थियो, पसल गोदाम साथसाथै गाडी सबै बगायो, मेरो 14 परिवार बेद्राती खोलाले 1 सेकेन्डले बाँच्नु भयो। हामी देवीहाटको कच्ची पुलबाट जाँदाखेरि हामीलाई बगाउँछ भनेर पक्की पुलमा तर्न लाग्दाखेरि पारिपट्टि खोला उफ्रेको देखेर यता फर्केर पिपलटार भाग्न भ्याएर हामी पनि सेकेन्डले बाँचेर यता आयौँ। बिहान उठेर चिया खाएर 2 घण्टाको बाटो हिँडेर माथि हल्छे होला भन्ने ठाउँमा गएर त्यहाँबाट पुल तलेर पिपलटार दाना फ्याक्ट्रीभन्दा माथिबाट निक्लेर अनि हिँडेर आएको हामी, यो हामीलाई खुसी लागिरहेको छ। 5-10 मिनटको बाटो आउनलाई हामी 2 घण्टा हिँड्नु परेको छ, यो पुल बनेका धेरै खुसी लागेको, हामी यहीँबाट ओहोरदोहोर गर्न पाउँछौँ, धेरै धेरै धन्यवाद भन्छु।
4: यो चाहिने पनि हो, खाद्यान्न अभाव, विभिन्न सरसामान अभाव हुने समयमा यो बनेर सुचारू भइदियो भने राम्रै हो। अब यो नेपाली सेना सुरक्षा निकायहरूको डिजास्टर पछाडिको गतिविधि राम्रो छ।
5: मधुसूदन काप्चे, खुसी होइन महाखुसी भन्नु, खुसी त त्यो त साधारण भयो, भनिसकेपछि त हजुरको आदान प्रदान भयो, लत्ता कपडा राशन इत्यादिको लागि चाहिँ सहयोग पुग्यो नि त, अति खुसी लाग्यो।
0: नेपाली सेनाले जडान गरेको एक्रो ब्रिजले स्थानीय बासिन्दाहरूलाई मात्रै सहज बनाएको छैन, यसले विपद प्रभावित जिल्लाहरूलाई एक आपसमा जोड्दै प्रभावित क्षेत्रमा राहत लगायतको अत्यावश्यक सामग्री ढुवानीलाई समेत सहज बनाएको छ, जसबाट राहत र पुनस्थापनालाई थप गति प्रदान गर्नेछ। एक्रो ब्रिज जडानसँगै यातायात सुचारू भएपछि प्रभावित क्षेत्रमा के कस्तो सहजता ल्याउँछ त? विदुर नगरपालिकाका प्रमुख श्री राजन श्रेष्ठ,
6: एकदमै ठुलो चाहिँ हाम्रो सहयोग आदान प्रदान भएको छ, समन्वयकारी भूमिका भएको छ। अहिलेको यो जुन बाढी पहिरो छ यो एकदम ठुलो महाविपत्ति छ, यो वज्रपात महाप्रलय भएको अवस्थामा जुन खालको नेपाली सेनाले भूमिका निर्वाह गरेको छ यो एकदमै सराहनीय छ। विदुर नगरपालिकाको तर्फबाट पनि म उहाँहरूलाई धन्यवाद आभार व्यक्त गर्न चाहन्छु। अहिले अमेरिकन पद्धतिको एग्रो ब्रिज चाहिँ 5 दिनमा काम सम्पन्न भएको छ, यो चाहिँ ब्रिजले चाहिँ हाम्रो जीवनलाई अलिकति सहज बनाएको छ, यसले चाहिँ पृथ्वी राजमार्ग मार्गसँगको कनेक्टिभिटी जोडेको छ। विदुर नगरपालिकाको स्थानीयवासी कनेक्टिभिटी रसुवादेखि सबैको यो कनेक्टिभिटीलाई यसले चाहिँ जोडेर जुन खालको सहयोग प्राप्त भएको छ नेपाली सेनासँग अभियसली हामी हरेक दिन जोडेर काम गरिरहेको अवस्था छ।
0: नागरिकको हरेक दुःखमा साथ दिइरहेको नेपाली सेनाले बाढीले सम्बन्ध विच्छेद गराएका बस्तीहरूलाई एक आपसमा जोड्ने कार्यमा अग्रणी भूमिका खेल्दै आइरहेको छ। यस क्रममा बाढीको केही दिनमा नै अस्थायी विकल्पका रूपमा नेपाली सेनाले नुवाकोटको विदुर नगरपालिका 5 देवीघाटमा एकवटा र विदुर नगरपालिका 9 इन्द्रायणी घाटमा दुईवटा ट्विन जडान गरेको थियो। सेनाको यस्तो सक्रियता र पहल कदमीको सर्वसाधारणले प्रशंसा गरेका छन्। स्थानीय कुलबहादुर खाती:
7: नेपाली सेनाले ट्विन बनाएको नै एकदम खुसी लागिरहेको छ। हामी जनताकै लागि हो, जनताको लागि लडिरहनु भएको छ है, त्यही नै खुसी लागेको छ। ट्विन बनेपछि मलाई चाहिँ कस्तो लागेको छ भने सहिले जस्तो लागेको छ। हामीहरूलाई अब पार पार गर्न पहिला धेरै सङ्कष्ट परेको थियो। अब पारीको मान्छे वारी आउन, वारीको मान्छे पारि जान धेरै सङ्कष्ट थियो। अब नेपाली सेनाहरूले चाहिँ बनाइदिनुभयो, हामी धेरै खुसी पनि लागेको छ। राम्रै नेपाली सेना काम धेरै खुसी नै लागिरहेछ, लडी पनि रहेछ जनताको लागि, सङ्गठनको पनि गर्नुभएको छ। तपाईँहरूले दिनरात नभनिरहनु गरिरहनु भएको छ, त्यही नै खुसी हो।
0: नेपाली सेनाका सकल दर्जाले आफ्नो परिवार र व्यक्तिगत सुविधा भन्दा कर्तव्यलाई प्राथमिकता दिँदै विपद प्रभावितको जीवन रक्षामा आफूलाई समर्पित गर्दै पुनः एकपटक जनभरोसा र जनविश्वासलाई चुल्याएको छ। संघीय, प्रदेश तथा स्थानीय सरकारका निकाय, अन्य सुरक्षा निकाय, गैर सरकारी संस्था तथा स्थानीय समुदायसँगको सहकार्य र समन्वय तथा साझा प्रयासले भोटेकोसी बाढी पछिको विपद प्रतिकार्यलाई प्रभावकारी बनाएको हो। त्यसैले यो विपद प्रतिकार्यमा सबै सरकारवाला पक्षहरूको योगदान स्मरणीय छ, प्रशंसनीय छ। अबको पुनर्निर्माण र पुनर्स्थापना कार्यमा समेत सबैसँग हातीमालो गर्न नेपाली सेना प्रतिबद्ध छ।
8: श्रोता, यस प्रस्तुतिसँगै हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ। आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? कार्यक्रम प्रति कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने आर्मी रेडियो 2008@gmail.com मा इमेल पठाउन सक्नुहुनेछ। हवस्त श्रोता, प्राविधिक सहकर्मी प्राविधिक जमदार सन्तोष पजगाईसँगै म प्राविधिक हुद्दा विद्यानन्द यादव पनि बिदा हुन्छु। नमस्ते।

Du hörst Affen-FM auf 104,8 MHz. Musik Nepal.

नमस्कार, म गायक तथा संगीतकार शम्भु राई। तपाईँ अहिले सुन्दै हुनुहुन्छ ओखलढुङ्गा जिल्लाको पहिलो सामुदायिक रेडियो आफ्नो एफएम 104.8 मेगा।

0: आयो आयो आयो तिजको विशेष अफर आयो।
1: हिन्दू नेपाली नारीहरूको पर्व हरितालिका तीज 2083 को शुभ अवसरमा हेमदयाल सुनचारी गहना पसलमा सुन तथा चाँदीका गहना खरिद गर्दा विशेष छुटको व्यवस्था गरिएको छ।
0: यस विशेष अवसरमा आफूलाई मनपर्ने आकर्षक डिजाइनका गरगहना खरिद गर्नुहोस् र विशेष छुटको भरपूर फाइदा उठाउनुहोस्।
1: हेमदयाल सुनचाँदी गहना पसल सिद्धिचरण नगरपालिका 11 भीमसेन मन्दिर स्याउ रमाइलो डाँडा ओखलढुङ्गा।
0: सम्पर्क नम्बर 9842-80-39-06 र 9861-77-72-45।
1: साथै सम्पूर्ण हिन्दू नेपाली आमा दिदी बहिनीहरूमा हरितालिका तीज 2083 को हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं।

0: तपाईँलाई घरको लागि एल्मुनियमको झ्याल ढोका चाहिएको छ भने सम्पर्क गर्नुहोस् होम्स एल्मुनियम एन्ड डेकोरलाई।
1: आउनुहोस्, यहाँ घरका लागि चाहिने एल्मुनियम ढोका, झ्याल, फल सिलिङ, कार्पेट, पर्दा, सिसा साथै एल्मुनियम सम्बन्धी सम्पूर्ण काम गरिन्छ। प्रोप्राइटर चुरालाल श्रेष्ठ।
0: सम्पर्क नम्बर 98625157 र 0375203690।
1: होम्स एल्मुनियम एन्ड डेकोर, सिद्धिचरण नगरपालिका 11 मिलन चौक, ओखलढुङ्गा।
2: व्यक्ति स्वयं अपाङ्ग हुँदैन, व्यक्ति यस्तो वातावरणमा बाँचिरहेको हुन्छ त्यो वातावरणलाई चाहिँ अपाङ्गता भनिन्छ। त्यो वातावरण कस्तो हो त भन्दाखेरि व्यक्तिको शारीरिक, मानसिक, इन्द्रिय र बौद्धिक कार्यगत विचलन र ऊ बाँचेको वातावरणसम्ममा रहेको अवरोधसँगको अन्तर्क्रियाले उसलाई सहभागिताबाट वञ्चित हुनुपर्ने अवस्था सृजना हुन्छ भने त्यस्तो अवस्थालाई अपाङ्गता भनिन्छ र त्यस्तो अवस्थामा बाँचेको व्यक्तिलाई चाहिँ अपाङ्गता भएका व्यक्ति भनेर भनिन्छ।
3: गर्भवतीले जथाभावी औषधि सेवन गर्नाले, गर्भपतन गर्नाले आमालाई कुपोषण भएमा विषयुक्त पदार्थ सेवन, लामो व्यथा लागेर जन्मन कठिन भएमा जबरजस्ती प्रसुति गराउँदा, शिशुमा आघात पुग्दा, विभिन्न दुर्घटना लगायतका कारणले अपाङ्गता हुने गर्दछ।
4: अपाङ्गतालाई शारीरिक, दृष्टि सम्बन्धी, सुनाइ सम्बन्धी, श्रवण दृष्टिविहीन, स्वर र बोलाइ सम्बन्धी, मानसिक वा मनोसामाजिक, बौद्धिक, अनुवंशीय रक्तस्राव सम्बन्धी, अटिजम सम्बन्धी र बहुअपाङ्गता गरी 10 भागमा वर्गीकरण गरिएको छ।
3: अपाङ्गताबाट बच्न नियमित गर्भजात, बालबालिकालाई पूर्ण खोप, पौष्टिक आहारा, गर्भवतीले डाक्टरको प्रिस्क्राइब बिना औषधि सेवन साथै धुम्रपान मद्यपान गर्नु हुँदैन। हरेक हुन सक्ने सम्भावित दुर्घटनाबाट बच्ने र बचाउने स्वास्थ्य संस्थामै प्रसुति गराउनु पर्दछ। यदि अपाङ्गता भइहाले समयमै पहिचान गरी उपचार गर्नुपर्दछ।
4: अपाङ्गता हुनु जीवनै सकिनु होइन, अवसर पाउन सके उनले परिवार, समाज र राष्ट्रका लागि महत्वपूर्ण योगदान गर्न सक्छ।
3: मानव विकास तथा सामुदायिक सेवा, आफ्नो एफएमको जनहितमा जारी सन्देश।
5: भूकम्प जहिले र जति बेला पनि आउन सक्छ,
0: त्यसैले भूकम्पको समयमा लिएर हिँड्ने झटपट झोला तयारी अवस्थामा राख्नु पर्छ। झोलामा टर्च लाइट, रेडियो, एक दिनका लागि पुग्ने चिउरा तथा तयारी सुक्खा खाना, खाने पानीको बोतल, जरुरी औषधिहरू र आफ्नो कागजातको फोटोकपीहरू राख्न सकिन्छ।
5: भूकम्प गएपछिको समयमा टेलिफोन सञ्जाल व्यस्त रहने भएकोले सकभर मोबाइलबाट टेक्स्ट सन्देशहरू आदान प्रदान गर्नु पर्दछ।
0: चर्किएका तथा भत्किएका घर एवं अन्य संरचना भित्र नबस्ने, किनभने भूकम्पका पराकम्पले यस्ता संरचनाहरू भत्काएर जनधनको थप क्षति हुन सक्छ।
5: भूकम्पको समयमा खस्ने वस्तुहरू फर्निचर, फोटो फ्रेम, सजावटका वस्तु, पुस्तक र्याक, ग्यास सिलिन्डर जस्ता सामग्रीहरू ठिकसँग राख्नु पर्दछ।
0: भूकम्प आएको बेला सुरक्षित रहन घुँडा टेकेर गुडुल किने, यदि ओत लाग्ने ठाउँ छैन भने आफ्नो टाउको र घाँटीलाई सुरक्षित राख्नु पर्छ।
5: जब भूकम्प रोकिन्छ, आगलागी, पहिरो, ढुङ्गाहरू खस्नु, बाढी जस्ता जोखिमहरू हुने भएकोले जोखिम कम गर्नका लागि सावधानी अपनाउनु पर्दछ।
0: भूकम्प आएको बेला चिच्याउनु हुँदैन, शान्त रहनु पर्छ।
5: प्राकृतिक रूपमा भूकम्प जाँदा आफैमा दन्जनको क्षति हुँदैन, तर कमजोर संरचना र सचेतनाको अभाव जस्ता असुरक्षित प्रचलनहरूका कारण जनधनको क्षति हुने भएकोले सचेत रहनु पर्दछ।
0: यदि भूकम्प आयो र सहयोग चाहिएमा ओखलढुङ्गाको निम्न फोन नम्बरहरूमा सम्पर्क गर्न सकिनेछ।
5: नेपाल रेड क्रस सोसाइटीको फोन नम्बर 0375201178,
0: जिल्ला प्रशासन कार्यालय 0375201133,
5: जिल्ला प्रहरी कार्यालयको नम्बर 9852889050।
0: समुदायको हितको लागि आफ्नो एफएम परिवार ओखलढुङ्गा।
6: ए एन्जिला, तिमीले त कस्तो राम्रो राम्रो डिजाइनको गहना फेरिरहेको हौ। होइन, कुन पसलबाट किन्छौ?
7: दयाल सुनसादी उद्योगबाट ल्याउँछु नि। त्यहाँ त जस्तो सुकै डिजाइनमा पनि गरगहना किनबेच गरिन्छ नि।
6: ए हो र, त्यसो त म पनि अब दयाल सुनसादी उद्योगमै जान्छु। एउटा सानो डिजाइनमा सिक्री, औठी अनि आमाको लागि पुरानो डिजाइनमा मालबाडी, दिदीको लागि मङ्गलसूत्र पनि बनाउनु छ। लौ म त लागे है दयाल सुनसादी उद्योगतिर।
7: हाम्रा सेवाहरू
6: अर्डर अनुसार नयाँ तथा पुराना डिजाइनका सुनचादीका गरगहना बनाइन्छ।
7: पुरानोसँग नयाँ सट्टापट्टा गरिन्छ।
6: बिना रसायन गहना बनाइन्छ।
7: बनाइराखेकै रेडिमेड गरगहना पनि पाइन्छ।
6: प्रोप्राइटर भेष बहादुर दयाल, बेलकुमारी दयाल। मोबाइल नम्बर 9842939306 9842939306 र 9842808584। दयाल सुनचादी उद्योग, सिद्धिचरण नगरपालिका 12, हुलाकटोल, ओखलढुङ्गा।
8: OSR Digital, entertaining the nation.

0: वर्षायाम शुरू भएसँगै पानीका मुहानहरू दूषित हुने जोखिम बढ्छ। दूषित पानीले झाडा पोखला, हैजा, टाइफाइड लगायतका रोग निम्त्याउन सक्छ।
1: त्यसैले पिउने पानीलाई कम्तीमा 3 मिनट उमालेर, फिल्टर गरेर वा क्लोरिन प्रयोग गरी शुद्ध बनाएर मात्र प्रयोग गरौं।
2: पानीको मुहान वरपर फोहोर नगर्ने, पशु चौपाया प्रवेश गर्न नदिने र नियमित सरसफाई गर्ने पानी बसालौ।
1: स्वच्छ मुहान, शुद्ध पानी र स्वस्थ परिवारका लागि सबैको सहभागिता आवश्यक छ।
0: खानेपानी तथा सरसफाई डिभिजन कार्यालय ओखलढुङ्गा।
3: मानसिक स्वास्थ्य बिना स्वास्थ्य जीवन सम्भव छैन। आफ्नो र परिवारका सदस्यहरूको मानसिक स्वास्थ्यको सधैँ ख्याल गरौ। मनमा अत्याधिक डर, चिन्ता, तनाव बढ्ने जस्ता लक्षणहरू दैनिक जीवनमा देखिए र फरक महसुस भए नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरौ। मानसिक स्वास्थ्य तथा मनोसामाजिक समस्या भएका व्यक्तिहरूले अन्य व्यक्ति सरह मर्यादापूर्ण जीवन बाँच्न अधिकार प्रयोग गर्ने वातावरण बनाउनका लागि सहकार्य गरौ।
4: समुदायको हितको लागि आफ्नो एफएम ओखलढुङ्गाद्वारा जनहितमा जारी सन्देश।
5: तपाईँलाई घरको लागि अल्मुनियमको झ्याल ढोका चाहिएको छ भने सम्पर्क गर्नुहोस् होम्स अल्मुनियम एन्ड डेकोरलाई।
6: आउनुहोस्, यहाँ घरका लागि चाहिने अल्मुनियम ढोका, झ्याल, पल सिलिङ, कार्पेट, पर्दा, सिसा साथै अल्मुनियम सम्बन्धी सम्पूर्ण काम गरिन्छ। प्रोप्राइटर चुरालाल श्रेष्ठ।
5: सम्पर्क नम्बर 98625157 र 0335203690।
6: होम्स अल्मुनियम एन्ड डेकोर, सिद्धिचरण नगरपालिका 11 मिलन चौक, ओखलढुङ्गा।
0: माया, तिम्रो बगैँचा त कस्तो राम्रो भएछ, कसरी यति सुन्दर बनायो है। मेरो पनि कार्यालय सँगै आफ्नै घर पनि निर्माण सम्पन्न हुन लाग्यो। यस्तै सुन्दर बगैँचाले सजाउने अनि मेरो पुर्ख्यौली बाजु जमिनमा फलफुलको बिरुवा रोप्ने सोच्दैछु। कहाँ पाइन्छ होला यो सबै सुविधा?
2: ल, तिमीलाई थाहा छैन, यो सबै काम त ओखलढुङ्गाकै पहिलो इन्दिरा नर्सरी तथा कृषि फर्मले गरिदिइहाल्छ नि। त्यहाँ सजावटका लागि फुलहरू, मनी प्लान्ट, धुपी, कटहर, लिची, हरोबरो लगायतका सबै किसिमका बिरुवाहरू सुपथ मूल्यमा पाइन्छ।
0: ए ल, कस्तो राम्रो सेवा दिने रहेछ। कसरी काठमाडौँबाट फुलहरू ल्याउने होला भनेर चिन्तित थिए। ल, मलाई सम्पर्क नम्बर देऊ त, म नि बुझिहाल्न पर्यो।
2: 9846633625 र 9919906926 मा सिधै इन्दिरा खतिवडालाई सम्पर्क गर्न सकिन्छ।
0: इन्दिरा नर्सरी तथा कृषि फार्म, सिद्धिचरण नगरपालिका 4 रुम्जटार र सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडा, ओखलढुङ्गा।
7: You're listening to the first community station in the district, AFNO FM 104.8 MHz.

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा 1 अर्ब भन्दा बढ़ीको क्षति, पशुपन्छीमा मात्र 1 अर्ब 11 करोड़को क्षति, रसुवा बाढी प्रभावित क्षेत्रमा स्थानीय जनप्रतिनिधि र प्रधानमन्त्री बीच छलफल, बजेटमा चिन्ता नगर्न प्रधानमन्त्रीको आग्रह।
1: उहाँले के भन्नुभएको छ भने हामीलाई बजेटको लागि यहाँले चिन्ता गर्नु पर्दैन, होइन, के कस्तो चाहिँ पूर्वाधारहरू, के कस्तो चाहिँ जनतालाई प्रत्यक्ष रूपमा राहत दिन सक्ने।
0: आज हरितालिका तीज, शिवालयमा व्रतालुहरूको घुइचो, परम्परासँगै स्वास्थ्यमा पनि ध्यान दिन चिकित्सकको सुझाव, सुदूरपश्चिम प्रदेशको बजेट प्रभावित हुँदा कर्मचारीलाई तलब खुवाउने समस्या।
2: खर्च यति बेला नै बढी चाहिनुपर्नेमा अहिले तलब नहुँदा घर खर्च धान्न पनि धौधौ परेको अवस्था, म लगायत सम्पूर्ण कर्मचारीको अवस्था यस्तै हो।
0: प्रतिनिधि सभाको आगामी बैठकको कार्यतालिका तयार, असोजको तेस्रो सातामा अधिवेशन अन्त्य गर्ने तयारी, प्रधानमन्त्रीसँगको प्रश्न उत्तर कार्यक्रम भने हटाइयो।
3: भाद्र 10 गते गर्ने भनिएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर चाहिँ अब भटेपछि त्रिशुलीमाको बाढीका कारणले असम्भव भयो, होइन।
0: र फिफाबाट निलम्बनमा परेको अखिल नेपाल फुटबल संघ एन्फाले निलम्बन फुकुवाका लागि ज्ञापन पत्र सहित धरना दिने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: मुलुकी देवानी समिताको दफा 40 बेपत्ता व्यक्तिलाई मृत घोषणा गर्न 12 वर्ष कुर्नुपर्ने प्रावधान छ। राज्यले मृत घोषणा नगरी क्रिया खर्च, सहायता, बीमा दावी, मृतकका नाममा रहेको जग्गाको नामसारी र बैंक खाताको रकम निकाल्ने जस्ता अत्यावश्यक कामहरू अगाडि बढ्दैनन्। भोटेकोशीको बाढीले बेपत्ता बनाएका परिवारले कानूनी प्रावधान परिवर्तन गरी समस्या समाधान गरिदिन माग गरेकाले यस्ता अप्ठ्यारामा कानून संशोधनको बाटो लिनु उपयुक्त हुन्छ। अब खबर सन्तोष गन्धर्वबाट।
5: सरकारले भोटेकोशी बाढीले क्षतिग्रस्त बनाएको सड़क तथा पुलको पुननिर्माणलाई तीव्रता दिने भएको छ। सरकारले आगामी असोजभित्रै सड़क सञ्जाल सञ्चालनमा ल्याउने गरी काम अघि बढ़ाएको पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले बताउनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहसँग प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज भएको छलफलमा मन्त्री लम्सालले सड़क पुल निर्माणका लागि विभिन्न विषयगत 8 कार्यदल गठन गरिएको समेत जानकारी गराउनु भएको छ। आगामी मंगसिरसम्म बाढ़ी प्रभावित क्षेत्रमा खानेपानी प्रणाली पुनर्स्थापना गर्ने सरकारले योजना समेत बनाएको उहाँले बताउनु भएको छ। रसुवा बाढ़ी प्रभावित क्षेत्रका स्थानीय जनप्रतिनिधि र प्रधानमन्त्री बालेन्द्र शाहबीच आज छलफल भएको छ। जनप्रतिनिधिहरूले प्रधानमन्त्रीसँग सड़क र पुल निर्माणलाई प्राथमिकता दिन माग गरेका छन्। सिंहदरबारमा भएको छलफलमा बाढ़ी प्रभावित क्षेत्रका प्रतिनिधिहरूले प्रभावित क्षेत्रमा तत्काल वैकल्पिक सड़क तथा बेली ब्रिज निर्माणलाई प्राथमिकता दिन सरकारसँग माग गरेको नुवाकोटको विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले बताउनुभयो।
1: प्रस्तुत गरिसक्नुभएपछि उहाँले के भन्नुभएको छ भने हामीलाई बजेटको लागि यहाँले चिन्ता गर्नु पर्दैन, होइन, के कस्तो चाहिँ पूर्वाधारहरू, के कस्तो चाहिँ जनतालाई प्रत्यक्ष रूपमा राहत दिन सक्ने, होइन, जनतालाई तत्कालै चाहिँ अब पुनर्स्थापनाको कुरा छ, होइन, पुनर्वासका कुरा छ, पुनर्स्थापनाका लङ टर्म्सको उहाँहरूलाई एकदमै जीविकोपार्जन सहितको उहाँहरूलाई पुनर्स्थापित गर्नुपर्ने छ, त्यो विषयमा छलफल भएको हो।
5: छलफलमा प्रधानमन्त्रीले पूर्वाधार निर्माणसँगै जनताको पुनर्वासका लागि बजेटको कुनै पनि चिन्ता नभएको बताउनु भएको थियो। बैठकमा बस्ती स्थानान्तरणका लागि सुरक्षित स्थान पहिचान, जग्गा व्यवस्थापन तथा आवश्यक परे वन क्षेत्रसँग प्रभावितको जग्गा सट्टापट्टा गर्ने कानूनी व्यवस्था मिलाइदिन समेत जनप्रतिनिधिले माग गरेका छन्। यसैबीच नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष बीरबल तामाङ बैंकिङ कसुरमा सिंहदरबार परिसरबाट पक्राउ पर्नु भएको छ। उहाँ विरूद्ध उजुरी परेपछि प्रहरी वृत्त दरबार मार्गले वैशाख 28 काठमाडौँ जिल्ला अदालतमा पक्राउ अनुमति माग गर्दै पत्र पठाएको थियो। अरूण अर्यालको जाहेरीमा नेपाल सरकार र प्रतिवादी तामाङ रहेको बैंकिङ कसुर मुद्दाको अनुसन्धानका क्रममा उहाँलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। भोटेकोशी बाढीले कृषि क्षेत्रमा 1 अर्ब रूपियाँ भन्दा बढ़ीको क्षति पुर्याएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति तथा आवश्यकता मूल्याङ्कन प्रतिवेदनले धान, तरकारी तथा पशुपन्छी क्षेत्रमा ठूलो क्षति पुर्याएको देखाएको हो। प्रतिवेदन अनुसार बाढ़ीबाट विभिन्न स्थानीय तहमा 1,679 हेक्टर धान खेती प्रभावित भएको छ। त्यसबाट करिब 5,800 43 टन धान उत्पादन क्षमता उत्पादनमा क्षति भएको अनुमान गरिएको छ। 137 हेक्टर तरकारी खेती प्रभावित हुँदा करिब 1843 टन तरकारी उत्पादनमा क्षति भएको छ। नुवाकोटको विदुरमा मात्रै 700 हेक्टर धान खेतीमा क्षति पुगेको छ। प्रतिवेदन अनुसार 252,445 पशुपन्छी प्रभावित भएका छन्। यसबाट करिब 1,11,39,00,000 क्षति भएको अनुमान गरिएको छ। करिब 214,827 कुखुरा प्रभावित भएका छन्, जुन कुल प्रभावित पशुपन्छीको 85.1% हो। प्रतिनिधि सभाको आगामी बैठकको कार्यतालिकामा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम हटाइएको छ। असोज 15 संसदीय क्यालेण्डरमा प्रधानमन्त्री बालेन्द्र शाहसँग भदौ 10 गर्ने भनेको प्रश्नोत्तर सूचीबाट हटाइएको हो। क्यालेण्डर अनुसार भोलि र पर्सि प्रतिनिधि सभाको बैठक बस्नेछ। संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरी,
3: उपलब्ध कार्यभार जे जति छन् विधेयकहरू सन्धि सम्झौताहरू त्यसै गरेर केही सार्वजनिक महत्वको प्रस्तावहरू लगायतका विषयलाई लिएर अहिलेको क्यालेण्डर तयार गरिएको छ। बीचमा सरकारले कुनै विधेयकहरू लिएर आउन चाहेको अवस्थामा यही क्यालेण्डरभित्र हामी समावेश गरेर अगाडि बढाउँछौँ। त्यसै गरेर समितिबाट कुनै विधेयकमाथिको प्रतिवेदन उपलब्ध भएमा पनि यही क्यालेण्डरभित्र रहेर हामी अगाडि बढाउँछौँ। सम्भवतः अधिवेशन चाहिँ 3 हप्ता असोजको तिर चाहिँ अधिवेशन अन्त हुन सक्छ भन्ने तरिकाबाट छलफल चाहिँ कार्यव्यवस्थामा भएको छ। भाद्र 10 गर्ने भनिएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर चाहिँ अब भटेपछि त्रिशुलीमा आएको बाढीका कारणले असम्भव भयो होइन। त्यो दिन हामीले सामान्य बैठक त गर्यौँ तर बिजनेसमा छिर्दै नछिरिकन त्यो बारेमा नेपाल सरकारले जानकारी गराउने सम्भवमा सीमित रह्यो। आपसी समन्वय गरेर मिति तय गरिने भन्ने छ।
5: कांग्रेस संस्थापन इतर पक्षले नेता कार्यकर्ताहरूको आत्मसम्मानमा कुनै पनि पदको सौदाबाजीको विषय हुन नसक्ने तर्क गरेको छ। संस्थापन पक्षले आगामी 15 महाधिवेशनमा सदस्यता अध्यावधि गरेका नगरेकालाई पनि भाग लिन पाउने र 14 महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित कार्य समितिमा रहने गरी निर्णय गरेपछि पूर्व सभापति शेरबहादुर देउवा पक्षले सम्झौता नहुने बताएको हो। कांग्रेस नेता डाक्टर शशांक कोइरालाले एकलौटी रूपमा अगाडि बढ्ने विषय कुनै पनि हालतमा उचित नहुने बताउनुभयो।
6: पार्टीको आधिकारिकता सम्बन्धी विषय सम्मानित सर्वोच्च अदालत विचाराधीन रहेको अवस्थामा पार्टीको अधिवेशन र महाधिवेशनको एकतर्फी रूपमा घोषणा गरेको कार्यतालिका स्थगन गरेर वार्ता र संवाद मार्फत सहमति पुग्न वा सम्मान्य सर्वोच्च अदालतको निर्णयको प्रतीक्षा नगर्न एकलौटी रूपमा अगाडि बढ्नु कुनै पनि हालतमा उचित मान्न सकिन्न।
5: यसैबीच आन्तरिक तिक्तता मेटाउने पार्टी सभापति गगन थापा लचिलो बनेको भन्दै 15 महाधिवेशन निर्धारित समयमै सम्पन्न हुने नेताहरूले दावी गरेका छन्। कांग्रेस सहमहामन्त्री प्रकाश स्नेह रसाइलीले निर्धारित मितिमा महाधिवेशन सम्पन्न हुनेमा कुनै आशंका नभएको सीआईएनसँग बताउनुभयो।
7: पहिलो कुरा त शेरबहादुर देउवाले म सभापति हो भन्नु सर्वोच्च अदालतको दुईटा फैसलाको उल्लङ्घन पनि हो, सर्वोच्च अदालतको फैसलाको अपमान पनि हो, त्यसको अवज्ञा गरेको पनि यसमा हाम्रो गम्भीर आपत्ति छ। त्यो कुरा हामीले पार्टी एकताका सन्दर्भमा एकदमै लचिलो भएर उहाँले जे चाहिँ बाडाहरू मूल शब्दका रूपमा प्रतीक्षाको विषय बनाउनु भएको थियो त्यो चाहिँ प्रतीक्षाको विषयलाई हामीले चाहिँ सहजीकरण गरेका हौ। अब त्यो बाटोबाट भन्दा अर्को बाटोबाट उहाँहरूलाई पार्टीको महाधिवेशनमा जो अब यसमा असहमत हुन्छ के अरे त्यसमा
5: भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तीज पर्व आज देशभर श्रद्धा र उत्साहका साथमा मनाइएको छ। तीजको अवसरमा बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसर क्षेत्रमा शिवालयका व्रतालु महिलाको घुइँचो लागेको थियो। आजको दिन व्रतालुले निराहार तथा श्रद्धापूर्वक व्रत बसि भगवान शिव र पार्वतीको विशेष पूजा आराधना गर्ने परम्परा छ। हिजो दर खाएसँगै औपचारिक रूपमा शुरू भएको तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ। तीजको मुख्य दिन आज हरितालिका व्रत बसिन्छ भने भोलिपल्ट चौथीका दिन गणेश भगवानको पूजा गर्ने चलन रहेको छ। परम्परा अनुसार तीजमा निराहार व्रत बस्ने चलन रहे पनि स्वास्थ्यलाई व्यवस्था गर्दा समस्या आउन सक्ने चिकित्सकहरू बताउँछन्। त्यसले व्रत बस्दा आफ्नो स्वास्थ्य अवस्था, शरीरको क्षमता र आवश्यक सावधानीलाई समेत ध्यान दिन चिकित्सकहरूले सुझाव दिएका छन्। सीआईएनसँग कुराकानी गर्दै वरिष्ठ कन्सल्ट्यान्ट फिजिसियन डाक्टर रोशन कुमार झा,
8: सो यसमा चाहिँ निराहार उपास बस्ने, पानी समेत नखाने जुन छ त्यो हाम्रो धर्महरू अनुसार गर्ने हो, तर आफ्नो स्वास्थ्यलाई पनि ख्याल गर्नुपर्छ। विशेष गरी डायबिटिज भएका जसले चाहिँ नियमित आफ्नो सुगरको रोग सेवन गर्नुपर्ने हुन्छ र गर्भवती महिलाहरू र नियमित अरू कुनै अस्थि खानुपर्ने व्यक्तिहरू हुनुहुन्छ भने उहाँहरूले चाहिँ यस्तो किसिमको चाहिँ निराहार चाहिँ उपास बस्नु हुँदैन, फास्टिङ बस्नु हुँदैन भनेर हामी चाहिँ पटक पटक विभिन्न माध्यमबाट भनिरहन्छौँ।
5: सुदूरपश्चिम प्रदेशका कर्मचारीको तीज भनी यसपालि खल्लो भएको छ। सुदूरपश्चिम प्रदेशमा चालु आर्थिक वर्ष सुरु भएको दुई महिना पुग्न लाग्दा पनि बजेट पारित भएको छैन, जसका कारण प्रदेश सरकार मातहतका कार्यालयको नियमित कामकाज प्रभावित छ। बजेट कार्यान्वयनमा नआउँदा कर्मचारीको तलब भुक्तानीदेखि विकास निर्माणका कामसम्म प्रत्यक्ष रूपमा असर परेको छ।
9: सुदूरपश्चिम प्रदेशमा अघिल्लो सरकारले चालू आर्थिक वर्षका लागि 37 अर्ब 70 करोड़ रूपियाँको बजेट ल्याएको थियो। राजनीतिक विवादका कारण उक्त बजेट पारित हुन नसकेपछि प्रदेशमा बजेट शून्यताको अवस्था आएको हो। सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र डडेलधुराका वैद्य निरीक्षक खेमराज पनेरु:
2: एकातिर काजबारको शुरूआती, एकातिर खर्च यति बेला नै बढी चाहिनु पर्नेमा अहिले तलब नहुँदा घर खर्च धान्न पनि दौधो परेको अवस्था, म लगायत सम्पूर्ण कर्मचारीको अवस्था यस्तै हो।
9: दुई महिनादेखि तलब नआउँदा नियमित घर खर्च व्यवस्थापनमा समस्या देखिएको प्रदेश सरकार मार्फतका कर्मचारीहरूको गुनासो छ। प्रदेश लेखा इकाई कार्यालयका लेखापाल तिर्मल साउदका अनुसार चालु आर्थिक वर्षको बजेट नै नआएकाले कर्मचारीको तलब लगायत विकास निर्माण र नियमित आर्थिक गतिविधि प्रभावित भएका छन्।
10: विकास निर्माण योजनाहरू पनि सुरु हुन ढिलो हुने र हाम्रो कर्मचारीहरूको पनि तलब भत्ता लगायतका पनि सुविधाहरू पनि भुक्तानी गर्न नसकेको अवस्था हुनाले त्यसको समस्या।
9: सुदूरपश्चिम प्रदेशमा अहिले राजनीतिक गठबन्धन परिवर्तन भएसँगै नेकपा र नेकपा एमालेको साझेदारीमा सरकार बनेको छ। प्रदेश मन्त्री परिषद बैठकले भने बजेटको अवरोध खोल्ने निर्णय गरेको छ। प्रदेश सरकारका प्रवक्ता एवं उद्योग पर्यटन वन तथा वातावरण मन्त्री प्रकाश रावल:
11: अहिले यहाँहरूलाई सबैलाई जानकारी छ बजेट होलिडेको अवस्था रहेको छ र यो वर्ष 2083-84 वार्षिक कार्यक्रम तथा बजेटलाई नवगठित सरकारका प्राथमिकता समेत समावेश गरी बजेट पुनर्कन सहित परिमार्जन गर्ने आर्थिक मामिला मन्त्रालयलाई अधिकार प्रदान गर्ने निर्णय भएको छ।
9: विगतको कमल बहादुर शाह नेतृत्वको सरकारले ल्याएको बजेट पारित हुन नसकेपछि बजेट पुनर्लेखनको विषय उठेको थियो। त्यही समयमा राजनीतिक गठबन्धन फेरिएसँगै शाहले मुख्यमन्त्रीबाट राजीनामा दिनु परेको थियो। तर्कराज भट्ट, सीआईएन रेडियो अमरगढी, डडेलधुरा।
5: साझा खबरमा अब एउटा खेल प्रसंग। अन्तर्राष्ट्रिय फुटबल संघ फिफाबाट निलम्बनमा परेको अखिल नेपाल फुटबल संघ इन्फाले निलम्बन फुकुवाको माग गर्दै ज्ञापन पत्र सहित धरना दिने भएको छ। इन्फा कर्मचारी, रेफ्री, प्रशिक्षक सहितको टोलीले भोलि राष्ट्रिय खेलकुद परिषद राखेपमा धरना दिने कार्यक्रम रहेको महासचिव किरण राईले बताउनुभयो। ज्ञापन पत्र बुझाएपछि राखेपा परिसरमा एक घण्टा धरना दिने र त्यसपछि पत्रकार सम्मेलन गर्ने इन्फाले जनाएको छ। इन्फाले कर्मचारी संघको छलफलपछि ज्ञापन पत्र सहित धरना कार्यक्रम तय गरेको हो। तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै फिफाले गत 10 असारमा इन्फालाई निलम्बन गरेको थियो।
0: सन्तोष गन्धर्व: बाल बालिकाका लागि कम खर्चमै पोसिलो खानेकुरा बनाउने तरिका:
12: भुटेको चना, मकै, भटमास, जुन चाहिँ सजिलै भण्डारण पनि गर्न सकिन्छ र तुरुन्तै खान पनि सकिन्छ, यो पोषणको राम्रो विकल्प हो।
0: विशेष श्रृङ्खला मिलिजुली नेपाली अनि बाढी प्रभावितलाई अन्य राहत सामग्री भन्दा पैसा दिँदा के फाइदा हुन्छ, कुराकानी विशेष पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
13: दिदी, आज त मेरो घरमा पाहुना आउँदैछन्, ताजा र राम्रो मासु कहाँ पाइन्छ होला?
14: अरे, त्यसको किन चिन्ता गर्नुहुन्छ? हाम्रै ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडामा रहेको सरोज फ्रेस हाउस एन्ड सप्लायर्स जानुस् न।
13: ए, अनि त्यहाँ मासु चाहिँ के को पाइँदो रहेछ?
14: त्यहाँ त सधैँ ताजा राँगा र सुँगुरको मासु पाइन्छ नि, साथै राँगा, भैँसी, सुँगुर खरिद वा बिक्री पनि गरिन्छ।
13: ओहो, यो त एकदमै सजिलो रहेछ, बरु सम्पर्क नम्बर पनि भनिदिइहाल्नुहोस् न।
14: सम्पर्क नम्बर: प्रोपाइटर सरोज कुखरे, 98-62-81-252, अरुणा 98-62-49-46-39।
13: सरोज फ्रेस हाउस एन्ड सप्लायर्स, सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडा ओखलढुङ्गा।
14: ताजा मासु सुपथ मूल्य र भरपर्दो सेवा, एकपटक सेवा लिनुहोस्, फेरि फेरि सम्झिनु हुनेछ।
15: वर्षायाम सुरु भएसँगै पानीका मुहानहरू दूषित हुने जोखिम बढ्छ। दूषित पानीले झाडा पोखला, हैजा, टाइफाइड लगायतका रोग निम्त्याउन सक्छ।
16: त्यसैले पिउने पानीलाई कम्तीमा 3 मिनट उमालेर फिल्टर गरेर वा क्लोरिन प्रयोग गरी शुद्ध बनाएर मात्र प्रयोग गरौँ।
13: पानीको मुहान वरपर फोहोर नगर्ने, पशु चौपाया प्रवेश गर्न नदिने र नियमित सरसफाई गर्ने पानी बसालौं।
16: स्वच्छ मुहान, शुद्ध पानी र स्वस्थ परिवारका लागि सबैको सहभागिता आवश्यक छ।
15: खानेपानी तथा सरसफाई डिभिजन कार्यालय ओखलढुङ्गा।
17: मानव विकास तथा सामुदायिक सेवाद्वारा सञ्चालित सामुदायिक रेडियो

0: मिसाउने जसले यो भिटामिनको अवशोषणमा पनि मद्दत गर्छ। अर्को कुरा भनेको हामीले सर्वोत्तम पिठोलाई हामीले अलिकति सक्खर मिश्री मिसाएर त्यसलाई हलुवा जस्तो लिटो जस्तो बनाएर पनि खान दिन सक्छौँ। अब भात दालहरू मात्र हुँदाखेरि बच्चा बच्चीलाई कति खान नमन लाग्ने हुन्छ, त्यसलाई पनि हामीले विभिन्न कुरा बनाउन सक्छौँ। जस्तो चामलको पोहा, जसलाई चामल मात्र चाहिने भयो थोरै घिउले पुग्छ, दालको स्रोत छ भने दालको रोटीहरू पनि बनाउन सकिन्छ, वरिपरि उम्रिने हरियो सागसब्जी छ भने त्यसमा मिलाएर हाल्न सकिन्छ। कतिपय अवस्थामा त केही गरी पकाउने साधनै छैन हरेक चोटिलाई भने हामीले भुटेको सुकेको खानेकुरा जस्तो भुटेको चना मकै भटमास जुन चाहिँ सजिलै भण्डारण पनि गर्न सकिन्छ र तुरुन्तै खान पनि सकिन्छ, यो पोषणको राम्रो विकल्प हो। अब सुक्खा सातु र दुध मिसाउन सकिन्छ, जस्तो उपलब्ध भएको अन्नको पिठोहरूमा दुध घोलेर अथवा पानी घोलेर त्यसमा थोरै सक्खर हालेर पनि खान सकिन्छ। सम्भव भएसम्म फलफुलहरू सिधै खुवाउन सकिन्छ, राम्रोसँग भिजाएको गेडागुडी टुसा उमारेको पनि खुवाउन सक्छौँ, यसमा प्रोटिन भाइटामिन सी फाइबरको मात्रा प्रशस्त हुन्छ। यो हामीसँग भएकै स्रोत साधनमा गर्न सकिने कुरा हो।
1: राहतमा आएका दाल चामल पिठोलाई पनि मिलाएर खाँदा स्वादिलो अनि पोसिलो हुने बताउँदै हुनुहुन्थ्यो पोषणविद रुजु खड्का। तपाई अस्थायी आश्रय स्थलमा बसिरहनु भएको छ भने एक अर्काबीच कुराकानी गर्न चाहिँ नभुल्नुहोस् है, अनि आफ्नो उमेर र क्षमता अनुसारका काममा सहयोग गर्दा धेरै फाइदा पुग्ने मनोविद अमृता गुरुङको भनाइ छ। अनि आफ्नो उमेर र क्षमता अनुसार काममा सहयोग गर्दा धेरै फाइदा पुग्ने मनोविद अमृता गुरुङको भनाइ छ।
2: होल्डिङ सेन्टरमा बसिराख्दाखेरि त हाम्रो जिउ त यत्तिकै बसिराख्यो नि त, एक्टिभ भएन नि त भनेर भन्दा सानो तिनो जस्तै यहाँ आफ्नो सरसफाइमा आफैले ध्यान दिने सानो सानो बच्चाहरूले त आफ्नो सरसफाइ गर्न सक्दैन नि त, त्यो अवस्थामा चाहिँ उहाँहरूलाई नुहाइदिने उहाँहरूको सरसफाइ गर्नेदेखि लिएर आफ्नो वरिपरिको साथीहरूले खाना खाए कि खाएन के भइरहेछ भनेर सोध्नेदेखि लिएर आफ्नो पनि सरसफाइ चाहिँ आफैले गर्दाखेरि अलिकति एक्टिभ हुन्छ। अनि सँगसँगै चाहिँ हामीले समूहमा बस्दा चाहिँ के हुन्छ भन्दाखेरि हातै मालो भनेको जस्तै उसले खाना खान मन लाग्दैन भने पनि अर्को साथीले होइन एक गाँस भए पनि खानुपर्छ भन्दा सँगै लिएर जाने, मलाई पनि त गाह्रो भएको छ के छ त भनेर कुराकानीहरू गर्ने, अनि कामहरू पनि आउन त सँगै गरौँ भनेर भन्दाखेरि चाहिँ यसले चाहिँ अलिकति उहाँहरूलाई चाहिँ मद्दत पुग्छ एक्लै भनेर भन्दा पनि समूहमा चाहिँ, अनि म मात्र होइन रहेछ अरूलाई पनि गाह्रो भएको छ, उहाँले त गाह्रो हुँदाहुँदै त गरिराख्नु भएको छ त, म चाहिँ किन यसरी बस्ने भनेर उहाँलाई पनि त्यो एउटा चाहिँ हौसला चाहिँ मिल्छ। तपाईँको नजिकको व्यक्ति कसलाई चाहिँ तपाईँलाई भन्न सहज हुन्छ उसलाई भनेर हुन्छ कि मनको कुरा चाहिँ निकाल्नु पर्छ। अनि अर्को भनेको चाहिँ हाम्रो हेल्पलाइन नम्बरहरू पनि छ, जस्तै 1166 आत्महत्या रोकथाम हेल्पलाइन नम्बर छ, अनि हाम्रो टिपिओको नि 1660 छ जसमा चाहिँ पैसा लाग्दैन भने चाहिँ यो जस्तै अरू विभिन्न सङ्घ संस्थाहरूले पनि हेल्पलाइन नम्बरहरू चाहिँ अहिले प्रोभाइड गर्नुभएको छ भन्दा हजुरले त्यसमा पनि सहयोग लिन सक्नुहुन्छ।
1: विपदका बेला एक्ला एक्लै नबस्न, आफ्नो मनको कुरा नजिकको साथीसँग भन्न बिहान र बेलुका व्यायाम गर्न सुझाव दिँदै हुनुहुन्थ्यो मनोविद अमृता गुरुङ। तपाईसँग पनि बाढी पहिरो वा विपद सम्बन्धी कुनै न कुनै अनुभव त पक्कै होला। केही दिन अघि आएको रसुवा बाढीको अनुभव सुनाउँदै हुनुहुन्छ नुवाकोट तुप्चे अकरेका लेख बहादुर सारु मगर।
3: अनि हामी चाहिँ अब पाहा लाग्ने सर्टकटबाट पाहा लायो, पाहा लाएपछि तिनजना थियो हामी, तिनैजना बच्ची उँधो गयो भयो नि भेट्ने, उँभो गयो भने भेट्ने सर्टकट लायो कि माथि लाएपछि खोलाभन्दा नाग्यो अनि त्यहाँबाट बच्न सक्नु। हामी बाउ छोरा चाहिँ अलि अगाडि भाग्यो, बुढी अलि हिँड्न सक्ने, ल जा जा तिमीहरू म बच्दिनँ भनेको थियो, अन्त उसलाई चाहिँ अब यतादेखिसम्म भेटायो अनि त्यही हिँड्दै लिएर गयो, हिँड्दै हिँड्दै हामीसँगै आगोमा चाहिँ बच्दैन, माथि लानु लाग्नै भ्याएन, बिचैबाट लग्यो खोला सँगसँगै हिँड्ने खोला लग्यो, अब म पाहा लाग्छु भनेर हिँड्ने चाहिँ बच्यो।
1: रसुवा बाढीमा भागेर ज्यान जोगाउनु भएका लेख बहादुर सारु मगरको जस्तै तपाईँ पनि आफ्नो अनुभव सुनाउन चाहनुहुन्छ भने हाम्रो पैसा नलाग्ने आइभीआर नम्बर 01-5268-661 फोन गरेर आफ्नो आवाज रेकर्ड गराउन सक्नुहुनेछ।
4: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर

0: हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
1: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
0: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाह तर्फ धकेलिरहेको छ।
1: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
0: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौँ।
1: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।

0: अक्लेम गर्नुहोस्। सर्थहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। रसुवाको भोटेकोसी बाढी प्रभावित मध्ये होल्डिङ सेन्टरमा बस्न चाहनेलाई सरकारले मासिक रूपमा रकम दिने निर्णय गरेको छ। यो निर्णयको आवश्यकता र यसले पार्ने प्रभावका बारेमा साथी लील प्रकाश चन्दले बालबालिका शिक्षा र समानताको क्षेत्रमा कार्यरत आधार नेपालका कार्यकारी निर्देशक प्रहलाद ढकालसँग कुराकानी गर्नुभएको छ।
3: हामीले परिवारहरूलाई धेरै संघ संस्थामाथि आश्रित बनाउनु भन्दा अन्तर्राष्ट्रिय बेस्ट प्र्याक्टिस भन्छ नि तपाईँको नमुना कामहरू पनि छन्, एकदमै सुरक्षित तरिकाले दाल चामल तरकारी किनेर लानुको सट्टा उहाँहरूलाई क्यास दिन सक्छौँ, पैसा दिन सक्छौँ। त्यो सामान आफ्नो चोइसको खान्छन् नि। हामी लगाए चामलै खानु, सबैलाई चामल खानु हुँदैन नि, डायबिटिज छ। हामी लगाए दाल खानु हुँदैन, सबैलाई कतिलाई युरिक एसिड छ। तपाईँ पैसा दिनुहोस् न, मलाई विश्वास गर्न सकिन्छ भने जो बाढी पीडित छन् त्यो परिवारलाई चाहिँ विश्वास गरेर पैसा दिन सकिन्न। त्यो पीडित परिवारलाई पनि त तपाईँले लो भन्नु न, महिनाको 30,000 दिनुहुन्छ अथवा दिनको 1,000 रुपियाँ दिनुहुन्छ भने ब्याङ्किङ सिस्टमबाट दिनुहोस्, ट्रान्सपेरेन्ट तरिकाले दिनुहोस्, हिसाब राख्नलाई भन्नुहोस्, यो गर्छु, यो गर्न पाउनुहुन्छ, यो पैसाले यो गर्न पाउनुहुन्न, यो किन्न पाउनुहुन्छ, यो किन्न पाउनुहुन्न भनेर प्रत्येक परिवारसँग छोटो एग्रिमेन्ट गर्नुहोस्। पुरुषलाई दिनलाई एकदम जाँड रक्सीमा खर्च हुन्छ भने डर लाग्छ भने महिलालाई दिनुहोस्, उहाँहरूलाई झन् बढी विश्वास गर्न सकिन्छ। महिलाहरूलाई दिनुहोस्, उहाँहरूको एकाउन्टमा पैसा ट्रान्सफर गर्नुहोस्।
4: पैसा दिँदाखेरि फेरि के कति दिने, कति क्षति भएकोलाई कति दिने भन्ने अर्को अलमल हुने होला नि त सरकारलाई अथवा जो सरकारवाला निकायलाई।
3: मेरो विचारमा यो परिवार सङ्ख्या हेरेर सरकारले अन्तर्राष्ट्रिय बेस्ट प्र्याक्टिसहरू छन्, हामी बसेर सल्लाह गर्न सक्छौँ, रूपमै सफल भएका बेस्ट प्र्याक्टिसहरू छन्। म यो किन भन्दैछु नि, यो फेरि मैले आत्मसम्मान डिग्निटीको कुरा गर्दैछु कि, फेरि हात तल र हात माथिको कुरो भएन नि। ब्याङ्क ट्रान्सफर गर्नुहोस्, सिस्टमबाट ट्रान्सफर गर्नुहोस्, गर्नुहुने काम गर्नु नहुने, यो पैसा प्रयोग गर्ने क्षेत्र प्रयोग गर्नु नहुने क्षेत्र तोकिदिनुहोस्। 100 रुपियाँ अघि कति बढी खर्च गरेर बिल राख्नुहोस्, करमा अहिले चिठ्यामा हाल्नुहोस्, कर पनि दिइरहेको हुन्छ उतापट्टि, तपाईँ पैसा पनि दिइरहनु भएको छ, कर उता बिल लिन पनि सिकाइरहनु भएको छ, बिल लिएपछि आन्तरिक राजस्वमा बिल अपलोड गरेर अथवा आफूले किनेको बिल अपलोड गरेर चिठालाई पनि हाल्छन्।
4: नेपालको अभ्यास, उपलब्ध जनशक्ति, स्रोत, साधन, प्रविधि सबैले सक्छ त यो तपाईँले भने जस्तै जुन बाढी प्रभावितहरूलाई सिधै नगदै हस्तान्तरण गर्नको लागि अथवा केही समयलाई हामीले लिएर भए पनि त्यो गर्नुपर्छ।
3: एउटा टेक्नोलोजी छ, हेर्नुहोस्, एउटा मान्छे, हामी सब प्रशस्त मान्छे छन्, स्थानीय निकाय, म स्पेसली स्थानीय निकाय र हाम्रो ब्याङ्किङ सेक्टरमा पनि प्रशस्त एक्सपर्टहरू छन्। हाम्रो युथहरू, हाम्रो युवा जेनेरेसन मोबिलाइज गर्नुहोस् न, युथहरू यहाँ नेपालमा यो काम गर्नलाई, यो मोनिटर गर्न, यसलाई सहयोग गर्न लागि हाम्रा युथ एजेन्सिजहरू यति धेरै छन् कि तपाईँ वरि नै नगर्नुहोस् र यति इच्छुक छन् कि तपाईँ मोबिलाइज मात्रै गर्नुहोस् न हाम्रो युवाहरू। म त अहिले हाम्रो बाढी पीडित क्षेत्रमा हामी म युथ एजेन्सिजहरू छन्, ती युवाहरू अहिले सबै ग्राउन्डमा बसेर यस्तो राम्रो काम गरे। सुरुमै उहाँहरूले होइन, यहाँ सबैभन्दा मोबाइल चलेन, ब्याट्री छैन, ब्याट्री चाहियो, सोलर चाहियो, फोन चाहियो, सानो फोन हुन्छ नि, सानो सानो फोनहरू, युवाहरू त्यो बोकेर भोलिपल्ट गए, हामीलाई फेरि यो खोला बढ्यो, पानी बढ्यो, फेरि फुट्यो, हल्ला भयो। ती युवाहरूलाई तल माथि डाँडामा तल हामी त त्यो फोनमै उहाँहरूलाई तल र माथि कुदाएर व्यस्त थियौँ।
4: शान्ति सुरक्षाको कुरा, त्यसै गरी बालबालिकाको सुरक्षा कुरा र महिलामाथि कुनै प्रकारको त्यस्तो हिंसा अथवा दुर्व्यवहार नहोस् भन्नको लागि हामीले कसरी अगाडि बढ्नुपर्छ, के छ तपाईँको विचार यसमा?
3: यो समय चाहिँ एकदम परिवार सेपरेट हुने, मान्छेहरू छुट्टिने, आफन्तहरूकोमा जाने, स्पेसियली बालबालिका, अब किशोर किशोरीहरू, अझै नेपालको हिसाबले भन्दा किशोरीहरू, छोरीहरू, हिंसा, यौन हिंसा

0: दुर्व्यवहार हुनसक्छ ग्रुप लिभिङमा. यसको लागि चाहिँ सबैभन्दा बालबालिकालाई र छोरीचेलीलाई सबैभन्दा बढी संरक्षित राख्ने काम चाहिँ परिवारको हो है, किनभने उनीहरू परिवारको छेउछाउमा हुन्छन्,
1: खेल्दै गरेको अथवा खेल सामग्रीहरू पनि दिएको त देखि नै राखेको छ. यसमा अझै हामीले कसरी सावधानी अथवा अझ कसरी ध्यान पुर्याउन आवश्यक छ?
0: मलाई त्यहाँ मेरो विचारमा चाहिँ अहिले तत्काल मैले देखेको चाहिँ हामीसँग यो बालबालिकाहरूलाई संरक्षण गर्ने, सिकाउने, सिकाइको क्रियाकलाप गर्न सक्ने जनशक्तिहरू राख्नुपर्छ. बाल संरक्षण, बालबालिकाको सहभागिता, बालबालिकालाई कसरी होइन यस्तो आपतकालीन अवस्थामा उहाँहरूको मानसिक स्वास्थ्य सबैलाई ध्यानमा दिएर कसरी काम गर्न सकिन्छ, यदि मानसिक स्वास्थ्यको चाहिँ एकदम विज्ञहरूको सहयोग लिनुपर्छ भने कुन कुन निकाय, कुन कुन हाम्रो यो परामर्श दिन सक्ने काउन्सिलिङ निकायहरूले अनलाइन दिन सक्छन् अथवा गएरै दिन सक्छन्, उहाँहरूसँग सम्पर्क गर्नुपर्छ. यो फेसिलिटेटर टिचर्स के भने टिचरहरू हुन सक्छन् खालि शिक्षकहरूलाई, उहाँहरूलाई मोबिलाइज गरेर होल्डिङ सेन्टर्सहरूमा चाहिँ यी फेसिलिटेटरहरू चाहिन्छ र बच्चालाई सुरक्षित हिसाबले खेल्ने, खाने, बस्ने पनि मिड डे मिल दिनुपर्छ. यो बेलामा हेल्दी मिड डे मिल दिनुपर्छ, न्युट्रिसियस मिड डे मिल दिनुपर्छ,
1: किनभने लामो समय होल्डिङ सेन्टरमा नराख्दा त फेरि त्यहाँबाट त्यो पनि उठाउनु हटाउनु पर्ने होला. अब विद्यालय बगेर गइसक्यो छैन होइन, अब त्यस्तो अवस्थामा चाहिँ कसले के गर्नुपर्छ?
0: हो, अब मुख्य कुरा तपाईँ त्यही आउनु, सेकेन्ड टर्म भनेको सेकेन्ड टर्म भने चाहिँ हाम्रो रिलिफ रिहेबिलिटेसन, मेन्टल इस्टाब्लिसमेन्ट आदिको काम फेस सिद्धिएपछि हामीलाई सबैभन्दा बढी पार्टनर चाहिन्छ, हामीलाई बढी सबैभन्दा बढी सहयोग चाहिन्छ, हामीलाई सबैभन्दा बढी विज्ञता त्यतिखेर चाहिन्छ जतिखेर हामीले यी योबाट पीडित, योबाट यो हाम्रो दैविपर्कोबाट पीडित बालबालिकाहरूको शिक्षाको लागि, र मैले स्वास्थ्य पनि बिर्सिनु भएन है, शिक्षा स्वास्थ्य लगायतका कुराहरूलाई लामो समय कसरी लाने, घर बार सबै गुमाएका बाढी पीडित बच्चालाई सहयोग गर्दै गर्दा अर्को यतापट्टिको फेरि 70% नगुमाएको बच्चाहरूले हामीले ग्रुपिजम बनाइन्छौँ यहाँ, तपाईँ सहयोग पाउने बच्चा एउटा सहयोग नपाउने बच्चा हुन्छ. अब यो दुईवटा पक्षलाई कसरी व्यवस्थापन गर्ने? नागरिक सङ्गठनहरूले काम गर्दा दुईवटा पक्ष बनाइदिन्छौँ नि, सहयोग दिन्छौँ एउटालाई, सहयोग दिन्नौँ, एउटा सहयोग पाएको बच्चा, एउटा सहयोग नपाएको बच्चा. त्यस कारणले गर्दा सिस्टमलाई मोबिलाइज गर्ने, स्थानीय सरकारसँग काम गर्ने, स्थानीय सरकारलाई मैले धेरै ठाउँमा उत्तर दिएँ, हामी स्थानीय सरकारलाई केन्द्रमा राखेर स्थानीय सरकार मार्फत यो हामीले रिकभरी गर्नुपर्छ.
2: सरकारले भोटेकुसी बाढीले क्षतिग्रस्त बनाएको सड़क तथा पुलको पुनर्निर्माणलाई तीव्रता दिने जनाएको छ. रसुवा बाढी प्रभावित क्षेत्रमा स्थानीय सरकार र स्थानीय जनप्रतिनिधि र प्रधानमन्त्री बीच छलफल भएको छ. भोटेकुसी बाढीले कृषि क्षेत्रमा 1 अर्बभन्दा बढ़ीको क्षति पुर्याएको छ. प्रतिनिधि सभाको आगामी बैठकको कार्यतालिकामा प्रधानमन्त्रीसँगको प्रश्न उत्तर भने हटाइएको छ. भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तीज आज देशभर श्रद्धा र उल्लासका साथ मनाइएको छ. र अन्तर्राष्ट्रिय फुटबल महासंघबाट निलम्बनमा परेको अखिल नेपाल फुटबल संघले निलम्बन फुकुवाका लागि ज्ञापन पत्रसहित धरना दिने भएको छ. हवस् त, आजलाई साझा खबरको समय सकियो. प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद. भोलि भदौ 30 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला. अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु. नमस्कार, शुभरात्रि.
3: मानव विकास तथा सामुदायिक सेवाद्वारा सञ्चालित सामुदायिक रेडियो

0: आफ्नो एफएम टाइम चेक। अहिले रातको 8 बज्यो।
1: टाइम चेकको साथमा ओमदयाल सुनसादी उद्योग तथा भाडा पसल सिद्धिचरण नगरपालिका 11 बाल मन्दिर माथि ओखलढुङ्गा।
2: बीस वर्ष भइसकेछ झन्डै मैले आफैलाई गुमाएको। डिप्रेसनको कारण म आत्महत्यासम्म पुग्न लागेको थिएँ। धन्न मसँग मलाई बुझ्ने साथी थियो। मैले सबै आफ्नो समस्या उसलाई सुनाएँ। समयमै परामर्श उपचार भयो र म आज यहाँ छु। अहिले थाहा पाएँ आत्महत्या गर्नु महापाप रहेछ र जीवन ईश्वरको सबैभन्दा सुन्दर अनि अमूल्य उपहार। आजभोलि आत्महत्याको घटनाहरू सुन्दा झस्कन्छु र लाग्छ उनीहरूले पनि मैले जस्तै उपचार पाएको भए जीवन गुमाउने थिएनन् होला। म बाँचेर पो संसार देख्न अनि समाजलाई योगदान दिन पाएकोमा खुसी छु। आत्महत्याको मुख्य कारण मानसिक स्वास्थ्य समस्या हो। यस्ता मानिसहरूको विशेष ख्याल गरौं र आत्महत्या गर्नबाट बचाऊ। समुदायको हितको लागि आफ्ना फेम ओखलढुङ्गा।
3: अपाङ्गता भएका व्यक्तिहरू अन्य व्यक्ति भन्दा बढी मानसिक समस्याबाट ग्रसित भएको पाइन्छ। उनीहरूलाई समयमै आवश्यक सल्लाह तथा परामर्श दिन सकेमा आफैले पनि मनोसामाजिक स्वास्थ्य समस्यालाई सन्तुलनमा राख्न सक्दछन्। यस्तो वातावरण सृजना गर्नका लागि परिवारका सदस्यहरूको महत्वपूर्ण भूमिका हुन्छ। समुदायले समेत उचित सहयोग, सम्मान र परामर्श दिन सकेमा अपाङ्गता भएका व्यक्तिहरूको मानसिक स्वास्थ्य समस्या सहजै न्यूनीकरण गर्न सकिन्छ। तसर्थ अपाङ्गता भएका व्यक्तिहरूको मानसिक स्वास्थ्यमा सकारात्मक परिवर्तन ल्याउन तपाईँ हामी सबैले हातेमालो गरी उनीहरूलाई सम्मान र सहयोग गरौं।
4: समुदायको हितको लागि आफ्नो फेम ओखलढुङ्गाद्वारा जनहितमा जारी सन्देश।
5: बलात्कार, कुटपिट, गाली गलोज, मानसिक यातना या कुनै पनि किसिमका लैङ्गिकताका आधारमा भएका हिंसाहरूलाई लैङ्गिक हिंसा भनिन्छ। यस्ता कुनै पनि किसिमका घटनाहरू महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा पुरुषलाई भएमा त्यस्ता प्रभावितलाई जिल्ला अस्पताल ओखलढुङ्गाको ओसिएमसीमा निशुल्क रूपमा गोपनीयताका साथ स्वास्थ्य र कानुनी सेवा प्रदान गरिन्छ।
6: थप जानकारीको लागि ओसिएमसीको फोन नम्बर 9852024888 मा सम्पर्क गर्न सक्नुहुनेछ।
7: के तपाईँ स्वास्थ्य उपचार गराउने ठाउँको खोजीमा हुनुहुन्छ?
8: यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्।
7: रुम्जाटार पोलिक्लिनिक एन्ड डायलोसिस सेन्टर प्राली।
9: हाम्रा सेवाहरू दैनिक बिरामी जाँच सेवा,
10: मुटु, मृगौला र कलेजो सम्बन्धी विशेष ल्याब सेवा,
11: एक्सरे सेवा,
9: 24 घण्टा इमर्जेन्सी सेवा,
10: एमसीआर सेवा, परिवार नियोजन सेवा
11: एवं पशु तथा पन्छीको औषधि समेत पाइन्छ।
9: साथै 50-70 जनाको एकै पटक तालिम प्रदान गर्न सकिने तालिम हलको व्यवस्था सँगै खाना तथा बासको व्यवस्था तथा गाडी रिजर्भको व्यवस्था गरिएको छ।
10: सम्पर्क पद्मा मेडिकल हल, सिद्धिचरण नगरपालिका 4, रुम्जाटार, ओखलढुङ्गा। फोन नम्बर 0537541624।

0: सोलुखुम्बु जिल्लाको सोलो दुधकुण्ड नगरपालिका 11 तिङला घुन्साघर भई हाल काठमाडौँमा बसोबास गर्दै आउनुभएका यस गुठीका साधारण सदस्य दीपक कुमार बस्नेत, गोपालका बुबा मानबहादुर बस्नेतको 83 वर्षको उमेरमा उपचारको क्रममा छाउनी हस्पिटलमा असामयिक निधन भएको हुँदा उहाँको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति ईश्वरले प्रदान गरून् भनी जनसेवा गुठी परिवार हार्दिक समवेदना प्रकट गर्दछौ।
1: अध्यक्ष सानो बाबु खड्का, उपाध्यक्ष प्रमिला राज भण्डारी श्रेष्ठ, सचिव ज्ञान बहादुर खत्रीको सदस्य बालकुमार श्रेष्ठ तथा जनसेवा गुठी परिवार सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडा।

0: दिदी, आज त मेरो घरमा पाहुना आउँदैछन्। ताजा र राम्रो मासु कहाँ पाइन्छ होला?
1: अरे, त्यसको किन चिन्ता गर्नुहुन्छ? हाम्रै ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडामा रहेको सरोज फ्रेस हाउस एन्ड सप्लायर्स जानुहोस् न।
0: ए, अनि त्यहाँ मासु चाहिँ के को पाइँदो रहेछ?
1: त्यहाँ त सधैँ ताजा राँगा र सुँगुरको मासु पाइन्छ नि, साथै राँगा, भैँसी, सुँगुर खरिद वा बिक्री पनि गरिन्छ।
0: ओहो, यो त एकदमै सजिलो रहेछ। बरु सम्पर्क नम्बर पनि भनिदिइहाल्नुहोस् न।
1: सम्पर्क नम्बर प्रोप्राइटर सरोज कुखरे 98-62-81-252, अरुणा 98-62-49-46-39।
0: सरोज फ्रेस हाउस एन्ड सप्लायर्स, सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडा ओखलढुङ्गा।
1: ताजा मासु सुपथ मूल्य र भरपर्दो सेवा, एकपटक सेवा लिनुहोस्, फेरि फेरि सम्झिनु हुनेछ।
2: You're listening to the first community station in the district, AFNO FM 104.8 MHz.

अरूलाई उत्साह दिने व्यक्तिले आफू पनि नयाँ उत्साह प्राप्त गर्नेछ। श्रोता नमस्कार, म विनु राई कार्यक्रम बेनस्पायरको 335 अङ्क लिएर उपस्थित भइसकेकी छु। यस कार्यक्रम ओखलडुङ्गामा सञ्चालित पहिलो सामुदायिक रेडियो आफ्ना फ्याम खिचार थुप्रो 8 MHz र इन्टरनेट अनलाइन www.afnafm.org हरेक आइतबार राति 9:15 बजे र पुनः प्रसारण सोमबार बिहान 11:15 बजे सुन्न सक्नुहुनेछ। यस्तै आफ्ना फ्याम खिचार थुप्रो 8 MHz डडेलधुराबाट, आफ्ना फ्याम 90.4 MHz चौरजारी रुकुमबाट, आफ्ना फ्याम 87.6 MHz चितवनबाट, भरोसा एफएम 104.9 MHz दाङबाट र नयाँ आशा एफएम 89.3 MHz जनकपुरबाट पनि प्रसारण हुन्छ। विशेष यस कार्यक्रम इन्सपायरमा सामाजिक सञ्जाल युट्युबबाट साभार गरिएका र विभिन्न प्रेरणाका पात्रहरूसँगको अन्तर्वार्ता, अनुभव, जीवनकथा समावेश गरिनेछ। कसैबाट पाएको एउटा सानो उत्साहले 10 कदम अगाडि लम्कन बल दिन्छ। तसर्थ यस कार्यक्रमको मुख्य उद्देश्य नै उत्साह दिनु हो। एक किसिमले भन्ने हो भने जीवन सिकाइहरूको सङ्गालो हो। सिक्ने सिकाउने क्रम जीवनको अन्तिम घडीसम्म चलिरहन्छ। तर एउटा कुरा सिकिन नसक्दै अर्को कुरा सिक्नुपर्ने आवश्यकता पर्दछ। संसारका सबै मानिस खुसी प्राप्त गर्ने कुराको पछाडि दौडिरहेका हुन्छौं, तर थोरै मानिसले मात्रै आफूले चाहेको जस्तो खुसी प्राप्त गर्न सक्छन्। सायद त्यो मानिसले आफू को हुँ, मैले के गर्नुपर्छ भनेर बुझेको हुन्छ। सदा जस्तै आज पनि एक व्यक्तिको कथा सुन्नेछौ। अमन माली बाँसुरी वादक हुन्। सानैदेखि बाँसुरी बजाउने इच्छा उनमा थियो र आफ्नै इच्छा अनुसार बाँसुरी बजाउन पनि सिक्दै गए। अहिले उनी सिकाउने शिक्षक पनि हुन् र उनी ब्यान्डमा आबद्ध भएर विभिन्न देश विदेश पुग्छन्। बाँकी चाहिँ सामाजिक सञ्जाल युट्युब स्टोरीहरूबाट साभार गरिएको उनको कथाबाट नै।

नमस्ते, म चाहिँ अमन माली, म फ्लुट बजाउँछु। तर तपाईँहरूले सायद मलाई हाम्रो ब्यान्ड कुमार सागर अन्त कोपाको फ्लुट प्लेयर भनेर चिन्नुहुन्छ होला। हिजो अस्ति भर्खरै डेङ्गु लागेर अलिकति थाला पराएको भएर आजभन्दा करिब 16-17 वर्ष अगाडि मैले फर्स्ट टाइम बाँसुरीको आवाज लाइभ सुनेको। एउटा भिक्षु हुनुहुन्थ्यो, हामी नेवारहरूको बिहारमा जाने भन्छ नि त भन्थे, अनि खासै भन्थेहरूले म्युजिकल इन्स्ट्रुमेन्ट बजाउनु हुँदैन, तर उहाँ चाहिँ एक्स म्युजिसियन भएर उहाँले बाँसुरी चाहिँ आफूसँगै राख्नुहुन्थ्यो। अनि एक दिन उहाँले त्यो मोटो ठुलो बाँसुरी बजाएर सुनाएपछि चाहिँ म यति प्रभावित भएँ कि अनि त्यहाँबाट मैले पछाडि फर्केर हेरेन कि लाइफमा केही सिक्छु त यही सिक्छु भनेर। मैले त्यो बाँसुरीको आवाजले मलाई त्यसरी प्रभावित पार्यो, अनि उहाँले नै मलाई यो जमलमा लगेर 400 रुपियाँ जाने सी स्केलको बाँसुरी किनेर सारेगामा सिकाउनु भयो। उहाँको नाम शिवली भन्थे, म सम्झिन चाहन्छु। अनि उहाँले एक दिन उहाँले मलाई उहाँको मोबाइलमा कुटुम्बको म्युजिकहरू सुनाउनु हुन्थ्यो कि, कुटुम्ब त अब मेरो लागि पहिलो गुरु नै भनौँ। अनि कुटुम्बको म्युजिक सुनाउँदा कुटुम्बको एउटा म्युजिक छ याक वाक भन्ने, अनि एक दिन मैले सोधेको थिएँ, मैले सिक्यो भने यस्तै बजाउन सक्छ भनेर पनि सोधेको थिएँ। अनि भन्थेले सक्छ भन्थ्यो, अनि आज कहिलेकाहीँ त्यो म्युजिक बजाउँदाखेरि त्यो दिनहरू याद आउँछ, यसरी बजाउने मेरो सपना थियो आज पुरा भयो। तर धेरै कुरा छ, सो मेरो स्ट्रगलको टाइम, स्ट्रगल त अहिले पनि स्ट्रगल नै हो। एसएलसी सकिने बित्तिकै फ्लुट क्लास, बाँसुरी क्लास, म चाहिँ यता थेचो भनेको ललितपुरको थेचोमा बस्छु, अनि हामी चाहिँ अब थेचो हो, गाउँ हो तर काठमाडौँ भ्यालीभित्रको गाउँ। अनि लगन खेलायौँ, क्लास खोजेँ, कहीँ पाएन। अनि यता कुमारीपट्टी साइडतिर पनि खोजेँ, त्यो बेला एउटा इन्स्टिट्युट थियो ब्लड एन्ड थन्डर भन्ने, सायद म्युजिसियनहरू हुनुहुन्छ भने थाहा छ होला। त्यहाँ सोधेँ, त्यहाँ रेकर्डर भन्ने मुरली जस्तो बाजा थियो कि, बाँसुरी चाहिँ थिएन, कतै पनि भेट्टाएन। निराश भएर घर फर्केँ। 2 दिनपछि साथीले कल गर्यो, भैँसीपट्टीमा एउटा ओम सङ्गीत पाठशाला, हाम्रो लक्ष्मीप्रसाद दङ्गल सरको इन्स्टिट्युट रहेछ। लक्ष्मीप्रसाद दङ्गल सर चाहिँ हाम्रो गुरु, एकदम उहाँ एकदम सिनियर पर्कसनिस्ट, नेवारी बाजा, छाला बाजाहरू बजाउने रोजमान र मेरो गुरु होइन। अनि साथीले कल गर्यो, म बिहानै उठेर हामी थेचोबाट भैँसीपट्टी जाने सर्टकट थियो, 45 मिनट हिँडेर जानुपर्ने, अनि यताबाट गयो गाडीमा गयो भने झन् टाइम लाग्ने, पैसा पनि नहुने। अनि म त्यो दिन एक्लै हिँडेँ, यस्तो एक्साइटेड, अनि फर्स्ट टाइम क्लासभित्र छिरेँ। त्यहाँ बाँसुरीमा रागहरू बजाइरहेको थियो, अचम्मको संसार थियो त्यो। अनि गएँ नगेन्द्र राई मेरो गुरु, अनि सरले के आउँछ ल बजाएर सुनाऊ भन्यो, रेशम फिरेरी बजाएर सुनाएँ, सारेगम सुनाएँ। त्यहाँबाट सरले अब गीत सिकाउँछ होला भन्थानेको, सारेगमहरू सिकाउनु थाल्यो। हाम्रो म्युजिकमा के हुन्छ, पल्टाहरू हुन्छ, सारेगम, सारेग, रेगम, समथिङ समथिङ, त्यस्तै 3 महिनासम्म त्यही मात्र सिकायो सिकायो सिकायो। अनि एक दिन अब साथी र म जान्थेँ, एक दिन त आज त भएन यार, आज त सरलाई भनौँ गीत सिकाउनु भयो सिकाउनु, नत्र हामी आउँदिन भनेर भन्छु भनेर गएँ। तर अब कोइन्सिडेन्स हो, त्यही दिन सरले फर्स्ट गीत सिकाउनु भयो। के गीत थियो भन्दा सिमसिमे पानीमा, सिमसिमे पानीमा भन्ने। त्यहाँबाट त्यो गीतहरू सिक्दा, त्यहाँ त्यो म्युजिक क्लास मैले लगभग 4 वर्ष गरेँ होला, नछुट्याइकन हप्ताको 2 दिन हुन्थ्यो, 45 मिनट हिँडेर जाने, 45 मिनट हिँडेर फर्किने। तर त्यो बेलाको त्यो एनर्जी एकदम अहिले याद आउँछ कहिलेकाहीँ। त्यो
त्यो बेला छुट्टै एनर्जी हुन्थ्यो, त्यो त्यो सानो मोबाइलमा त्यो बाँसुरीको चिजहरू सुनेर जाने, दिमागमा बाँसुरी बाहेक केही थिएन, होइन? अनि त्यसरी लगभग 4 वर्ष जति सिकेँ, कलेज पनि गइरहेको थिएँ, अनि बाँसुरी किन्नलाई पैसा चाहिँ हुँदैन थियो अनि बाँसुरी फेरि तपाईँहरूले अब त्यस्तो सस्तो पनि हुँदैन, सी स्केलको यत्रो बाँसुरी त्यो टाइममा 1500 पर्थ्यो, अनि त्यस्तो एक सेटको त्यो टाइममा 35,000 जति पर्थ्यो होला, एक सेट 24 फ्लुट हुन्छ, अनि अब टाक्क टुक्क किन्नु पर्थ्यो। स्कुल टाइममा चाहिँ एकदम पढाइमा के हामी अब पढाइमा अलिकति लुवा स्टुडेन्ट भनौँ न त्यो, तर कलेजमा चाहिँ कहाँबाट कलेजको फर्स्ट टर्ममा चाहिँ म फर्स्ट के फर्स्ट भएछ, अनि फर्स्ट भएपछि कलेजबाट मलाई स्कलरसिप भनेर 60% स्कलरसिप भनेर लेटर पठाएको थियो, अनि त्यो लेटर घरमा गएर चाहिँ मैले 40% स्कलरसिप आएको छ होइन, 60% चाहिँ तिर्नुपर्छ भनेर, अनि त्यो पैसाले चाहिँ मैले फ्लुटहरू किनेको थिएँ कि अलिअलि त्यसरी फ्लुटहरू के त्यसरी फ्लुटहरू किनेर बिस्तारी सिक्दै गएँ। 2-3 वर्ष सिकेपछि के हुन्छ भन्दा मान्छेहरूमा अब म खतरा भयो भन्ने एउटा फिल आउँछ क्या, मलाई पनि भयो, एकदम जे पनि बनाउन सक्छु भन्ने एउटा फिल आउँछ, सबैको आउँछ, सबैको फिल्डमा होइन, सबैको फिल्डमा। अनि अहिले आएर अहिले 14-15 वर्ष सिकेपछि चाहिँ के रियलाइज हुन्छ भन्दा मलाई चाहिँ केही आउँदैन रहेछ भनेर। सो सिक्नुको अर्थ चाहिँ मैले बुझेको अहिले आएर, सिक्नु यति सिक्नु कि केही पनि नसिक्नु नै सिक्नु हो कि, आई डोन्ट नो एनिथिङ भने रियलाइज हुनु नै सिक्नु हो। सो अहिले आएर चाहिँ त्यस्तो हुन्छ, खाली खाली झन्झन खाली हुँदै, भरिनु होइन कि सिक्नु भनेको, भरिनु होइन कि खाली हुनु चाहिँ रहेछ। अनि सो त्यसरी सिक्दै गएँ, गिगहरू गर्न थालेँ होइन। मलाई याद छ फर्स्ट टाइम एकचोटि मलाई रोजमानले नै हो, रोजमानको थ्रुबाट, रोजमान र म चाहिँ ओम सङ्गीत पाठशालामा भेटेको, त्यही म्युजिक इन्स्टिट्युटमा खोकना नजिकै थियो, रोजमान आउँथ्यो, हामी दुईजना खुब मिल्ने, ऊ तबला बजाउने म बाँसुरी बजाउने, हाम्रो जोडी एकदम जम्थ्यो क्या, जहाँ गए पनि सानसानो प्रोग्राममा नेवारी गीत बजाइदिने। अनि त्यहाँबाट रोजमानले एउटा प्रोग्राममा मलाई पठायो, थमेलमा थियो, सुबानी मोक्तानजीसँग रहेछ प्रोग्राम चाहिँ, तर मलाई चाहिँ के बजाउनु नआउने के होइन, गएँ, गीत सुरु हुन्छ, बाँसुरी खोज्छु गीत सकिन्छ, बाँसुरी बल्ल भेट्छ कि यो स्केल हो भनेर, अन्त मुखै रातो पिरो हुन्थ्यो, त्यसरी गीत सकाएँ। अनि त्यसरी कति प्रोग्रामहरू गर्दा गर्दा गर्दा मात्र स्केल होइन, बिचमा गीतको बिचमा काउन्टर लाइनहरू हान्ने सिकेको। सो जति पनि कुरा सिक्ने छ त्यो चाहिँ गर्दा गर्दै सिक्ने हो है, जस्तै दुईवटा आर्टिस्ट हुन्छ अरे होइन, एउटा आर्टिस्ट चाहिँ म 5 वर्षपछि यस्तो खतरा मेरो अब गीतै होस् जेसुकै त्यो निकाल्छु भनेर उसले चाहिँ 5 वर्षसम्म मेहनत गरेर बस्छ अरे, अर्को आर्टिस्ट हुन्छ ठिक छ म अब मसँग जे आउँछ म त्यो निकाल्दै जान्छु देखाउँदै जान्छु भनेर, 5 वर्षपछि जुन आर्टिस्टले त्यो सानो सानो चिजहरू निकाल्दै गएको छ त्यो आर्टिस्ट 5 वर्षपछि एकदम सक्सेसफुल एकदम हुन्छ नि रियल आर्टिस्ट बन्छ अरे क्या, अनि जुन आर्टिस्टले 5 वर्षपछि म खतरा भएर निस्किन्छु भनेर बसेको छ त्यो आर्टिस्ट फेरि अर्को 5 वर्षपछि खतरा भएर निस्किन्छु भनेर मात्र बस्छ अरे क्या। सो मैले अब यो जर्नीमा सिकेको कुरा चाहिँ जहाँ पनि त्यो नलेज छ होइन, म्युजिकमा पनि म अब धेरै ठाउँमा बजाएँ मैले होइन, बाटोमा पनि बजाएँ, गिगमा बजाएँ, मेरो धेरै ब्यान्डहरू छ, मैले फर्स्ट गिग ब्यान्ड गरेको चाहिँ रेन्डर ब्यान्ड भनेर हाम्रो राजेश आएको पनि छ हाम्रो है, अनि रेन्डर ब्यान्ड भनेर हामीले गिग गऱ्यौँ त्यो टाइममा यता झम्सी खेलमा लप्ते भन्ने एउटा रेस्टुरेन्ट थियो अहिले भिभान्ताको अगाडि, त्यहाँबाट सुरु गरेको थियौँ, अनि त्यसपछि हामीले 3-4 वर्ष
सबै ठाउँमा भ्याएँ। त्यो टाइममा मैले यति धेरै कुराहरू सिकेँ म्युजिकल्ली। सो म्युजिक भनेको बजारै सिकिन्छ, जे कुरा पनि गरेरै सिकिन्छ। त्यसपछि मलाई चाहिँ योगामा एकदम इन्ट्रेस्ट, योगामा एकदम इन्ट्रेस्ट थियो। म पहिल्यैदेखि अलिकति आध्यात्मिक, होइन स्पिरिचुअलिटी भन्छ नि, आध्यात्मिकता मनपर्ने मान्छे। अनि बिहान गर्दा गर्दै मैले एक टाइम चाहिँ योगा सिक्नलाई भनेर एक महिना गायब, एक महिना म योगा क्लास लिन कहाँ कहाँ थियो, नाम पनि बिर्स्यो, साँखुभन्दा माथि कता, त्यहाँ एक महिना बसेर योगा क्लास सिकेर योगा ट्रेनर बनेर आएँ। आउँदा त बिहान छैन मेरो अब, होइन बिहान छैन, केटाहरू सब बम भएर रिसाएर बिहान छैन। अनि त्यसपछि फेरि अब ठिकै छ, चल्दै छ, जे हुन्छ राम्रोको लागि हुन्छ भने पछि फेरि रोजमाले कल गर्छ। रोजमाले ठिक ठिक टाइममा कल गर्छ क्या मलाई, 1974 AD ब्यान्ड थाहा छ, 1974 AD ब्यान्ड, त्यो बेला 1974 AD ब्यान्ड हाम्रो चाहिँ न्यू लाइनअप भनेर चलिरहेको थियो। सो त्यसमा फ्लुट बजाउनु लागि भन्दै थियो, मैले त तिमीलाई भनेको छु, तिमीलाई बोलाएको छ है भनेर। अनि म गएँ मोक्समा उता केसिसी, अनि गएर ल यस्तो यस्तो अब 1970 AD मनोज सिंहको त म फ्यान, सब गीत उठाएको थिएँ, यतिसम्म फ्यान कि मेरो प्रोफाइल पिक्चर पनि मनोज सिंहै हुन्थ्यो। मनोज सिंह चाहिँ 1970 AD फ्लुटेस, होइन, अनि सब उठाएपछि दङ्ग, जस्ताको तस्तै उठाइदिएँ। अनि सेलेक्ट भयो हामी रोजमान र म, अनि 1970 AD बजाउने भयो। सो त्यो ब्यान्ड छुट्ने बित्तिकै म 1970 AD ब्यान्डमा बजाउनु पाउनु भनेको त त्यो अब नेक्स्ट लेभल कुरा छ। त्यहाँबाट पनि के सिक्यो भन्दा, केही पाउनलाई केही गुमाउनु पर्छ, केही गुमायो भनेर डराउनु परेन, होइन, देयर इज समथिङ बेटर। अनि त्यसरी एक वर्ष जति रोजमान मैले अब एकदम मजाले सङ्गत गरेँ, हामी टुर गरेँ। त्यसरी पछि अब 1970 AD ओरिजिनल फेरि फर्केपछि छुट्टिएर हामी अब आफ्नो लाइनमा गर्दा गर्दै मैले धेरै ब्यान्डहरू जोइन गरेँ। म अब केटाहरूको फेरि ब्यान्डहरूको नाम लियो भने केटाहरू पनि खुसी हुन्छ, होइन। अनि त्यसपछि 4.1 सोल्स भनेर हाम्रो राज, हाम्रो राजहरूसँग एउटा 4.1 सोल्स भन्ने ब्यान्ड बनाएर त्यसपछि गी गरेँ। त्यहाँबाट फेरि हाम्रो प्रत्यक्ष ब्यान्ड भन्ने घरतिरकै ब्यान्ड, स्पेयर नेपाल, अहिले स्पेयर नेपालको ब्यान्ड मेम्बरै यता हुनुहुन्छ। त्यसरी धेरै ब्यान्डमा गरेँ अनि धेरै चिज सिक्न पाएँ क्या। एउटै ब्यान्डमा बसिरहेको भए सायद त्यस्तो हुँदैन थियो होला। जो भन्न खोजेको मतलब चाहिँ, जति धेरै दुल्यो त्यति धेरै ज्ञान। यो चाहिँ म कलेजमा हुँदा, कलेज नजाने, होइन, कलेज चाहिँ जाँदै नजाने, कलेजमा अब धेरै तपाईँहरू पनि त्यस्तै होला, टुरिस्ट भनेर चिनिने, होइन, तर नगए पनि कलेजमा चाहिँ सेकेन्ड थर्डसम्म चाहिँ हुने, फर्स्ट टर्ममा फर्स्ट भएपछि त त्यहाँको केटीहरू हुन्छ नि त, त्यो पढाएको केटीहरू, पढाएको एकदम पढ्ने केटीहरू, उनीहरू त इगो हर्ट भयो होला। त्यसपछि म कहिले फर्स्ट भएन, सेकेन्ड थर्डसम्म चाहिँ भइराख्ने। अनि त्यो बेला पनि म यही डाइलग हान्थेँ कि, म कलेज चाहिँ जाँदिन्थेँ अनि केटाहरूलाई तिम्रो तारिफ गर्दै थियो सरले भन्थ्यो, हो एक घन्टा क्लासमा बसेर पढ्नुभन्दा एक घन्टा यो लवन खेलदेखि कृष्ण मन्दिरसम्म एक घन्टा घुमेर हेरेर त्यहाँबाट पाउने नलेज अझ खतरा हुन्थ्यो भन्छ क्या। म त्यसरी गफ हान्थेँ, तर सही पनि हो त्यो कुरा एकदम। अब कहाँ पुग्यो, कृष्ण मन्दिर पुग्यो। सो अब धेरै लामो कहानी छ, एउटै कहानी सुनायो भने मेरो त यहाँ रात बित्छ बित्न चाहिँ। मैले अनि समराइज गरेर पोइन्ट पोइन्ट पोइन्ट बनाएको थिएँ, बनाउन चाहिँ अब चिट गर्न मिल्यो भए हेर्थेँ, होइन, तर ठिकै छ। जस अब स्ट्रगलकै टाइम थियो। अनि म्युजिकमा चाहिँ के हुने रहेछ भन्दा, याद आयो एउटा पोइन्ट, त्यो हिजो लेखेको थिएँ क्या, म्युजिकमा साथीभाइको इम्पोर्टेन्स भन्ने कुरा के। म्युजिकमा साथीभाइको इम्पोर्टेन्स मैले कहाँबाट देखेको भन्दा, कहाँ कुमार सागरलाई देख्दाखेरि फिल भएको क्या। कुमार सागर अहिले जुन स्थानमा छ त्यहाँ पुर्याउनलाई उहाँको साथीभाइहरूको एकदम ठुलो हात रहेछ क्या भनेर चाहिँ मैले एकदम फिल गरेको, हेर्दा हेर्दै देख्दा देख्दै थाहा पाएको क्या।
किनकि सानो गीत निकाल्यो, साथीलाई सुनायो, होइन हो दामी छ यार दामी छ भनेर सपोर्ट गर्ने साथीहरू चाहिन्छ कि, नराम्रै भए पनि तर सपोर्ट गर्ने साथीहरू चाहिन्छ रहेछ। अनि त्यही कारण म सब साथीहरूलाई यहाँबाट सम्झिन चाहन्छु है, मेरो धेरैजना साथीहरू छ, अब सबैलाई एकमुस्त सम्झन चाहन्छु। साथीहरूको एकदम धेरै हात छ, हात हुन्छ। अनि कुरा अब रोजमान र मेरै गरौँ न फेरि। अनि त्यसपछि जिन्दगी चलिरहेको थियो, जसोतसो चलिरहेको थियो। एउटा दुईवटा स्कुलहरूमा मैले सिकाउन थालेँ, अनि त्यहीँबाट अलिअलि इन्कम चाहिँ भइरहेको थियो। पुरै तन्न पैसा नआए पनि ठिक ठिकै भइरहेको हुन्थ्यो, चलिरहेको थियो जिन्दगी। आफूले मन परेको चिज गर्दाखेरि जतिले पनि चल्न चाहिँ चल्छ। अनि स्कुलहरू गरिरहेको थिएँ, अनि स्कुल गर्ने बेला पनि रोजमानकै हात छ फेरि। यो केजिसीबाट एलएमा पढाउनलाई एउटा फ्ल्युटिस्ट चाहिने भन्दै थियो भनेर कल आएको थियो। अनि म गएँ त्यहाँबाट लिटल एन्जल्स स्कुलमा फ्ल्युट टिचर बनेँ। त्यहाँबाट मेरो वाइफलाई त्यहीँ भेटेको थिएँ। अनि सो त्यसमा रोजमानलाई धेरै धेरै धन्यवाद। अनि त्यसरी अब जिन्दगी चल्दै थियो, बिस्तारी अलिअलि कमाइरहेको थियो, अलिअलि गीत म जाप पनि बजाइरहेको हुन्छु। अनि धेरै ब्यान्ड, धेरैवटा ब्यान्ड भएको म, मेरो ब्यान्ड मेम्बर के, मेरो धेरै ब्यान्ड छ क्या। अनि त्यही कारण साथीहरू डराउँछ, अहिले कहीँ अर्को ब्यान्डसँग गइहाल्छ कि भनेर डराउँछ क्या। तर त्यस्तो चाहिँ होइन, एउटा ब्यान्डमा हुँदा एउटै ब्यान्डमा गरेर हुन्छु, मिलाएर सबै ठाउँमा भ्याउन चाहिँ भ्याइरहन्छु है। अनि त्यस्तै चलिरहेको थियो, रोजमानले कल गर्यो मलाई। कुमार सागरको, अनि रोजमानले कल गर्यो, कुमार सागर भन्ने एउटा मान्छे छ होइन, सिङ्गर हो, दामी दामी गाउँछ, उसँग एउटा प्रोग्राम गर्नुपर्ने आउट अफ भ्याली झापाको लागि भन्यो कि। हामी तिनजना बजाउने हो, म तिमी अनि कुमार सागर भन्यो। ल भने, अनि कुमार सागरलाई भेटेको दिन गएँ उसको सानो घरको, घरमा सानो स्टुडियो रहेछ, गएँ अनि चिनजान भयो। फर्स्ट टाइम देख्दा अब कस्तो फिल हुन्छ कुमार सागरलाई फर्स्ट टाइम भेट्दा होइन। अनि ठिकै छ ल केही बजाउँ न मन छ भनेर बजाएँ। अनि मैले जे बजाउँदा पनि वा वा खट्रा गर्थेँ कि, म चाहिँ के भने होला, साँच्चै भने कि त्यत्तिकै भने कि, जे बजाए पनि जे बाँसुरीमा जे फुक्यो पनि वा खत्रा खत्रा गर्थेँ कि, खतरा हात मिलाउँदै यसरी। अनि अचम्म लाग्यो। अनि त्यही बेला हामी त्यही दिन बसेर एमआईले यत्तिकै बजाएको थियो कि, एमआईले यत्तिकै ज्याम्प गराएको थियो। अनि त्यो म्युजिक पिसहरू अब यत्तिकै बजाएको म्युजिक पिसहरू त के बजाएको हुन्छ नि त। अनि आजसम्म पनि त्यही म्युजिक बजाउन यार, त्यो झेप्पै त्यही बजाएको छ, त्यो झेप्पै त्यही भयो नि बजाउन भन्थ्यो क्या आजसम्म पनि। होइन मैले मिलाएर बजाइसकेँ त रेकर्डिङमा भनेको, अनि टाइम टाइममा कहिले त्यो पहिला बजाएकै राम्रो थियो भन्थ्यो कि, के बजाएको चिज है। अनि त्यहाँबाट हामी तिनजना झापामा एउटा सोको लागि गयो। अनि त्यहाँ मैले फर्स्ट टाइम उसले कुमार सागरले गाएको सुने, उसको भाइब मात्र होइन कि, उसको अरू सिङ्गरहरूको अब धेरैसँग काम गरेको भएर कुमार सागरले अब जसरी गाइरहे पनि सुरमा चाहिँ गाइरहेको थियो कि, त्यो नोट हुन्छ नि अफ नजाने कि, अनि क्या फिल आउने। त्यहाँबाट चाहिँ एउटा कनेक्सन बन्यो। अनि त्यहाँबाट त्यो झापा जाने बेला उसको हाम्रो ओ चम्पा भन्ने गीत युट्युबमा छोडेर गएको थिएँ होइन, अनि झापामा बसेर हेर्ने कति कति भ्युज भयो, 3,000 भयो 3,000 भयो भन्दै हेर्दै बस्थेँ हामीले ओ चम्पा भन्ने गीत। त्यहाँबाट फर्केर पछि हामीले यो एमआईले गऱ्यौँ, त्यो चलेपछि, अनि त्यो चल्ला जस्तो लागेको थिएन मलाई चाहिँ फर्स्ट टाइम त, अब मेरो टाइपको गीत भएन नि त, म त पुरा के सिकेर आएको मान्छे, मलाई पर्फेक्ट चाहिने जस्तो हुने उचाइ होइन, यो नमिलेको यो अलिक बेसुरा छ भने यो बेसुरै राम्रो छ भनेर हान्ने के। अनि त्यसरी अब फर्स्ट टाइम त पच्न गाह्रो भएको थियो, तर पछि मैले बुझेँ त्यो रनेस भनेको रनेसको छुट्टै मजा हुन्छ भनेर। त्यसरी हामी सँगै काम गऱ्यौँ, अहिले अब तपाईँहरूको मायाले सबै राम्रो हुँदैछ। सो लाइफमा त्यत्रो वर्ष 14-15 वर्ष मैले केही कमाउँदै कमाएन पैसा होइन, तर पनि म 14-15 वर्ष कसरी
यसरी बाँचिरहे जस्तो लाग्छ कि अहिले फर्केर हेर्दा, अनि कहिलेकाहीँ प्राउड पनि फिल हुन्छ, मैले बिचमा कहिले छोडिनँ म्युजिक, मसँग म्युजिक गर्ने साथीहरू धेरैले म्युजिक छोड्यो, अनि अहिले भेट्दाखेरि उहाँहरूलाई हुन्छ, मनमा हुन्छ नि त तिमीले चाहिँ गरे यार, अनि हो पनि लाग्छ, किनकि केही चिजमा केही पाउँछु भनेर गऱ्यो भने सायद त्यो चिज पाउने नपाउने त्यहाँसम्म पुग्ने नपुग्ने ठेगान हुँदैन रहेछ। मैले त केही यस्तो यस्तो हुन्छु अनि भनेर सोचेको थिएन के, भन्छ नि त्यो एम, त्यो एमको पोइन्ट चाहिँ हालेन तर जर्नी चाहिँ इन्जोय गरेँ, जे जस्तो हुन्छ म यहीँ बजाइराख्छु, बजारै चल्छ मलाई थाहा छ, अनि घरमा मम्मी मम्मी ड्याडीहरूले सपोर्ट त गर्नुहुन्छ तर त्यस्तो पैसै दिएर यस्तरी पुरा सपोर्ट चाहिँ गर्नु हुँदैन थियो, अनि जहिले पनि अब फलानाको छोरा हेरेर त्यहाँ सुट बुट लगाएर अफिस जान्छ भनेर भन्छ नि, मैले ठिक छ उहाँलाई गएर सोधन म जस्तो हुन्छ नि, हामी त अब रेस्टुरेन्टमा गएर बजाउँछ सित्तैमा के खाएर आउँछ, हामी घुम्न जान्छ उल्टो पैसा लिएर आउँछु, उहाँ उसलाई गएर सोधन उसलाई कुन के हाम्रो जस्तो लाइफ बाँच्ने उसको इच्छा हुन्छ भनेर भन्थेँ क्या मैले, अनि अनि छो फलानाको छोरा विदेशमा छ भन्थ्यो, म पनि जान्छु, उनीहरू पैसा तिरेर विदेश जान्छ म विदेश पैसा के लिएर विदेश जान्छु क्या, सो त्यो कुराहरू पहिला यत्तिकै हावा भरमा भन्थे तर भयो नि, त्यही कारण के कता सुनेको थिएँ क्या मैले, कुनै कुरा सिक्ने बेला चाहिँ रुख चढ्ने बेला रुख चढ्ने कसरी भनेर सोचेर चढ्यो भने चढ्दैन अरे क्या मान्छेले, धेरै सोच्ने नै होइन, जस्ट सिक्ने सिक्ने सिकेर के गर्ने कसरी सिक्ने कहाँबाट पैसा आउँछ त्यो सोच्नु नै पर्दैन क्या, सिक्ने भनेर त्यो एउटा अठोट भन्छ नि, सङ्कल्प लिएपछि त्यो एउटा के भन्छ त्यसलाई म्याडनेस के भन्छ होइन, त्यस्तै त्यो आएपछि यत्तिकै अगाडि बढ्छ, केही देख्दैन, मैले पनि केही हेरिनँ, आइएम ह्याप्पी होइन, म्युजिक छ अहिलेसम्म, अनि सिक्ने बेला सरस्वती माताको पछि लाग्यो भने लक्ष्मी माता आफै पछि पछि आउनुहुन्छ अरे कि होइन, अनि त्यो हो पनि सबै कुरामा, म्युजिकमा मात्र होइन, सायद आर्ट भनेको के हो र केही कुरामा आफूले केही कुरामा यसरी लाग्नु कि आफ्नो फिल आफूले आफ्नो भावना व्यक्त गर्ने गरी लाग्यो भने सायद त्यो के सिकर्मी पनि एउटा आर्टिस्ट होइन, ढुङ्गा फोड्ने मान्छे पनि एउटा आर्टिस्ट हुनसक्छ क्या, जब ऊ त्यही कुरामा दुख्छ त्यसमा आफ्नो भावनाहरू व्यक्त गर्छ, अनि एभ्री वान इज आर्टिस्ट जस्तो लाग्छ मलाई चाहिँ, म्युजिक मात्रै हुनुपर्छ भन्ने चाहिँ, म्युजिक इजी सजिलो वे हो तर धेरै कुरा हुन्छ, अनि त्यसरी अब कहाँ पुग्यो म सकिन लायो है, अहिले चलिरहेछ, अहिले सबै ठिक छ जस्तो लाग्छ, अहिले देश विदेश घुमाएछ, अलिअलि पैसा छ होइन, सबै ठिक छ, वा पैसा तन्न कमाइरहेछ होइन, साथीहरू भेट्यो भने भन्ने यही हो, वा मोज छ सेलिब्रेटी गर्छ नि त, अनि के रियलाइज भयो भन्दा लाइफमा एउटा साइकल चलाउने मान्छेले गाडी चलाउने सपना देख्छ नि, अनि गाडी चढाउने सपना देख्छ, अनि त्यो गाडी चलाउन सक्ने हुनको लागि मेहनत गर्छ के गर्छ होइन, तपस्या गर्छ मेहनत गर्छ अनि गाडी चलाउँछ, अनि रियलाइज गर्छ ए त्यस्तै त हो नि, खुसी त नहुने रहेछ होइन, लाइफ भनेको त्यही रहेछ, त्यो सगरमाथा टुप्प पुग्नु उद्देश्य हो तर त्यहाँ पुगेर ए ऊ त्यहाँ हुँदा पनि यही हो यहाँ हुँदा पनि यही हो भने रियलाइज हुने नै चाहिँ लाइफ रहेछ, सो इम्पोर्टेन्ट चाहिँ के रहेछ भन्दा जहाँ छ जहाँ छौ त्यो ठाउँलाई चाहिँ ग्रेटिट्युड भन्छ, आफूसँग जे छ त्यसमा खुसी हुने भन्छ नि, किनकि तिमी जहाँ भए पनि
लास्टमा हुनुपर्ने खुसी हो, लास्टमा हुनुपर्ने खुसी हो त्यो। हामी कहिलेकाहीँ धेरै भागेर खुसी हुन चाहिँ बिर्सिन्छ क्या, अनि पछि त्यो सिक्छौँ भनेर सिक्न एकदम गाह्रो हुन्छ। यति अब फ्लुट ल्याएको भएर यसमा रिभर्ब छैन है, सुक्खा सुन्छ, अनि डेङ्गु पनि लाइरहेको भएर खासै बजाउन सक्दिनँ। अनि म एउटा सानो चिज, अनि त्यो टाइममा एकचोटि अब सिक्दा सिक्दै यो फ्लुट पनि बजाउने बिट पनि बजाउने मिल्ने भए कस्तो रमाइलो हुन्थ्यो होला है भनेर सोचेको थिएँ क्या मैले। त्यसलाई बिट बक्स फ्लुट भन्छ भनेर थाहा थिएन, मैले आफैले सोचेँ, मैले नयाँ क्रिएसन गर्न लाएँ भनेर सोचेँ। फु फु पनि गर्ने, बिट पनि आउने, ट्राई गरेँ, दुई तिन दिन ट्राई गरेँ, अनि च्याप्टर क्लोज, यो इम्पोसिबल हुँदै हुँदैन भनेर थाहा भएर क्लोज गरेँ। अनि केही टाइमपछि अब युट्युबहरू आयो, अनि त्यहाँ फर्स्ट टाइम मैले बिट बक्स फ्लुट देखेपछि मैले त्यो टाइममा सोचेको चिज हुने रहेछ त, आफूले इम्पोसिबल भनेर क्लोज गरेको च्याप्टर। अनि त्यहाँबाट अनि युट्युबमा ट्युटोरियल हेरेर मैले बिट बक्स फ्लुट सिक्नलाई के गर्नुपर्छ हेरेँ, पहिला बिट बक्स सिक्नुपर्ने रहेछ। अनि बिट बक्स सिक्दाखेरि त्यो बेस हुन्छ नि, यो बेस बज्दै बज्दैन बज्दै बज्दैन। त्यसपछि मैले घर जाने बेला स्कुटरमा मेरो केही नभए 20 मिनट प्रोग्राम हुने बेला 30 आधी घन्टा जति लाग्यो, आधी घन्टा म घर जाने बेला बाइकमा गर्दै बाइक चलाउँदै जान्थेँ क्या। अनि बल्ल त्यसरी एक दुई हप्तापछि यो बेस बज्यो, अनि त्यसपछि अब स्नेयर सिम्पल है यो त बज्यो, अनि हायात यति तिनवटा बजेपछि बिट बक्स आयो होइन, अनि त्यसपछि बिट बक्स फ्लुट ट्राई गरेको म थोरै सुनाउँछु।

0: सो मैले यो बजाउँछु भनेर सोचेको थिएन, अघि बस्दा बस्दै सोचेको है, यत्तिकै सुखाउँ बजाउनु भन्दा यो बजायो नि अलिक दामी सुन्छ नि भनेर. यति हो, थ्याङ्क यू.
1: श्रोता, यति बेला तपाईँ मानव विकास र सेवाको लागि सामुदायिक रेडियो आफ्नै फेम खोलुङ्गाले तयार पारेको कार्यक्रम बी इन्सपायर सुनिरहनु भएको छ. आज कार्यक्रम बी इन्सपायरको 335 अङ्कमा बाँसुरी वादक अमन मालीको कथा सुन्नुभयो. अमनको कथा सुन्दै गर्दा रमाइलो पनि भयो, साथै जीवनको अर्थ र खुसी कसरी हुन सकिन्छ भन्ने कुराको महत्वपूर्ण सिकाइ पनि भयो होला भन्ने लाग्छ. वास्तवमा मानिसहरू खुसी पाउन चारैतिर धाउने गर्दछौं, तर खुसी त्यसैले प्राप्त गर्न सक्छ जसले आफूलाई मनपर्ने काम मनदेखि गर्दछ. श्रोता, अब भने कार्यक्रमको निर्धारित समय अनुसार मैले पनि बिदा लिने बेला भएको छ. बिदा हुन अघि आजको यस कार्यक्रम बी इन्सपायरको 335 अङ्क तपाईँलाई कस्तो लाग्यो, तपाईँको सल्लाह सुझाव पाउने अपेक्षा गर्दछु. तपाईँलाई आफ्नो सल्लाह सुझाव प्रतिक्रिया पठाउने ठेगाना हो कार्यक्रम बी इन्सपायर, आफ्ना फेम खिचार थुप्लो 8 मेगाहर्ज, सिद्धिचरण नगरपालिका 11, ओखलढुङ्गा कमरे डाँडा पानी ट्याङ्की, अर्थात् अहिले तपाईँले सुनिरहनु भएको रेडियो स्टेशनमा पनि पत्रचार गर्न सक्नुहुनेछ. यतिन्जेल कार्यक्रम सुनेर साथ दिनुहुने तपाईँलाई धेरै धेरै धन्यवाद. अर्को हप्ता उत्साहका साथ भेट्ने बाचा गर्दै म कार्यक्रम सहयात्री विनु राई बिदा हुन्छु. नमस्कार.

0: भूकम्प जहिले न जति बेला पनि आउन सक्छ।
1: त्यसैले भूकम्पको समयमा लिएर हिँड्ने झटपट झोला तयारी अवस्थामा राख्नु पर्छ। झोलामा टर्च लाइट, रेडियो, एक दिनका लागि पुग्ने चिउरा तथा तयारी सुक्खा खाना, खाने पानीको बोतल, जरुरी औषधिहरू र आफ्नो कागजातको फोटोकपीहरू राख्न सकिन्छ।
0: भूकम्प गएपछिको समयमा टेलिफोन सञ्जाल व्यस्त रहने भएकोले सकभर मोबाइलबाट टेक्स्ट सन्देशहरू आदान प्रदान गर्नु पर्दछ।
1: चर्किएका तथा भत्किएका घर एवं अन्य संरचना भित्र नबस्ने, किनभने भूकम्पका पराकम्पले यस्ता संरचनाहरू भत्काएर जनधनको थप क्षति हुन सक्छ।
0: भूकम्पको समयमा खस्ने वस्तुहरू फर्निचर, फोटो फ्रेम, सजावटका वस्तु, पुस्तक र्याक, ग्यास सिलिन्डर जस्ता सामग्रीहरू ठिकसँग राख्नु पर्दछ।
1: भूकम्प आएको बेला सुरक्षित रहन घुँडा टेकेर गुडुल किने, यदि ओत लाग्ने ठाउँ छैन भने आफ्नो टाउको र घाँटीलाई सुरक्षित राख्नु पर्छ।
0: जब भूकम्प रोकिन्छ, आग लागि पहिरो, ढुङ्गाहरू खस्नु, बाढी जस्ता जोखिमहरू हुने भएकोले जोखिम कम गर्नका लागि सावधानी अपनाउनु पर्दछ।
1: भूकम्प आएको बेला चिच्याउनु हुँदैन, शान्त रहनु पर्छ।
0: प्राकृतिक रूपमा भूकम्प जाँदा आफैमा दन्जनको क्षति हुँदैन, तर कमजोर संरचना र सचेतनाको अभाव जस्ता असुरक्षित प्रचलनहरूका कारण जनधनको क्षति हुने भएकोले सचेत रहनु पर्दछ।
1: यदि भूकम्प आयो र सहयोग चाहिएमा ओखलढुङ्गाको निम्न फोन नम्बरहरूमा सम्पर्क गर्न सकिनेछ।
0: नेपाल रेडक्रस सोसाइटीको फोन नम्बर 037-525-178,
1: जिल्ला प्रशासन कार्यालय 037-525-133,
0: जिल्ला प्रहरी कार्यालयको नम्बर 9852-88-90-50।
1: समुदायको हितको लागि आफ्नो एफएम परिवार ओखलढुङ्गा।
2: बलात्कार, कुटपिट, गाली गलोज, मानसिक यातना या कुनै पनि किसिमका लैङ्गिकताका आधारमा भएका हिंसाहरूलाई लैङ्गिक हिंसा भनिन्छ। यस्ता कुनै पनि किसिमका घटनाहरू महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा पुरुषलाई भएमा त्यस्ता प्रभावितलाई जिल्ला अस्पताल ओखलढुङ्गाको ओसिएमसीमा निशुल्क रूपमा गोपनीयताका साथ स्वास्थ्य र कानुनी सेवा प्रदान गरिन्छ।
1: थप जानकारीको लागि ओसिएमसीको फोन नम्बर 9852-08-2488 सम्पर्क गर्न सक्नुहुनेछ।
3: के तपाईँ स्वास्थ्य उपचार गराउने ठाउँको खोजीमा हुनुहुन्छ?
4: यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्।
3: रुम्जाटार पोलिक्लिनिक एन्ड डायलोसिस सेन्टर प्राली।
5: हाम्रा सेवाहरू दैनिक बिरामी जाँच सेवा,
6: मुटु, मृगौला र कलेजो सम्बन्धी विशेष ल्याब सेवा,
4: एक्सरे सेवा,
5: 24 घण्टा इमर्जेन्सी सेवा,
6: एमसीएफ सेवा, परिवार नियोजन सेवा
4: एवं पशु तथा पन्छीको औषधि समेत पाइन्छ।
5: साथै 50-70 जनाको एकै पटक तालिम प्रदान गर्न सकिने तालिम हलको व्यवस्था सँगै खाना तथा बासको व्यवस्था तथा गाडी रिजर्भको व्यवस्था गरिएको छ।
6: सम्पर्क पद्मा मेडिकल हल, सिद्धिचरण नगरपालिका 4, रुम्जाटार, ओखलढुङ्गा। फोन नम्बर 037-545-124।
7: मानसिक स्वास्थ्य बिना स्वास्थ्य जीवन सम्भव छैन। आफ्नो र परिवारका सदस्यहरूको मानसिक स्वास्थ्यको सधैँ ख्याल गरौ। मनमा अत्याधिक डर, चिन्ता, तनाव बढ्ने जस्ता लक्षणहरू दैनिक जीवनमा देखिए र फरक महसुस भए नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरौ। मानसिक स्वास्थ्य तथा मनोसामाजिक समस्या भएका व्यक्तिहरूले अन्य व्यक्ति सरह मर्यादापूर्ण जीवन बाँच्न अधिकार प्रयोग गर्ने वातावरण बनाउनका लागि सहकार्य गरौ।
8: समुदायको हितको लागि आफ्नो एफएम ओखलढुङ्गाद्वारा जनहितमा जारी सन्देश।
9: You're listening to the first community station in the district, AFNO FM 104.8 MHz.
10: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।

0: बीबीसी नेपाली सेवाको साझ पखबाट प्रदीप बस्यालको नमस्कार। आज कार्यक्रममा प्रधानमन्त्रीसँग रसुवा विपद प्रभावित पालिकाका जनप्रतिनिधिहरूको छलफल, छिटो सडक खुलाउन आग्रह,
1: यो अवस्थालाई छिटो समाधान नगर्ने भन्दा सिङ्गो गाउँ भोकमरी हुने सम्भावना बढ्दैछ,
0: हिमनदी भत्किएर आएको बाढीको वेग, बहाव र भिन्न व्यवहार बारे एक वरिष्ठ सरकारी अनुसन्धानकर्तासँग कुराकानी, र उच्च युरोपेली अधिकारीहरू यात्रा गरेको केही बेरमै युक्रेन पोल्यान्ड सीमा नजिकै एउटा युक्रेनी रेलमा रुसी ड्रोन हमला। तर सुरुमा आजका प्रमुख विश्व समाचार।
2: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। उत्तर एटलान्टिक सन्धि संगठन नेटोका प्रमुखले पोल्यान्डको सीमा नजिकै युक्रेनी रेलमाथि आइतबार गरिएको एउटा रुसी हमलाले राष्ट्रपति भ्लादिमिर पुटिन कति हताश छन् भनी देखाएको टिप्पणी गरेका छन्। नेटो सदस्य राष्ट्रका भूभाग नजिकै गैर सैनिक पूर्वाधारहरूमा मस्कोले जारी राखेका आक्रमणहरूबाट उक्त गठबन्धनभित्रको एकताको कमी र युक्रेनलाई सघाउन नसकेको देखिएको मार्क रुटाले उल्लेख गरे। उनले भने, पुटिनलाई लाग्छ कि उनी युक्रेनलाई समर्थन गर्नबाट हामीलाई रोक्न सक्छन् र हाम्रो एकतालाई कमाक्न सक्छन्, तर उनी गलत छन्। नेटोका प्रमुख मार्क रुटा। ब्रिटेनका पूर्व प्रधानमन्त्री बोरिस जोनसन र युरोपका अरू वरिष्ठ अधिकारीहरू सवार रेल गएकै रूटमा अर्को रेल हमलामा परेको थियो। पुटिनका प्रवक्ताले युक्रेनभरि मस्कोले सैनिक कार्यवाही जारी राख्ने बताएका छन्। फ्रान्सको परमाणु अस्त्र प्रतिरोधलाई अरू युरोपेली साझेदार देशहरूमा विस्तार गर्ने पहलकदमीमा फिनल्याण्ड जोडिएको छ। फिनल्याण्डका राष्ट्रपति अलेक्सान्डर स्टुबले फ्रान्सको पहलकदमीले आफ्नो प्रतिरक्षाप्रति युरोपको उत्तरदायित्वमा जोड दिएको र त्यसले नेटोको नीतिलाई प्रतिस्थापन नगर्ने बताए। शान्तिको समयमा फिनिस भूभागभित्र परमाणु अस्त्रहरू राख्ने कुनै मनसाय नरहेको उनले स्पष्ट पारे। फिनल्याण्ड नेटोका सदस्य राष्ट्रहरूमध्ये रुससँग सबैभन्दा लामो सिमाना जोडिएको देश हो। अफ्रिकामा हालसम्मकै सबैभन्दा ठूलो सेयर बिक्री नाइजेरियाका अर्बपति अलीको डाङ्गोटेले शुरू गरेका छन्। उनको तेल प्रशोधन कम्पनीले $4 अर्ब भन्दा बढीको सेयर जारी गरेको छ, जसको बिक्रीबाट विस्तार कार्यका लागि $1.60 अर्ब जुटाउने अपेक्षा गरिएको छ। डाङ्गोटेले त्यसलाई उनकै शब्दमा जनताका लागि आइपीओ भनेका छन्। हालैको विनाशकारी बाढीबाट जलविद्युत क्षेत्रमा व्यापक क्षति बेहोरेको नेपाललाई भारतले अतिरिक्त बिजुली निर्यात गर्ने प्रस्ताव अनुमोदन गरेको छ। यो वर्षको अन्त्यसम्म दैनिक 18 घण्टासम्म नेपाललाई बिजुली आपूर्ति गरिने भारतले जनाएको छ। बाढीका कारण नेपालमा 1300 जना बढीको ज्यान गएको छ भने कम्तीमा 5000 व्यक्ति अझै हराइरहेका छन्। भोटेपछि त्रिशुलीको बाढीले 12 जलविद्युत आयोजनामा क्षति पुर्याउँदा नेपालको बिजुली उत्पादन क्षमतामा 10% कटौती भएको छ। र चिनिया विदेश मन्त्रालयले आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्रमा आफ्नो देशको दक्षताले अमेरिकाको राष्ट्रिय सुरक्षामा जोखिम निम्त्याउन सक्छ भनी अभिव्यक्ति दिएका अमेरिकी एआई कम्पनी एन्थ्रोपिकका प्रमुखको आलोचना गरेको छ। मन्त्रालयका एक अधिकारीले डारियो आमोडेका अभिव्यक्ति, धम्की, भिडन्त र कसैले पनि फाइदा नपुर्याउने हानिकारक प्रतिस्पर्धाको भाष्य भएको बताएका छन्। गत सप्ताहान्तसम्म 3 एआई कम्पनीका प्रमुखहरूले एआई विकासको गति कम गर्न अपील गरिसकेका छन्। सुरक्षा सम्बन्धी पर्याप्त कदमहरू नचाली एआईको विकासमा तीव्रता दिइएमा त्यसले मानव जातिलाई खतरा निम्त्याउन सक्ने जोखिम उनीहरूले औँल्याएका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझ पखमा पुनः स्वागत छ। सोमबार दिउँसो प्रधानमन्त्री बालेन्द्र शाहले बाढी प्रभावित स्थानीय तहका जनप्रतिनिधिहरूसँग बैठक गर्दै ती क्षेत्रमा सक्दो चाँडो सड़क सञ्जाल पुनस्थापना गर्ने गरी काम भइरहेको बताएका छन्। खास गरी रसुवा जिल्लासँगको मुख्य सड़क सञ्जाल अझै टुटेको अवस्थामा त्यहाँका जनप्रतिनिधिहरूले उक्त कामलाई मुख्य प्राथमिकतामा राख्न प्रधानमन्त्रीलाई सुझाव दिएको बताएका छन्। रसुवा बाढीको 20 दिन प्रधानमन्त्रीले सरकारले विपद संकटग्रस्त क्षेत्र घोषित गरेका 15 प्रभावित पालिकाका जनप्रतिनिधिहरूलाई काठमाडौँ बोलाएर छलफल गरेका हुन्। सुनौ थप रिपोर्ट। प्रधानमन्त्रीको सचिवालयका अनुसार शाहले बाढीपछिको पुनर्स्थापनामा कुनै स्रोतको कमी हुन नदिने प्रतिबद्धता समेत जनाएका छन्। बैठकमा सहभागी जनप्रतिनिधिहरूले आफूहरूका पीड़ा सुनाउनुको साथै संघीय सरकारसँग मिलेर काम गर्नुपर्ने कुरा राखेको बीबीसीलाई बताए। रसुवाको उत्तर गया गाउँपालिकाका अध्यक्ष माधव अर्यालले दैनिक जीवनका गासबास सम्बन्धी समस्याहरू यातायात सञ्जाल टुट्दा झन जटिल बनिरहेको बताए।
1: यातायातका सबै सञ्जालहरू भत्किएको छ। खाद्यान्न लगायतका, औषधि लगायतका अरू सेवा सुविधाको सर्भिस दिने कुराहरू छन् यी सबै कुराको बारेमा हामीले भोगिरहेको र चाहिँ सङ्घीय सरकारबाट समन्वय हुँदा ती सम्बोधन हुने विषयहरूको बारेमा सविस्तार हामीले विषयहरू राख्यौँ। ठुलो मासलाई चाहिँ यो यातायातको सञ्जालबाट विच्छेद हुँदाखेरि त्यसले क्षति बिहोर्न परेको छ।

0: को आमा छोदिङमो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङले प्रधानमन्त्रीले राखेका कुराबारे भने,
1: प्रधानमन्त्रीले रोड कनेक्ट जोड्नलाई, त्यसपछि विस्थापितलाई अस्थायी सेल्टर बनाउनलाई, पुननिर्माणको लागि कुनै पनि बजेटको कमी हुन दिन्नौ, सबैहरू एकदमै तकारुकताका साथ लाग्नु भन्ने चाहिँ प्राप्त भएको छ कुरो। तत्काल त्यहाँ ब्रिज झोलुङ्गे पुल चाहियो, त्यसपछि उहाँ बन्द आलु सबै कुहियो गयो, त्यसलाई अब बजार मार्केटमा पुर्याउन सकेन, राहत केही पनि पुर्याउन सकेन, अलिअलि पुग्दैछ हेलीबाट।
0: कतिपय सहभागीहरूले सरकारहरू बीचको कामको प्रष्ट बाँडफाँड हुनुपर्ने कुरा समेत आजको बैठकमा राखे। तिनी मध्येका एक रसुवाको गोसाईकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङ भन्छन्,
2: यथार्थ विवरण त स्थानीय तहलाई थाहा हुन्छ नि, होइन? हो, स्थानीय तहले पठाएको विवरणमा उहाँले सहजीकरण गर्नुभयो भने समस्या आएन। अब होइन, स्थानीय तहले पठाएको विवरण भन्दा नि छुट्टै तरिकाले डाटा कलेक्सन गर्छु भनेर उहाँहरू लाग्नुभयो, त्यहाँ चाहिँ ठुलो समस्या आउँछ भन्नु।
0: रसुवा बाढीको मानवीय क्षतिको प्रष्ट चित्र आउने क्रम अझै जारी छ। सोमबार साँझ 7 बजेसम्मको सरकारी विवरणमा हालसम्म 1395 जनाको शव फेला परेको छ भने अझै 5130 जना सम्पर्कविहीन अवस्थामा छन्। भोटे कोशी र त्रिशुली नदीमा आएको बाढीको तीव्रता, स्तर र शक्ति 1000 वर्षमा एकपटक आउने बाढीभन्दा माथिल्लो स्तरको भएको पाइएको एकजना वरिष्ठ सरकारी अनुसन्धानकर्ताले बताएका छन्। जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले रसुवा भोटेकोशी बाढीबारे गरेको प्रारम्भिक अध्ययनमा त्यसको गति, प्रवाह र व्यवहार आकलन गरेको छ। यसै विषयमा हामीले केन्द्रका कार्यकारी निर्देशक सञ्जीव बराललाई सम्पर्क गरी सुरुमा उनलाई भदौ 10 को बाढी खासमा कस्तो खालको घटना थियो भनी सोधेका छौँ।
3: हामीले सामान्यत बाढी भनिरहँदाखेरि कुनै पनि इन्फ्रास्ट्रक्चरहरू डिजाइन गर्दा अथवा नदी किनारमा स्ट्रक्चरहरू डिजाइन गर्दाखेरि एउटा सर्टेन रिटर्न ट्रेडको फ्लड भन्ने गर्छौँ। सामान्य स्ट्रक्चरहरूलाई 50 इयर्सको रिटर्न, ब्रिजहरूमा चाहिँ 100 इयर्सको रिटर्न भनेर त्यस्तो गर्छौँ। तर अहिलेको यो भोल्युमको हिसाबले धेरै माथि थियो, त्यसका लेभलहरू हामीले कल्पना गर्ने अथवा एउटा डिजाइन लेभलमा लिइने फ्लड भन्दा ज्यादै माथि थियो,
4: मतलब 100 वर्षमा आउने भन्दा पनि
3: अझ धेरै नै बढी थियो, होइन? 1000 इयर्स रिटर्न पिरियडको फ्लड भन्दा पनि यो धेरै माथि थियो। र हाम्रा सामान्यत फ्लडहरू बेसिनमा बिस्तारी पानी पर्दै जान्छ र जलसतह बढ्दै गएर बाढी आउने गर्छ। तर यो चाहिँ कस्तो थियो भन्दा त्यहाँ पानी पनि परेको थिएन, तर हामीले चाहिँ थाहा पाइसकेका छौँ बरफकै ढिस्का पनि खस्यो र यसमा चाहिँ अझ सो रकहरू नै फेलियर
4: भयो।
3: यो विषयमा चाहिँ सेकेन्डरी सेटेलाइट म्यापहरूको अध्ययन गर्दाखेरि चाहिँ विभिन्न भोल्युमहरू फरक फरक आकलन भएका छन्। पानी भन्दा पनि यसमा ठुला ठुला घिग्रानहरू बोल्डरहरू मिश्रित भएको र त्यसले चाहिँ यसको भेलोसिटीको क्रममा पनि धेरै हाई भएको कारणले इरोजन एन्ड डिपोजिट फेनोमिनन चाहिँ यहाँ मिश्रित भएको, यसको प्रकृति चाहिँ अलिकति फरक प्रकृतिको भयो। त्यो भने अलि माथि चाहिँ रिजर्भायर भएर ड्याम ब्रेक हुँदाखेरि आउने फ्लडको प्रकृति पनि सँग केही हदसम्म मिल्न जान्छ, तर त्यसमा पनि यति भोल्युम भन्ने आकलन हुन्छ, तर यो चाहिँ कति भोल्युमै आयो भन्ने कुराको आकलन गर्न नसकेकोले हामीले अलिकति त्यो पनि भन्न नसक्ने अवस्थाकोले यो चाहिँ हाम्रो कल्पना भन्दा हामीले सोच्ने गरेका रेगुलर फ्लड भन्दा अलिक भिन्न प्रकृतिको यो भइरहेको छ।
4: अनि तपाईँहरूको प्रतिवेदनमा यसको वेग बहाव चाहिँ असाध्यै तीव्र गतिमा आएको भनेर पनि उल्लेख छ, होइन? त्यहाँ खसेको ठाउँबाट बोर्डरसम्म आइपुग्दा 7 मिनटमा आइपुगेको देखिन्छ, 188 किलोमिटर प्रति घन्टा वा 52 मिटर प्रति सेकेन्डमा आइपुगेको छ। त्यहाँबाट स्याप्रोवेसीसम्म 83 किलोमिटर प्रति घन्टामा आएको भन्ने छ, होइन? त्यहाँबाट तल बेत्रावतीसम्म पनि 65 किलोमिटर प्रति घन्टा, त्यो वेग कत्रो हो हामीले सोच कसरी?
3: स्टेसनहरूमा आइपुगेको पिकलाई हामीले लिएर त्यो भेलोसिटी निकालेका हौँ, र मैले अहिले पनि भने त्यसको भोल्युम एकैचोटि र इन्क्लुडिङ डेब्रिज स्लो एन्ड हो र स्टिप, जति माथि स्टिपनेस छ भेलोसिटीहरू हाई छ र बिस्तारी त्यो भेलोसिटी चाहिँ 83 किलोमिटरबाट 65, 29, 23 हुँदै देवघाट पुग्दाखेरि करिब करिब 26 किलोमिटर पर आवरको गतिमा तल गएको देखिन्छ, जुन चाहिँ हाम्रो नर्मलभन्दा धेरै नै बढी भएकै कारणले त्यसै कारणले गर्दा पनि धेरै क्षतिहरू बढेको छ।
4: अब यस्तो खालको यस्तो प्रकृतिको अब नसोचेको घटनाको हामीले पूर्व सावधानी अथवा चेतावनी अब आगामी दिनमा नहोला भन्न सकिन्न, होइन? त्यो कसरी दिन सकिएला? यो त एकदम छिटो आउने रहेछ।
3: हाम्रो अहिले नै 6 वटा चाहिँ गेजिङ स्टेसनहरू पुरै वास आउट
4: गर्यो,
3: बगाइदिइसकेपछि त त्यो लेभल वार्निङ लेभल त्योमा पुग्नै पाएन। त्यस कारणले चाहिँ अहिलेको एक्जिस्टिङ सिस्टमबाट सिकेर एउटा नर्मल किसिमको फ्लड आउँदाखेरि त्यो वाटर लेभल मोनिटरिङ सिस्टमले काम गर्छ, अब सेकेन्डरी सिस्टमहरू चाहिँ अलिकति एक्सट्रिम फ्लड

0: आउँदाखेरि ती लेभलभन्दा माथि राखेर चाहिँ जानुपर्छ भन्ने एउटा सिकाइ चाहिँ अहिले भएको छ। र त्यसलाई अझ क्यामेरा लिङ्क्ड सर्भिलेन्स सिस्टममा चाहिँ जानुपर्छ, एउटा वाटर लेभल मोनिटरिङको विषयमा कुरा गर्दाखेरि चाहिँ। दोस्रो चाहिँ अब अलिकति वाटर लेभलले मात्रै पुग्दैन, माथिल्लो हिमालयनहरूमा विभिन्न ग्लेसियर लेकहरू छन्, स्लाइडहरूको पोटेन्सियल छ, ल्यान्डस्लाइडहरू ठुला ठुलाको भने अब सेटेलाइटसँग इन्ट्रिगेट गरेर त्यसको मुभमेन्टहरूलाई मोनिटरिङ गर्ने, अर्को अलिकति अर्थको एक्सिस्मिक एक्टिभिटीसँग चाहिँ मोनिटरिङ गर्ने।
1: उनी थिए जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक सञ्जीव बराल, साथी सञ्जय ढकालसँग कुरा गर्दै। रसुवा बाढीसँगै बगेका कयौं पुलहरू मध्ये नुवाकोटको देवीघाट स्थित तादी खोलामा हालै नेपाली सेनाले एक्रो ब्रिज जडान गरेपछि जनजीवन पुरानै लयमा फर्कन सघाउन थालेको स्थानीयवासीहरूले बताएका छन्। यस विपदमा 41 मोटर चल्ने पुल, 45 झोलुङ्गे पुल र करिब 40 किलोमिटर लम्बाईको सड़क क्षतिग्रस्त भएको सरकारी विवरण छ। गल्छी विदुर सड़क खण्डमा पर्ने तादी खोलामा पुल बनेसँगै भने देवीघाट बजारबाट रातमाटे जिलिङ लगायतका ठाउँहरूबीच टुटेको सहसम्पर्क पुनः सुरु भएको बताउँछिन् नुवाकोटबाट हाम्री साथी शक्तिमाया तामाङ।
2: पुल बनाएसँगै अहिले आवत जावतमा सहज भएको बेलकोटगढी नगरपालिका जिलिङका खुस प्रसाद दाहालले बताए।
3: ग्यासको सहज भइसक्यो, खाद्यान्नको सहज भइसक्यो, पेट्रोलको सहज भइसक्यो।
2: बेलकोटगढी नगरपालिका निवासी कान्छी नेपाली,
4: बच्चाहरू लिएर जान नसकिने, त्यहाँमाथि को बाटो अलिकति डर पनि हुन्छ, उकालो जान त्यत्र बाटो हिँड्नु पर्छ, 3 घन्टा हिँड्न त धेरै टाइम लाग्छ नि, धेरै घुमिएर हिँड्ने कि यो पुल नबन्दाखेरि।
2: 57.9 मिटर लामो र 5.5 मिटर चौडा रहेको पुलले अधिकतम 60 टन सम्मको भार वहन क्षमता रहेको सेनानी चिरञ्जीवी चौला गाईले जानकारी दिए।
5: 35 टन भन्दा बढी लोड भएको गाडीहरू छैन नेपालमा, नेपालमा गुड्ने गाडीहरू चाहिँ यसले वान वे भएको कारणले गर्दा मजाले धान्न सक्छ।
2: बाढीबाट प्रभावित क्षेत्रमा राहत उद्धार तथा अत्यावश्यक सामग्री ढुवानी गर्न जिल्लाको अन्य स्थानहरूमा पनि तत्काल बेली ब्रिज, झुलुङ्गी पुल निर्माण गर्न आवश्यक रहेको कतिपय बताउँछन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
1: अब एउटा नेपाल बाहिरको विषय। ब्रिटिस पूर्व प्रधानमन्त्री बोरिस जोनसन र युरोपका वरिष्ठ सुरक्षा अधिकारीहरूले यात्रा गरेको केही बेरमै युक्रेन पोल्याण्ड सीमा नजिकै एउटा युक्रेनी रेलमा रूसले ड्रोन हमला गरेको छ। रूसी ड्रोन रेल इन्जिनमा बज्रिएको भए पनि कोही हताहत भएको विवरण आएको छैन। बीबीसी विवरणमा आधारित रिपोर्ट गनी अन्सारीबाट।
6: ड्रोन खस्नु अघि नै रेलबाट सबै यात्रुहरूलाई सुरक्षित रूपमा बाहिर निकालिएको युक्रेनी अधिकारीहरूले बताएका छन्। किएवमा आयोजित एक सम्मेलनबाट फर्किने क्रममा जोनसन र अन्य युरोपेली राष्ट्रिय सुरक्षा सल्लाहकारहरूले सोही रेलमार्गको प्रयोग गरेका थिए। उनीहरू अर्कै रेलमा चढेका थिए। रूसको रक्षा मन्त्रालयले पश्चिमी युक्रेनमा रेलवे पूर्वाधारहरूलाई निशाना बनाइएको बताएको छ, तर युक्रेनको सरकारी रेलवे कम्पनीले भनेको छ ड्रोनले कूटनीतिज्ञहरू सवार रेललाई निशाना बनाउन सक्थ्यो। वार्सा सेक्युरिटी फोरमकी प्रमुख कातार्जिन पिसार्स्काले जोनसन र पावेल भएकै रेलमा आफू पनि रहेको बीबीसीलाई बताइन्। उनका अनुसार पोल्याण्ड

0: आफ्नो एफएम टाइम चेक। अहिले रातको 9 बज्यो।
1: टाइम चेकको साथमा ओमदयाल सुनसादी उद्योग तथा भाडा पसल सिद्धिचरण नगरपालिका 11 बाल मन्दिर माथि ओखलढुङ्गा।
2: आदरणीय श्रोता, अहिले तपाईँ सुन्दै हुनुहुन्छ मानव विकास तथा सामुदायिक सेवा एसडिसीएसद्वारा सञ्चालित ओखलढुङ्गा जिल्लाकै पहिलो सामुदायिक रेडियो आफ्नो फिल्म 104.8 MHz साथमा इन्टरनेट अनलाइन www.afnofilm.org मा रात्रिकालीन सेवा। अब भने यस रात्रिकालीन सेवाबाट हामी सम्पूर्ण आफ्नो फिल्म परिवार भोलि बिहानको प्रसारण सेवामा ठिक 5 बजे भेट्ने बाजाको साथ बिदा हुन्छौ। नमस्कार, शुभरात्रि।

0: आफ्नै फिल्म टाइम चेक।
1: अहिले बिहानको 5 बज्यो।
2: टाइम चेकका साथमा ओम दयाल सुनसादी उद्योग तथा भाडा पसल, सिद्धिचरण नगरपालिका 11 बाल मन्दिर माथि पोखल ढुङ्गा।

नमस्कार, शुभ प्रभात। मानव विकास तथा सामुदायिक सेवा HGCS सञ्चालनमा ल्याएको आफ्ना FM 104.8 MHz साथै इन्टरनेट अनलाइन www.afnafm.org को प्रसारण सेवामा यहाँलाई हार्दिक स्वागत छ। आज मिति 2083 साल भदौ 30 गते मंगलबार, तदनुसार अङ्ग्रेजी महिनाको सेप्टेम्बर 15 तारिक सन् 2026। आजको

0: नै रहेको छ। असल शिक्षा त्यो हो जसले प्रश्न गर्न सिकाउँछ, खराब शिक्षा त्यो हो जसले उत्तर रट्न सिकाउँछ। बुद्धिसागरको यो भनाइसँगै अब तपाईँले समाचार, चेतनामूलक कार्यक्रम र गीत सङ्गीतको साथमा राति 9 बजेसम्म हामीलाई सुन्न सक्नुहुनेछ। तपाईँको आजको दिन सुन्दर रहोस्। नमस्कार।
1: आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश।
2: तपाईलाई असल कामहरू गर्न बोलाइएको छ। जयमसी, आज मंगलबार सेप्टेम्बर 15 तारिक भदौ 30 गते। आजको बाइबल खण्ड कलसीको पुस्तक 1 अध्यायको 10 पदबाट रहेको छ र यहाँ यसरी लेखेको छ, प्रत्येक असल काममा फलवन्त हुँदै परमेश्वरको ज्ञानमा बढ्दै जान सक। धेरै मानिसहरूलाई थाहा छ कि हेलेन केलरले बाल्यकालमा ज्वरो आएर सुन्ने बोल्ने र दृष्टिविहीन हुन पुगेको कठिन शारीरिक चुनौतीलाई कसरी पार गरिन् र अन्तत तिनले ब्रेल लिपि सिकेर कसरी कुराकानी गर्न सिकिन्। तिनको जीवनले लाखौं मानिसहरूलाई प्रेरित गर्यो। तिनका उत्कृष्ट प्रशंसकहरू मध्ये एक लेखक मार्क ट्वेन थिए। बाल्यकालदेखि नै तिनलाई व्हाइट हाउसमा हरेक राष्ट्रपतिलाई, तथापि मानिसहरूलाई थाहा छैन कि हेलेनले वयस्क व्यक्तिको रूपमा कति कडा परिश्रम गरिन्। ब्र्याडक्लिफ कलेजबाट उत्कृष्टता साथ स्नातक गरेपछि तिनले 88 वर्षको उमेरमा आफ्नो मृत्यु नहुन्जेल अरूहरूलाई मदत गर्न काम गरिन्। तिनले धेरै लेखहरू लेखिन्। तिनले दृष्टिविहीनहरूका लागि अमेरिकी संस्थामा प्रवचनहरू दिइन् र तिनीहरूका लागि लाखौं डलर जुटाइन्। तिनको 80 औं जन्मदिनमा तिनलाई दृष्टिविहीनहरूलाई उत्कृष्ट मदत गर्नेहरूका लागि भनी स्थापना गरेको हेलेन केलर अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गरियो। बाइबलमा पाउलले कलसीका क्रिश्चियनहरूका लागि यसरी प्रार्थना गरे, ताकि तिमीहरू उहाँलाई पूर्ण रूपले प्रसन्न पार्ने प्रभुको योग्य जीवन बिताउन सक। यो कुरा तपाईँले कलसीको पुस्तक 1 अध्यायको 10 पदमा हेर्न सक्नुहुन्छ। अनि उनले तिनीहरूलाई यसो गर्न सक्ने 2 तरिका दिए, प्रत्येक असल काममा फलवन्त हुँदै परमेश्वरको ज्ञानमा बढ्दै जानु, विश्वास र काम, आत्मिकता र सेवा, प्रभुको सेवा गर्नु र अरूका लागि आवश्यकताहरू पूरा गर्नु। हेलेन केलरको जीवन त्यस्तै थियो। तपाईँले भन्नुहोला, तर मेरो लक्ष्य मानिसहरूलाई भन्दा प्रभुलाई खुसी पार्नु हो। तपाईँले यसरी त्यसो गर्नुपर्छ, मानिसहरूका निम्ति होइन तर प्रभुको निम्ति, जस्तै गरी सदिच्छाले सेवा गर्दै। यो कुरा तपाईँले एफिसीको पुस्तक 6 अध्यायको 7 पदमा हेर्न सक्नुहुन्छ। भजन लेखक चार्ल्स मेक्सले लेखे चाहिँ, अरूका लागि हो प्रभु, अरूका लागि सोच्न सकौँ, अरूका लागि जिउन मलाई मद्दत गर्नुहोस् ताकि म तपाईँ जस्तै जिउन सकौँ। यसकारण परमेश्वरले तपाईँलाई दिनुभएको सेवा असल भएकाले त्यसमा फलवन्त बन्दै जानुहोस्। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह।
1: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर।
3: मोबाइल नम्बर 98082408470।
1: इमेल ठेगाना mos.radioministry@gmail.com।
3: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
1: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीहा।

0: प्रत्येक नेपालीको स्पन्दन बनेर धड्किएको छ संचार माध्यमको जगतमा। गगन बनेर युगकवि सिद्धिचरण श्रेष्ठको जन्मथलो ओखलढुङ्गा जिल्लाको पहिलो सामुदायिक रेडियो 104.8 मेगाहर्ज तपाईँहरूकै घर आँगनमा घन्किएको छ।
1: मानव विकास तथा सामुदायिक सेवाद्वारा सञ्चालित आफ्नो एफएम उक्काली ओरालीको यात्रामा मेलापातमा अनि घर घरमा सुख दुःखको साथी बनेर हरपल अब तपाईँकै साथमा रहनेछ।
2: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौँ र हामी आशा गर्दछौँ कि तपाईँहरू सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ र आजको अध्ययनको निम्ति पनि एकदमै तयारी अवस्थामा आफ्नो परिवार साथीभाइको साथमा आफआफ्नो रेडियोको सामुने आइसक्नु भएको छ भनेर। र आउनुहोस् अब ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाउँ। दाइ, आज म अलि गम्भीर भएर आएको छु।
3: के भयो भाइ? तपाईँको आवाजबाट नै केही कुरा मनमा खेलिरहेको जस्तो सुनिन्छ।
2: हो नि दाइ, कहिलेकाहीँ यस्तो लाग्छ कि जीवनमा यस्तो परिस्थिति आउँदो रहेछ जहाँ आफूले कुन बाटो रोज्ने, कुन निर्णय सही हो र कुन गलत हो भन्ने नै छुटाउन गाह्रो हुँदो रहेछ। समस्या आउँदा कसलाई विश्वास गर्ने भन्ने कुरा पनि, अनि आफ्नो बुद्धिमा भर पर्ने कि अरूको सल्लाह सुन्ने भन्नेमा एकदमै द्वन्द्व चाहिँ हुँदो रहेछ दाइ।
3: भाइ, तपाईँले भन्नुभएको कुरा धेरै मानिसहरूको जीवनसँग मिल्छ। बाहिरबाट हेर्दा सबै कुरा ठिक देखिए पनि मनभित्र धेरै प्रश्नहरू हुन सक्छन्। तर यस्ता प्रश्नहरूको उत्तर खोज्न हामीले केवल हाम्रो भावनामा होइन परमेश्वरको वचनमा रहेर हेर्नुपर्छ।
2: तपाईँले बताउँदै हुनुहुन्छ कि आज हामी परमेश्वरको वचनबाट यस्तो उत्तर खोज्न सक्छौँ?
3: अवश्य पनि भाइ। आजदेखि हामी बाइबलको एउटा अत्यन्तै महत्त्वपूर्ण पुस्तकतर्फ हाम्रो ध्यान लगाउँदैछौँ। त्यो पुस्तक हो एफिसीहरूलाई पाउलले लेखेको पत्र।
2: तै एफिसी भनेको अहिले कहाँ पर्छ त त्यसो भए?
3: धेरै राम्रो प्रश्न गर्नुभयो भाइ तपाईँले। प्राचीन समयमा एफिसस रोमी साम्राज्यको एउटा प्रसिद्ध र महत्त्वपूर्ण सहर थियो। अहिले त्यो क्षेत्र टर्कीमा पर्छ। पाउलले त्यहाँ लामो समय बिताएर मानिसहरूलाई परमेश्वरको वचन सिकाए। धेरै मानिसहरूले सुसमाचार सुने, विश्वास गरे र त्यहाँ क्रिस्चियन मण्डली स्थापित भयो।
2: भनेपछि दाइ, त्यसो भए एफिसी एउटा महत्त्वपूर्ण ठाउँ चाहिँ रहेछ। तर दाइ, यो पुस्तकले आज हामी जस्ता मानिसहरूलाई चाहिँ के सिकाउँछ त नि?
3: निकै नै राम्रो प्रश्न गर्नुभयो भाइ तपाईँले। यही त आजको अध्ययनको सुन्दर पक्ष हो। एफिसीहरूको पत्रले हामीलाई ख्रिस्टमा हामी को हौ, परमेश्वरले हामीलाई कति प्रेम गर्नुभएको छ अनि हाम्रो जीवन उहाँसँग कसरी जोडिनुपर्छ भन्ने महत्त्वपूर्ण कुरा बुझ्न मद्दत गर्छ। त्यसैले आदरणीय श्रोताहरू, तपाईँ पनि आफ्नो मनमा भएका प्रश्नहरू लिएर हामीसँगै बस्नुहोस्। अब हामी एफिसीहरूको पत्रको परिचय र यसको सन्देशलाई बुझ्न जाँदैछौँ। त्यसैले निरन्तर रूपमा सुन्दै गर्नुहोस्, किनकि परमेश्वरको वचनले हाम्रो प्रश्न मात्र होइन हाम्रो जीवनको बाटो पनि देखाउनुहुन्छ। त्यसैले आउनुहोस्, हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई सुरु गरौँ।
4: मित्र, आज हामी नयाँ पुस्तकबाट बाइबल अध्ययन गर्न गइरहेका छौँ अनि त्यो नयाँ पुस्तक हो नयाँ नियमबाटको एफिसियनहरूलाई लेखिएको पाउलको पत्र। त आज हामी खालि यसको परिचय खण्ड मात्र देख्छौँ। ईस्वी सम्वत् 62 सालमा चार मानिसका दलहरू एसियाको प्रदेशमा गए, जुन एसिया माइनर भनिने ठाउँमा स्थित थियो र वर्तमानमा यसलाई टर्की भनिन्छ। यी चार मानिसहरूका दलसँग आफ्नो आफ्नो व्यक्तिमा ख्रिस्टियन विश्वासको सर्वश्रेष्ठ महान बनावट रचना छ। यो अनमोल प्रलेख अहमत्वको हुने थिए यदि ती आज अस्तित्वमा भए। रोमले अज्ञात कैदीको लेखहरूको महत्त्वको बुझ्न सकेन। यदि बुझेको भए यी मानिसहरूलाई गिरफ्तार गरिने थिए र ती प्रलेख खोसिने थिए, जप्त गरिने थिए। जब यी मानिसहरू प्रेरित पाउलबाट विदा भएर आआफ्नो निर्धारित स्थानमा लागे, प्रत्येकलाई आफ्नो निश्चित चुनाव क्षेत्रमा बोकेर लान एक एक पत्र दिइयो। यी चार पत्रहरू परमेश्वरको वचनमा छ र तिनीहरूलाई प्रिजन एपिस्टल्स अफ पावल भनिन्दछ, अर्थात् पावलद्वारा कैदमा हुँदा लेखिएका पत्रहरू, किनकि उसले ती पत्रहरू रोममा कैद गरिएको बेला लेखेथे। उनले नेरोबाट मुकदमाको फैसलाको सुन्न प्रतीक्षा गरिरहेका थिए। नेरो त्यस बेला रोमको सम्राट थिए। पावल एक रोमी नागरिकको नाताले आफ्नो मुद्दा सम्राट कहाँ अपिल गरेका थिए र उसले आफ्नो मामलाको मुद्दाको फैसला सुन्न पर्खिरहेका थिए। अमित्र, यी चार मानिसहरू र तिनीहरूको निवासको स्थानलाई चिन्न सकिन्छ। पहिलो हो फिलिपी 4:18 अनुसार इपाफ्रोडाइटस फिलिपी बाटका थिए र उससँग फिलिपीहरूको लागि पत्र लगेका थिए। दोस्रो एफिसी 6:21 अनुसार टाइकिकस एफिससबाट थिए र उससँग एफिसियनहरूको लागि पत्र लगेका थिए। तेस्रो कलेसी 4:12 अनुसार इप्राफास कलेसीबाटका थिए र उससँग कलेसियनहरूको लागि पत्र लगेका थिए। र चौथो व्यक्ति थियो फिलेमोन 10 अनुसार ओनेसिमस, जो कलसीबाट भगौडे दास थिए र उससँग फिलेमोनको लागि पत्र बोकेका थिए, जो उसका मालिक थिए। यी पत्रहरूले ख्रिस्टको संगठित संयुक्त तस्विरको पेश गर्दछ। एफिसीहरू मण्डलीको कलिसियाको पेश गर्दछ, जुन ख्रिस्टको शरीर हो। मतलब एफिसीको पत्रले मण्डलीको कलिसियाको पेश गर्दछ, जुन ख्रिस्टको शरीर हो। यो अदृश्य चर्च हो जुनको शरीर ख्रिस्ट हुनुहुन्छ। कलसीहरूले ख्रिस्टलाई मण्डलीको शरीरको शिरको रूपमा पेश गर्दछ। खास जोड चाहिँ चर्च वा कलिसियामाथि नभएर ख्रिस्टमाथि हो। एफिसीको जोड चाहिँ शरीरमा हो र कलसीमा जोड चाहिँ शिरमा हो। फिलिपीले गतिशीलको रूपमा ख्रिस्टसँग ख्रिस्टको जीवनयापनको पेश गर्दछ। फिलिपी 4:13 अनुसार यहाँ भनिएको छ, जसले मलाई शक्ति दिनुहुन्छ उहाँमा सबै कुरा म गर्न सक्छु। अनि फिलिमोनले अन्य जाति समाजमा व्यवहारिक रूपमा परिणाम क्रियामा ख्रिस्टियन जीवनयापनको पेश गर्दछ। पावले फिलिमोनलाई लेखे, जो ओनिसिमसका मालिक थिए र एक ख्रिस्टियन थिए। फिलिमोन 17:18 भनिएको छ, यदि तिमीले मलाई समझदार सम्झन्छौ भने मलाई झैँ यसलाई ग्रहण गर, तर यदि त्यसले तिमीलाई केही खराबी गरेको भए अथवा केही कुराको त्यो ऋणी छ भने सो मेरो हिसाबमा राखिदिनु। कुरा जेसुकै होस्, तपाईँलाई प्रेरितहरूको कामको पुस्तकमा अध्ययन गर्दा यो कुरा याद गर्नुभएकै होला। पावलको दोस्रो सुसमाचारीय यात्रामा हुँदा पवित्र आत्माले उसलाई एसियाको प्रदेशमा प्रवेश गर्न अनुमति दिनु भएन, जहाँ एफिसस मुख्य केन्द्र थियो। प्रेरित 16:6 लेखिएको छ, अनि पवित्र आत्माबाट एसियामा प्रचार गर्न मनै भएकोले गर्दा तिनीहरू फ्रेगिया र गलातियाका प्रदेशमा भएर गए। पवित्र आत्माले बाटोमा बाधा हाल्नु भएर पाउललाई भन्नुभयो, तिमी अहिले त्यहाँ जान सक्दैनौ। हामीलाई त्यसको कारण बताइएको छैन, तर हामी जान्दछौँ कि परमेश्वरको समय पूर्ण हुन्छ। उहाँले तिनलाई पछिबाट त्यहाँ पठाउनुहुनेछ। त्यसकारण पावल पश्चिममा मेसोडोनियातिर फिलिप्पी बिरिया एथेन्स हुँदै कोरिन्थ हुँदै आफ्नो यात्रालाई अगाडि बढाए, अनि त्यहाँबाट फर्कँदा उनी एफिसस हुँदै आए। प्रेरित 18:19 भनिएको छ, एफिससमा आइपुगेर तिनले तिनीहरूलाई त्यहाँ छोडे र आफूस चाहिँ एउटा सभाघरमा पसेर यहुदीहरूसित बहस गरे। पाउल एफिससमा हुँदै अति नै धेरै प्रभावित भए र सुसमाचारीय कामको अति नै धेरै सम्भावनाको देखे र उसले त्यहाँ फेरि फर्किआउने प्रतिज्ञा गरे, जुन उसले आफ्नो तेस्रो सुसमाचारीय यात्रामा पूरा गरे पनि। त्यस बेलासम्म, यानि उसको दोस्रो र तेस्रो सुसमाचारीय यात्राहरूको बीच अन्तरालमा, उसले त्यहाँ एफिससमा अपोलोस नाम गरेका अर्को मिसनरी भएको भेटाए, अनि अपोलोसले खाली बत्तिस्मा दिने युहन्नाको बत्तिस्माको बारे मात्र प्रचार गर्थे, हाम्रा प्रभु येशु ख्रिष्टको अनुग्रहको सुसमाचारको प्रचार गर्दैनथे। त्यस समयमा अपोलोसले प्रभु येशुको बारेमा जान्दैनथे, तर पछिबाट उनी स्वयं सुसमाचारको महान प्रचारक बने। पाउल एफिससमा प्रचारको सेविका आरम्भ गरे। 2 वर्षसम्म उनले टिरानसको विद्यालयमा सिकाए र सुसमाचार एसिया प्रदेशको हरेक केन्द्रमा छिचली गए थियो। निश्चय नै यो नै समयमा प्रकाश 2 र 3 अध्यायमा उल्लेखित मण्डलीहरू पावलको सेविकैद्वारा स्थापित गरिएको थियो। यो मेरो दृढ विश्वास हो कि टर्कीको बारेमा धेरै अध्ययन गरिसकेपछि र त्यस स्थानहरूको खोदाईको बारेमा र सोधखोजको बारेमा पढिसकेपछि सबभन्दा महान सुसमाचारको सेविकै आजको आधुनिक टर्की भन्ने स्थानमा भएथ्यो भन्ने कुरामा मलाई पूर्ण दृढ विश्वास छ। त्यस समयमा त्यहाँ लाखौं मानिसहरू बसोबास गर्दथे। यो रोमी साम्राज्यको बिल्कुल केन्द्र मुख्य स्थान थियो। ग्रीसको सभ्यता कति पनि अब ग्रीसमा रहेको थिएन, यो टर्कीमा थियो, जुन त्यस बेला एफिसस एक महान सहर थियो। यो महान सांस्कृतिक केन्द्र र महान धार्मिक केन्द्र थियो। हावापानी अति नै असल थियो र यो घुम्न जाने वा बसोबास गर्ने सुन्दर स्थान थियो। रोमी सम्राटहरू, रोमी शासकहरू छुट्टीको समयमा यो क्षेत्रमा आउँथे। यहाँ नै सुसमाचारको महान प्रवेश पाएको थियो। एफिसस एसिया माइनरको मुख्य सहर थियो, सम्भवत सम्पूर्ण रोमी साम्राज्यको पूर्व भागको मुख्य सहर थियो। यो रोम पछि दोस्रो स्थानमा थियो। त्यो सहर करिब 2000 ख्रिष्टपूर्वमा हित्तीहरूद्वारा पत्ता लगाइएको थियो। यो 1000 ख्रिष्टपूर्वसम्म एसियन सहर भनिन्थ्यो, जब ग्रीकहरू प्रवेश गरेथे। त्यहाँ पूर्व र पश्चिमको सम्मिश्रणको पाइँदछ। करिब 2500 वर्षदेखि एफिसस विश्वको एक महान सहर थियो। त्यस सहरको एक समयको बन्दरगाह अहिले मानिसहरूको बसोबासले भरिएको छ। यो अहिले कति पनि बन्दरगाह रहेको छैन। वास्तवमा यो आज समुद्रबाट करिब 600 मिल टाढामा स्थित छ। एफिससमा डाइनाको मन्दिर प्राचीन संसारको 7 आश्चर्य हो, अचम्मको कुरो हो, त्यहाँ अवस्थित थियो। यो सबभन्दा महान ग्रिक मन्दिर थियो, जस्तो कि कहिले पनि बनिएको छैन। यो मन्दिर बहुमूल्य रत्नहरूले, धातुहरूले, आभूषणहरूले सुसज्जित थियो। यो सुन्दर मन्दिरभित्र डाइनाको मूर्ति थियो। यो ग्रिक पौराणिक कथाको सुन्दरी डाइना होइन, यो पूर्वीय देशका धेरै स्तन हुने अश्लील काठको मूर्ति थियो, जुन सन्तान उपजाउको देवी थियो। यो मन्दिरको छायामा हरेक प्रकारका अनैतिक क्रियाहरू हुने गर्दथे। त्यहाँबाट प्राय गरेर मन्दिरका ढाँचाहरू वा चाँदीका पवित्र वस्तुहरू वा मूर्तिहरूको अति नै धेरै व्यापार हुने गर्दथ्यो। यो कुरा प्राय प्राचीन लेखकहरूले आफ्ना लेखमा जानकारी दिएका छन्। यो नै सहरमा पाउल आएथे। ऊ सबभन्दा पहिले सभाघरमा गए र 3 महिनासम्म साहसपूर्वक सुसमाचार प्रचार गरे, बहस गरे त्यहाँ सुसमाचारको बारेमा यहुदीहरूसँग। त्यसपछि उनी टिरानसको विद्यालयमा गएर त्यहाँबाट 2 वर्षसम्म निरन्तर सिकाए। प्रेरित 19:10 भनिएको छ, अब 2 वर्षसम्म यसै भइरह्यो, यहाँसम्म कि एसियामा रहने सारा यहुदीहरू र ग्रिकहरूले पनि प्रभुको वचन सुने। सम्भवत यो पावलको सबभन्दा ठूलो मिसनरी परिश्रम थियो। उसले एफिससको सम्बन्धमा विचार गरेथे कि त्यो सुसमाचार सेवाको निम्ति महान अवसर थियो, र त्यहाँ अरू जग्गाभन्दा धेरै समय तिनी रहे। एफिससको मानिसहरूले पाउलबाट अरू मानिसहरूभन्दा धेरै बाइबल शिक्षाको सुन्ने मौका पाएथे। त्यसकारण उसले यो पत्रमा गहिरा गम्भीर सत्यताहरूको लेख्न सके। पाउलले कोरन्थियनहरूलाई लेखे, पहिलो कोरन्थी 16:8-9 पदमा, तर पेन्टिकोसको चाडसम्म म एफिससमा रहनेछु, किनभने मेरो निम्ति एउटा ठूलो अभिप्राय पूरा गर्ने ढोका खुला भएको छ औ त्यहाँ धेरै विरोधीहरू छन्। मित्र, पाउलको प्रचारले चाँदीका मूर्तिको शिल्पकारहरूको व्यापारमा घाटा दिएको कारण त्यहाँ ठूलो विरोध भएको थियो, जुनको परिणामस्वरूप त्यहाँ हङ्गामा भएको थियो। पाउल जीवित परमेश्वरको सुसमाचार र येशु ख्रिस्टद्वारा जीवनको सुसमाचार प्रचार गरिरहेका थिए। परमेश्वर आश्चर्य रीतिले उसलाई रक्षा गर्नुभयो, जुनले उसलाई निरन्तर आफ्नो कामलाई अघि बढाउन प्रोत्साहन दियो। प्रेरित 19:23-41 पद अनुसार पाउलले एफिससमा भएको यो मण्डलीलाई प्रेम गर्थे। एफिससका अगुवाहरूसँग पाउलको अन्तिम भेट प्रेममय विदाय थियो। मित्र, धेरै संख्यामा मानिसहरू ख्रिस्टमा भर्के पाउलको सेविकैद्वारा प्रभु येशु ख्रिस्टमा आए। मलाई लाग्छ विश्वको इतिहासमा कुनै अन्य समयमा र कुनै स्थानमा भन्दा धेरै यहाँ यस क्षेत्रमा सुसमाचार धेरै प्रभावशाली थियो। म विश्वास गर्छु कि एफिसीको मण्डली आत्मिक रूपमा उत्तम थियो, श्रेष्ठ थियो। यो मेरो निम्ति अचम्मको कुरा हो कि त्यस अन्य जाति सहरमा त्यस्ता मानिसहरू पनि थिए जो यो पत्रको बुझ्थे, जो यति धेरै गहिरो सत्यता भएको पत्रको बुझ्न सक्थे। यदि तिनीहरूले नबुझेको भए पाउलले यो पत्र तिनीहरूलाई लेख्ने थिएनन्। अधिक जानकारीको निम्ति प्रकाशको पुस्तकमा हामी देख्छौँ कि एसियाका 7 मण्डलीहरूको क्रम संख्याको आधारमा एफिसस पहिलो स्थानमा आउँछ, जुनले चर्चको सम्पूर्ण इतिहास दिन्छ। एफिसस नै आत्मिक स्तरमा श्रेष्ठ स्थानमा थियो। आज तपाईँ र म उच्च आत्मिक स्तरका कल्पना गर्न सक्दैनौँ कि परमेश्वरको आत्माले यी एफिसियन विश्वासीहरूमा उत्पादन गरेको थियो। म केही सालदेखि परमेश्वरको सेविकाईमा छु र मैले यो कुराको स्वीकार गर्ने पर्छ कि आज हामी ख्रिस्टको व्यक्तिबाट टाढा गएका छौँ। हामी योजनाहरू, कार्यक्रमहरू, अन्य मण्डलीका क्रियाकलापहरूमा लीन भएका छौँ कि हामी ख्रिस्टको व्यक्तिबाट झन दिन प्रतिदिन टाढा टाढा हुँदै गइरहेका छौँ। महत्त्वपूर्ण र अति आवश्यक प्रश्न छ, हामी उहाँलाई कति धेरै प्रेम गर्छौँ? पाउलले एफिसियनहरूलाई लेखे कि ख्रिस्टले मण्डलीलाई यति धेरै प्रेम गर्नुभयो कि यसको निम्ति आफैलाई दिनुभयो। के हामी त्यो प्रेमको फर्काउन सक्छौँ? के हामी उहाँको प्रति जवाब दिन सक्छौँ? के हामी भन्न सक्छौँ, म उहाँलाई प्रेम गर्छु किनभने उहाँले मलाई पहिले प्रेम गर्नुभयो? यो एफिसियनहरूलाई लेखेको पत्रले हामीलाई ख्रिस्टको अति नै नजिक ल्याउनु पर्छ। मित्र, जब हामी यो पत्रबाट बाइबल अध्ययनमा जाँदा प्रार्थनासहित आउनुहोस्, ताकि पवित्र आत्माले हामीलाई यस अध्ययनमा धेरै धेरै सत्यताको सिकाउन। प्रभु आफ्नो वचन अध्ययनद्वारा हरेकलाई आशिष दियो।
2: दाइ, आजको दिनपछि मेरो मनमा धेरै कुराहरू स्पष्ट भएको छ। सुरुमा मैले जीवनमा सही निर्णय कसरी गर्ने, समस्याको समयमा कसलाई भरोसा गर्ने भन्ने विभिन्न विषयमा चाहिँ सोचिरहेको थिएँ। तर आज मैले बुझेँ, सही बाटो खोज्दा सबैभन्दा पहिले परमेश्वर र उहाँको वचनतर्फ चाहिँ फर्कनु पर्दो रहेछ।
3: आज हामीले एफिसीहरूको पत्रको परिचयबाट एउटा महत्त्वपूर्ण कुरा बुझेका छौँ। यो पत्र केवल एफिससका मानिसहरूका लागि मात्र होइन, आज हामी जस्ता विश्वासीहरूका लागि पनि अत्यन्त उपयोगी सन्देश बोकेको छ।
2: साँच्चै नै दाइ, विशेष गरी मलाई एउटा कुरा मनमा बस्यो, ख्रिस्टले हामीलाई कति धेरै प्रेम गर्नुहुन्छ भन्ने कुरा।
3: हो नि त भाइ, हामीले आफैलाई बारम्बार सोध्नुपर्छ, म ख्रिस्टलाई कति प्रेम गर्छु? उहाँले हामीलाई प्रेम गर्नुभयो, हाम्रो निम्ति आफ्नो जीवन दिनुभयो र क्रुसमा आफ्नो बलिदान दिनुभयो। त्यसैले हाम्रो जीवनमा पनि उहाँप्रतिको प्रेम केवल शब्दमा होइन, हाम्रो सोच, निर्णय र व्यवहारमा पनि देखिनुपर्छ।
2: अनि दाई, मैले अर्को कुरा पनि बुझेँ, जब म आफैलाई कमजोर महसुस गर्छु नि, तब मेरो शक्ति केवल मेरो आफ्नै क्षमतामा होइन तर ख्रिस्टमा भरोसा गर्नुपर्छ र उहाँमा नै मेरो शक्ति छ भन्ने कुरा चाहिँ मैले बुझेँ।
3: आहा, निकै नै असल कुरा गर्नुभयो भाइ तपाईँले। जीवनमा कठिन परिस्थितिहरू आउँछन्, कहिलेकाहीँ हामीसँग उत्तर हुँदैन, बाटो स्पष्ट हुँदैन, तर परमेश्वरको वचनले हामीलाई उहाँबाट टाढा होइन अझ नजिक ल्याउँछ। यही कारणले एफिसीहरूको पत्र हाम्रो लागि महत्त्वपूर्ण छ। यसले हामीलाई परमेश्वरसँगको सम्बन्ध, ख्रिस्टमा हाम्रो जीवन र विश्वास अनुसारको व्यवहार बुझ्नको लागि सहायता गर्दछ।
2: साँच्चै नै, र आदरणीय श्रोताहरू, तपाईँले आजको यस अध्ययनबाट सुन्दै गर्दा चाहिँ आफ्नो जीवनमा सम्झनुहोस्, तपाईँ कुनै निर्णयको दोधारमा हुनुहुन्छ कि, कुनै समस्याले तपाईँलाई थकित बनाइरहेको छ कि, वा परमेश्वरबाट टाढा भएको महसुस गरिरहनु भएको छ कि।
3: यदि त्यस्तो छ भने निराश नहुनुहोस्, परमेश्वरको वचनतर्फ फर्कनुहोस्, उहाँलाई खोज्नुहोस्, उहाँको वचन अध्ययन गर्नुहोस्। एफिसीहरूको पत्रको अध्ययनसँगै हामी परमेश्वरले हाम्रो जीवनका लागि राख्नुभएको योजना र ख्रिस्टमा पाएको आशालाई अझ गहिरो रूपमा बुझ्दै जानेछौँ।
2: र आदरणीय श्रोताहरू, आजको अध्ययन हजुरहरूलाई कस्तो लाग्यो? तपाईँको जीवनमा यसले कसरी सम्बन्ध राख्यो? तपाईँका विचार, प्रश्न, सुझाव र आशिषहरू हामीसँग अवश्य पनि बाँड्नुहोस्।
3: र आजका लागि यति नै। परमेश्वरको वचनलाई केवल सुन्ने होइन, जीवनमा लागू गर्ने प्रयास गरौँ। ख्रिस्टलाई अझ धेरै प्रेम गरौँ, उहाँमा भरोसा गरौँ र हरेक निर्णयमा उहाँको मार्गदर्शन खोजौँ।
2: अर्को अध्ययनमा हामी फेरि भेट्ने नै छौँ। तबसम्मको लागि परमेश्वरको अनुग्रह, शान्ति र प्रेम हामीहरू सबैसँग रहिरहोस्।
3: परमेश्वरले यहाँहरू सबैलाई प्रशस्त आशिष दिनुभएको होस्। फेरि अर्को अध्ययनमा भेट्नेछौँ। तबसम्म परमेश्वरको शान्ति र अनुग्रह हामी सबैसँग रहिरहोस्।
2: आजको हाम्रो यो एफिसीको अध्ययनलाई यही नै अन्त्य गर्दै हामी हजुरको माझबाट बिदा लिन चाहन्छौँ। र साथै हामी हजुरको माझमा एउटा खुसीको खबर अनि एकदमै उत्साहजनक समाचार लिएर चाहिँ हजुरको माझमा आएका छौँ। अब आउने यही कार्तिक 21 गते र नोभेम्बर 7 दिनमा हामी बाइबल क्विज कार्यक्रमलाई चाहिँ सञ्चालन गर्दैछौँ र यसमा विजेता हुनुहुने पहिलो, दोस्रो र तेस्रो व्यक्तिहरूलाई चाहिँ उपहारको व्यवस्था पनि गरिएको छ। त्यसैले नढिलाउनुहोस्, हामीसँग सम्पर्क गर्नुहोस् र यसमा तपाईँ कसरी भाग लिन सक्नुहुन्छ भन्ने कुराको जानकारी पाउनको निम्ति हामीलाई सम्पर्क गर्नुहोस्। हाम्रो सम्पर्क नम्बर 97024207997 97024209797।